0: to 92.1 studio time 6 a.m.
1: powered by
2: तपाईको जीवनमा रंग भर्दै चीजका अप्लायन्सेसहरु 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार्ट पुर्जाहरु आईएसआई प्रमाणित 3 वर्षको वारेन्टी युक्त
3: चेज मिक्सर ग्राइंडर
4: मजाले टिक्ने सस्तो पनि राम्रो पनि नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री सोफा हब काठमाडौं
5: ओम हस्पिटल We care for you.
6: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
5: निजी क्षेत्रको अग्रणी अस्पताल
6: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
7: शुभ प्रभात UCIN को साझा कभर हो सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईँलाई स्वागत छ सामुदायिक रेडियोबाट देशैभरि एकै साथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर डट कम सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ
8: आज मिति 2083 साल भदौ 30 गते मंगलबार सेप्टेम्बर 15 तारिक सन् 2026 नेपाल सम्बत 1146 भदौ शुक्ल पक्षको चतुर्थी तिथि ऋषि पञ्चमी
7: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू
8: भोटेकोशी बाढीपछि रसुवाका 13 खानेपानी आयोजनामा 25 करोड़ बराबरको क्षति प्रतिनिधि सभाको बैठक आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संघीय संसद सचिवालयको क्यालेण्डरबाट हट्यो
7: एमालेमा प्रतिवेदनमाथिको सहमति जुटाउन 3 नेतालाई दिइयो जिम्मेवारी अर्थमन्त्री वागले पर्सि भारत जाने खरिद सम्झौतापछि सार्वजनिक निकायले शर्त परिवर्तन गर्न नपाउने
8: महँगी अनियन्त्रित रूपमा बढ्दै 21 राजदूत नियुक्ति सिफारिसको गृह कार्य जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट कोशीमा 2 महिनामै 11 मृत्यु
7: फ्रान्समा 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानूनी प्रस्ताव हुती विद्रोहीद्वारा दक्षिण लाल सागरका टापुहरू कब्जा जलवायु प्रदूषण सम्बन्धी सीमाहरू हटाउने घोषणा ट्रम्प प्रशासनको
8: र निलम्बनमा परेको इन्फाले राखेपमा ज्ञापन पत्र सहित धरना दिने भारतद्वारा अफगानिस्तान पहिलो T20 अन्तर्राष्ट्रिय खेलमा 7 विकेटले पराजित आशिष थापालाई अन्तर्राष्ट्रिय पदक
9: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN
8: साझा खबरको सबैभन्दा सुरुमा भोटेकोशी बाढीका कारण निजी क्षेत्रमा पुगेको क्षति र प्रधानमन्त्रीले स्थानीय तहका प्रतिनिधिहरूसँग गरेको संवादको प्रसंग
7: भोटेकोशी बाढीमा गएको कुल क्षतिमध्ये करिब 3 खर्ब रूपियाँ निजी क्षेत्रको रहेको सरकारले प्रारम्भिक अनुमान गरेको छ बाढीमा सरकारी र निजी क्षेत्रको गरी 4.8 अर्ब रूपियाँ बराबरको क्षति भएको द्रुप्त क्षति तथा आवश्यक मूल्याङ्कनको प्रतिवेदनले अनुमान गरेको छ बाढीले निजी क्षेत्रका धेरै व्यवसाय प्रतिष्ठान आवास जलविद्युत आयोजना विद्यालय सवारी साधन संचार माध्यम लगायतलाई भौतिक संरचनामा क्षति पुर्याएको छ राष्ट्रिय योजना आयोगका सहसचिव एवं आरडीएनका संयोजक अर्जुन भण्डारीले निजी क्षेत्रको मात्रै करिब 3 खर्ब रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदनले देखाएको बताउनुभयो प्रतिवेदनमा निजी क्षेत्रको मात्र नभई आकलन नगरिएको उहाँले निजी क्षेत्रको प्रतिवेदनमा निजी क्षेत्रको मात्र क्षति आकलन नगरेको उहाँको भनाइ छ राष्ट्रिय योजना आयोगले विपदपछिको आवश्यक आकलन सुरु गरेको छ जसमा प्रष्ट

0: रूपमा सरकारी र निजी क्षेत्रको कति कति क्षति भएको छ भनेर छुट्टा छुट्टै आकलन हुन्छ। बारीले व्यापार उद्योग गरेर करिब 4,800 व्यावसायिक प्रतिष्ठानमा आंशिक वा पूर्ण रूपमा क्षति पुगेको आकलन छ, जसबाट 1,46,19 करोड रुपियाँको क्षति भएको छ। बारीबाट भौतिक संरचना भौतिक रूपमा पुगेको क्षति र त्यसबाट पुगेको सम्भावित हानि नोक्सानी जोडेर आरडिएनले कुल क्षति तथा हानि नोक्सानी गणना गरेको छ। त्यसअनुसार बारीले 1,46,19 करोड रुपियाँ बराबरको आर्थिक गतिविधि जीवनयापनमा असर परेको समेत देखाएको छ, जसमा 30,30 करोडको क्षति 30 अर्ब 30 करोडको क्षति र 1,15,89 करोडको हानि नोक्सानी भएको समेत बताइएको छ। व्यावसायिक प्रतिष्ठानको पुननिर्माणका लागि मात्रै 45 अर्ब 45 करोड रुपियाँ बराबरको क्षतिको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै प्रभावित उद्योग तथा व्यवसायी प्रतिष्ठानमा क्षति पुगेका मध्ये 1,259 होटल तथा रेस्टुरेन्ट, 1,212 थोक तथा खुद्रा व्यापार, 866 शैक्षिक संस्था, 345 विद्युत ग्यास र पानी उद्योग, 263 उत्पादनमूलक उद्योग र 227 अन्य सेवाका क्रियाकलापहरू, 190 वित्तीय क्षेत्र र बिमाका क्षेत्र, 179 कृषि मत्स्य र वन व्यवसाय, 171 मानव स्वास्थ्य र सामाजिक कार्य र 87 यातायातसँग सम्बन्धित व्यावसायिक प्रतिष्ठान प्रभावित भएको समेत प्रतिवेदनले उल्लेख गरेको छ।
1: यसबीच प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढी पछिको पुनर्स्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग हिजो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा छलफल गर्दै उहाँले पुनर्स्थापनाका लागि सरकारले आफूसँग भएको तथा धरात्री निकायहरूले उपलब्ध गराएको स्रोत साधन प्रयोग गर्ने तयारी गरिरहेको बताउनुभयो। उहाँले बाढी प्रभावित जनप्रतिनिधिहरूसँगको छलफलमा उनीहरूको मनोबल उच्च राख्न सहयोगी हुने समेत विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूबाटै विपदका बेला संघ प्रदेश र स्थानीय तह बीचको तत्कालै समन्वय भएको कुरा सुन्न पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो। प्रधानमन्त्रीले सरकार प्रभावित क्षेत्रमा जति सक्दो चाँडो सड़क सञ्जाल पुनस्थापना गर्ने गरी निरन्तर काम गरिरहेको पनि उल्लेख गर्नुभयो। सड़क सञ्जाल सञ्चालनमा आएसँगै प्रभावितहरू पूर्ववत अवस्थातर्फ स्वस्फूर्त रूपमा फर्कन सहज हुने पनि विश्वास प्रधानमन्त्रीको छ। प्रधानमन्त्री शाहले आफूहरूले शुरूआतबाटै नदी तटीय क्षेत्रमा रहेका बस्तीहरू जोखिममा रहेको विषय उठाउँदै आएको पनि स्मरण गर्नुभयो। उहाँले स्थानीय जनप्रतिनिधिहरूले भने जस्तै अब रसुवा बाढीबाट प्रभावित तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने पनि बताउनुभयो। बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले भने प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क तथा बेली ब्रिज निर्माणलाई प्राथमिकता दिन सरकारसँग माग गरेको नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले पत्रकारहरूसँग बताउनुभयो।
2: मा चाहिँ उहाँले हामीले चाहिँ कनेक्टिभी वैकली मार्गको कुराहरू सबै कुराहरू प्रस्तुत गरिसक्नु भएपछि उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन के कस्तो चाहिँ पूर्वाधारहरू के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने होइन जनतालाई तत्कालै चाहिँ अब पुनर्स्थापनाको कुरा छ होइन पुनर्वासका कुरा छ पुनर्स्थापनाका लङ टर्म्सको उहाँहरूलाई एकदमै जीविकोपार्जन सहितको उहाँहरूलाई पुनर्स्थापित गर्नुपर्ने छ त्यो विषयमा छलफल भएको हो।
1: छलफलमा प्रधानमन्त्रीले पूर्वाधार निर्माणसँगै जनताको पुनर्वासका विषयमा बजेटको कुनै चिन्ता नगर्न पनि आश्वासन दिनुभयो। यसैबीच नुवाकोटको किसबाङ गाउँपालिकाका अध्यक्ष बिरबल तामाङ बैंकिङको सुरमा सिंहदरबार परिसरबाटै हिजो नै पक्राउ पर्नुभयो। उहाँ विरूद्ध उजुरी परेपछि प्रहरी वृत्त दरबार मार्गले वैशाख 28 गते काठमाडौँ जिल्ला अदालतमा पक्राउ अनुमति माग गर्दै पत्र पठाएको थियो। अरूण अर्यालको जाहेरीमा नेपाल सरकार प्रतिवादी तामाङ रहेको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका क्रममा उहाँलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। भोटेकोशी बाढीले कृषि क्षेत्रमा भने 1 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनले धान तरकारी तथा पशुपक्षी क्षेत्रमा ठूलो क्षति भएको देखाएको हो। प्रतिवेदन अनुसार बाढीबाट विभिन्न स्थानीय तहमा 1,669 हेक्टर धान खेती प्रभावित छ। त्यसबाट करिब 5,843 टन धान उत्पादनमा क्षति पुगेको अनुमान गरिएको छ। 137 हेक्टर तरकारी खेती प्रभावित हुँदा करिब 1,843 टन तरकारी उत्पादनमा क्षति पुगेको अनुमान गरिएको छ। त्यसै गरी प्रतिवेदन अनुसार 252,445 पशुपन्छी प्रभावित भएका छन्। यसबाट करिब 1,11,39,00,000 क्षति भएको अनुमान गरिएको छ।
0: संघीय संसद प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजेका लागि बोलाइएको छ। संघीय संसद सचिवालयका अनुसार आजको बैठकका लागि विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर तथा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाब दिने कार्यक्रम छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मिलितमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। आज विभिन्न संसदीय गतिविधि समितिहरूको बैठक पनि बस्दैछ। संसदीय गति विषयगत समितिहरूको बैठक पनि बस्दैछ जस अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायक व्यवस्थापन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक पनि बस्ने भएको छ। यसैबीच प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिका सार्वजनिक भएको छ। असोज 15 गतेसम्मको संसदीय क्यालेण्डरमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गते गर्ने भनेको प्रश्नोत्तर सूचीबाट हटाइएको छ। क्यालेण्डर अनुसार पर्सि, आज र भोलि प्रतिनिधि सभाको बैठक बस्नेछ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो,
3: उपलब्ध कार्यभार जे जति छन् विधेयकहरू, सन्धि सम्झौताहरू, त्यसै गरेर केही सार्वजनिक महत्वको प्रस्तावहरू लगायतका विषयलाई लिएर अहिलेको क्यालेण्डर तयार गरिएको छ। बीचमा सरकारले कुनै विधेयकहरू लिएर आउन चाहेको अवस्थामा यही क्यालेण्डरभित्र हामी समावेश गरेर अगाडि बढाउँछौँ। त्यसै गरेर समितिबाट कुनै विधेयकमाथिको प्रतिवेदन उपलब्ध भएमा पनि यही क्यालेण्डरभित्र रहेर हामी अगाडि बढाउँछौँ। सम्भवतः अधिवेशन चाहिँ 3 हप्ता असोजको तिर चाहिँ अधिवेशन अन्त हुन सक्छ भन्ने तरिकाबाट छलफल चाहिँ कार्यव्यवस्थामा भएको छ। भाद्र 10 गते गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भटेपछि त्रिशुलीमा आएको बाढीका कारणले असम्भव भयो होइन। त्यो दिन हामीले सामान्य बैठक त गर्यौं तर बिजनेसमा छिर्दिन नछिरिकन त्यो बारेमा नेपाल सरकारले जानकारी गराउने सम्भावना सीमित रह्यो। आपसी समन्वय गरेर मिति तय गरिने भन्ने छ।
1: यसबीच महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा र साइबर अपराधका घटना नियन्त्रण र न्यूनीकरणमा राज्य संयन्त्रलाई प्रभावकारी बनाउनु पर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरू एकै ठाउँमा उभिएका छन्। सत्तापक्ष तथा प्रतिपक्षका सांसदहरू सम्मिलित रहेर संयन्त्र प्रभावकारी र क्रियाशील बनाउन प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता भएको छ। नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक नीता घतानी प्रस्तावक रहेको संकल्प प्रस्ताव दर्ता भएको हो। प्रस्तावमा सत्तारूढ तथा अन्य विपक्षी दलका सांसदहरूले समर्थन गरेका छन्। घटना नियन्त्रण र न्यूनीकरणका लागि मौजुदा कानूनको प्रभावकारी कार्यान्वयन, पीड़ितहरूको सुरक्षा तथा पुनस्थापना र शीघ्र न्यायका लागि संयन्त्र आवश्यक भएको संकल्प प्रस्तुत गरिएको छ। सांसद घतानीको प्रस्तावमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रद्धा कुंवर, नेपाली कांग्रेसका रेणुका काउचा, नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद बलावती शर्मा र पार्वती विकले समर्थन गर्नुभएको छ। श्रम संस्कृति पार्टीका अम्बिका देवी संग्रौला तथा राप्रपा संसदीय दलका सचेतक खुशबु ओलीले प्रस्तावको समर्थन गर्नुभएको छ। सार्वजनिक महत्वको कुनै पनि विषयमा राय वा सिफारिश प्रकट गर्न तथा सन्देश वा निर्देशन दिन संकल्प प्रस्ताव दर्ताको अधिकार प्रतिनिधि सभा नियमावलीले सांसदहरूलाई दिएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोसी बारी प्रभावितलाई नगद राहतको व्यवस्था गर्नुको फाइदा,
4: दाल चामल तरकारी किनेर लानुको सट्टा उहाँहरूलाई क्यास दिन सक्छौँ, पैसा दिन सक्छौँ, त्यो सामान आफ्नो चोइसको खान्छन् नि, हामी लगाए चामलै खानु, सबैलाई चामल खानु हुँदैन नि।
1: एमालेमा प्रतिवेदनमाथिको सहमति जुटाउन 3 नेतालाई दिइयो जिम्मेवारी, अर्थमन्त्री वागले पर्सि भारत जाने, खरिद सम्झौतापछि सार्वजनिक निकायले शर्त परिवर्तन गर्न नपाउने लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
6: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
7: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
6: ओहो, तिमी त घरको खाने भएछौ नि।
8: के को सरसल्लाह हो दुईजनाको?
7: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
8: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
6: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
8: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
9: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकुराब सिआइएन।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सिआइएन खबर डट कम तथा मोबाइल एप सिआइएन र नेपाली पात्रोबाट पनि सिआइएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अनियन्त्रित महँगी ग्यासको लाइन नहट्दै चार पर्वको मुखमा दैनिक उपभोग्य वस्तुको समेत बजार भाव आकाशिएको छ। सरकारले मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन नसक्दा उपभोक्ता भने महँगीको मारमा झेल आएका छन्। अजित अधिकारीले खबर लेख्नु भएको छ। त्यस्तै जापानिज इन्सेफलाइटिसको संक्रमणका कारण कोशीमा दुई महिनामै घारको मृत्यु शीर्षकको खबर पनि प्रकाशित छ। झापा, मोरङ, सुनसरी र इलामा संक्रमण भएको छ। 21 राजदूत नियुक्ति सिफारिस गृहकार्य शीर्षकमा परशुराम काफ्लेले लेख्नु भएको खबर पनि प्रकाशित छ। प्रधानमन्त्री बालेन्द्र शाह 6 असोजमा राष्ट्रसंघीय महासभामा सहभागी हुन न्युयोर्क जानु अघि सिफारिस गर्ने तयारी समेत भएको बताइएको छ। त्यस्तै भित्रपृष्ठमा भारतले दैनिक 18 घण्टा 654 मेगावाट बिजुली दिने शीर्षकको खबर मिलन विश्वकर्माले लेख्नु भएको छ। भारतले आगामी डिसेम्बरसम्म नेपाललाई दैनिक 18 घण्टा बिजुली दिने निर्णय गरेको छ। भारतको विद्युत मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरेर 31 डिसेम्बर अर्थात 26 पुषसम्म दैनिक 18 घण्टा 654 मेगावट बिजुली उपलब्ध गराउने निर्णय समेत गरेको हो। त्यस्तै आर्थिक गतिविधिमा अघोषित ब्रेक शीर्षकमा पनि खबर प्रकाशित छ भित्रपृष्ठमा। यता भित्रपृष्ठमा काङ्ग्रेस विवाद झन बढ्दै शीर्षकको खबर छ। समायोजन प्रस्ताव देउबा समूहद्वारा अस्वीकार शीर्षकमा प्रेम गौतमले खबर लेख्नु भएको छ। 14 महाधिवेशनका केन्द्रीय सदस्यलाई 15 महाधिवेशन आयोजक समितिमा समायोजन गर्ने संस्थापन पक्षको निर्णय अस्वीकार गर्दै देउबा पक्षले यसलाई राजनैतिक सौदाबाजी भनेको छ। संस्थापन भन्छ, माग पूरा गरौं, अब नयाँ शर्त नराखी महाधिवेशनमा जानुपर्छ। त्यस्तै एमाले कार्यदलमा मध्यमार्गीको खोजी, ओली हटाउने भाषा शैलीमा कैची, पुनर्गठनको नीतिगत सुझाव समेटेर प्रतिवेदन शीर्षकमा खबर प्रकाशित छ। एमालेको चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले अध्यक्ष केपी ओली र शीर्ष नेताहरूलाई हटाएर पार्टी पुनर्गठन शुरू गर्ने व्यक्ति केन्द्रित सुझाव नराखी प्रतिवेदन बनाउने भएको छ। केन्द्रीय सचिवालयको कार्यदेश विपरीत व्यक्ति केन्द्रित सुझाव राखेर प्रतिवेदन बनाउँदा पार्टी एकता खण्डित हुने र उद्देश्य विपरीतको कामले अगाडि बढ्ने भन्दै एकतालाई ध्यानमा राखेर प्रतिवेदन बनाउने निर्णय भएको समेत कार्यदलले बताएको छ।
1: आर्थिक कारोबार दैनिकमा बीमा दाबीको भुक्तानीमा जहिले समस्या शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर छ। विपदको सामना गरिरहेको निजी क्षेत्रको सम्पत्तिको बीमा दाबी भुक्तानीमा बिमा कम्पनीहरूले जहिले ढिलाइ गर्ने गरेको आरोप लागेको हो। कोरोना महामारी, जुन्जी आन्दोलन, बाढ़ी पहिरो लगायतका कारण छेद विच्छेद बन्नु परेका बीमितहरूलाई बीमा कम्पनीहरूले भुक्तानीमा ढिलाइ गरेको आरोप लागेको हो। कोरोनाको 7 अर्ब भुक्तानीमा सरकार अझै मौन रहेको पनि उल्लेख गरिएको छ। कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई जरिवाना शीर्षकमा झापाबाट लेखिएको खबर पनि छापिएको छ। कान्तिपुर दैनिकमा 33 होल्डिङ सेन्टरमा 2400 बाढी पीड़ित, खानेपानी मुख्य समस्या, महामारीको जोखिम शीर्षकमा दया दुधराज र अर्जुन पौडेलले नुवाकोटबाट लेख्नु भएको खबर छ। बाढीबाट विस्थापित भएका 2418 व्यक्ति रसुवा, नुवाकोट र धादिङका 33 होल्डिङ सेन्टरमा छन्। कुनै कडा महामारी नफैले पनि रुघाखोकी र भाइरल ज्वरो देखिएको छ। बाढी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा ई कोली जीवाणु नै भेटिएको खबरमा उल्लेख छ। त्यसै गरी अर्को खबर, तपाईँले बनाएको 80को दशक झल्किने तस्विरले वातावरणलाई कति प्रभाव पार्छ, कति भार पार्छ शीर्षकमा लेखिएको खबर पनि छ। स्क्रिनमा एउटा बटन थिचेर बनाइएको यो रमाइलो ट्रेनका पछाडि हजारौं जीपीयू, विशाल डेटा सेन्टर, ठूलो विद्युत खपत र पानीको अदृश्य मूल्य पनि जोडिएको उल्लेख गरिएको छ। भित्रीपन्नामा छापिएको खबर रहेको छ, अहिलेको फ्लाइ दुबई पर्खिरहेको छ पोखरा शीर्षकमा दीपक परियारले लेख्नु भएको हो। दुबईबाट पोखरा आउनेको संख्या उत्साहजनक छ। भाडा दर काठमाडौँभन्दा 5,000 रुपियाँ सस्तो रहेको छ। पुँजी बजार सुदृढीकरण गर्न सरकारको 21 बुँदे कार्ययोजना, शेयर निष्कासनमा सहजता, पूर्वाधार निर्माणदेखि कर छुटसम्म शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको खबर छापिएको छ। भोटेकोसीमा आएको बाढीबाट जलविद्युत आयोजना लगायत भौतिक पूर्वाधारको क्षति भएपछि अर्थतन्त्रमा परेको चाप र पुँजी बजारमा परेको असर न्यूनीकरण गर्न सरकारले कार्ययोजना ल्याएको उल्लेख गरिएको छ। अर्को खबर, काँग्रेसमा 113,000 भन्दा बढी युवा नेतृत्व तहमा आउँदै शीर्षकमा कुलचन्द्र नेउपानेले लेख्नु भएको छ। महिलाको प्रतिनिधित्व हरेक निकायमा कम्तीमा 1/3 हुने व्यवस्था, कम्तीमा 54,285 महिला नेतृत्व तहमा एकैसाथ आउने, संशोधित विधान अनुसार 17 पदाधिकारी सहित केन्द्रीय कार्य समितिको आकार अब 238 सदस्यीय हुने भएको उल्लेख गरिएको छ। त्यसै गरी गोर्खापत्र दैनिकमा छापिएको खबर रहेको छ, पाठ्यपुस्तक छपाई प्रभावित, सुझावका आधारमा पाठ्यक्रम परिमार्जन शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको हो। अहिले काम नपाउँदा कर्मचारीहरू हात बाँधेर बस्नुपर्ने अवस्था आएको छ। ढिलो गरी काम आएपछि कर्मचारीलाई अतिरिक्त समयमा काम लगाउनुपर्ने हुन्छ, जसले संस्थामा आर्थिक भार समेत बढाउने उल्लेख गरिएको छ। सुरुङ क्षेत्रमा खोजी जारीलाई निरन्तरता दिइएको बारेमा पनि खबर छापिएको छ। बालबालिकामा बाथ मुटुरोग समस्या गम्भीर बन्दै शीर्षकमा सरोज ढुङ्गेलले लेख्नु भएको छ। बालबालिकामा घाँटीको संक्रमणपछि देखिने बाथ मुटुरोगको रोकथामका लागि सरकारले प्रारम्भिक पहिचान र नियमित उपचारमा जोड़ दिन थालेको छ। रोग लागिसकेपछि उपचारमा करोड़ौं रूपियाँ खर्च भइरहेकोले सरकारले रोकथामलाई प्राथमिकतामा राख्न थालेको हो। वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर प्रकाश राज रेग्मीले पटक पटक घाँटी दुख्ने, टन्सिल बढ्ने वा पाक्ने समस्या भएका बालबालिकाको समयमै उपचार हुन नसके बाथ ज्वरो हुँदै मुटुको भल्बमा क्षति पुग्न सक्ने समेत जानकारी दिनुभयो। मुटु रोगको समस्या पनि बालबालिकाहरूमा बढ्दै गएको उल्लेख गरिएको छ। नागरिक दैनिकमा स्थानीय तह पुनर्संरचना आवश्यक, संघीय संरचना बीच नै अनमेल शीर्षकमा सन्तोष पोखरेलले लेख्नु भएको खबर छापिएको छ। प्राकृतिक स्रोत उपभोगमा झमेला शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको खबर पनि छापिएको छ। बाढीको कहरमा जनप्रतिनिधि आफन्त सहकर्मी गुमाए तर बिर्सेनन् दायित्व शीर्षकमा रमेश धमलाले रसुवाबाट लेख्नु भएको खबर पनि छापिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। फ्रान्स सरकारले 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ। राष्ट्रपति इमानुएल माक्रोनले सरकारले परिमार्जित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराएको छ। यसअघि ल्याइएको कानूनलाई संवैधानिक परिषदले खारेज गरेपछि सरकारले नयाँ प्रस्ताव तयार गरेको हो। फ्रान्सको संवैधानिक परिषदले गत अगस्तमा अघिल्लो कानूनका केही प्रावधानले व्यक्तिगत स्वतन्त्रतामा आवश्यकता भन्दा बढी हस्तक्षेप गरेको ठहर गर्दै त्यसलाई खारेज गरिदिएको थियो। यमनका इरान समर्थित हुती विद्रोहीले दक्षिण लाल सागरका थप रणनीतिक टापहरू कब्जा गरेका छन्। सरकारी र हुती अधिकारीहरूका अनुसार हिजो भएको यो कदमले महत्वपूर्ण समुद्री जल मार्गमा विद्रोहीको नियन्त्रण थप बलियो भएको भन्दै चिन्ता व्यक्त गरिएको छ। सरकारी दुई अधिकारी र एक हुती अधिकारीका अनुसार सरकारी गठबन्धनका 100 सैनिक उक्त द्वीप समूहद्वारा पछि हटेपछि हुती लडाकु 160 किलोमिटर उत्तरमा रहेका हानिस टापुमा तैनात भएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र अमेरिकी संचार माध्यमका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कोइला र ग्यासबाट सञ्चालन हुने विद्युत केन्द्रमा लागू जलवायु प्रदूषण सम्बन्धी सीमाहरू हटाउने घोषणा गर्ने तयारी गरेको छ। यस परिवर्तनले पूर्व राष्ट्रपति जो बाइडेनको प्रशासनले सन् 2024 ल्याएका नियमलाई उल्ट्याउनेछ। ती नियमले कोइला र ग्यासबाट सञ्चालन हुने विद्युत केन्द्रलाई आफ्नो लगभग सम्पूर्ण कार्बन उत्सर्जन घटाउन वा हटाउन बाध्य बनाएको थियो।
1: साझा खबरमा अब खेल खबर। भारतीय महिला टीमले आइतबार कीर्तिमान 8 एसिया कपको उपाधि जितेको छ, तर त्यसपछि खेलाडीले पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकवीको हातबाट ट्रफी थाप्न माने मानेनन्। यही अन्यलबीच कार्यक्रम 50 मिनट ढिला शुरू भएको थियो। दुबईमा भएको T20 फाइनलमा भारतले श्रीलंकालाई 72 रनले हराएको हो, तर हरमन प्रीत कौरको कप्तानीमा रहेको टीमले पुरस्कार प्रदान गर्ने कार्यक्रम नै बहिष्कार गरेको थियो। गत वर्ष भारतीय पुरुष टीमले पनि यस्तै ट्रफी थाप्न अस्वीकार गरेको थियो। दुवै अवसरमा नकुईले एसियाली क्रिकेट काउन्सिल प्रमुखका रूपमा ट्रफी प्रदान गर्ने अवसर पाउनु भएको थियो। उहाँ पाकिस्तानी क्रिकेट बोर्डका प्रमुख सँगसँगै पाकिस्तानी सरकारका आन्तरिक मामिला मन्त्री समेत रहनुभएको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ एन्फाले निलम्बन फुकुवाका लागि ज्ञापन पत्रसहित धरना दिने भएको छ। एन्फा कर्मचारी, रेफ्री, प्रशिक्षक सहितको टोलीले आज राष्ट्रिय खेलकुद परिषद राखेपामा धरना दिने कार्यक्रम रहेको महासचिव किरण राईले बताउनुभयो। र एडीसीसी अमेच्योर वर्ल्ड च्याम्पियनशीप 2026 नेपाली युवा खेलाड़ी आशिष थापाले तेस्रो स्थान हासिल गर्नुभएको छ। सेप्टेम्बरको दोस्रो साता पोल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा बेल्जियम निवासी थापाले 91 किलो इन्टरमिडिएट अमेच्योर वर्ल्ड विधामा प्रतिस्पर्धा गर्दै तेस्रो स्थान हासिल गर्नुभएको हो।
0: बाढी प्रभावितको दैनिकी सहज बनाउन चाल्नुपर्ने कदम के होला? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: यसको आवश्यकता बारेमा हामीले आधार नेपालका कार्यकारी निर्देशक प्रह्लाद ढकालसँग कुराकानी गरेका छौं।
1: हामीले परिवारहरूलाई धेरै संघ संस्थामाथि आश्रित बनाउनु भन्दा अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिस भन्छ नि तपाईँको नमुना कामहरू पनि छन्। एकदमै सुरक्षित तरिकाले दाल चामल तरकारी किनेर लानुको सट्टा उहाँहरूलाई क्यास दिन सक्छौँ, पैसा दिन सक्छौँ, त्यो सामान आफ्नो चोइसको खान्छन् नि। हामीले लगाए चामलै खानु, सबैले चामल खानु हुँदैन नि, डायबिटिज छ। हामीले लगाए दाल खानु हुँदैन नि सबैले, कतिलाई युरिक एसिड छ। तपाईँ पैसा दिनुहोस् न, मलाई तपाईँ मलाई विश्वास गर्न सकिन्छ भने जो बाढी पीडित छन् अब त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न। त्यो पीडित परिवारलाई पनि त तपाईँले लो भन्नु न महिनाको 30,000 दिनुहुन्छ अथवा दिनको 1,000 रुपियाँ दिनुहुन्छ भने ब्याङ्किङ सिस्टमबाट दिनुहोस्, ट्रान्सपेरेन्ट तरिकाले दिनुहोस्, हिसाब राख्नलाई भन्नुहोस्, यो गर्छु, यो गर्न पाउनुहुन्छ, यो पैसाले यो गर्न पाउनुहुन्न, यो किन्न पाउनुहुन्छ, यो किन्न पाउनुहुन्न भनेर प्रत्येक परिवारसँग छोटो एग्रिमेन्ट गर्नुहोस्। पुरुषलाई दिनलाई एकदम जाँड रक्सीमा खर्च हुन्छ भने डर लाग्छ भने महिलालाई दिनुहोस्, उहाँहरूलाई झन् बढी विश्वास गर्न सकिन्छ। महिलाहरूलाई दिनुहोस्, उहाँहरूको एकाउन्टमा पैसा ट्रान्सफर गर्नुहोस्।
2: पैसा दिँदाखेरि फेरि के कति दिने, कति क्षति भएकोलाई कति दिने भन्ने अर्को अलमल हुने होला नि त सरकारलाई अथवा जो सरकारवाला निकायलाई।
1: मेरो विचारमा यो परिवार सङ्ख्या हेरेर, परिवार सङ्ख्या हेरेर सरकारले अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिसहरू छन्, हामी बसेर सल्लाह गर्न सक्छौँ नि, रूपमै सफल भएका बेस्ट प्र्याक्टिसहरू छन्। म यो किन भन्दैछु नि, यो फेरि मैले आत्मसम्मान डिग्निटीको कुरा गर्दैछु कि, फेरि हात तल र हात माथिको कुरो भएन नि। ब्याङ्क ट्रान्सफर गर्नुहोस्, सिस्टमबाट ट्रान्सफर गर्नुहोस्, गर्नुहुने काम गर्न नहुने, पैसा प्रयोग गर्ने क्षेत्र प्रयोग गर्न नहुने क्षेत्र तोकिदिनुहोस्। 100 रुपियाँ अघि कति बढी खर्च गरेर बिल राख्नुहोस्, करमा अहिले चिठ्यामा हाल्नुहोस्, कर पनि दिइरहेको हुन्छ उतापट्टि, तपाईँ पैसा पनि दिइरहनु भएको छ, कर उता बिल लिन पनि सिकाइरहनु भएको छ, बिल लिएपछि आन्तरिक राजस्वमा बिल अपलोड गरेर अथवा आफूले किनेको बिल अपलोड गरेर चिठालाई पनि हाल्छन्।
2: नेपालको अभ्यास, उपलब्ध जनशक्ति, स्रोत, साधन, प्रविधि सबैले सक्छ त यो तपाईँले भने जस्तै जुन बाढी प्रभावितहरूलाई सिधै नगदै हस्तान्तरण गर्नको लागि अथवा केही समयलाई हामीले लिएर भए पनि त्यो गर्नुपर्छ।
1: एउटा टेक्नोलोजी छ, हेर्नुहोस्, एउटा मान्छे, हामी सब प्रशस्त मान्छे छन् स्थानीय निकाय, म स्पेसियल स्थानीय निकाय र हाम्रो ब्याङ्किङ सेक्टरमा पनि प्रशस्त एक्सपर्टहरू छन्। हाम्रो युथहरू, हाम्रो युवा जेनेरेसन मोबिलाइज गर्नुहोस् न, युथहरू यहाँ नेपालमा यो काम गर्नलाई, यो मोनिटर गर्न, यसलाई सहयोग गर्नको लागि हाम्रा युथ एजेन्सिजहरू यति धेरै छन् कि तपाईँ वरि नै नगर्नुहोस् र यति इच्छुक छन् कि तपाईँ मोबिलाइज मात्रै गर्नुहोस् न हाम्रो युवाहरू। म त अहिले हाम्रो बाढी पीडित क्षेत्रमा हामी म युथ एजेन्सिजहरू छन्, ती युवाहरू अहिले सबै ग्राउन्डमा बसेर यस्तो राम्रो काम गरे। सुरुमै उहाँहरूले होइन, यहाँ सबैभन्दा मोबाइल चलेन, ब्याट्री छैन, ब्याट्री चाहियो, सोलर चाहियो, फोन चाहियो, सानो फोन हुन्छ नि, सानो सानो फोनहरू, युवाहरू त्यो बोकेर भोलिपल्ट गए, हामीलाई फेरि खोला बढ्यो, पानी बढ्यो, फेरि फुट्यो, हल्ला भयो, ती युवाहरूलाई तल माथि डाँडामा तल हामी त त्यो फोनमै उहाँहरूलाई तल र माथि कुदाएर व्यस्त थियौँ।
2: शान्ति सुरक्षाको कुरा, त्यसै गरी बालबालिकाको सुरक्षा कुरा र महिलामाथि कुनै प्रकारको त्यस्तो हिंसा अथवा दुर्व्यवहार नहोस् भन्नको लागि हामीले कसरी अगाडि बढ्नुपर्छ, के छ तपाईँको विचार यसमा?
1: यो समय चाहिँ एकदम परिवार सेपरेट हुने, मान्छेहरू छुट्टिने, आफन्तहरूकोमा जाने, स्पेसियली बालबालिका, अब किशोर किशोरीहरू, अझै नेपालको हिसाबले भन्दा किशोरीहरू, छोरीहरू हिंसा, यौन हिंसा, दुर्व्यवहार हुनसक्छ ग्रुप लिभिङमा। अब यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई र छोरीचेलीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है, किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छ।
0: आधार नेपालका कार्यकारी निर्देशक प्रह्लाद ढकालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: भोटिकोसी बाढीपछि रसुवाका 13 खानेपानी आयोजनामा 25 करोड़ बराबरको क्षति, प्रतिनिधि सभाको बैठक आज, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संघीय संसद सचिवालयको क्यालेण्डरमा परेन।
0: एमालेमा प्रतिवेदनमाथिको सहमति जुटाउन 3 नेतालाई यो जिम्मेवारी, अर्थमन्त्री वागले पर्सि भारत जाने, खरिद सम्झौतापछि सार्वजनिक निकायले शर्त परिवर्तन गर्न नपाउने,
3: महँगी अनियन्त्रित रूपमा बढ्दै 21 राजदूत नियुक्ति सिफारिसको गृह कार्य, जापानिज इन्सेफलाइटिस संक्रमणबाट कोशीमा 2 महिनामै 11 को मृत्यु,
0: फ्रान्समा 15 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाइने कानूनी प्रस्ताव, हुथी विद्रोहीद्वारा दक्षिण लाल सागरका टापुहरू कब्जा, जलवायु प्रदूषण सम्बन्धी सीमाहरू हटाउने ट्रम्प प्रशासनको घोषणा,
3: र निलम्बनमा परेको इन्फाले राखेपमा ज्ञापन पत्र सहित आज धरना दिने, एसियाली कपको उपाधि जिते पनि भारतीय महिला क्रिकेट टोलीले पाकिस्तानी अध्यक्षबाट ट्रफी लिन अस्वीकार, नेपालका युवा खेलाड़ी आशिष थापालाई अन्तर्राष्ट्रिय पदक।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ

0: हालैका दिनमा सैनिक अस्पतालभित्र एकजना भोटेकोशी बाढी प्रभावितसँग अन्तर्वार्ता गरिएको, त्यहाँ सानो आकारको स्टुडियो नै स्थापना गरिएको भन्दै विभिन्न आलोचना भइरहेको छ। उक्त संवादको छलफलमा सञ्चारकर्मी सुरज सिंह ठकुरी सहभागी हुनुहुन्थ्यो र यसरी गर्न हुन्थ्यो कि हुन्थेन भन्ने विषयमा अहिले सार्वजनिक सभा समारोहदेखि सामाजिक सञ्जालसम्म बहस चलिरहेको छ। एउटा अस्पतालको आइसियू जस्तो देखिन्छ भित्रपट्टि, जहाँ एकजना बिरामी छन् त्यहाँ लडिरहेका छन् बिस्तारामा, अनि त्यहाँ नजिकै एकजना सञ्चारकर्मी जस्ता देखिने व्यक्ति पुगेका छन् र केही भन्दैछन्। माथि यस्तो लेखेको छ, लिएँ आइसियूमा पसेर पनि लिएँ, सुखमा लिएँ, दुःखमा लिएँ, लिदिन लिदिन भन्दै पनि लिएँ।
1: हवस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौँ। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो काठमाडौँ 92.1 मेगाहर्ज। परिवर्तन सम्भव छ।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
4: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा।
5: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
4: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज।
5: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
4: BDS मोबाइल हब, KL टावर, चावहिल, ग्राउन्ड फ्लोरमा, भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
3: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809565509 र 9809106015, साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
4: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
3: BDS मोबाइल हब, KL टावर, चावहिल।
6: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि
1: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
2: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
1: सुरक्षा घरको
3: साथ जीवन भरको
4: जहाँ विश्वास छ मनले चिताएको इच्छा पूरा हुन्छ जय मनोकामना भक्तले कतै विश्वासले त कतै यहाँका मनोरम दृश्यले तान्छ कोही भन्छन् माताको दर्शन गर्न पनि केही कारण चाहिन्छ भक्ति आस्था र विश्वासलाई जोड्दै तपाईँको सेवामा सदा तत्पर नेपालकै पहिलो केवलका मनकामना केवलकार बाल वृद्ध अपाङ्ग मैत्री केवलकार मनकामना केवलकार
5: आँखा सम्बन्धी हरेक समस्याको समाधान अब तिलगङ्गा सिटी आई सेन्टर चुच्चेपाटी चाबहिलमा
6: तिलगङ्गा आँखा अस्पतालका दक्ष तथा अनुभवी विशेषज्ञहरूद्वारा मात्र जाँच हुने यस तिलगङ्गा सिटी आई सेन्टरमा सुलभ मूल्यमा आँखाको जाँच गरी मोतियाबिन्दु जलबिन्दु जस्ता रोगहरूको उपचार गरिन्छ
5: यति मात्र हो र आँखाको पर्दा नानी र अन्य भागमा हुने समस्याको उपचार तथा शल्यक्रियाका साथै बाल चिकित्सा नेत्र रोग जस्तै आँखा टेढो हुने अल्छी आँखा दोहोरो दृष्टिको पनि उपचार गरिन्छ
7: याद राख्नुहोस् तिलगङ्गा सिटीआई सेन्टर चुच्चेपाटीमा उपचारको लागि धेरै समय कुर्नु पर्दैन साथै तिलगङ्गा अप्टिकल सिटी नामक चस्मा पसल र फार्मेसीको सेवाहरू पनि उपलब्ध छन् थप जानकारीको लागि 01-59-14-563 र 98-013-58-576

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

तपाईँले पनि एक्सट्रिम एनर्जी ड्रिंक. समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ.

अब सुबिसुको इन्टरनेट तथा टिभीको नयाँ जडान र नवीकरणमा पाउनुहोस् रु 1,00,000 निःशुल्क स्वास्थ्य बिमा। शर्त तथा नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि 01-4235-888 वा www.subisu.net.np।

0: Radio Kathmandu 92.1 Studio Time
1: 7 AM
2: Powered by
3: तपाईको जीवनमा रंग भर्दै चीजका अप्लायन्सेसहरू 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार्ट पुर्जाहरू ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
4: चेज मिक्सर ग्राइन्डर
5: मजाले टिक्ने सस्तो पनि राम्रो पनि नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री सोफा हब काठमाडौँ
6: ओम हस्पिटल वी केयर फर यू
7: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छाना मुनि
6: निजी क्षेत्रको अग्रणी अस्पताल
7: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ

0: टक
1: चिया गफ
0: गाउँ बस्तीका कुरा, मनका कुरा, संगीतका स्वादिला तालहरू,
1: रमाइला हाँसोहरूसँग बिहानको साथी
0: सुन्नुहोस् रेडियो काठमाडौँ 92.1 मेगाहर्जमा
1: टी टक चिया गफ।

तिम्रो खुसीमा त्यही व्यक्तिहरू सामेल हुन्छन् जसलाई तिमी चाहन्छौ, तर तिम्रो दुःखमा ती व्यक्तिहरू सामेल हुन्छन् जसले तिमीलाई चाहन्छन्। परिवर्तन सम्भव छ। शुभ प्रभात। आज मिति विक्रम सम्वत 2083 साल भदौ 30 गते मंगलबार, ईस्वी सम्वत 2026 सेप्टेम्बर 15 तारिक, नेपाल सम्वत 1146, आज भाद्र शुक्ल पक्षको चतुर्थी तिथि अर्थात आज ऋषि पञ्चमी व्रत, त्यसै गरी मंगल चौथी व्रत। आज बिहान सूर्योदय 5:50 जाँदा भयो भने सूर्यास्त भरे बेलुकी 6:10 जाँदा हुनेछ।

नमस्ते, नमस्कार अनि हार्दिक स्वागत छ सम्पूर्ण श्रोता साथीहरूको माझमा। सदा जस्तै गरी आजको नयाँ व्यवसाय लिएर उपस्थित भइसकेका छौँ हामी रेडियो परिवार भने तपाईँले सुन्दै हुनुहुन्छ यतिखेर रेडियो काठमाडौँ 92.1 मेगाहर्जको फ्रिक्वेन्सी मार्फत कार्यक्रम टिटकको यो एकदमै बिहानी धुन सँगसँगै एकदमै रमाइलो कार्यक्रमलाई तपाईँले सुन्दै हुनुहुन्छ भने तपाईँले हामीलाई अनलाइनका अन्य माध्यमबाट सुन्न सक्नुहुनेछ। सामाजिक सञ्जाल फेसबुकमा रेडियो काठमाडौँ एसडीको पेजबाट, साथै अनलाइनमा www.radiokathmandu.com र नेपाली पात्रो अनि हाम्रो पात्रबाट पनि सुन्न सक्नुहुनेछ। धेरैभन्दा धेरै माध्यम तपाईँका लागि खुला गरेका छौँ, जहाँबाट भए पनि तपाईँले यतिखेर यो कार्यक्रमलाई सुन्न सक्नुहुनेछ र सुन्दै पनि हुनुहुन्छ होला, र सुन्न लागिसक्नु भएको साथीहरूले अन्तिमसम्म सुन्नुहुन्छ भन्ने आशा र अनुरोध पनि गर्न चाहे। यतिखेर हामी छौँ कार्यक्रम टिटकको व्यवसायमा, सुरुवातमा सुनिसक्नु भएको छ आजको तिथि मिति, सूर्योदय अनि सूर्यास्त सम्बन्धी जानकारी। र हिजो हरितालिका तेज परेको थियो र तेजको लगभग तेस्रो दिन मनाइने ऋषि पञ्चमी चाहिँ यसपालि आजको दिन नै परेको छ, र ऋषि पञ्चमी हिन्दू धर्मावलम्बी नेपाली महिलाहरूले विशेष श्रद्धाका साथ मनाउने एउटा एकदमै महत्त्वपूर्ण पर्व हो। यो पर्व चाहिँ अहिले अघि नै मैले भने जस्तो तेस्रो दिन पर्थ्यो, भाद्र शुक्ल पञ्चमीका दिन मनाइने, तर आज नै ऋषि पञ्चमी धेरैतिर आज नै मनाउँदै हुनुहुन्छ। ऋषि पञ्चमीमा विशेष गरी सप्तऋषि काश्यप अनि अत्रि, भारद्वाज, त्यसै गरी भीष्मा, विश्वामित्र, गौतम, जमदग्री र वशिष्ठको पूजा पनि गरिन्छ। महिलाहरूले सप्तऋषिको पूजा आराधना गर्दै विगतमा भएका गल्ती तथा अशुद्ध प्रति मुक्ति र आत्मशुद्धको कामना गर्ने एकदमै धार्मिक मान्यता पनि रहिआएको छ। परम्परागत रूपमा यस दिन दतिवनले दाँत माझ्ने, माटो तथा विभिन्न वनस्पतिबाट स्नान गर्ने र शुद्ध भएर पूजा गर्ने चलन पनि छ। अझ गाउँघरतिर त आजको दिन विभिन्न सानातिना खोला खोल्सेहरूमा मजाले स्नान गर्ने, बिहानै बिहानको मिरमिरेमै जाने अनि पुरै नदीभरि पालै पालो लाइन लाएर बसेर पूजा आराधना नुहाउने क्रियाकलाप हुन्छ, र कतिले त्यहीँ पूजा गरेर आउनुहुन्छ भने कतिले घरमा आएर मजाले पूजा गर्नुहुन्छ। महिलाहरूका लागि विशेष पर्व यो तिजको पर्व रहेको छ। दरखाने कार्यक्रमदेखि, दरखाने दिनदेखि सुरु भएर ऋषि पञ्चमीसम्म आइपुग्दासम्म ऋषि पञ्चमीलाई विशेष गरी चाहिँ महिलाको पर्वका रूपमा नै लिइन्छ। तिजको व्रत तथा पूजा सकिएपछि महिलाहरूले यस दिन ऋषिको सप्तऋषिको पूजा गरी परिवारको सुख शान्ति एवं समृद्धिको कामना पनि गर्ने गर्छन्। र आजको समयमा चाहिँ कतिपय अब हामी गाउँतिर छैनौँ होइन, अथवा हाम्रो नियमित क्रियाकलापमा व्यस्त छौँ, अब मेरै कुरा गर्दाखेरि पनि म यहाँहरूसँग छु यतिखेर, हामी चाहिँ धेरै कार्य व्यस्तताका कारणले गर्दाखेरि हामीले मनाउन नपाएको पनि हुन्छौँ, तर मनैदेखि हामीले शान्ति सुख शान्तिको कामना चाहिँ गर्न सक्नुपर्छ। र यहाँहरू सम्पूर्णलाई ऋषि पञ्चमीको शुभकामना भन्दै कार्यक्रमलाई अगाडि बढाउन चाहे यतिखेर। यतिखेर आवाज मिसाउँदैछु, प्रस्तोता ईशा छु र तपाईँको लागि एकदमै मिठो गीत अब तयार पारेकी छु। यो गीत पश्चात हामी विभिन्न जानकारीका साथ तपाईँको माझमा आउनेछौँ। यसै कार्यक्रमबाट तपाईँले सहभागिता पनि जनाउन सक्नुहुनेछ। 0145-91-300, 0145-91-400 लाइन एकैछिनपछि खुला गरिनेछ। यतिखेर भने एउटा गीत राख्न चाहे, यो गीतपछि यहाँहरूको यहाँहरूले थोरै व्यापारिक विश्राम पनि सुन्न सक्नुहुनेछ। त्यस पश्चात राशिफल सहित र विविध जानकारीका साथ हामी उपस्थित भएर आउने नै छौँ। त्यतिन्जेलसम्म हामीसँगै रहनुहोला।

0: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
1: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा।
2: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
1: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
2: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
1: BDS मोबाइल हब, KL टावर, चाबहिल, ग्राउन्ड फ्लोरमा भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
0: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809656509 र 9809106159, साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
1: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
0: BDS मोबाइल हब, KL टावर, चावहिल।
3: सस्तो, राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ। गिव योर अफिस एन्ड होम द स्टाइल यु वान्ट। सोफा हबका शाखाहरू काठमाडौँ, पोखरा, बिर्तामोड, चितवन, नेपालगञ्ज, धनगढी, बुटवल र हेटौडा। मजाले टिक्ने, सस्तो पनि, राम्रो पनि। नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री, सोफा हब काठमाडौँ। सम्पर्क 9851152589।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: आँखा सम्बन्धी हरेक समस्याको समाधान अब तिलगंगा सिटी आई सेन्टर चुच्चेपाटी चाबहिलमा।
2: तिलगंगा आँखा अस्पतालका दक्ष तथा अनुभवी विशेषज्ञहरूद्वारा मात्र जाँच हुने यस तिलगंगा सिटी आई सेन्टरमा सुलभ मूल्यमा आँखाको जाँच गरी मोतियाबिन्दु, जलबिन्दु जस्ता रोगहरूको उपचार गरिन्छ।
1: यति मात्र हो र आँखाको पर्दा, नानी र अन्य भागमा हुने समस्याको उपचार तथा शल्यक्रियाका साथै बाल चिकित्सा, नेत्र रोग जस्तै आँखा टेढो हुने, अल्छी आँखा, दोहोरो दृष्टिको पनि उपचार गरिन्छ।
3: याद राख्नुहोस्, तिलगंगा सिटीआई सेन्टर चुच्चेपाटीमा उपचारको लागि धेरै समय कुर्नु पर्दैन। साथै तिलगंगा अप्टिकल सिटी नामक चस्मा पसल र फार्मेसीको सेवाहरू पनि उपलब्ध छन्। थप जानकारीको लागि 01-59-14-563 र 98-013-58-576।

0: böyle konuya. Extreme Energy Drink.
1: आयोडिन युक्त नुन खाऊ, मानसिक फूर्ति र शारीरिक शक्ति बढाऊ।
2: सधैं दुई बालबालिका चिन्ह भएको प्याकेटको आयो न्यू शक्ति र भानु नुन मात्रै खाने गरौं।
1: दुई बालबालिका चिन्ह भएको प्याकेटमा राखिएको आयोडिन युक्त नुन नै किन प्रयोग गर्ने?
2: गलगाँड नियन्त्रण गर्न,
1: मानसिक र बौद्धिक क्षमता विकासको लागि,
2: लाटो लठेब्रोपन नियन्त्रण गर्न,
1: पुनरुत्पादन क्षमताको वृद्धि गर्न
2: र बाल मृत्यु दर घटाउन।
1: नेपाल सरकारले सन् 2016 NDHS सर्वे गर्दा उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गर्ने 5 वर्ष मुनिका बालबालिकाको संख्या करिब 94.5% पुगेको छ।
3: साल्ट ट्रेनिङ कर्पोरेसन लिमिटेड।
4: संचार माध्यम चलाइरहनु भएको छ वा चलाउने मनस्थितिमा हुनुहुन्छ, सम्झनुहोस् न्यूज कारखानालाई।
5: रिपोर्टरदेखि फोटो भिडियो जर्नलिस्ट भएनन् वा डेस्क एडिटर नभएर तनावमा हुनुहुन्छ अथवा आफ्नो मिडियालाई अझ सशक्त र फरक बनाउन चाहनुहुन्छ भने सम्झनुहोस् न्यूज कारखाना। तपाईँको मिडियाको सहयोगी न्यूज कारखानाले दैनिक रूपमा राजनीतिक, आर्थिक, सामाजिक, खेलकुद, स्वास्थ्य, मनोरञ्जन सहित विश्लेषणात्मक र खोजमूलक सबै क्षेत्रको समाचार र भिडियो उपलब्ध गराउनेछ। सम्पर्क नम्बर 01-594-12, 98-5-11-17-717 र 98-49-64-45-69। न्यूज कारखाना .com,
4: द लार्जेस्ट न्यूज एजेन्सी अफ नेपाल, बबर महल, काठमाडौँ।

0: टक
1: चिया गफ
0: गाउँ बस्तीका कुरा, मनका कुरा, संगीतका स्वादिला तालहरू,
1: रमाइला हाँसोहरू सँग बिहानको साथी
0: सुन्नुहोस् रेडियो काठमाडौँ 92.1 मेगाहर्जमा
1: टी टक चिया गफ।

यहाँहरू सम्पूर्णलाई पुनः स्वागत छ कार्यक्रम टिटकको यो रमाइलो बसाइमा। यतिखेर के गर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ होला है? ल, सुन्दै हुनुहुन्छ भने अन्तिमसम्म सुनेर साथ दिनुहोला। रेडियो काठमाडौँ 92.1 मेगाहर्जबाट प्रसारण भइरहेको यो बिहानी धुन सँगसँगैको बिहानी कार्यक्रम चिया गफमा छौँ र आवाज मिसाउँदैछु यहाँहरूकै प्रस्तुत आइसा छु भने यहाँहरूले अब भने एकैछिनपछि डायल गर्न सक्नुहुनेछ है फोन लाइनतर्फ। यतिखेर चाहिँ पालो भएको छ आज तपाईँको दिनचर्या के कसरी व्यतीत हुँदैछ भन्ने बारे जानकारी गराउने आजको राशिफल भनी राशिफल सुरुवात गरौँ मेष राशिबाट। परिवारजनको साथले उत्साह जगाउनेछ, विभिन्न सहयोग र उपहार पाइनेछ, सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्, कामको चाप र थकाइबाट मुक्ति रहे विश्राम पाइने समय छ, अतिथिका रूपमा सम्मान पाइन सकिनेछ, रमाइलो यात्राको योग पनि जुड्न सक्छ मेष राशि हुनेहरूका लागि। आजको शुभ रङ केसरी हो भने शुभ अङ्क 4 रहेको छ। वृष राशि मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ, प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वादेश तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्, पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ, स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्, व्यापार लगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुन सक्छ वृष राशि हुनेहरूका लागि। आजको शुभ रङ हरियो हो भने शुभ अङ्क 7 रहेको छ। मिथुन राशि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा नै चित्त बुझाउनु पर्ने हुन सक्छ, यात्रा गर्दा धनमाल सुरक्षामा विशेष ध्यान दिनुहोला, शुभ चिन्तकहरूले साथ दिनेछन्, लगन सुल्ताले राम्रै उपलब्धि दिलाउन सक्छ, सेवामूलक कामबाट धन लाभ हुनेछ, प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ मिथुन राशि हुनेहरूका लागि। आजको शुभ रङ फिक्का निलो हो भने शुभ अङ्क 2 रहेको छ। कर्कट राशि अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति अनुकूल रहन सक्छ, प्रतिकूल रहन सक्छ, आफ्नाले नै काममा धोका दिन सक्छन्, हिस्सेदारसँग असमझदारी बढ्ने देखिएकाले पहिलेको सम्झौता भङ्ग हुन सक्छ, ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्, आफ्ना सामानमा अरूले दावी गर्न सक्छन्, कर्कट राशि हुनेहरूका लागि आजको शुभ रङ सेतो हो भने शुभ अङ्क 8 रहेको छ। सिंह राशि परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ, तत्काल श्रम परे पनि फाइदा पछिलाई हुन सक्छ, बलभन्दा बुद्धिको उपयोगले काम बन्नेछ, निर्णायक मोडमा दुविधा उत्पन्न हुने हुँदा होसियार रहनुहोला, भौतिक साधन जुट्नाले पनि दिगो योजना प्रारम्भ हुन सक्छ, सेवामूलक कामबाट प्रतिष्ठा कमाउने समय छ सिंह राशि हुनेहरूका लागि। आजको शुभ रङ सुन्तला हो भने शुभ अङ्क 1 रहेको छ। कन्या राशि सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ, बोलीको भरमा जिताएको काम सम्पादन हुनेछ, आफ्नो क्षेत्रमा राम्रै प्रभुत्व जमाउँदै अगाडि बढ्ने समय छ, अधीनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ, दाम अनि नाम कमाउने समय रहेको छ कन्या राशि हुनेहरूका लागि। आजको शुभ रङ हल्का पहेँलो हो भने शुभ अङ्क 6 रहेको छ। तुला राशि बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ, मनपर्ने वस्तु उपहार प्राप्त हुनेछ, रचनात्मक कामले मनज्ञ धनार्जन हुन सक्छ, पहिलेको सफलताले पनि थप हौसला प्रदान गर्नेछ, जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुर्न सक्छ तुला राशि हुनेहरूका लागि। आजको शुभ रङ फिक्का हो भने शुभ अङ्क गुलाबी रहेको छ। वृश्चिक राशि खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला, अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ, व्यवसायमा लगानी बढाउनु पर्ने समय छ, कामको राम्रै मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न केही समय लाग्नेछ, आफ्नो लाभांशमाथि अरूले दावी विरोध गर्न सक्छन्, ईर्ष्या गर्नेहरूबाट भने एकदमै सजग रहनुहोला वृश्चिक राशि हुनेहरूका लागि। आजको शुभ रङ गाढा बैजनी हो भने शुभ अङ्क 9 रहेको छ। धनु राशि आमदानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ, लगानीतर्फ लागत बढ्नेछ, कामको राम्रै मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न भने केही समय लाग्छ,
आफ्नो लाभांशमाथि अरूले दावी विरोध गर्न सक्छन्, होसियार रहनुहोला। साथीभाइसँग सन्तुलित व्यवहार कायम गर्नुपर्ने देखिन्छ। धनु राशि हुनेहरूका लागि आजको शुभ रङ आकाशे हो भने शुभ अङ्क 5 रहेको छ। मकर राशि, राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सामाजिक नेतृत्व हात लागे हुन सक्छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्वाकांक्षी काम बनाउन सफल भइनेछ। काम दिए गरेर दाम कमाउन सकिनेछ।

0: गोपनीयता बाहिर नाले केही समस्या आइलाग्न सक्छ। स्वास्थ्य कमजोर रहनाले औषधि उपचारमा खर्च बढ्नेछ। यात्रा अलि कष्टपूर्ण रहनेछ। मीन राशि हुनेहरूका लागि आजको शुभ रङ बैजनी हो भने शुभ अङ्क 7 रहेको छ। र यतिखेर तपाईँले सुनिसक्नु भएको छ आज तपाईँको राशिफलले के कस्तो भाग्यफल देखाउँदैछ भन्ने बारेमा जानकारी लिइसक्नु भएको छ। आजको राशिफलले तपाईँको भाग्यफल जे जस्तो बताए पनि तपाईँ राशिफलले बताएको भाग्यमा भन्दा पनि आफूले गरेको कर्मप्रति बढी अडिग भएर अगाडि बढ्नुहोस्, राम्रो कर्म गर्दै जानुहोस्, अवश्य पनि फल राम्रै हुनेछ भन्दै आजको दिन एकदमै सहज र एकदमै सफलतापूर्वक बितोस् भनेर म लगायत रेडियो परिवारबाट यहाँहरू सम्पूर्णलाई हार्दिक शुभकामना व्यक्त गर्दछौँ। र अबको क्रममा भने तपाईँका लागि फोन कल पनि खुला गरिसकेका छौँ। सहभागिताको लागि तपाईँले डायल गर्न सक्नुहुनेछ 0145-91-300, 0145-91-400। यही लाइन भएर सहभागिता जनाइसके पश्चात आज कसैको जन्मदिन परेको छ भने जन्मदिनको शुभकामना भन्न सक्नुहुनेछ। त्यसै गरी कोही यात्रामा हुनुहुन्छ भने पनि सफल यात्रा, शुभ यात्रा भन्न सक्नुहुनेछ। कोही अस्वस्थ हुनुहुन्छ भने शीघ्र स्वास्थ्य लाभको कामना, साथै विभिन्न शुभ सन्देशहरू तपाईँले चाहिँ यस कार्यक्रमबाट आफ्ना आफन्तजन, साथीभाइ, जो कोहीलाई पनि छोड्न सक्नुहुनेछ भन्दै यतिखेर फेसबुकमा सुन्दै हुनुहुने साथीहरूले फेसबुकमा कमेन्ट पनि छोड्न सक्नुहुनेछ। ढकाल धर्मराजको कमेन्ट पहिलो प्राप्त भएको छ। नमस्ते, म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु। आज जन्मदिन मनाउने मेरो बुहारी नानी सावित्रा ढकाल, सानो भतिज नामसाङ लुम्बाफो र झापाका साथी मसिङ रेवतलाई जन्मदिनको शुभकामना। सबैमा शुभ दिनको कामना छ, मिठो सम्झना भन्नुभएको छ। अन्जान मिनासेनले पनि गुड मर्निङ, कार्यक्रम सुन्दैछु भन्नुभएको छ। त्यसै गरी अमित बुढाथोकीले गुड मर्निङ, सुन्दैछु है, सल्यानबाट परिवर्तन सम्भव छ भन्नुभएको छ, एकदमै सम्भव छ। मिलन घायल मुटुले पनि गुड मर्निङ सिस्टर, ह्याभ अ गुड डे टु अल फ्रेन्ड्स फ्रम दोहा कतार भन्नुभएको छ। सोनिम राईले पनि कार्यक्रम सुनिरहेको जानकारी गराउनु भएको छ कमेन्ट मार्फत नै। र अर्को कमेन्ट समकालीन नवीन सुनवारले फ्रम दाङ भ्याली तुलसीपुरबाट सुन्दैछु भन्नुभएको छ। राई राई राईले पनि गुड मर्निङ भन्नुभएको छ। त्यसै गरी राजकालीकोटेले पनि हाई सिस गुड मर्निङ, मे झापाली हिरो राजकालीकोटे, जस्ट नाउ युए हेभ अ नाइस डे अल भन्नुभएको छ। ल, यहाँलाई पनि धन्यवाद छ। सिम्पल सरिनाले पनि हेलो हाई नमस्ते, के छ खबर, मोरङ कानी पोखरीबाट सिम्पल सरिना गुरुङ। आज जन्मदिन मनाउने भदैनी युङना गुरुङ मिसिङ, त्यसै गरी अर्को रेवात बुनु उषा मगर, सम्पूर्णलाई ह्याप्पी बर्थडे टु यु भन्न चाहन्छु। अनि मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई सम्झिन्छु भन्नुभएको छ। ल, यहाँलाई पनि धन्यवाद छ। कार्यक्रमकै बसाइतर्फ छौँ। कोही मित्र फोन लाइनमा हुनुहुन्छ। नमस्कार।
1: हेलो ईशा दिदी, नमस्ते।
0: नमस्ते, नमस्कार यादवजी, के छ हालखबर? ए, सरलाई जाँदै हुनुहुन्छ अहिले? ए, गाडीमा हुनुहुन्छ। कहाँ पुग्नु भयो, कुन ठाउँ पुग्नु भयो?
1: अहिले त काठमाडौँमै छु दिदी। तर गाडी जाइरहेछ, अब बिच बिचमा काउन्टरहरूमा रोकिरहेछ, त्यही
0: भएर। ए, ल, भनेपछि रमाइलो भइरहेछ है?
1: रमाइलो भइरहेछ, तिनजना साथी छ, तिनजना एकदमै कार्यक्रम सुनेर एकदमै रमाइलो गरिरहेछ।
0: ए, कार्यक्रम चाहिँ केबाट सुन्नु भएको, फेसबुकबाट कि केबाट?
1: यो
0: सानो मोबाइलबाट मजाले सुन्नु भएको छ।
1: अब गाडीवालालाई भन्दैछु, एफएम पक्राउनु भन्दैछु, प्रयास गर्दैछु।
0: एहे, अब गाडीमै बजाउने सोच गर्नुभयो?
1: हजुर।
0: ओहो, ल, धेरै खुसी लाग्यो, यहाँलाई धन्यवाद छ है। अनि यादवजी, ल, तपाईँलाई विश्वकर्मा पूजाको पनि शुभकामना।
1: मेरो दिदीलाई पनि धेरै धेरै शुभकामना,
0: धन्यवाद छ। अनि के गरौँ त, अब अरू कुरा केही छन् भन्नुपर्ने? छैनन् भने साथीहरू सम्झिनुहोस् अनि छुट्टिनु पर्छ ल।
1: अनि चिया खायो कि भाइले?
0: मैले त खाना नै खाइसकेँ आज।
1: ए, यति चारो?
0: मैले त 6 बजे नै खाना खाएँ। अब हिजो तिजको व्रत

0: भएर अनि सन्चो नभएपछि बरु बिहानै उठेर पूजा गरेर खाना खाइसके मैले त
1: ल अनि मेरो दिदी तिजको कसरी बिदाई गर्नुभयो त
0: एकदम रमाइलो गरी
1: म पनि गएको थियो अब भयो अब पहिलाको जस्तो त भएन अब के गर्नु अहिले त देश गइरहेछ पहिलाको जस्तो रमाइलो त भएन ठिकै ठिकै भयो
0: ल हुन्छ अब अर्को वर्ष फेरि रमाइलो गरी मनाउला यो वर्षको लागि चाहिँ बाई बाई भनौ अब साथीहरू सम्झिनुहोस्
1: सबैभन्दा त म आफ्नो ईशा दिदीलाई सम्झिराखेको छु
0: धन्यवाद
1: अनि हाम्रो प्राविक मित्रज्यूको लागि अनि हाम्रो जय हलमान गाडी बाला दाई हुनुहुन्छ म सदन दाईलाई एकदमै सम्झिराखेको छु अनि भन्दाखेरि मेरो साथीमा भयो राम्रो जस्तो उहाँलाई पनि सम्झिराखेको छु अनि फसाईज्यूलाई पनि सम्झिराखेको छु अनि जति दाजुभाइ दिदी बहिनी रेडियो काठमाडौँ सुन्दैछ सबैलाई सम्झिराखेको
0: यादवजी हुनुहुन्थ्यो यहाँलाई धन्यवाद छ कार्यक्रमकै बसाइमा छौँ सरलाई घर हो हाल चाहिँ काठमाडौँ हुनुहुन्छ तर आजको दिनमा नै फर्किँदै हुनुहुन्छ है यहाँको यात्रा एकदमै सफल रहोस् शुभकामना फोन लाइन खुला गरिसकेका छौँ आउन सक्नुहुनेछ कार्यक्रमकै बसाइमा छौँ र यतिखेर फेरि अर्को पनि मित्र आइसक्नु भएको छ नमस्ते शुभ प्रभात नमस्ते अशोकजी बोल्नुभयो हो
2: धन्यवाद
0: ल धन्यवाद के छ त हालखबर तपाईँको ठिक छ ल अब के भनौँ म तपाईँलाई भन्नुहोस् त मेरो इच्छा ल तपाईँको दिन राम्रो होस् शुभकामना भने ल दर ए मैले त अस्ति खाएको दर खाएर पनि अब आज पनि टक्क खाना साना खाइवरि मजाले बसेको
2: एउटा मेरो है एउटा गाना गाए मेरो साथी हो कि रेपो खरेलको
0: ए ल हुन्छ गाउनुहोस् त
2: पहिलो गाना गाए तिम्रो तस्विरो हँसिलो मुहारको है
0: गाउनुहोस् न गाउनुहोस्
2: मलाई के गानेमा धेरै आउँछ गाना
0: हो र
2: तिम्रो तस्विरो हँसिलो मुहारको झलको आउँदा
0: ए ल के तपाईँलाई मैले बजाएर सुनाउनु पर्ने हो कि के हो
2: पहिलो गाना हजुरले
0: हजुर
2: हजुरको पहिलो गाना गाएर चाहिँ
0: ए ल ठिक छ अशोकजी सुन्नुहोस् न हामी छुट्टिन्छौँ है अब ल हुन्छ हवस् हाडीगाउँबाट अशोक प्रधान हुनुहुन्थ्यो यहाँलाई पनि धन्यवाद छ कार्यक्रमकै बसाइतर्फ नै छौँ फोन लाइन फेरि पनि खुला गरिसकेका छौँ आउन सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ नमस्ते
3: हजुर नमस्कार
0: नमस्ते नमस्कार को बोल्नुभयो
3: चितवनबाट मुरारी कोइराला
0: मुरारी कोइराला सन्चै हुनुहुन्छ
3: सन्चै छु हजुरलाई कस्तो छ
0: एकदम आरामै छौँ राम्रै छौँ ठिकै छौँ अनि चितवनतिर
3: परिवार सबै आरामै हुनुहुन्छ होला नि
0: एकदम सबैजना सन्चै आराम कुशलै छौँ चितवनतिरको सुनाउनुहोस् त
3: चितवनतिर अब अहिले धुम्म भएको घाम लाग्छ कि जस्तो छ अरू सबै आरामै छ अब झरी परिया थियो अस्ति दुई तिन दिन अनि हिजो त्यति पानी परेन हिजो चाहिँ पर्नु खोजेको थियो परेन आज नि बादल छ अलिअलि अरू खबर राम्रै छ चितवनतिर अब गर्मी भइहाल्छ घाम लासी
0: भनेपछि समग्रमा ठिकै छ
3: ठिकै छ अब काठमाडौँतिर त गर्मी नै हुन्छ भन्छ
0: पनि अब बिस्तारै बिस्तारै चिसो हुन लागेको छ बिहान बेलुका चाहिँ अरू भने त्यस्तै हो बिस्तारै बिस्तारै मौसम अब परिवर्तन हुने बेला भयो है
3: हजुर
0: अनि के छ त अरू हालखबर नयाँ
3: केही छैन नयाँ नौलो सब ठिकठाक छ अहिले चिज पनि अब आयो गयो चिज रमाइलो पनि नगर्ने भनेर अब चाहिँ लगभग देशैभरि नाचगान भएन होला जस्तो लाग्छ
0: ठिक छ अब यस्तो हो अब नाच्नेहरूले नाचिराख्नु भएको छ होइन नाच्नु पनि भयो अब धेरैजनाको आफ्नै आफ्नै मान्छेहरू गुमाउनु परेको अवस्था छ, त्यो भएर बाहिर जतिसुकै हाँसे पनि भित्र मन खल्लो भएको छ, त्यो भएर पनि पोहोर साल जस्तो यसपालि छैन भन्नु पर्यो।
3: हाम्रो यतातिर चितवनतिर खै छैन कतै पनि नाचगान, बोरबरा चोक चोकमा हुन्थ्यो, अब पार्टी प्यालेसमा हुन्थ्यो, अब अहिले चाहिँ छैन कतै, केही छैन, त्यसो र नेपालभरि नै हो कि भन्थानेको
0: यता पनि त्यस्तै त्यस्तै छ है। ल हुन्छ, हामी अब छुट्टिन्छौँ, यहाँको दिन राम्रो होस्।
3: ओ केही कविताहरू भन्न मिल्छ?
0: मिल्छ, मजाले मिल्छ, ल भन्नुहोस् त।
3: साथी साथीहरू सम्झिन
0: हुन्छ,
3: त्यसो भए म परदेशी छोराले घरमा पठाएको चिठी पढ्छु है, मैले आफैले लेख्या हो।
0: हुन्छ।
3: श्री पूजनीय पिताजी तथा माताजीमा मेरो साष्टाङ्ग प्रणाम गरेर दिन दिन घुम्दैछु सेरो फेरो, साथै श्रीमती र छोरा छोरीहरूलाई दिन्छु आशीर्वाद पनि, सुख सन्तोषसित रहन् र फेर हौन चिरायु भने, दाजु भाउजूलाई त मैले ढोगै नमस्कार गरी बसेको छु परदेशमा, प्रभु म त शरण दिने छन् हरि, बसेको छु परदेशमा, प्रभु म त शरण दिने छन् हरि। ल अड्कियो आएन यति है।
0: ल हुन्छ, यहाँलाई धन्यवाद छ, साथीहरू सम्झिनुहोस्।
3: दुई चारजना यसो साथीहरू सम्झिन्छु, अब काठमाडौँतिरै हुनुहुन्छ हाम्रो अरुण नदी खत्री, उहाँलाई पनि एकदम मिठो सम्झन, अनि आशिष नायन बस्नेत हुनुहुन्छ सुन्धारातिर, उहाँलाई पनि एकदम मिठो सम्झन छ, अनि श्रीराम दाहाल प्यारो भाइ हुनुहुन्छ भक्तपुरतिर, उहाँलाई पनि मिठो सम्झन, लगायत धेरै साथीहरू हुनुहुन्छ, अहिले अब दुई चारजनाको नाम मात्रै समेट्ने, अब सबैलाई कुनै साथीलाई बिर्सिएन मैले, सबैलाई एकदम मिठो माया मिठो सम्झना छ भन्दै छुट्टिन्छ। हवस् नमस्कार।
0: हवस् हुनुहुन्छ, यतिखेर हुनुहुन्थ्यो चितवनतिरबाट, यहाँलाई पनि धन्यवाद छ, कार्यक्रमकै बसाइमा छौँ, फेरि पनि फोन लाइन तपाईँकै लाग्यो भनेर खुला गरिसकेका छौँ, आउन सक्नुहुनेछ। फल्टेन तामाङले गुड मर्निङ भनेर कमेन्ट गर्नुभएको छ, प्रकाश सुवेदीले पनि गुड मर्निङ सिस काठमाडौँ जोरपाटीबाट सुन्दैछु भन्नुभएको छ, सागर सागरले पनि गुड मर्निङ मिस यु अल भन्नुभएको छ, त्यसै गरी वीरेन्द्र लामा वीरेन्द्रले पनि परिवर्तन सम्भव छ, गुड मर्निङ सिस्टर, शुभ दिन, सुन्दैछु हेर्दैछु टिटक चिया गफ काठमाडौँ बौद्ध बाट, काभ्रेली सन्धि वीरेन्द्र स्याङ्बु लामा साथीहरू, मुना मुखिया, कला कमला मुखिया, बहिनी सिम्पल सरिना गुरुङ, सृजना मुखिया, हरपल रोशनी लगायत मलाई चिने नचिने, सम्पूर्णको दिन शुभ रहोस्, छुट्टिन्छु भन्नुभएको छ, यहाँलाई पनि धन्यवाद छ, कार्यक्रमकै बसाइतर्फ नै छौँ। र यति बेला आजको मौसम के कस्तो रहन्छ भन्ने जानकारी पनि यहाँलाई गराउन चाहे, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ, जसको प्रभावले कोशी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिकदेखि साधारणतया बादल लागेको छ। कोशी बागमती र लुम्बिनी प्रदेशको थोरै तथा गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा पनि भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल नै लाग्न सक्छ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मध्य प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एक दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। यस्तै आज राति देशभर साधारणतया बादल लाग्न सक्छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मध्य प्रदेश तथा सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको पहाडी र तराई भूभागका एक दुई स्थानमा भने धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। यो खबर यहाँलाई मैले गराइसकेको छु। फोनलाइनतर्फ कोही मित्र हुनुहुन्छ? नमस्ते।
4: हेलो, नमस्ते हजुर, गुड मर्निङ।
0: नमस्ते, गुड मर्निङ, को बोल्दै हुनुहुन्छ, कहाँबाट?
4: म विकास लामिछ नै, कालापुरबाट।
0: के छ तपाईँको हाल खबर?
4: एकदम ठिकठाक, एकदम राम्रो छ भन्नु।
0: अनि के गर्दै हुनुहुन्छ?
4: अहिले त अब आफ्नो दैनिक कामकाजमा व्यस्त नै छ भन्नुबाट, थाहादेखि नै।
0: अनि के छ त अब तपाईँकोतिर तिज, आज ऋषि पञ्चमी, त्यतातिरको माहौल रमाइलो छ होला है?
4: रमाइलो, म त हिजो अस्ति घरमा गएको थिएँ छुट्टी थियो दुई दिन, अनि अब यो बिहान मात्र आएको। त्यसो घरमा अब मम्मी, मेरो श्रीमती व्रत बस्नु भएको छ, उहाँले आज अब पञ्चमीको पूजा सुजा गरेर आज बिदाई गर्दै हुन्छ, तिजलाई भन्नुपर्छ।
0: भनेपछि तपाईँको घरमा पनि चेलीबेटीहरूले रमाइलो गर्दै हुनुहुन्छ है? हजुर, उहाँहरूलाई शुभकामना छ। अनि विकासजी, अरू भन्नुपर्ने कुनै शुभ सन्देशहरू छन् भने शुभ सन्देशका साथ छुट्टिन्छौँ।
4: खासै त त्यस्तो केही छैन, म आज जसको पनि जन्मदिन पर्छ उहाँलाई जन्मदिनको शुभकामना, जसले यात्रा शुभयात्रा, जसले नयाँ काम गर्दै गर्दै हुन्छ उहाँलाई बेस्ट अफ लक, जसले स्वास्थ्य लाभ गरेर शीघ्र स्वास्थ्य कामना भन्न चाहन्छु। अब धेरै भयो साथीहरूलाई समय, त्यो साथीहरू सर सम्झिन चाहन्छु। र साथीहरू सम्झिनु पर्दा अस्मिता बस्ने, सुजिना मुक्तान, मन्जु थापा, दिपिका थापा, नम्र श्रेष्ठ, कल्पना श्रेष्ठ, देवी तामाङ, बुद्धरत्न बच्चारी, ओम कार्की, श्याम कुमार थापा, कृष्णजी बलाम, गीता प्रधान, सुमित्रा साक्य, मैया परियार, बिन्दु परियार, शर्मिला काली, जयराम आनन्दर, सुरज पन्त, कल्पना पौडेल, कल्पना दाल, कल्पना पिको, कल्पना रिमी, बाबुराम भट्टराई, जीवन कार्की, मनको साथी, नवराज भण्डारी, सुरज भण्डारी, केपी चापे, श्रीराम दाहाल, सपना खड्का, भागीराम सुवाल, रमेश कार्की, धनराम परियार, पल्पी सेन्चुरी, मिना सेन्चुरी, डिकमन बोम्जे, नारायण बस्ने, नयन बस्ने, रामगिरी, रामप्रसाद गिरस, रामकुमार थापा, गोकुल केसी, जयलक्ष्मी श्रेष्ठ, वासुदेव अधिकारी, सुशील अधिकारी, रामबहादुर राई, शिव लामिछाने, मेघराज कार्की, बजराज थापा, गोविन्द निरौला, कायल साक्य, अर्जुन थापा, सरोज लामिछाने, पदम महाजन, प्रवेश गोविन्द शिवकार, शेखर श्रेष्ठ, इन्दिरा घिमिरे, उपासना घिसिङ, हरिबुल बुढाथकी, कुमार श्रेष्ठ, बालकुमार लामा, सन्मय श्रेष्ठ, सुशीला बज्रचारी लगायत अब जो जो पनि साथीहरूले चिन्नुहुन्छ र जो जो साथी आउनुभयो, जो जो साथी आउनुहुन्छ, उहाँ सबैको दिन शुभ होस् भन्दै हजुरबाट छुट्टिन चाहन्छु।
0: हुन्छ, विकास लामिछाने कालो पुलबाट हुनुहुन्थ्यो, यहाँलाई पनि धन्यवाद छ। कार्यक्रमकै बसाइतर्फ छौँ, फोनलाइन खुला गरिसकेका छौँ, आउन सक्नुहुनेछ। र यहाँहरू सम्पूर्णले यतिखेर कार्यक्रम सुन्दै हुनुहुन्छ भने यहाँहरूले थाहा पाउनु त भइ नै सक्यो होला होइन, गैराति चाहिँ मनोहरा खोलामा पानीको बहाव निकै बढेर उच्च सतर्कता अपनाउन आग्रह गरिरहेको छ। हिजो दिउँसोदेखि परेको वर्षाका कारण खोलामा बाढीको सतह एकदमै बढी भएको छ र यतिखेर चाहिँ अहिले त अब अलिकति कम नै भइसक्यो होइन, र पनि सतर्कता अपनाउन आग्रह गरि नै राखेको छौँ। सतर्कता अपनाउनु होला, जुनसुकै बेला पनि पानीको बहाव बढ्न सक्ने क्षेत्रमा चाहिँ नबसिदिनु होला। र राति केही टहराहरूमा पनि पानी बसेको छ। केही महिना अघि महानगरपालिकाले यही क्षेत्रमा नदी किनारका बस्ती तथा टहरा हटाएको थियो। खोलामा पानीको बहाव बढेपछि नदी किनारमा रहेका केही टहरामा पानी पसेको छ। बाढीको सतह बढेपछि नदी किनारमा बसोबास गरिरहेका स्थानीय एकदमै त्रसित भएका छन्। उनीहरू घरबाट बाहिर निस्किएर खोलाको बहाव अझ बढ्न सक्ने चिन्तामा घर बाहिर बसिरहेका छन्। अहिले भने मनोहरा खोलाको पानीको सतह अलिकति घटेको अवस्था पनि छ, तर पनि सतर्कता अपनाउन चाहिँ नछोड्नु होला। खोलाको छेउछाउमा हुनेहरूले चाहिँ विशेष सतर्क रहन पनि अनुरोध गरिरहेका छौँ। अर्को मित्र हुनुहुन्छ फोनलाइनमा, नमस्कार।
5: गुड मर्निङ, नमस्ते, इसा भाइ नै, गोविन्द नेवला कोसलटार भक्तपुरबाट।
0: नमस्ते, नमस्कार, गोविन्दजी, के छ हाल खबर तपाईँको?
5: हाल खबर सबै ठिकै छ, अब घरपट्टि भइहाल्छ होइन, मान्छे हुनु पर्यो होइन,
0: अब आज त पकाएर खुवाउन दिनु पर्यो क्यारे है।
5: अब दिनु भन्दाखेरि पनि अब बाउ छोरा छौँ, मिसेस अब माइततिर
0: गएको
5: छ,
0: त्यसो भए आफूले आफ्नो भोजन तयार पार्दै हुनुहुन्छ।
5: म चाहिँ हिजोबाटै आफै अब श्रीमान, आफै श्रीमती होइन,
0: एकदमै एकदमै
5: यस्तो पनि हुनुपर्छ। र घरमा हुँदाखेरि पनि प्रायः म सबै पनि काम गर्न रुचाउँछु, घरमा पनि
0: गर्नुपर्छ
5: होइन, म गर्छु भने अब वरिपरि साथीहरू आउँदाखेरि पनि जोसुकै भए पनि पहिलादेखि नि घरमा हुँदाखेरि पनि घरभित्रको कामहरू जस्तै महिलाले मात्रै गर्नुपर्छ भन्ने होइन, म बिहा नगर्दाखेरि पनि म कलेज पढ्न बस्दाखेरि पनि होइन आफ्नो काम आफै गर्ने साथीहरू लाउँदिने थिएँ भने अहिलेसम्म निरन्तर छ र भोलिसम्म पनि गर्नुपर्छ होइन। श्रीमान श्रीमती दुईवटा होइन नि, एक भएर अगाडि बढ्यो भने सम्बन्ध राम्रो हुन्छ
0: भनिन्छ नि। श्रीमान श्रीमती भनेको 50-50 हुनुपर्छ अरे के, होइन? अनि अब कहिलेकाहीँ चाहिँ 50-50 हुन पाइएन भने एउटैले 100% गर्नुपर्छ, होइन भने चाहिँ प्राय जसो 50-50 नै गर्नुपर्छ अरे।
5: 50 भन्दा मेरो चाहिँ अब कसलाई के लाग्छ त आफ्नो ठाउँ छ, यी मिडिया बोल्ने धेरै साथीहरू पनि आउनुहुन्छ, हेर्नुहुन्छ, देख्नुहुन्छ, सुन्नुहुन्छ, होइन 75% मैले बढी गर्छु घरमा बस्दाखेरि पनि, हिँडिसकेपछि पनि फेरि मेरो चाहिँ अब बाहिर बाहिर पनि हुनसक्छ, अहिले राति आउँदाखेरि अब त्यही उनीहरू छुटिसकेका हुन्छन् आफ्नो काम गर्ने हो, घरमा बस्दाखेरि चाहिँ 70-75% म आफै काम गर्छु फेरि।
0: धेरै राम्रो, सबैको घरमा प्राय अहिले त्यस्तै त्यस्तै नै छ होइन, अब मेरै घरमा पनि ठ्याक्कै त्यस्तै छ ठ्याक्कै त्यस्तै छ। अब म आफै पनि यतिखेर आज लगभग 5 बजे बिहान चाहिँ रेडियो आइपुग्दै गर्दाखेरि 4 बजे होला भनेर उठेर आलु र तरकारीहरू काट्नुभयो, लास्टमा म उठेर हेर्दाखेरि भर्खर 2:30 भारै छ भनेपछि चाहिँ अनि ए भनेर भन्नुभएको थियो। अनि चाहिँ अब बिहान काममा जानु छ, अब मेरो चाहिँ आज 2 बजेसम्म ड्युटी छ, अब हिजो त्यत्रो व्रत बसेको उठ्न सकेका छैन होइन, अनि टक्क अब मलाई मनपर्ने फेरि तामाको तरकारी जुरुक्क उठेर पकाएर खान दिँदा त कति आनन्द।
5: जुन कुराहरू मेरो भइरहेको छ यहाँको पनि मैले सुने खुसी लाग्यो। अब हिजो पनि मैले के पकाएँ के गरेँ ल हेर, मैले यो पकाएँ बाउ छोरालाई भने मैले देखाइदिएँ होइन, उहाँको मम्मीहरू सबै हुनुहुन्छ, उहाँले हेर्नुभयो। अब बेलुका म 9 बजे आइपुगेको थिएँ, 9 बजे आउँदाखेरि आएर पनि मैले पकाउँदा कति बेला पकाएर खाने त भन्ने कुराहरू, पकाएर खाने त रात जाँदैन
0: होइन,
5: जाँदैन अब भनेपछि त्यो कुराहरू गरेपछि आफ्नो जे जहाँ देखिन्छ त्यो हामीले अगाडि बढ्नुपर्छ काम गर्नलाई चाहिँ, कसैको पनि त्यो यसले फलानी यस्तो गर्ने छ भन्ने कुरा सुन्नु हुँदैन, आफ्नो त्यो स्वेच्छाले गर्यो भने जे पनि गर्न सकिन्छ हिसाब भने। अब अलिकति दुःखको साथ होइन, कतिलाई दुःख छ कतिलाई कस्तो छ त्यसमा पनि शुभकामना दिन्छु म आज पनि। अब ऋषि पञ्चमी जति महिलाहरू दिदी बहिनीहरू हुनुहुन्छ उहाँहरूप्रति यहाँहरूप्रति रेडियो आफ्नो प्रेरणाप्रति जति रेडियो सुन्नु भएको छ कति राम्रो राम्रो कुराहरू हामी ल्याउनुपर्छ, र कहीँ कहिले काहीँ म सुन्छु सुन्दाखेरि मिडियामा फोन गरिसकेपछि जिस्किने यताउति गर्ने काम तपाईँले नगर्नुहोस्, तपाईँहरूको चरित्रमाथि हामीले पनि बोल्नुपर्ने स्थिति आउनु सक्छ, मिडिया हो होइन, विश्वभरि सुनिएको हुन्छ गएको हुन्छ, आफ्नो लागेको कुराहरू भन्ने अवसर दिनुभएको छ, भोलि यी बन्द भयो भने हामी बोल्ने अवसर पनि बन्द हुन सक्छौँ तपाईँको कारणले होइन, यो कुरा ध्यान दिनुहोला। र जसरी अब मलाई के एउटा भन्नु मन लाग्यो भने छोटोमा अब मेरो लामो हुनसक्छ, जति हामी चिया गफ छौँ नि अहिले चिया गफ हामी कुरा गरिरहेको छौँ, हामी धेरै कुरा गर्छौँ, एक दिन रेडियो काठमाडौँले यो सुनोस् र जति हामी मिडियामा बोल्छौँ यहाँले बोलाएर हामीलाई पनि चिया खाने अवसर मिलाइदिनुहोस्, हामी भेगाड गर्ने कार्यक्रम भयो भने होइन, अनि यहाँले पनि चिन्नुहुनेछ को को हुनुहुँदो रहेछ, कहाँ आउनु रहेछ, कसरी बोल्नु रहेछ, के गर्नुहुँदो रहेछ भन्ने कुराहरू पनि एउटा राम्रो चिया गफ मात्रै, हामी अरू केही परेन, चिया खानको लागि यहाँले निम्ता गरिदिनुहोस्, त्यहाँ हल छ हामीलाई थाहा छ हामी आएका छौँ होइन, सँगै बरु त्यो उसमा चाहिँ गर्नुपर्ने सहयोग हामी गर्छौँ, परिचयको लागि पनि यहाँले एक दिन कुनै समय मिलाएर हामी सबैलाई रेडियोमा बोल्ने साथीभाइलाई बोलाएर भेगा गराइदिनु भयो भने हाम्रो परिचय हुनसक्छ, त्यो रेडियो काठमाडौँको मेरो अनुरोध र यहाँले गर्नुहुन्छ भन्ने पनि मलाई लाग्छ।
0: धेरै धन्यवाद छ है, धेरै धन्यवाद छ। अब हुन्छ, यहाँको सल्लाह सुझावलाई हामी हेर्छौँ र बुझ्छौँ पनि, यहाँको लागि धेरै धेरै धन्यवाद छ।
5: सल्लाह सुझाव मात्र हो, यो भयो भने हामी भोलि तपाईँ हामी सबै परिचित हुन सक्छौँ, भोलि कहाँ जहाँ पुगे पनि हामी त यसरी परिचय भएको थियौँ भनेर हाम्रो निरन्तर रहिरहन्छ, हामी कुनै पनि कारणवश रेडियोमा बोल्ने कार्यक्रमहरू पनि यो समय नमिल्दा बन्द भयो भने हामी को कहाँ कहाँ पुग्छौँ सम्बन्ध हुँदैन, सँगै हेर्दा पनि भेगा भए पनि हामी चिन्दैनौँ हिसाब पनि होइन, यी कुराहरूमा हाम्रो पहिलादेखि पनि छ, चन्द्रमणि सरलाई पनि थाहा छ, धेरै साथीहरू 14-15-16-18 वर्ष अगाडिदेखिको साथीहरू पनि हामी जोडिरहेको छौँ, किनभने हामी आदान प्रदान भएर हो नि त होइन, र कहीँ साथीहरू थियौँ तर उहाँहरू हुनुहुन्न, कहाँ हुनुहुन्छ के हुन्छ सन्चो विषय सोच्नु पाइँदैन, कमसेकम भेगाड भएर हामी फोनको आदान प्रदान भयो भने हामी निरन्तर बाँधिँदै रहिरहन्छौँ जस्तो मलाई लाग्छ, र यो रेडियो काठमाडौँले अवसर मिलाइदिन्छ कि भन्ने मेरो सल्लाह सुझाव मात्र हो, यी कुराहरू राख्छ सबैलाई सबैलाई यो दिनको शुभकामना। जया दिदी आउनुहुन्छ कति खुसी लाग्छ कि मलाई, उहाँको कुराहरू सुन्न मन लाग्छ होइन, विकासजी आउनुभयो, धेरै साथीहरू जोडिएमा छ, यो समय मिल्छ जस्तो मलाई लाग्छ र यो अवसर पाऊँ भन्ने आश गर्दै म बिदा हुन चाहन्छु, हस् त नमस्ते।
0: भक्तपुरतिरबाट गोविन्द निरौलाजी हुनुहुन्थ्यो, यहाँलाई विशेष धन्यवाद छ। एकदम राम्रो माग माग नै भनौँ होइन राख्नुभयो, खुसी लाग्यो। हुन्छ, हामी पक्कै पनि तपाईँहरू सम्पूर्णलाई बोलाउनेछौँ, भेटघाट गराउनेछौँ र भेटघाट गर्ने पनि छौँ, जुर्नुपर्छ है। हुन्छ, धन्यवाद छ यहाँलाई यति राम्रो विषय उठाउनु भएकोमा। फोन लाइन फेरि पनि खुला गरेका छौँ, हामी अन्तिमतिर नै छौँ। यतिखेर यहाँलाई मैले अनुरोध गरिसकेको छु, मनहरा खोलाको आसपास बसिराख्नु भएको सम्पूर्णले संयमता अपनाउनु होला। र फोन लाइनमा फेरि पनि कोही मित्र हुनुहुन्छ। नमस्ते।
6: नमस्ते, नमस्कार जी।
0: नमस्ते, नमस्कार, को बोल्नु भयो?
6: इमाडोलबाट विनोद प्रधान।
0: सन्चै हुनुहुन्छ?
6: हजुर, सन्चै छु। हजुरलाई?
0: एकदम सन्चै, आरामै छौँ हामी पनि। अनि के गर्दै हुनुहुन्छ?
6: यस बेला त म कामतिर हो दिदी।
0: कामतिर हुनुहुन्छ है?
6: हजुर हजुर।
0: ल, अनि के छ त अरू नयाँ नौलो? अनि अब तपाईँको घरतिर पनि तिजको रमझम सकिन सकिन लागेको छ क्यारे, आज ऋषि पञ्चमी, के कस्तो भइरहेछ?
6: यतातिर दिदी खासै छैन, त्यही विनाशकारी बाढीले गरेर यसपालि छैन, त्यति
0: छैन है
6: रौनक। हजुर, पहिला जस्तो रौनकहरू छैन,
0: त्यस्तो पहिलाको जस्तो गर्न पनि भएन है, किनभने अर्काको दुःखमा आफूले रमाएर देखाउनु हुँदैन।
6: हजुर,
0: अनि अब के भन्नु पर्यो अन्तिममा हुनुहुन्छ?
6: साथीहरू सम्झिन चाहन्छु।
0: हुन्छ,
6: साथीहरू भन्नाले हाम्रो सरलाईको लक्ष्मण यादव उहाँ घर जाँदै हुनुहुन्छ अरे, उहाँलाई शुभयात्रा। अनि साथीहरू सम्झिनु पर्दाखेरि बौद्धम बस्नुहुने दाई सुरज पन्त अनि काभ्रेली सम्धी, अनि सरलाईमा हुनु हाम्रो उपछना घिसिङ दिदी, अनि बुद्ध रत्न बजाचारी, सुजेन महर्जन, कल्पना श्रेष्ठ, गीता प्रधान, पूर्णबहादुर साके, अनि लगायत सम्पूर्ण साथीहरूलाई शुभ बिहानी भन्दै छुट्टिन चाहन्छु। हस् नमस्कार।
0: हवस्, हुन्छ, अब हामी छुट्टिन्छौँ, कार्यक्रमको विषयमै छौँ। अर्को पनि जानकारी यहाँलाई गराउन चाहे, पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीरमा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगिसकेको छ। अस्ति भित्तातर्फको कटिङ, अस्ति आइतबार चाहिँ भित्तातर्फको कटिङ तथा सडक सम्भ्याउने काम सम्पन्न गरी केही सवारी साधन परीक्षणका लागि परीक्षणका रूपमा पनि आवत जावत गराइसकिएको छ। परीक्षण सफल भएपछि नियमित सवारी साधन सञ्चालन गर्न तीव्रता पनि दिइसकिएको छ। नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालले निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका छन्। उनका अनुसार अब चाहिँ चाँडै नै त्यो बाटो भएर हामीले यातायात सञ्चालन गर्न पाउनेछौँ र सम्भवतः असोज 1 गतेदेखि पूर्ण रूपमा यातायात सञ्चालन गर्ने गरी काम अगाडि बढाइरहेका छौँ। उनका अनुसार निर्माणको पहिलो चरणमा 9 देखि 10 दिनसम्म 11 देखि 12 उपकरण परिचालन गरिएको थियो। अहिले काम अन्तिम चरणमा पुगेकाले करिब 40-50 जना दक्ष तथा अदक्ष मजदुर परिचालन गरिराखिएको छ। आवश्यकता अनुसार ग्रेडर, रोलर र एक्सावेटर सहित 5-6 वटा हेभी इक्विपमेन्टहरू पनि प्रयोग भइरहेको छ। हाल नयाँ ट्र्याकमा नदीको गेग्रान प्रयोग गरी ग्राभेलिङ हुने कामहरू चाहिँ भइरहेको छ। सडकको कुनामा ड्रेन निर्माण गरी पाइप राख्ने र त्यसलाई बेरेर माथि टिक ड्रेन निर्माण गर्ने काम पनि एकदमै तीव्र गतिमा भइरहेको उहाँले जानकारी गराउनु भएको छ। त्यसै गरी सब बेसको अन्तिम तह निर्माण भएपछि सडक यातायात सञ्चालनका लागि भने तयार हुने उहाँको भनाइ छ। करिब 300 मिटर लामो नयाँ ट्र्याकमा 7 मिटर चौडाइको सडक र नालीसहित करिब 7.5 मिटरको संरचना निर्माण गरिएको उहाँले जानकारी गराउनु भएको छ। यो खण्ड अलिकति जोखिम छ भनेर पनि उहाँले भन्नुभएको छ। थप पहिरो नआएमा तोकिएको समयमै यातायात सञ्चालन हुन्छ। नागढुङ्गा मुगलिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रले आइतबार नयाँ ट्र्याकको ग्रेडिङ सम्पन्न भएपछि फिनिसिङको काम भइरहेको पनि बताउनु भएको छ। उनले परीक्षणका लागि मात्र सवारी साधन पास गराइएको थियो र अहिले चाहिँ नयाँ ट्र्याक पूर्ण रूपमा बन्द नै छ र असोज 1 गतेबाट चाहिँ सञ्चालनमा ल्याउने भन्ने खालको कुराहरू पनि प्राप्त भइरहेको छ। सर्वसाधारण नयाँ ट्र्याक खुला गरिएको भ्रम चाहिँ सर्वसाधारणमा नफैल्याउनु होला र यो भ्रममा पनि नपर्नु होला किनभने अझै पूर्ण रूपमा सञ्चालनमा ल्याइसकिएको छैन, परीक्षणका लागि मात्र प्रयोग भइरहेको छ, त्यो पनि केही समय मात्र परीक्षण भएको थियो, त्यो पनि उहाँहरूले आफ्नै सवारी साधनबाट परीक्षण गरिरहनु भएको छ। सर्वसाधारणका लागि चाहिँ खुला भएको छैन। अब असोज 1 गतेसम्म निर्माणका सबै काम सम्पन्न गरी नयाँ ट्र्याकबाट नियमित रूपमा सवारी साधन सञ्चालन गर्ने योजना पनि रहेको उहाँले जानकारी दिनुभएको छ। यो जानकारीसँगै यहाँहरूको माझबाट ओझेल पर्ने बेला पनि भइसकेको छ। आजको बसाईलाई अन्तिमसम्म सुनेर साथ दिनुहुने सम्पूर्णलाई धन्यवाद छ। कार्यक्रमकै बसाईमा फेसबुकतर्फ कमेन्ट गर्नुहुने सम्पूर्ण मित्रहरूमा पनि धन्यवाद छ र सुनेर अन्तिमसम्म साथ दिनुहुने सम्पूर्ण श्रोतामा नमन व्यक्त गर्दै कार्यक्रमको विषयमा अब फेरि भोलि भेट गर्नेछौँ। आजको लागि चाहिँ यति नै। रेडियो काठमाडौँबाट प्रसारण हुने अन्य कार्यक्रमलाई सुन्न नभुल्नुहोला, रेडियो काठमाडौँलाई सुन्न नभुल्नुहोला भन्दै एकदमै रमाइलो गीत तपाईँको माझमा छोड्दै बिदा हुन्छु। यहाँहरू सम्पूर्णको पल शुभ रहोस्। ऋषि पञ्चमीको फेरि पनि एकपटक सबै महिलाहरू महिला दिदी बहिनीहरूमा शुभकामना व्यक्त गर्दै बिदा हुन्छु। हवस् त, नमस्ते। परिवर्तन सम्भव छ।

0: Kathmandu 92.1 Studio Time
1: 8 AM
2: Powered by
3: तपाईको जीवनमा रंग भर्दै चीजका अप्लायन्सेसहरू 100% कपर वायर प्रयोग गरिएको केबल तथा सम्पूर्ण पार पुर्जाहरू ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
4: चेज मिक्सर ग्राइन्डर ओम हस्पिटल वी केयर फर यू
5: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छाना मुनि
6: निजी क्षेत्रको अग्रणी अस्पताल
5: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
7: एक्सट्रिम एनर्जी ड्रिंक

0: तपाईँ सुन्दै हुनुहुन्छ नेपाली पप गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नॉनस्टॉप पप गीतहरूको साथमा
1: सबैको मन जित्न सफल श्रेष्ठ टेलरिङ।

0: Om Hospital and Research Center.
1: Brand to be associated with Speed Break. Every hour, 10 minutes, it's time for Radio Kathmandu Speed Break.
0: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
2: 25 वर्षदेखि स्वास्थ्य उपचारमा निरन्तर सेवारत निजी क्षेत्रको अग्रणी अस्पताल
0: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
2: फोन नम्बर 01-42-76-225 र 01-45-76-225 ओम हस्पिटल वी केयर फर यु
1: 92.1 एट द स्पीड अफ लाइफ
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्यज्योति सही प्लान
4: सूर्यज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
5: रंग बहार
6: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
5: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
6: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
5: बर्जर पेन्स
7: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ

0: Junta Cable. 5 doshak dekhi.
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो, साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
2: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए। यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने, के घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
1: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो तर समस्या 20-19 भएन।
2: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
1: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
2: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
1: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
2: सबैजनाले विश्वास गरे हुन्छ, यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ, नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ।
1: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ,
2: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
1: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
2: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
1: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
2: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
1: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
2: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो, विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि देखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
3: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98512 40 9 34।

0: तपाईँ सुन्दै हुनुहुन्छ नेपाली पप गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नॉनस्टॉप पप गीतहरूको साथमा
1: सबैको मन जित्न सफल श्रेष्ठ टेलरिङ।

0: वैदिक आयुर्वेद सेवा प्राली टांगला चौक कृतिपुर काठमाडौँ
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमाडौँ स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात घोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुनाल पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6.5 गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
1: स्माइल ऑन योर फेस, स्पिरिट इन योर हार्ट।
6: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
7: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा।
8: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
7: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज।
8: हेभी डिस्काउन्ट र समय अनुसार स्पेशल अफरहरू।
7: BDS मोबाइल हब, KL टावर, चाबहिल, ग्राउन्ड फ्लोरमा, भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
6: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 98-019।
9: बर्जर पेन्ट घर रङ्गाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
10: साथै 65-inch स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाउ, खुशी बढाउ, उपहार जित्ने अवसर पाऊ।
9: बर्जर पेन्ट।
11: सस्तो, राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ। गिभ यो अफिस एन्ड होम द स्टाइल यु वान्ट। सोफा हबका शाखाहरू काठमाडौँ, पोखरा, बिर्तामोड, चितवन, नेपालगञ्ज, धनगढी, बुटवल र हेटौडा। मजाले टिक्ने, सस्तो पनि, राम्रो पनि। नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री, सोफा हब काठमाडौँ। सम्पर्क 9851152589।
12: इन्जिनियर म्याडम, याद रहोस्, मेरो यो घरमा नेपाल टपको PPR पाइप मात्र प्रयोग होस्।
13: किन राजेश जी?
12: किनकि यो सजिलैसँग जडान गर्न सकिन्छ र यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि कस्तो समय लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। 1,00,000 भन्दा बढी घरमा प्रयोग भएको नेपालको नम्बर 1 PPR पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप, सब ठिकठाक।

0: इच्छाको भर।
1: सात आकर्षक सुविधाले सजिएको स्टुडेन्ट इन्टरनेसनल हेल्थ प्लस बेनिफिट, अधिकतम $50,000 सम्मको ट्युसन फी कभर गर्दै, लिभिङ खर्चदेखि अस्पताल बिल सम्म, व्यक्तिगत दुर्घटना सुरक्षादेखि ऋणको इएमआई सहायता सम्म र अभिभावकको व्यक्तिगत दुर्घटना समेत समेट्दै तपाईँको शैक्षिक यात्रामा

0: भरोसाको साथ। थप जानकारीका लागि www.neco.com.np मा लगइन गर्नुहोस्। नेको इन्स्योरेन्स लिमिटेड।
1: बीमा गरौं, सुनिश्चित रहौं।
2: जहाँ विश्वास छ, मनले चिताएको इच्छा पूरा हुन्छ। जय मनोकामना भक्त। कतै विश्वासले त कतै यहाँका मनोरम दृश्यले तान्छ। कोही भन्छन् माताको दर्शन गर्न पनि केही कारण चाहिन्छ। भक्ति, आस्था र विश्वासलाई जोड्दै तपाईँको सेवामा सदा तत्पर नेपालकै पहिलो केवलकार, मनकामना केवलकार, बाल वृद्ध अपाङ्ग मैत्री केवलकार, मनकामना केवलकार।

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: कहिले पनि एक्सट्रिम एनर्जी ड्रिंक.
1: Hi, you're looking dazzling today.
2: Oh, thank you. You're also looking gorgeous.
1: Kaswani, seasonal tailoring ko kamal ho ke.
2: Oh, same pants.
1: Seasonal Tailoring Center, one of the popular seasonal tailoring, provides expertise in chains on men's and women's clothing as well as leather.
3: Seasonal Tailoring Center, Bagh Bazar, Aradhana Complex, Kathmandu. Phone number 424-5268, 4167-579.
1: Seasonal Tailor, our Naksal, Bhadwati Nimapani.
4: आँखा सम्बन्धी हरेक समस्याको समाधान अब तिलगङ्गा सिटी आई सेन्टर चुच्चेपाटी चाबहिलमा.
5: तिलगङ्गा आँखा अस्पतालका दक्ष तथा अनुभवी विशेषज्ञहरूद्वारा मात्र जाँच हुने यस तिलगङ्गा सिटी आई सेन्टरमा सुलभ मूल्यमा आँखाको जाँच गरी मोतियाबिन्दु, जलबिन्दु जस्ता रोगहरूको उपचार गरिन्छ.
4: यति मात्र हो र आँखाको पर्दा, नानी र अन्य भागमा हुने समस्याको उपचार तथा शल्यक्रियाका साथै बाल चिकित्सा, नेत्र रोग जस्तै आँखा टेढो हुने, अल्छी आँखा, दोहोरो दृष्टिको पनि उपचार गरिन्छ.
6: याद राख्नुहोस्, तिलगङ्गा सिटीआई सेन्टर चुच्चेपाटीमा उपचारको लागि धेरै समय कुर्नु पर्दैन. साथै तिलगङ्गा अप्टिकल सिटी नामक चस्मा पसल र फार्मेसीको सेवाहरू पनि उपलब्ध छन्। थप जानकारीको लागि 01-59-14-563 र 98-013-58-576.

0: अब सुविसुको इन्टरनेट तथा टिभीको नयाँ जडान र नवीकरणमा पाउनुहोस् रु 1,00,000 निःशुल्क स्वास्थ्य बिमा। शर्त तथा नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि 01-4235-888 वा www.subisu.net.np।
1: सबैको मन जित्न सफल श्रेष्ठ टेलरिङ
2: आफ्नै व्यावसायिक भवन श्रेष्ठ टेलरिङ कम्प्लेक्स मैती देवी चोक सँगै आराधना कम्प्लेक्स बागबजार चावेल चोक र केएल टावर वर्ल्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा
3: यथेष्ट पार्किङको सुविधा भएको सटिङ सुटिङ र रेडिमेडको लागि श्रेष्ठ टेलरिङ।

0: Me and Brock.
1: Говоря сукина, муть варю бетакина.

0: Radio Kathmandu 92.1 Studio Time
1: 9 AM
2: Powered by
3: तपाईको जीवनमा रंग भर्दै चेजका अप्लायन्सेसहरू 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार्ट पुर्जाहरू ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
1: चेज मिक्सर ग्राइन्डर ओम हस्पिटल वी केयर फर यू
4: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छाना मुनि
5: निजी क्षेत्रको अग्रणी अस्पताल
4: ओम हॉस्पिटल एंड रिसर्च सेंटर चावेल काठमाडौँ
6: एक्सट्रीम एनर्जी ड्रिंक

0: तपाईँ सुन्दै हुनुहुन्छ आधुनिक गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप आधुनिक गीतहरूको साथमा
1: क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड।

0: Om Hospital and Research Center.
1: Brand to be associated with Speed Break. Every hour, 10 minutes, it's time for Radio Kathmandu Speed Break.
0: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
2: 25 वर्षदेखि स्वास्थ्य उपचारमा निरन्तर सेवारत निजी क्षेत्रको अग्रणी अस्पताल
0: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
2: फोन नम्बर 01-42-76-225 र 01-45-76-225 ओम हस्पिटल वी केयर फर यु
3: 92.1 एट द स्पीड अफ लाइफ
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
6: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा
7: सबै रेन्जका स्मार्टफोन ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा
8: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन ब्याज दर 0%
7: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज
8: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू
7: BDS मोबाइल हब KL टावर चावहिल ग्राउन्ड फ्लोरमा भित्र पस्ने बित्तिकै देब्रेपट्टि
6: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 98-019-56509 र 98-010-015-79 साथै BDS मोबाइल हबको फेसबुक टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ
7: हाम्रो प्रतिबद्धता सस्तो मूल्य गुणस्तरीय र इमानदारीता
6: BDS मोबाइल हब KL टावर चावहिल
9: रंग बहार
10: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
9: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
10: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि
9: घर रंगाऊ खुशी बढाऊ
10: उपहार जित्ने अवसर पाऊ
9: बर्जर पेंस

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: जनता केबल पाँच दशकदेखि।
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बिएससी आइटी, बिएचएम, बिबिए, बिबिए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पिएचडी तहसम्मको अध्ययन पुरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नसिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062612 र 98229993।

0: तपाईँ सुन्दै हुनुहुन्छ आधुनिक गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप आधुनिक गीतहरूको साथमा
1: क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड।

0: वैदिक आयुर्वेद सेवा प्राली टांगला चौक कृतिपुर काठमांडू
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमांडू स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुनाल पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले 6.5 गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
1: स्माइल ऑन योर फेस, स्पिरिट इन योर हार्ट।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

सात आकर्षक सुविधाले सजिएको स्टुडेन्ट इन्टरनेसनल हेल्थ प्लस बेनिफिट अधिकतम $50,000 सम्मको ट्युसन फी कभर गर्दै लिभिङ खर्चदेखि अस्पताल बिल सम्म व्यक्तिगत दुर्घटना सुरक्षादेखि ऋणको EMI सहायता सम्म र अभिभावक

0: तपाईँ सुन्दै हुनुहुन्छ आधुनिक गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप आधुनिक गीतहरूको साथमा
1: क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड

0: सस्तो टिकाउ अनि आकर्षक यूपीवीसी झ्याल ढोकाका लागि हामीलाई सम्झनुहोस्। क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड, मुख्य कार्यालय कौशलटार भक्तपुर, शाखा कार्यालय कलंकी ढुङ्गे अड्डा पिपल बुटचोक काठमाडौँ।
1: पावर ब्रॉडकास्टिंग, कीप लिसनिंग।
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
5: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा।
6: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
5: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
6: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
5: BDS Mobile Hub, KL Tower, Chavo Hill, Ground Floor मा भित्र पस्ने बित्तिकै देब्रे पट्टि।
4: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809656509 र 9809106015, साथै BDS Mobile Hub को फेसबुक, टिकटक लगायत सोशल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
5: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
4: BDS Mobile Hub, KL Tower, Chavo Hill।
7: रंग बहार, रंग बहार।
8: बर्जर संगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
7: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
8: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
7: बर्जर पेन्स,

0: Lip on ya. Extreme energy drink.
1: शिखरको अटो प्लस बीमा बीमा क्षेत्रकै नौलो शिखर इन्स्योरेन्सको अटो प्लस बीमा योजना अन्तर्गत रासकट्टी हटाउने, नयाँ सवारी साधन पुनर्स्थापना र दैनिक सवारी भाडा, यातायात खर्च गरी तीन प्रकारका अतिरिक्त लाभ पाइन्छन्। चार पाङ्रे र दुई पाङ्रे निजी सवारी साधन हुनेले मात्र लिन सक्नेछन्। सवारी साधन पूर्ण क्षति भएमा वा चोरी भएमा पनि कम्पनीले नयाँ सवारी साधन उपलब्ध गराउँछ।
2: थप जानकारीका लागि नजिकैको शिखर इन्स्योरेन्स कम्पनीका शाखाहरूमा सम्पर्क गर्नु। हॉटलाइन नंबर 16 6 14 44 41।

अब सुविशुको इन्टरनेट तथा टिभीको नयाँ जडान र नवीकरणमा पाउनुहोस् रु 1,00,000 निःशुल्क स्वास्थ्य बिमा। शर्त तथा नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि 01-4235-888 वा www.subishu.net.np।

0: रेडियो काठमाडौँ 92.1
1: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा
4: सबै रेन्जका स्मार्टफोन ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा
5: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन ब्याज दर 0%
4: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज
5: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू
4: BDS Mobile Hub, KL Tower, Chavo Hill, Ground Floor ma, Bhitra Pasne Bittikai Devrepatti.
3: Bistrit Jankari ra Hamra Offer Haruka Lagi. Phone Number 9809-56509 ra 9809-10-015-79. Sathai BDS Mobile Hub ko Facebook, TikTok lagayat social media ma pani herna saknuhuncha.
4: Hamro pratibaddhata, sasto mulya, gunastariya ra imandarita.
3: BDS Mobile Hub, KL Tower, Chavo Hill.
6: Rang Bahar, Rang Bahar.
7: Barger Sangai Upahare Upahar. Bumper Ma Yamaha Razor.
6: Barger Pinsley, Haranga Unuhosra. Lucky Draw Marfat. Yamaha Razor 125 Scooter. Bumper Upahar Jitne Mauka Paunuhos.
7: Sathi, 65 inch ko smart TV, refrigerator, washing machine, lagayat, 350 vanda badi, akarshak upahar haru pani. Ghar rangao, khushi badao. Upahar Jitne avasar pao.
6: Barger Pins.
8: सस्तो राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ सम्झनुहोस् सोफा हब काठमाडौँ गिव यो अफिस एन्ड होम द स्टाइल यु वान्ट सोफा हबका शाखाहरू काठमाडौँ पोखरा बिर्तामोड चितवन नेपालगञ्ज धनगढी बुटवल र हेटौडा मजाले टिक्ने सस्तो पनि राम्रो पनि नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री सोफा हब काठमाडौँ सम्पर्क 9851152589

0: जनता केबल पाँच दशक देखि
1: गुणस्तरीय प्लम्बिङको परपर्दो नाम
2: मार्बलका सिपिभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका UPVC प्रडक्टहरू लेड फ्री UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
1: सुरक्षा घरको
3: साथ जीवनभरको
4: आँखा सम्बन्धी हरेक समस्याको समाधान अब तिलगङ्गा सिटी आई सेन्टर चुच्चेपाटी चाबहिलमा
5: तिलगङ्गा आँखा अस्पतालका दक्ष तथा अनुभवी विशेषज्ञहरूद्वारा मात्र जाँच हुने यस तिलगङ्गा सिटी आई सेन्टरमा सुलभ मूल्यमा आँखाको जाँच गरी मोतियाबिन्दु जलबिन्दु जस्ता रोगहरूको उपचार गरिन्छ।
4: यति मात्र हो र आँखाको पर्दा नानी र अन्य भागमा हुने समस्याको उपचार तथा शल्यक्रियाका साथै बाल चिकित्सा नेत्र रोग जस्तै आँखा टेढो हुने अल्छी आँखा दोहोरो दृष्टिको पनि उपचार गरिन्छ।
6: याद राख्नुहोस् तिलगङ्गा सिटीआई सेन्टर चुच्चेपाटीमा उपचारको लागि धेरै समय कुर्नु पर्दैन। साथै तिलगङ्गा अप्टिकल सिटी नामक चस्मा पसल र फार्मेसीको सेवाहरू पनि उपलब्ध छन्। थप जानकारीको लागि 01-59-14-563 र 98-13-58-576
7: नेपाली लोकदोहोरीको क्षेत्रमा अर्को एक उत्कृष्ट साङ्गीतिक कोशिली एस कुमार दंगाल र भगवती कार्कीको पहिलो प्रस्तुति लोकदोहोरी गीत ए जुनेली
8: फुल्ले बस्दा ए जुनेली छाडेसी छैन सुरु भयो आँखाले बात गर्न
7: सबिन्द्रा सेन्चुरीको लयमा राज बराइलीको उत्कृष्ट शब्दभित्र रमेश राज बराइली एस कुमार दंगाल र रंजिता विश्वकर्माको सुमधुर आवाज

स्वर सम्राट राजु परियार र मीना नेपालको कर्णप्रिय आवाजमा सर्वप्रिय सर्जक तथा गायक विष्णु खत्रीको भाका तथा मीना नेपालको उत्कृष्ट शब्द सृजनामा

0: मनै शीतल बनाउने कोसेली आयुष्मा कार्की र दिपेन्द्र राजगिरीको भिडियो फिचरमा मिना नेपाल युट्युब च्यानलबाट बजारमा आइसक्यो। सबैले हेर्नुहोला, लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला।
1: इन्जिनियर म्याडम, याद रहोस्, मेरो यो घरमा नेपाल टपको पिपिआर पाइप मात्र प्रयोग होस्।
2: किन राजेशजी?
1: किनकि यो सजिलैसँग जडान गर्न सकिन्छ र यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि उस्तोसम्म लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। 1,00,000 भन्दा बढी घरमा प्रयोग भएको नेपालको नम्बर 1 पिपिआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप, सब ठिकठाक।
3: नेपाली नारीहरूको महान पर्व हरितालिका तीज 2083 को पावन अवसरमा प्रतिभाशाली कलाकार शमशेर पुनको तीज कोसेली मनपर्ने मान्छे। शमशेर पुनको उत्कृष्ट लय र शब्द भित्र शमशेर पुन शान्तिश्री परियारको सुमधुर आवाजमा प्रकाश भट्टको निर्देशनमा सुरेश कोहली गीता ढुङ्गानाको अभिनय भित्र शमशेर पुन युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा उपलब्ध छ। युट्युब सब्सक्राइबको लागि

0: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बिएससी आइटी, बिएचएम, बिबिए, बिबिए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पिएचडी तहसम्मको अध्ययन पुरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नसिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062612 र 98222993।
1: शिखरको अटो प्लस बीमा, बीमा क्षेत्रकै नौलो शिखर इन्स्योरेन्सको अटो प्लस बीमा योजना अन्तर्गत रासकट्टी हटाउने, नयाँ सवारी साधन पुनर्स्थापना र दैनिक सवारी भाडा, यातायात खर्च गरी तीन प्रकारका अतिरिक्त लाभ पाइन्छन्। चार पाङ्रे र दुई पाङ्रे निजी सवारी साधन हुनेले मात्र लिन सक्नेछन्। सवारी साधन पूर्ण क्षति भएमा वा चोरी भएमा पनि कम्पनीले नयाँ सवारी साधन उपलब्ध गराउँछ।
2: थप जानकारीका लागि नजिकैको शिखर इन्स्योरेन्स कम्पनीका शाखाहरूमा सम्पर्क गर्नु। हटलाइन नम्बर 16614444।
3: संचार माध्यम चलाइरहनु भएको छ वा चलाउने मनस्थितिमा हुनुहुन्छ, सम्झनुहोस् न्यूज कारखानालाई।
4: रिपोर्टरदेखि फोटो भिडियो जर्नलिस्ट भएनन् वा टेक्स्ट एडिटर नभएर तनावमा हुनुहुन्छ अथवा आफ्नो मिडियालाई अझ सशक्त र फरक बनाउन चाहनुहुन्छ भने सम्झनुहोस् न्यूज कारखाना। तपाईको मिडियाको सहयोगी न्यूज कारखानाले दैनिक रूपमा राजनीतिक, आर्थिक, सामाजिक, खेलकुद, स्वास्थ्य, मनोरञ्जन सहित विश्लेषणात्मक र खोजमूलक सबै क्षेत्रको समाचार र भिडियो उपलब्ध गराउनेछ। सम्पर्क नम्बर 01594912, 98511717 र 98964445469। न्यूज कारखाना .com,
3: द लार्जेस्ट न्यूज एजेन्सी अफ नेपाल, बबर महल, काठमाडौँ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: रेडियो काठमाडौँ 92.1
1: गर्वै देखि बलियो सुगर्व सिमेन्ट।
2: तपाईहरु स्पष्ट हुनुभयो होला नि
3: ब्रान्ड टु बी एसोसिएटेड विथ इन्द्रेणी।

नमस्कार, परिवर्तन सम्भव छ रेडियो काठमाडौँ 92.1 द्वारा प्रसारित रेडियो काठमाडौँ नेटवर्क मार्फत देशभर आउने नेपाली लोक तथा दोहोरी गीत संगीतको यो कार्यक्रम इन्द्रणी इन्द्रणीको नयाँ श्रृङ्खला लिएर म चन्द्रमणि गौतम तपाईँको रेडियो सेटसेटमा आइसकेको छु। फरक बार फरक तपाईँले हामी आउँछौ। त्यही अन्तर्गत आजको यो सुमधुर बसाईमा यहाँसँग रहने सुमधुर गीत संगीतहरू यहाँलाई सुनाउने अनि दुःख सुखका कुराकानी गर्दै इन्द्रणीको यो बसाईलाई हामी अगाडि बढाउँछौ। पूर्व मेची र पश्चिम महाकालीसम्मका विभिन्न रेडियोबाट मजाले इन्द्रणीलाई तपाईँले सुनिरहनु भएको छ र विशेष गरी आजको यो सुमधुर श्रृङ्खला अगाडि बढाउँदै गर्दा हिजो हरितालिका तीज यहाँले भव्यताको साथमा मनाउनु भएको छ अनि राम्रो स्वामीको पाइयोस् भन्ने एउटा व्रत होइन परापूर्व कालमा चाहिँ विशेष गरी पार्वतीले महादेवपति पाऊँ भनेर जुन एउटा तपस्या गर्नुभएको थियो होइन त्यसकै प्रभावबाट महिला दिदीबहिनीहरूले चाहिँ एउटा राम्रो चाहिँ वर पाइयोस् अथवा परिवारमा सुख शान्ति होस् यी विविधहरूको चाहिँ कामना गर्दै विशेष गरी हरितालिका तिजलाई मनाउने एउटा परम्परा छ जुन तिजलाई हिजो भव्यताको साथमा मनाइसकिएको अवस्था छ। अब यो सँगसँगै गणेश चतुर्दशीसँगै ऋषेश्वर मन्दिरमा व्रतालुहरूको भिडहरू पनि अब आजको दिन चाहिँ देख्न सकिन्छ र यो वर्षको लागि तिजका गीतहरू प्रस्तुत गर्ने दिन पनि सम्भवतः आज मात्र हो र भोलिदेखि अब बिस्तारै बिस्तारै चाडबाड त सुरु भइसकेका छन्। दसैँका भाका आउँछन्, तिहारका भाका आउँछन्, अब बिस्तारै बिस्तारै यो भनौँ तिजपछि दसैँलाई नै मध्यनजर गर्दै कलाकार साथीहरूले गीतहरूलाई बजारमा ल्याउनुहुन्छ र तिनै गीत सङ्गीतहरू प्रस्तुत गर्दै पनि हामी अगाडि बढ्छौँ, यो पनि जानकारी यहाँलाई गराउँछौँ। हामी मेचीदेखि महाकालीसम्म, घरदेशदेखि परदेशसम्म विभिन्न ठाउँहरूबाट सुन्दै र हेर्दै गर्दा साँच्चीकै रमाइलोपनको आभास यहाँले गर्नुभएको छ र ऋषि पञ्चमीको अवसरमा काठमाडौँको टेकु स्थित ऋषेश्वर मन्दिरमा व्रतालुहरूको आज बिहानैदेखि भिड लागेको छ। टेकुको ऋषेश्वर मन्दिर काठमाडौँ उपत्यकाभित्रको पुरानो मन्दिरका रूपमा मानिन्छ जहाँ सनातन कालदेखि भाद्र शुक्ल पञ्चमीका दिन भक्तजनको भिड लाग्ने गर्दछ र प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने पर्व महिलाले आज बिहानै उठेर नृत्य कर्म सकी तीज व्रतको पारायण गरेर नजिकैको नदी खोला ताल तलैया पोखरीमा गई चाहिँ 365 दतिवनले दाँत माझ्ने गाईको गोबर माटो एवं खरानी लगाई स्नान गर्ने एउटा परम्परा हामीमा छ र यस वर्ष चौथी तिथि तीज व्रतको भोलिपल्ट नै ऋषि पञ्चमी पर्व परेकाले व्रत पारायण सकेपछि पञ्चमी स्नान लगायतका काम गर्नुपर्ने धर्मशास्त्रीहरूले चाहिँ जानकारी गराउनु भएको छ। अब यही मध्यनजर गर्दै विभिन्न ठाउँहरूमा चौथी थन्काइसकेपछि पञ्चमी मनाउनको लागि बिहानैदेखि मन्दिरहरूमा चाहिँ तीर्थालु भक्तजनहरूको घुइँचो लागेको छ। हामी यतिखेर अब यो तीजका प्रसङ्ग जोड्दै सुमधुर गीत सङ्गीतहरूको साथमा रहन्छौँ र विशेष गरी गीत सङ्गीतका कुराकानी गर्नुपर्दा यो वर्ष पनि तीजका नाममा धेरै गीतहरू आए र अब कुन गीतले यो गीत भनौँ वर्षभरि चाहिँ एउटा वर्चस्व राख्न सफल भयो भन्ने कुराहरू पनि हुन्छ र विशेष गरी तीजका नाममा आएका असङ्ख्य गीतहरू मध्ये यो वर्ष धेरै पटक गुन्जिन सफल गीतमा चाहिँ हामीले घरबारलाई नै पायौँ, विशेष गरी विष्णुमाझीको आवाजमा रहेको छोटो समयमा आयौँ। छोटो समयमा जुन तिजकै दिन हिजोको दिनबाटै करोड क्लबमा प्रवेश गर्यो, त्यस्तै गरी एलिना चौहानले गाउनुभएको नवरतीले पनि करोड क्लबमा प्रवेश पाएको छ। त्यसपछि अर्को गीत सफलताको शिखरतर्फ लक्ष्मी मल्लको पनि परेको छ। यी तिनवटा गीतहरूले चाहिँ यो वर्ष साँच्चीकै आफ्नो वर्चस्व चाहिँ विगतका वर्षहरूमा जस्तै कायम राखे। अन्य प्रसङ्ग जोड्दै हामी अगाडि बढाउँला र विशेष गरी हिजो तिजको दिनमा विभिन्न मन्दिर र पशुपतिमा गुन्जिएका गीतहरूमा पनि घरबार नवरती अनि त्यसपछि पारी पारी आएका अनि धेरै वर्ष अगाडि बजारमा आएको एकनारायण भण्डारीको सिर्जना बहादुरे होइन यो तिजमा ढल्केर नाचिन्छ बहादुरे बेलुका गीतहरू चाहिँ धेरै ठाउँहरूमा हामीले सुन्न पायौँ किनभने हामी पनि विभिन्न मन्दिरहरू गयौँ, ती मन्दिरहरूको अवलोकन गऱ्यौँ, त्यहाँ रहेका तीर्थालु भक्तजनहरूसँग हामीले प्रत्यक्ष संवाद गऱ्यौँ होइन अनि त्यहाँ बजेका गीत सङ्गीतहरूको सङ्ख्यात्मक रूपमा गणना गर्दा पनि यी गीतहरू चाहिँ धेरै ठाउँहरूमा गुन्जिए। सँगै केही फिल्मका गीतहरूले पनि त्यो एउटा राम्रो प्रभाव छाड्न सफल भए। यी सबै गीतहरूलाई सफलताको शुभकामनासँगै अन्य धेरै गीतहरू पनि बजे जुन चाहिँ तीजसँग लक्षित गरेर मौलिक रूपमा आएका छन्। ती गीतहरूले एउटा राम्रो स्थान चाहिँ हासिल गरेका छन्। अब ढिला गर्दिनँ, एउटा म गीत राख्छु, त्यसपछि म आउँछु, कार्यक्रमलाई सुन्दै रहनुहोला।

देशैभरका विभिन्न रेडियो स्टेशनबाट इन्द्रणीको बसाईलाई तपाईँले सुनिरहनु भएको छ। हामी विशेष गरी इन्द्रणीको बसाईमा सँगै रहँदा यस्ता सुमधुर गीतहरूलाई मजाले सुनाइरहेका छौँ। अनि यो नवरती बोलको यो नाम दिएको गीत पनि यो वर्ष असाध्यै राम्रो गीतको रूपमा पर्यो र यो गीतले एक किसिमको यो वर्ष निकै चर्चा परिचर्चा दिदीबहिनीहरूमा चाहिँ पाएको छ। यो गीतलाई सफलता त हामीले दिइसकेका छौँ र विशेष गरी 83 सालमा सार्वजनिक भएका तीज गीतको पछिल्लो चर्चादेखि अवार्ड मनोनयन र दर्शकहरूले युट्युबमा सामाजिक सञ्जालमा दिएका प्रतिक्रियाहरूको आधार मानेर हेर्ने हो भने 10 उत्कृष्ट सूचीहरू पनि छन् र विशेष गरी पहिलो सूचीमा चाहिँ नवरती फुल नै परेको छ, जुन फुली परेको छ। एलिना चौहान, रचना रिमाल, मेलिना मैनाली, दीपिका बेम्बो लगायतका चाहिँ कलाकार साथीहरूको आवाज छ। त्यस्तै गरी विष्णु माझीको घरबारले एक छत्रवराज गरेको छ छोटो समयमा आएर पनि। अनि अर्को अञ्जिता विश्वकर्मा, हरिगिरी विमर्शीको लभ गरेर नजा भन्थे पनि परेको छ है। त्यस्तै गरी एलिना चौहान र रामजी खाँडको महादेव खाली भयो जे बोलको यो गीतले पनि चर्चा नै पायो। अनि कालीप्रसाद बास्कोटा लगायतका कलाकार साथीहरूको तीजको रनको पनि आएको छ। अनि हमाल म्युजिकबाट साङ्गीतिक बजारमा आएको छेक्यो बरी बादलै बरै बादलीले पनि राम्रै चाहिँ स्थान हासिल गरेको छ भने खुमन अधिकारी प्रीति आलीले गाउनु भएको खाली जानेलाई बोलको गीत पनि राम्रै रह्यो। खुमन अधिकारी, रमेश राज भण्डारी, अपेक्षा गिरीको रेलीमै घुमाउला फिराउला बोलको गीत पनि निकै चर्चामा रह्यो। सँगै रानीहार संगीता भण्डारीको पनि निकै राम्रो रह्यो भने अर्को भनेको देवी घरती प्रकाश पराजुलीको मै खाँदैले पनि राम्रो स्थान चाहिँ हासिल गरेको छ। सँगसँगै छोरा बनाइदिए लगायतका अन्य धेरै गीतहरू पनि निकै चर्चामा रह्यो। अनि आयो मलाई माइतीको झलिकोले पनि राम्रै चर्चा यो वर्ष बटुल्न सफल भयो। अनि चट्टै परेर लगायतका धेरै गीतहरू यो वर्ष निकै चर्चामा रहे। तर यो वर्ष चर्चा गर्दै गर्दा नवरती र घरबारलाई चाहिँ हामीले उत्कृष्ट सूचीमा यो वर्ष राखेका छौँ पक्कै पनि। यी कुराहरू गर्दै गर्दा तपाईँले पनि एउटा यो गीत सुन्दै गर्दा यी गीतहरू सुन्दै गर्दा तपाईँले पनि मनमा लिनुभएको थियो होला यो गीत चाहिँ साँच्चीकै यो वर्ष उत्कृष्ट रहे भन्ने तपाईँलाई रह्यो होला। हामीले यी जानकारी गराएका गीत मात्र पनि सर्वे सर्वा होइनन्, अन्य धेरै गीतहरू साङ्गीतिक बजारमा आए। ती गीत सङ्गीतहरूले छुट्टै चर्चा परिचर्चा चाहिँ बटुल्न सफल भए। हामी इन्द्रणीको बसाइमा छौँ र देशैभरबाट इन्द्रणी सुन्दै हुनुहुन्छ। आज भाद्र 30 गते मङ्गलबार बिहानीको समय छ। यहाँसँग रेडियो कार्यक्रम इन्द्रणीसँग रहेका छौँ र विभिन्न जानकारी पनि हामीले गराइरहेका छौँ र आजको कार्यक्रमलाई बर्जर पेन्ट्सले साथ दिएको जानकारी पनि म यहाँलाई चाहिँ अवगत गराउन चाहन्छु। हामीलाई विभिन्न माध्यमबाट हेर्दै र सुन्दै हुनुहुन्छ, रेडियो मार्फत त छौँ, सँगै सामाजिक सञ्जाल फेसबुकमा छौँ, टिकटकमा छौँ, नेपाली पात्रो, हाम्रो पात्रो लगायतका विभिन्न माध्यमबाट पनि सुनिरहनु भएको छ। अब भने हामी के गर्छौँ, बाहिर इच्छा हुनुहुन्छ, आज टेलिफोन लिने बसाइ पनि हो है, त्यसैले टेलिफोन पनि गर्न सक्नुहुन्छ। 4591300 र 4591400 स्टुडियोको दुईवटा नम्बर खुल्ला भएका छन्। यी नम्बर मैले तपाईँलाई दिएको छु, तर यतिखेर एउटा गीत राख्छु, त्यसपछिको समयमा म टेलिफोन लिन्छु, होइन ईसा हो भन्नुभएको छ, ढिला गर्दिनँ, यो गीत तपाईँको लागि।

0: यो असाध्यै सुमधुर भाका विष्णु माझीको आवाजमा सुन्दरमणि अधिकारीको शब्द र संगीतमा तयार भएको हो। आउन पनि छोटो समयमा आयो, जान पनि छोटै समय गयो भन्न खोजेको, करोडको क्लबमा पुगिसक्यो यो गीत हेर्नुहोस् त। अनि छोटो समयमा करोडको क्लबमा पुग्ने तीज गीतभित्र यो गीत पनि पर्यो। पहिलो प्रवेश चाहिँ यो वर्ष करोडको क्लबमा नवरत्न नै पर्यो, यो पनि जानकारी गराउँछु। हामी मेचीदेखि महाकालीसम्म, घरदेशदेखि परदेशसम्मका विभिन्न ठाउँहरूमा रहेर इन्द्रणीको बसाईलाई हामी विभिन्न माध्यमबाट यहाँहरूको माझमा पुर्याइने रहेका छौँ। र आजको यो बसाईमा हामी छौँ र यो बसाईलाई बर्जर प्रिन्सले साथ दिएको छ। घर रङ्ग्याउँदै हुनुहुन्छ, अब चाडबाडको बेला घरलाई राम्रो बनाऊ भन्ने सोचमा हुनुहुन्छ। कुन रङ प्रयोग गर्ने, कुन रङ राम्रो छ, किफायती छ अनि सुन्दर देखिन्छ, होइन, यसका लागि चाहिँ तपाईँले बर्जर प्रिन्सलाई नै रोज्न सक्नुहुन्छ, यो जानकारी गराएँ। अब टेलिफोन सम्पर्कमा साथी आउनु भएको छ, कुराकानी गरौँ न, होइन, को हुनुहुन्छ, कहाँबाट? नमस्कार हजुर।
1: नमस्कार भाइ, आराम हुनुहुन्छ?
0: एकदम आराम छु। बरु यहाँलाई के छ, शुभ नाम पाउन?
1: मेरो नारायण बराल हजुर।
0: नारायण बराल, कहाँ हुनुहुन्छ बरालजी?
1: नारायणटार हजुर।
0: नारायणटार, घर चाहिँ कहाँ हो खास? मेलम्चीको मान्छे हुनुहुन्छ
1: हजुर।
0: अनि के गरिदिनुहुन्छ काठमाडौँ नारायणटारतिर?
1: यसो जब सब गर्दै पढाइ, त्यस्तै त नि,
0: यस्तै हो, चलिरहेछ नि
1: हजुर।
0: ल, अब आज मङ्गलबारको बसाई र विशेष गरी आज हरितालिका तिज अन्तर्गत आज चौथी पञ्चमीलाई मजाले मनाइरहनु भएको छ, होइन साथीहरूले? अब आज फेरि यो गणेश चतुर्थी पनि हो नि त, होइन? पहिला पहिला काँक्रोको चाहिँ घारीमा गएर टक्क छिनालिदिएको, आज चाहिँ केही लाग्दैन भन्ने कुराहरू थियो नि
1: हजुर,
0: त्यो कतिको विश्वास के लाग्छ तपाईँलाई चाहिँ?
1: अब पहिला पहिलाको चलन त्यस्तै त नि दाजु, त्यही हो, अब पहिलाहरूको अब बुढापाकाहरूको जमानाको अब त्यस्तै त हुन्थ्यो, होइन?
0: जे भए पनि हाम्रो रीति रिवाज संस्कृति चाहिँ हामीले बदल्न सकेका छैनौँ नि त। हाम्रो जे छ, हामीले हाम्रा संस्कृतिलाई माया गरेका छौँ, मौलिक परम्परालाई ध्यान दिएका छौँ, अनि यी यस्तै चाडबाडले नै नेपालीपनको झल्को सबै ठाउँमा दिन्छ नि त, होइन?
1: हजुर दाइ।
0: ल, खुसी लाग्यो यहाँसँग गफ गर्न पाइयो। अनि विशेष गरी अब तिजको भाकाहरू यो वर्ष कस्तो लाग्यो तपाईँलाई?
1: गीत पनि राम्रै छ, अनि त्यो अहिले त्यो पछिल्लो पहिलोचोटि बजाएको थियो नि त दाइ, त्यो गीत
0: हो,
1: त्यो गीत पनि ठिकै एकदम चर्चितै छ,
0: होइन? अन्य गीतहरू चाहिँ विगतका वर्षहरूमा भन्दा यो वर्ष तपाईँलाई कस्तो लाग्यो गीतहरू भन्न खोजेको?
1: ए, ठिकै राम्रै छ नि दाइ, सुन्न लायक छ, होइन?
0: हजुर हजुर, यस्तै राम्रा गीतहरू कलाकारले ल्याउनु पर्यो भन्ने कुरा तपाईँकै हो।
1: हजुर दाइ हजुर, अनि यसो त्यो विसङ्गति त्यो नराम्रो छाडा गीतहरू यसो बजारमा ल्याउन भन, होइन? अब सुन्न नि यसो, अब सुन्न पनि अब समाज सामु यसो सुन्न पनि यस्तो अप्ठ्यारो लाग्ने गीतहरू कस्तो कस्तो अब छाडा

0: गीतहरू उत्तालो गीतहरू निस्किहाल्छ नि त. त्यही भएर सही मन्दिरको राम्रो गीत निस्किनु पर्यो, कलाकारहरूले उत्तालो गीत गाउन भन त्यही हो भाइ मेरो भनाइ.
1: ल धन्यवाद छ तपाईँलाई. हामी इन्द्रणीको बसाईमा छौँ, मेचीदेखि महाकालीसम्मबाट इन्द्रणी सुन्दै हुनुहुन्छ. गणेश चतुर्थी, देशभर गणेशका मन्दिरमा भक्तजनको घुइँचो छ, यो पनि जानकारी म यहाँलाई गराउँछु. अग्र पूजाको अधिकार प्राप्त गरेको भगवान श्री गणेशको पूजा आराधना गर्न आज बिहानैदेखि राजधानी लगायतका देशका मुख्य मुख्य भागहरूमा भक्तजनहरूको लाम लागेको छ. सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान गणेशको जन्म भएको शास्त्रीय मान्यता छ हजुर. यस अवसरमा आज उपत्यका अशोक विनायक, चन्द्र विनायक, सूर्य विनायक, कमल विनायक, कमलादि गणेश लगायतका देशभर गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउन बिहानदेखि भक्तजनहरू लाम लागेको अवस्था रहेको छ. शिव पार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्र पूजाको अधिकार प्राप्त छ. हरितालिका तीजको व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको पनि रहेको छ. यसरी नै हामीले हाम्रा हरेक परम्परालाई अगाडि बढाएका छौँ. भाद्र शुक्ल तृतीयाका दिन सुख दाम्पत्य जीवन तथा सुख शान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न बाधा नआओस् भन्ने कामना गर्न गणेशको पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख रहेको छ. मंगल चतुर्दशी चतुर्थी समेत भनिने आजका दिन नेवार समुदायले चथा पर्वको रूपमा मनाउँछन्. यस दिन बालबालिकालाई छुस्या मुस्या बाँड्ने चलन रहेको छ. यस वर्ष यो पर्व मङ्गलबार दिन परेकाले यसको विशेष महत्त्व पनि रहेको छ. र यस अवसरमा 2065 सालदेखि राष्ट्रिय धर्मसभा नेपालले विभिन्न कार्यक्रम गरी गणेश चतुर्थी पर्व मनाउँदै आएको छ. आज विभिन्न गणेश मन्दिरमा पूजा आराधना, व्रत बस्नका साथै प्रवचन आयोजना गरिएका हुन्छन् र यसै अवसरमा विभिन्न चाहिँ ठाउँहरूमा पुगी चाहिँ कार्यक्रमको आयोजना भइरहेको छ. विभिन्न गणेश मन्दिरमा पुगी विभिन्न ठाउँहरूमा चाहिँ पूजा आराधना गर्ने रहेको छ र राष्ट्रिय सभाले 2065 सालदेखि नै गणेश रथयात्रा गर्दै आएको छ. रथयात्रा भने भाद्र शुक्ल पञ्चमीका दिन गरिन्छ. यस वर्ष भाद्र शुक्ल पञ्चमी पनि आजकै दिन परेकोले समितिले रथ यात्रा पनि आजै गर्दैछ, यो पनि जानकारी मैले यहाँलाई गराएँ. टेलिफोनमा कोही हुनुहुन्छ, स्वागत गरौँ. त्यसपछि अर्को एउटा राम्रो तीजको गीतलाई तयारी अवस्थामा राखेका छौँ र यो वर्ष असाध्यै चर्चामा रहेका तीज गीतहरू आज प्रस्तुत हुन्छन्.
2: खुसी
1: लाग्छ, असाध्यै रेडियोलाई माया गर्ने मान्छे प्युठानदेखि आउनुहुन्छ, हाम्रा हरेक कार्यक्रमहरूमा सहभागिता जनाउनुहुन्छ, हाम्रो लागि सबैभन्दा ठुलो कुरा यही नै हो. काठमाडौँभित्रका साथीहरूले त सहभागिता जनाउनुहुन्छ, अझ मफसलबाट आउँदा चाहिँ साँच्चीकै रेडियोप्रति रेडियोलाई माया गर्ने तपाईँहरूको एउटा जुन चाहिँ लगाव छ रेडियोप्रति त्यो एकदम झल्किन्छ. तपाईँलाई म धन्यवाद दिन चाहन्छु र विशेष गरी अब हरितालिका तीजलाई हामीले यो वर्ष अब बिदा गर्दैछौँ होइन. यो वर्ष साङ्गीतिक बजारमा आएका तीजका गीतहरू कस्ता लागे तपाईँले सुन्दै हेर्दै गर्दाखेरि? विगतका वर्षहरूमा विभिन्न सङ्घ संस्थाहरूले साइबर ब्युरोसम्म जानु परेको थियो, विकृति आयो भनेर, यो वर्ष त्यति हिँड्नु पनि परेको छैन. तपाईँको नजरमा चाहिँ के छ यो वर्षको तीजका गीतहरू?
2: अब विशेष गरेर यो वर्ष केही सुधारात्मक तरिकाले जानुभएको छ कलाकार हाम्रा दिदीबहिनी भनौँ कलाकार दाजुभाइहरू.
1: हजुर,
2: यसले गर्दाखेरि नेपाली साङ्गीतिक क्षेत्र अलिकति विस्तार पनि भएको पनि भएर एउटा सजग र समयम भएर चलाउनु भएको छ. यस्तै आगामी दिनहरूमा पनि एउटा पच्चे खालका अब बाबुआमादेखि अब दिदीबहिनी छोराछोरी सबैको समाजमा समूहमा रहेर पनि सुन्न लायकका गीतहरू ल्याउनु होला भन्ने मेरो शुभकामना पनि छ र ल्याउनु पनि भएको छ. विभाजित गर्नु हुँदैन किनकि लोक क्षेत्र भनेको हाम्रो एउटा एकदमै
1: कुरा गर्दै थियौँ ऋषिराम पाण्डेजीसँग, उहाँसँगको सम्पर्क विच्छेद भयो, यो टेलिफोन टाढाबाट आउँदा यस्तै भयो होला. ऋषिजी तपाईँलाई धन्यवाद छ, तपाईँले भन्न खोजेका कुराहरू समग्रमा आम श्रोताले बुझ्नुभयो भन्ने मैले आशा लिएको छु. अब हामी बर्जर पेन्ट्सद्वारा प्रायोजित इन्द्रेणीको मङ्गलबारे बसाईमा ईशा प्रस्तुत गरौँ यो गीतलाई.

देशै भरका रेडियोबाट हेर्नुहोस् त, मजाले इन्द्रणी सुन्दै हुनुहुन्छ। मेचीदेखि महाकाली, घरदेशदेखि परदेशसम्म रहनुभएका दाजुभाइ दिदीबहिनीहरू, र विशेष गरी यो तिजका बेलामा त दिदीबहिनीलाई नै सम्झिने हो। अब टाढा टाढा रहेका दिदीबहिनीहरूले पनि इन्द्रणी सुन्दै गर्दा साँच्चैकै म टाढा छु तर रेडियो मार्फत अनि भिडियो हेर्दै गर्दा गीतहरू सुन्दै गर्दा घरमै भएको आवाज चाहिँ धेरैले गर्छु भनेर भन्नुहुन्छ। किनभने हामी ग्रामीण परिवेशका कुरा गर्छौँ, घर परिवार समाजका कुरा गर्छौँ, अनि कसरी यो समाजलाई अझ राम्रो बनाउने, हाम्रा परम्परा अथवा हाम्रा यी संस्कृतिलाई कसरी अझ उजागर गर्ने भन्ने विषयमा नि हामी विशेष गरी केन्द्रित रहन्छौँ र तपाईँसँग पनि भलाकुसारी गरिरहेका छौँ र टेलिफोनमा कुरा गर्दै सुमधुर गीत सङ्गीतका बानकी सुनाउँदै अगाडि बढिरहेका छौँ। भर्खरै हामीले भदौरे बोलको यो गीत सुनायौँ होइन त, कालीप्रसाद बासकोटा अनि यसमा अन्य कलाकार साथीहरू हुनुहुन्छ। यो जानकारीसँगै अब गणेश चतुर्थीका सन्दर्भ पनि जोडेँ, अलिकति बदमास गर्नेहरूको लागि पनि गणेश चतुर्थी चाहिँ पहिलादेखि नै त्यस्तै छ, किनभने आज चाहिँ त्यो एक किसिमको श्राप लाग्दैन भन्ने कुराहरू पनि छ होइन सा। इसालाई कतिको ज्ञान छ, उनलाई ज्ञान छ हो भन्दै छिन्। मैले धेरै काँक्राका बोट छिनाएको छु गाउँमा हुँदा भनेकी छिन् होइन। मैले पनि सानो बेलामा चाहिँ मेरै घर छिमेकीको त्यो, किनभने चतुर्थीका दिनमा चाहिँ बियो गर्नुपर्छ अरे भनेर मैले बियो गरिदिएको थिएँ कुनै समय होइन, सानै बेलामा, ठुलो भएपछि चाहिँ छैन है। हामी चाहिँ तपाईँसँग छौँ, अब गीतहरू नै सुनाइरहेका छौँ, टेलिफोनमा पनि कुरा गरिरहेका छौँ। हामीलाई यति धेरै साथीहरूले हेरिरहनु भएको छ टिकटक लाइभमा, हाम्रो उत्तम खड्काले पनि हेर्दै हुनुहुन्छ, यादव खरेल युके फेसनबाट पनि साथ दिइरहनु भएको छ, सुजनले पनि हेर्दै र सुन्दै हुनुहुन्छ, खुमा खड्काले दाङ घोराईबाट नमस्कार भन्नुभएको छ, म काभ्रे कोसीबारी चौरी देउराले गाउँपालिका एकदेखि हजुरलाई हेर्दै र सुन्दैछु भन्न यादव खरेलले भन्नुभएको छ, राधा कृष्णले पनि सुन्दै र हेर्दै हुनुहुन्छ, कृष्ण खड्काले सुन्दर कार्यक्रम भन्नुभएको छ, अनि महेन्द्र थापा मुस्कानले पनि म पनि हेर्दैछु गुड मर्निङ भन्नुभएको छ, हाम्रो बिन्दाजी यहाँलाई पनि सम्झना छ, चौघा छेत्रीले पनि हामीलाई सुन्दै र हेर्दै रोल्पादेखि हजुर भन्नुभएको छ, अशोकले पनि गुड मर्निङ भन्नुभएको छ, सँगै प्रेम अधिकारीले सुन्दै र हेर्दै गर्दा, कलावती डाँगीले डडेलधुराको परशुरामबाट इन्द्रणीको बसाई सुन्दै र हेर्दै भन्नुभएको छ, हाम्रो खोमाजी एकदम पुरानो मित्र हुनुहुन्छ हाम्रो इन्द्रणीलाई माया गर्ने, रेडियो मध्यपश्चिम मार्फत इन्द्रणीको श्रृङ्खला सुन्नुहुन्छ, तारा केसीले पनि दाङबाट हामीलाई सुमधुर सम्झना कार्यक्रम सुन्दैछौँ भन्नुभएको छ, प्रकाश बलायरले पनि हामीलाई सुन्दै गर्दा गुड मर्निङ दाई भन्न लेख्नु भएको छ, त्यसपछि कृष्ण तामाङ अमितले पनि हामीलाई सुन्दै हुनुहुन्छ, रुद्रजीले गुड मर्निङ म दाङ घोराईदेखि हजुरलाई हेर्दैछु नि भन्नुभएको छ, विजय थापाले हेलो गुड मर्निङ दाजु भन्नुभएको छ, धन थापा इन्द्रणीलाई असाध्यै माया गर्ने मित्र, विशाल दोङ पनि सुन्दै हुनुहुन्छ, सबिन जनक साई ठकुरीले पनि इन्द्रणी सुन्दै हुनुहुन्छ, परिवर्तन सम्भव छ शुभ बिहानी हाम्रो ध्यानु देवीले कार्यक्रममा व्यक्त गर्नुभएको छ, अनि सन्तोष साईले सुन्दै हुनुहुन्छ, यता शिवालय छ घर भई हालमा मलेसियादेखि हजुरलाई सुन्दैछु भन्नुभएको छ, निरा मल्लले गुड मर्निङ दाजी भन्नुभएको छ, सँगै चण्डिकाले पनि हामीलाई सुन्दै हुनुहुन्छ, प्रेमराज दाहाल यता मादी सङ्खुवा सभाबाट इन्द्रणी सुन्दै गर्दा रमाइलो भएको छ भन्नुभएको छ, हाम्रो यौना गुरुङ गुड मर्निङ भन्दै लेख्नुहुन्छ, यहाँलाई पनि नमन छ, एउटा गीत राखौँ हस् भन्नुभएको छ ईसाले, यो गीत पनि असाध्यै राम्रो छ, ब्याटल टाइपको छ, यो झिङ्गे दाउभित्रको जेठानी यो होइन देउरानी मलाई लाग्छ, यो गीत म राख्दैछु।

देशैभरका विभिन्न रेडियोबाट इन्द्रणीको बसाईलाई सुनिरहनु भएको छ। हामी काठमाडौँबाट बोलिरहेका छौँ। बिहानीको समय छ र आजको व्यवसायमा सुमधुर गीतहरू नै तपाईँलाई सुनाइरहेका छौँ। राम्रा गीतहरू सुन्दै गर्दा रमाइलोपनको आभास त यहाँले गर्नुभएको छ, त्यो विश्वास हामीले लिएका छौँ। र इन्द्रणीको बसाई सुन्दै गर्दा हामीलाई धेरै साथीहरूले आजको बसाईमा साँच्चैकै सुमधुर गीतहरू बजे खुसी लाग्यो भन्नुभएको छ। खुसी त लाग्छ नि हजुर, राम्रा गीतहरू सुनाउँदै हामी अगाडि बढ्छौँ। हामीलाई धेरैभन्दा धेरै साथीहरूले हेरिरहनु भएको छ, जो जहाँबाट हेर्दै र सुन्दै हुनुहुन्छ यहाँहरू सबैलाई नमन छ। हाम्रो ढकाल धर्मराजले पनि दुबईबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। आज जन्मदिन मनाउने मेरी बुहारी नानी साबित्रा ढकाल सानो भतिज नामसाङलाई एकदम तुम्बा अम्बेलाई सम्झना, झापाको साथी मिसिङ रेवतलाई जन्मदिनको शुभकामना र सबैको दिन शुभ रहोस् भन्न चाहन्छु भन्न लेख्नु भएको छ। सागरले पनि गुड मर्निङ मिस यु अल भन्नुभएको छ। त्यसपछि विमला भुजेलले लोक साङ्गीतिक अभिवादन दादा, परिवर्तन सम्भव छ, सुन्दै र हेर्दैछु इन्द्रेणीलाई वनस्थली काठमाडौँबाट भन्नुभएको छ। पूर्णबहादुर मगरले पनि हामीलाई सुन्दै र हेर्दै हुनुहुन्छ। अनि टेकु छेत्रीले पनि नमस्कार, तीज पर्वको शुभकामना, साथमा हेर्दै र सुन्दैछु तनहुँबाट, अब बज्ने भाका सबैको लागि भनेर लेख्नु भएको छ। पदमबहादुर खातीले पनि गुड मर्निङ, म पनि सुन्दैछु रेडियो काठमाडौँ 92.1 मेगाहर्ज रेडियो काठमाडौँ मार्फत इन्द्रेणी भन्नुभएको छ। अनि यतिखेर चाहिँ उहाँले सायल गाउँपालिका वडा नम्बर 3 डोटी सुदूरपश्चिम 7 नम्बर प्रदेश घर भई अहिले मुम्बईबाट दाईलाई सुन्दैछु भन्नुभएको छ। नरेश बोहराले पनि हामीलाई सुन्दै हुनुहुन्छ। टेकाराम सुनवारले पनि हामीलाई काठमाडौँबाट सुन्दै हुनुहुन्छ। अनि सोना कन्दुङ्गादेखि लिएर धेरैलाई सम्झनु भएको छ। स्वर्णिम राईले पनि अब बज्ने गीत सबैको लागि भनेर लेख्नु भएको छ, यहाँलाई पनि मन नमन गर्न चाहन्छु। हामी इन्द्रणीको बसाईमा छौँ, अब चाहिँ भने लगभग अब अन्त्यतिर आइसकेका छौँ, छुट्टिनै पर्ने समयमा छौँ। यो साथ सपोर्ट र मायाको लागि यहाँहरू सबैलाई म फेरि पनि आभार व्यक्त गर्न चाहन्छु। तपाईँ जहाँ रहेर भएर पनि इन्द्रणीको बसाईलाई साथ दिनुभएको छ, माया दिनुभएको छ, यसका लागि सबैलाई म नमन व्यक्त गर्न चाहन्छु। भोलिको बसाईमा यहाँसँग भेट गर्ने वाचा गर्दै भोलि अवश्य पनि हाम्रो भेट हुनेछ। र आज साँझ नै तपाईँले लोकमाला सुन्न सक्नुहुन्छ, लोकदोहोरी गीत सङ्गीतको कार्यक्रम। प्रदीप सापकोटा आउनुहुनेछ, त्यहाँ पनि सुन्नुहोला भन्दै इन्द्रणीको व्यवसायबाट कार्यक्रममा साथ दिने सम्पूर्ण श्रोता, सम्पूर्ण मेरा दर्शक, यहाँहरू सबै जो लोकगीत सङ्गीतलाई माया गर्नुहुन्छ, यहाँहरू सबैलाई म नमन व्यक्त गर्न चाहन्छु। अब यो पालि यो वर्षको हरितालिका तीजलाई पनि लगभग हामीले विदा गरिसकेका छौँ, किनभने अब आजबाट त विदा हुँदैछ। जति साथीहरूले रमाइलोसँग तीज मनाउनु भयो यहाँहरूलाई पनि नमन छ। अहिले भोटेकोसी बाढीका कारण यो वर्ष अलिकति चाडबाड खल्लोपनको आभास त धेरैले गर्नुभएको छ, किनभने जुन बाढीग्रस्त क्षेत्रहरूको अवस्था कहाली लाग्दो छ। तैपनि हाम्रा धर्म संस्कृतिहरूलाई हामीले अगाडि बढाउनु पर्छ, ती कारणले पनि योपालि पनि सकि नसकि सुखम दुःखम जसरी हुन्छ यो तिजलाई मनाऊ है भनेर धेरैले मनाउनु भयो। धेरैले यो तिजको बेलामा गर्ने साङ्गीतिक कार्यक्रम, तिजका दरहरूको पैसाहरू छुट्याएर बाढी पीडितलाई सहयोग गर्नुभयो। सम्पूर्ण सहयोगी दाताहरूलाई पनि हृदयदेखि नै आभार व्यक्त गर्दै इन्द्रणीको व्यवसायबाट कार्यक्रममा साथ दिने, विशेष गरी यो बसाइलाई अगाडि बढाउन साथ दिने बर्जर पेन्ट्सलाई पनि आभार व्यक्त गर्दै टेक्निकल सपोर्टको लागि काठमाडौँबाट ईसा, देशैभरका रेडियोबाट साथ दिने साथीलाई धन्यवाद दिँदै म बिदा हुन्छु। परिवर्तन सम्भव छ।

0: to 92.1 studio time
1: 11 AM
2: powered by
3: तपाईको जीवनमा रंग भर्दै चीजका अप्लायन्सेसहरु 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार पुर्जाहरु आईएसआई प्रमाणित 3 वर्षको वारेन्टी युक्त
1: चीज मिक्सर ग्राइंडर ओम हॉस्पिटल वी केयर फॉर यू
4: प्रविधिक पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
5: निजी क्षेत्रको अग्रणी अस्पताल
4: ओम हॉस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
6: एक्सट्रीम एनर्जी ड्रिंक

0: toilet bunny, yeah. Extreme energy drink.
1: जहाँ विश्वास छ, मनले चिताएको इच्छा पूरा हुन्छ। जय मनोकामना भक्तले। कतै विश्वासले त कतै यहाँका मनोरम दृश्यले तान्छ। कोही भन्छन् माताको दर्शन गर्न पनि केही कारण चाहिन्छ। भक्ति, आस्था र विश्वासलाई जोड्दै तपाईँको सेवामा सदा तत्पर नेपालकै पहिलो केवलकार, मनकामना केवलकार, बाल वृद्ध अपाङ्ग मैत्री केवलकार, मनकामना केवलकार।
2: सस्तो, राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ। Give your office and home the style you want. Sofa Hub ka shakaharu, Kathmandu, Pokhara, Birtamod, Chitwan, Nepalganj, Dhangadi, Butwal, Rahetawda. Mazali tikne, sasto pani, ramro pani. Nepal kai number one sofa factory, Sofa Hub, Kathmandu. Samparka 98511-52589.

0: नैनोन्स नॉनस्टॉप हिंदी फिल्मी गीतहरु रेडियो काठमाडौं 92.1 मेगाहर्जको नॉनस्टॉप हिंदी फिल्मी गीतहरुको साथमा
1: आँखा सम्बन्धी हरेक समस्याको समाधान अब तिलगंगा सिटी आई सेन्टर चुच्चेपाटी चाबहा

0: वैदिक आयुर्वेद सेवा प्राली टांगला चौक कृतिपुर काठमाडौँ
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमाडौँ स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएछु, अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुनार पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
1: स्माइल ऑन योर फेस, स्पिरिट इन योर हार्ट।
6: दैनिक रु 197 रु 50,00,000 बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
8: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
9: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा।
10: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
9: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
10: हेभी डिस्काउन्ट र समय अनुसार स्पेशल अफरहरू।
9: BDS मोबाइल हब, KL टावर, चावा हिल, ग्राउन्ड फ्लोरमा, भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
8: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 98-019-56509 र 98-010-015-79। साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
9: हाम्रो प्रतिबद्धता, सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
8: BDS मोबाइल हब, KL टावर, चावा हिल।
11: इन्जिनियर म्याडम, याद रहोस्, मेरो यो घरमा नेपाल टपको PPR पाइप मात्र प्रयोग होस्।
12: किन राजेश जी?
11: किनकि यो सजिलैसँग जडान गर्न सकिन्छ र यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि उस्तो समय लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। 1,00,000 भन्दा बढी घरमा प्रयोग भएको नेपालको नम्बर 1 PPR पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप, सब ठिक।
13: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: सस्तो, टिकाउ अनि आकर्षक यूपीवीसी झ्याल ढोकाका लागि हामीलाई सम्झनुहोस्। क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड, मुख्य कार्यालय कौशलटार भक्तपुर, शाखा कार्यालय कलमकी ढुङ्गे अड्डा पिपल बुटचोक काठमाडौँ।
1: पावर ब्रॉडकास्टिंग, कीप लिसनिंग।
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
5: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा।
6: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
5: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
6: हेभी डिस्काउन्ट र समय अनुसार स्पेशल अफरहरू।
5: BDS मोबाइल हब, KL टावर, चाबहिल, ग्राउन्ड फ्लोरमा भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
4: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809656509 र 9809106015। साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
5: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
4: BDS मोबाइल हब, KL टावर, चावहिल।

0: Mania. Extreme energy drink.
1: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
2: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
1: सुरक्षा घरको
3: साथ जीवनभरको
4: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा BSc IT, BHM, BVA, BVA फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ MPhil र PhD तहसम्मको अध्ययन पुरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नसिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062612 र 98222993।
5: रङ बहार, रङ बहार।
6: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
5: बर्जर पेन्सले घर रङ्गाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
5: बर्जर पेन्स।
7: From the pioneers of fiber home internet and IPTV technology in Nepal, for the first time in Nepal, XGS FiberTech enabled multi-gig internet connection via net XGS Extreme with up to 10 Gbps speeds and 8 times better performance and reliability. Collaborate like never before, game like never before, communicate like never before. Packages starting from 2 Gbps. Available now.
8: वातावरण संरक्षण गर्नु हामी सबैको दायित्व हो। विकासको क्रियाकलाप सञ्चालन गर्दा वातावरणीय प्रभावको पूर्व मूल्याङ्कन गरेर मात्र सञ्चालनको अनुमति दिने गरौँ। अत्याधिक वायु प्रदूषण, ध्वनि प्रदूषण गर्ने सवारी साधनहरू, कल कारखानाहरू, रासायनिक भट्टीहरू आदिलाई तिनीहरूबाट हुने प्रदूषणको मात्राका आधारमा मापदण्ड तयार गरी कार्यान्वयन गर्ने जस्ता कार्य गरौँ। फोहोर मैला व्यवस्थापन, वृक्षारोपण र संरक्षण, प्राकृतिक स्रोत साधनको समुचित प्रयोग, वातावरण प्रदूषण सम्बन्धी चेतनामूलक कार्यक्रम स्थानीय स्तरबाट सञ्चालन गरौँ। छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन गरौँ। बागमती सभ्यतालाई बचाउँदै भावी सन्ततिलाई पनि बागमती सभ्यताबारे जानकारी दिँदै जाउँ। जनहितका लागि गोकर्णेश्वर नगरपालिकाद्वारा जारी सन्देश।

0: Radio Kathmandu 92.1 Studio Time
1: 12 Noon
2: Powered by
3: तपाईको जीवनमा रंग भर्दै चीजका अप्लायन्सेसहरु 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार्ट पुर्जाहरु ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
1: चेज मिक्सर ग्राइन्डर
4: मजाले टिक्ने सस्तो पनि राम्रो पनि नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री सोफा हब काठमाडौँ
5: ओम हस्पिटल We care for you.
6: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
5: निजी क्षेत्रको अग्रणी अस्पताल
6: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ

0: तपाईँ सुन्दै हुनुहुन्छ ननस्टप नेपाली फिल्मी गीतहरू। रेडियो काठमाडौँ 92.1 मेगाहर्जको ननस्टप नेपाली फिल्मी गीतहरूको साथमा
1: नेपालकै पहिलो केवलकार, मनकामना केवलकार, बाल वृद्ध अपाङ्ग मैत्री केवलकार, मनकामना केवलकार।

0: Pelepania. Extreme energy drink.
1: आँखा सम्बन्धी हरेक समस्याको समाधान अब तिलगङ्गा सिटी आई सेन्टर चुच्चेपाटी चाबहिलमा।
2: तिलगङ्गा आँखा अस्पतालका दक्ष तथा अनुभवी विशेषज्ञहरूद्वारा मात्र जाँच हुने यस तिलगङ्गा सिटी आई सेन्टरमा सुलभ मूल्यमा आँखाको जाँच गरी मोतियाबिन्दु, जलबिन्दु जस्ता रोगहरूको उपचार गरिन्छ।
1: यति मात्र हो र आँखाको पर्दा, नानी र अन्य भागमा हुने समस्याको उपचार तथा शल्यक्रियाका साथै बाल चिकित्सा, नेत्र रोग जस्तै आँखा टेढो हुने, अल्छी आँखा, दोहोरो दृष्टिको पनि उपचार गरिन्छ।
3: याद राख्नुहोस्, तिलगङ्गा सिटीआई सेन्टर चुच्चेपाटीमा उपचारको लागि धेरै समय खुर्नु पर्दैन। साथै तिलगङ्गा अप्टिकल सिटी नामक चस्मा पसल र फार्मेसीको सेवाहरू पनि उपलब्ध छन्। थप जानकारीको लागि 01-59-14-563 र 98-013-58-576।
4: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ, संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ। त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो, साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस्, आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ।
5: गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ, तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
6: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए। यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने, के घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने, तर घाँटी चाहिँ सुक्खा हुने।
5: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो, तर समस्या 20-19 भएन।
6: सरकारी हस्पिटलमा नि गएँ, अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
5: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
6: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ, अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
5: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
6: सबैजनाले विश्वास गरे हुन्छ, यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ, नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ।
5: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ,
6: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
5: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए, तर समस्या झन झन बढ्दै गएको थियो।
6: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन, अनि मैले जे होला होला भाइ मेरो लागि एक महिनालाई औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
5: त्यसपछि अनलाइनबाटै परामर्श लिए चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
6: त्यसरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
5: उहाँको जीवनमा लागु भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
6: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो, विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
5: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
7: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ, मोबाइल 98512 40 9 34।

0: तपाईँ सुन्दै हुनुहुन्छ ननस्टप नेपाली फिल्मी गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको ननस्टप नेपाली फिल्मी गीतहरूको साथमा
1: नेपालकै पहिलो केवलकार मनकामना केवलकार बाल वृद्ध अपाङ्ग मैत्री केवलकार मनकामना केवलकार

0: वैदिक आयुर्वेद सेवा प्राली टांगला चौक कृतिपुर काठमाडौँ
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमाडौँ स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता न्यौपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने, पोल्ने अनि हात घोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुनाल पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6.5 गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
1: Smile on your face, spirit in your heart.
6: दैनिक रु 197 मा रु 50,00,000 बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
8: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
9: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा।
10: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
9: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
10: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
9: BDS मोबाइल हब, KL टावर, चाबहिल, ग्राउन्ड फ्लोरमा भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
8: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 98-019-56509 र 98-010-015-79। साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
9: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
8: BDS मोबाइल हब, KL टावर, चावहिल।

अब सुबिसुको इन्टरनेट तथा टिभीको नयाँ जडान र नवीकरणमा पाउनुहोस् रु 1,00,000 निःशुल्क स्वास्थ्य बिमा। शर्त तथा नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि 01-4235-888 वा www.subisu.net.np।

0: तपाईँ सुन्दै हुनुहुन्छ नन स्टप नेपाली फिल्मी गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप नेपाली फिल्मी गीतहरूको साथमा
1: नेपालकै पहिलो केबलकार मनकामना केबलकार बाल वृद्ध अपाङ्ग मैत्री केबलकार मनकामना केबलकार

0: सस्तो टिकाउ अनि आकर्षक यूपीवीसी झ्याल ढोकाका लागि हामीलाई सम्झनुहोस्। क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड, मुख्य कार्यालय कौशलटार भक्तपुर, शाखा कार्यालय कलंकी ढुङ्गी अड्डा पिपल बुटचोक काठमाडौँ।
1: पावर ब्रॉडकास्टिंग, कीप लिसनिंग।
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: रंग बहार, रंग बहार।
5: बर्जर सँगै उपहार उपहार, बम्परमा यामाहा रेजियर।
4: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेन्स।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: कहिले पनि एक्सट्रिम एनर्जी ड्रिंक.
1: भाउजू नमस्ते. होइन, कति राम्रो गहना हो.
2: दिदी नमस्ते. आहा, कति राम्रो गहना.
3: ए हजुर नमस्ते. गहना त साह्रै राम्रो लगाउनु भएको छ त.
1: होइन, तिमीलाई मात्र नमस्ते गर्छन् त सबैजना.
4: यो सब नमस्ते ज्वेलर्स महाराजगंज चक्रपथमा बनाएको गहनाको कमाल हो के, बुझ्नुभयो त.
5: 24 क्यारेट का शुद्ध सुन का आकर्षक गहना बनाउन विश्वासिलो ज्वेलर्स नमस्ते ज्वेलर्स
6: महाराजगंज चोकबाट देब्रेपट्टी दोस्रो घर बाँसबारी जाने बाटो. फोन नम्बर 43 79 349 र 98 510 78 286.

0: तपाईँ सुन्दै हुनुहुन्छ ननस्टप नेपाली फिल्मी गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको ननस्टप नेपाली फिल्मी गीतहरूको साथमा
1: नेपालकै पहिलो केबलकार मनकामना केबलकार बाल वृद्ध अपाङ्ग मैत्री केबलकार मनकामना केबलकार

0: तपाईँ सुन्दै हुनुहुन्छ नन स्टप नेपाली फिल्मी गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप नेपाली फिल्मी गीतहरूको साथमा
1: नेपालकै पहिलो केबलकार मनकामना केबलकार बाल वृद्ध अपाङ्ग मैत्री केबलकार मनकामना केबलकार

0: Radio Kathmandu 92.1 Studio Time
1: 1 PM
2: Powered by
3: तपाईको जीवनमा रंग भर्दै चीजका अप्लायन्सेसहरू 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार्ट पुर्जाहरू ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
4: चेज मिक्सर ग्राइन्डर ओम हस्पिटल वी केयर फर यू
5: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छाना मुनि
6: निजी क्षेत्रको अग्रणी अस्पताल
5: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
7: एक्सट्रिम एनर्जी ड्रिंक

0: तपाईँ सुन्दै हुनुहुन्छ हिन्दी रिमिक्स गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप हिन्दी रिमिक्स गीतहरूको साथमा
1: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर

0: Om Hospital and Research Center.
1: Brand to be associated with. Speed Break. Every hour, 10 minutes, it's time for Radio Kathmandu Speed Break.
0: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
2: 25 वर्षदेखि स्वास्थ्य उपचारमा निरन्तर सेवारत निजी क्षेत्रको अग्रणी अस्पताल
0: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
2: फोन नम्बर 01-4276-225 र 01-4576-225 ओम हस्पिटल वी केयर फर यु
1: 92.1 एट द स्पीड अफ लाइफ
3: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा
4: सबै रेन्जका स्मार्टफोन ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा
5: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन ब्याज दर 0%
4: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज
5: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू
4: BDS Mobile Hub, KL Tower, Chava Hill, Ground Floor Ma, Bhitra Pasne Bittikai, Devre Patti.
3: Bistrit Jankari ra Hamra Offer Haruka Lagi. Phone Number 9809-56509 ra 9809-101579. Sathai BDS Mobile Hub ko Facebook, TikTok lagayat social media ma pani herna saknuhuncha.
4: Hamro Pratibaddhata, Sasto Mulya, Gunastariya ra Imandarita.
3: BDS Mobile Hub, KL Tower, Chava Hill.

0: toilet bunny, yeah. Extreme energy drink.
1: जहाँ विश्वास छ मनले चिताएको इच्छा पूरा हुन्छ। जय मनोकामना भक्तले। कतै विश्वासले त कतै यहाँका मनोरम दृश्यले तान्छ। कोही भन्छन् माताको दर्शन गर्न पनि केही कारण चाहिन्छ। भक्ति आस्था र विश्वासलाई जोड्दै तपाईँको सेवामा सदा तत्पर नेपालकै पहिलो केवलकार मनकामना केवलकार बाल वृद्ध अपाङ्ग मैत्री केवलकार मनकामना केवलकार।
2: From the pioneers of fiber home internet and IPTV technology in Nepal, for the first time in Nepal, XGS FiberTech enabled multi-gig internet connection via net XGS Extreme with up to 10 Gbps speeds and 8 times better performance and reliability. Collaborate like never before. Game like never before. Communicate like never before. Packages starting from 2 Gbps. Available now.
3: Sanchar madhyam chalairanu bhayeko cha wa chalaune manasthiti ma hunuhuncha. Samjhanuhos news karkhanalai.
4: रिपोर्टरदेखि फोटो भिडियो जर्नलिस्ट भएनन् वा टेक्स्ट एडिटर नभएर तनावमा हुनुहुन्छ अथवा आफ्नो मिडियालाई अझ सशक्त र फरक बनाउन चाहनुहुन्छ भने सम्झनुहोस् न्यूज कारखाना। तपाईँको मिडियाको सहयोगी न्यूज कारखानाले दैनिक रूपमा राजनीतिक आर्थिक सामाजिक खेलकुद स्वास्थ्य मनोरञ्जन सहित विश्लेषणात्मक र खोजमूलक सबै क्षेत्रको समाचार र भिडियो उपलब्ध गराउनेछ। सम्पर्क नम्बर 01-594-12-98-511-17-717 र 98-49-64-45-69। न्यूज कारखाना .com
3: The largest news agency of Nepal, बबर महल काठमाडौँ।
5: सस्तो राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ। गिव यो अफिस एन्ड होम द स्टाइल यु वान्ट। सोफा हबका शाखाहरू काठमाडौँ, पोखरा, बिर्तामोड, चितवन, नेपालगञ्ज, धनगढी, बुटवल र हेटौडा। मजाले टिक्ने, सस्तो पनि राम्रो पनि। नेपालकै नम्बर वान सोफा फ्याक्ट्री सोफा हब काठमाडौँ। सम्पर्क 9851152589।

0: तपाईँ सुन्दै हुनुहुन्छ हिन्दी रिमिक्स गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप हिन्दी रिमिक्स गीतहरूको साथमा
1: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर

0: वैदिक आयुर्वेद सेवा प्राली टांगला चौक कृतिपुर काठमाडौँ
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमाडौँ स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6.5 गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
1: Smile on your face, spirit in your heart.
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: रंग बहार रंग बहार,
9: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
8: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
9: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
8: बर्जर पेन्स।
10: सस्तो, राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ। गिव यो अफिस एन्ड होम द स्टाइल यु वान्ट। सोफा हबका शाखाहरू काठमाडौँ, पोखरा, बिर्तामोड, चितवन, नेपालगञ्ज, धनगढी, बुटवल र हेटौडा। मजाले टिक्ने, सस्तो पनि, राम्रो पनि। नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री, सोफा हब काठमाडौँ। सम्पर्क 9851152589।
11: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: तपाई सुनिरहनुहुन्छ हिन्दी रिमिक्स गीतहरु रेडियो काठमाडौँ 92.1 मेगाहर्ज को नॉनस्टॉप हिंदी रिमिक्स गीतहरुको साथमा
1: ओम हॉस्पिटल एंड रिसर्च सेंटर

0: सस्तो टिकाउ अनि आकर्षक यूपीवीसी झ्याल ढोकाका लागि हामीलाई सम्झनुहोस्। क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड, मुख्य कार्यालय कौशलटार भक्तपुर, शाखा कार्यालय कलमकी ढुङ्गे अड्डा पिपल बुटचोक काठमाडौँ।
1: पावर ब्रॉडकास्टिंग, कीप लिसनिंग।
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
5: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा।
6: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
5: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
6: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
5: BDS मोबाइल हब, KL टावर, चावहिल, ग्राउन्ड फ्लोरमा भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
4: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809656509 र 9809106015। साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
5: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
4: BDS मोबाइल हब, KL टावर, चावहिल।
7: Hi, you're looking dazzling today.
8: Oh, thank you. You're also looking gorgeous.
7: Kaswani, seasonal tailoring ko kamal okay?
8: Oh, simple.
7: Seasonal Tailoring Center, one of the popular seasonal tailoring, provides expertise in chains on men's and women's clothing as well as leather.
9: Seasonal Tailoring Center, Bagh Bazar, Arathana Complex, Kathmandu. Phone number 424-5268, 4167-579.
7: Seasonal Tailor, our Naksal Badwadini Mapani.
10: Sanchar Madhyam Chalairanu Bhayeko Chha, Wa Chalaune Manasthiti Ma Hunuhuncha. Samjhanuhos News Karkhanalai.
11: रिपोर्टर देखि फोटो भिडियो जर्नलिस्ट भएनन् वा टेक्स्ट एडिटर नभएर तनावमा हुनुहुन्छ अथवा आफ्नो मिडियालाई अझ सशक्त र फरक बनाउन चाहनुहुन्छ भने सम्झनुहोस् न्यूज कारखाना। तपाईँको मिडियाको सहयोगी न्यूज कारखानाले दैनिक रूपमा राजनीतिक, आर्थिक, सामाजिक, खेलकुद, स्वास्थ्य, मनोरञ्जन सहित विश्लेषणात्मक र खोजमूलक सबै क्षेत्रको समाचार र भिडियो उपलब्ध गराउनेछ। सम्पर्क नम्बर 01594912, 98511717 र 98964045469। न्यूज कारखाना .com,
10: the largest news agency of Nepal, बबर महल, काठमाडौँ।
12: रंग बहार, रंग बहार।
13: बर्जर संगे उपहार है उपहार। बम्पर मा यामाहा रेजियार।
12: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
13: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
12: बर्जर पेंस।

0: California. Extreme energy drink.
1: आयोडिनयुक्त नुन खाऊ, मानसिक फुर्ती र शारीरिक शक्ति बढाऊ।
2: सधैं दुई बालबालिका चिन्ह भएको प्याकेटको आयो न्यू शक्ति र भानु नुन मात्रै खाने गरौं।
1: दुई बालबालिका चिन्ह भएको प्याकेटमा राखिएको आयोडिनयुक्त नुन नै किन प्रयोग गर्ने?
2: गलगाँड नियन्त्रण गर्न,
1: मानसिक र बौद्धिक क्षमता विकासको लागि,
2: लाटो लठेब्रोपन नियन्त्रण गर्न,
1: पुनरुत्पादन क्षमताको वृद्धि गर्न
2: र बाल मृत्यु दर घटाउन।
1: नेपाल सरकारले सन् 2016 NDHS सर्वे गर्दा उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गर्ने 5 वर्ष मुनिका बालबालिकाको संख्या करिब 94.5% पुगेको छ।
3: साल्ट ट्रेनिङ कर्पोरेसन लिमिटेड।

अब सुविसुको इन्टरनेट तथा टिभीको नयाँ जडान र नवीकरणमा पाउनुहोस् रु 1,00,000 निःशुल्क स्वास्थ्य बिमा। शर्त तथा नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि 01-4235-888 वा www.subisu.net.np।

0: तपाई सुन्दै हुनुहुन्छ हिन्दी रिमिक्स गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नॉनस्टॉप हिन्दी रिमिक्स गीतहरूको साथमा
1: ओम हॉस्पिटल एंड रिसर्च सेंटर।

0: Kathmandu 92.1 Studio Time 2 PM
1: Powered by
2: तपाईको जीवनमा रंग भर्दै चीजका अप्लायन्सेसहरू 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार्ट पुर्जाहरू ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
3: चेज मिक्सर ग्राइन्डर
4: मजाले टिक्ने सस्तो पनि राम्रो पनि नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री सोफा हब काठमाडौँ
5: ओम हस्पिटल वी केयर फर यु
6: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
5: निजी क्षेत्रको अग्रणी अस्पताल
6: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ

तपाईँले फोन गर्न सक्नुहुन्छ कार्यक्रममा, आफ्नो विशेष म्यासेजहरू छन् भने पनि छोड्न सक्नुहुन्छ, स्पेसल सन्देशहरू साथीहरूलाई छोड्नै पर्ने कुनै म्यासेजहरू छन् भने कार्यक्रममा छोड्न सक्नुहुन्छ, अनि आफूलाई मनपर्ने गीत तपाईँले रोज्न सक्नुहुन्छ, आफूले रोजेको गीत आफ्नो साथीहरूलाई सुनाउन सक्नुहुन्छ, सम्झन सक्नुहुन्छ, साथीहरूलाई समर्पण गर्न सक्नुहुन्छ है। तपाईँले फोन गर्नको लागि हाम्रो स्टुडियोको नम्बर 01-45-91-300 र 01-45-91-400 दुईवटा नम्बर तपाईँको लागि रहन्छ, दुईवटा नम्बरमा फोन गरेर आफूलाई मनपर्ने गीत रोज्नुहोला। पक्कै पनि हामीलाई तपाईँले फ्रिक्वेन्सीमा 92.1 सुन्दै हुनुहुन्छ, काठमाडौँ लगायत आसपासका धेरै ठाउँहरूमा धेरै जिल्लाहरूमा सुनिरहनु भएको छ भने हामीलाई अनलाइनमा www.radiokathmandu.com सुन्दै हुनुहुन्छ, हाम्रो पात्रोबाट सुन्दै हुनुहुन्छ नेपाली पात्रो, त्यसै गरी फेसबुक लाइभमा रेडियो काठमाडौँ एचडी सर्च गर्नुभयो भने त्यहाँ पनि तपाईँले देख्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ। तपाईँले कमेन्ट गर्नुहोला, तपाईँको कमेन्ट पनि फेसबुक लाइभमा आएका कमेन्टहरू पनि कार्यक्रममा वाचन गर्नेछु है। कार्यक्रममा फोन गर्दै गर्नुहोला, नम्बर 01-45-91-300 र 01-45-91-400 दुईवटा छ है। फोन गर्दै गर्नुहोला। कार्यक्रमको सुरुवातमा निकै नै मिठो गीतबाट कार्यक्रमको सुरुवात गर्छु, गीतपछि तपाईँको फोन लिनको लागि उपस्थित हुने नै छु, सुन्दै गर्नुहोला।

0: हजुर, फेरि पनि स्वागत छ। मिठो गीत सुन्यौँ हामीले, सुनायौँ तपाईँको लागि। कार्यक्रमको सुरुवातमा राखेका थियौँ है, कार्यक्रम हेलो काठमाडौँ सुनिरहनु भएको छ मात्र रेडियो काठमाडौँ 92.1 तपाईँले हामीलाई काठमाडौँ लगायत आसपासका धेरै ठाउँहरूमा फ्रिक्वेन्सीमा सुन्दै हुनुहुन्छ 92.1 भने। हामीलाई हाम्रो वेबसाइट www.radiokathmandu.com संसारको जुनसुकै कुनामा रहेर सुनिरहनु भएको छ, फेसबुक लाइभमा सुन्दै हुनुहुन्छ अनलाइनमा, अनि हाम्रो पात्रोमा नेपाली पात्रो लगायत अन्य धेरै मोबाइल एप्लिकेसनहरूबाट पनि सुनेर साथ दिँदै हुनुहुन्छ। मिठा मिठा गीत सङ्गीतहरूको साथमा रहन्छौँ, तपाईँको रोजाइका गीतहरू प्रस्तुत गर्दै हामी 3 बजेसम्म रहन्छौँ। तपाईँले फोन गर्न सक्नुहुन्छ, फोन गर्नको लागि नम्बर 01-45-91-300 र 01-45-91-400 नम्बर तपाईँको लागि खुल्ला छ, एकदमै सजिलो नम्बर छ है। तपाईँले फोन गरेर आफूलाई मनपर्ने गीत रोज्न सक्नुहुन्छ, कुनै गीत सुन्न मन लागेको छ भने तपाईँले रोजाइमा पार्नुहोला। फोन गरेर आफ्नो साथीहरूलाई पनि सम्झन सक्नुहुन्छ, साथीहरूलाई सम्झना सन्देशहरू केही विशेष म्यासेजहरू छन् भने कार्यक्रम मार्फत छोड्न सक्नुहुन्छ। कोही साथीको जन्मदिन परेको भए कार्यक्रम मार्फतै तपाईँले शुभकामना दिनुहोला। कोही साथी यात्रा गर्दै हुनुहुन्छ कतै भने शुभयात्रा पनि भन्न सक्नुहुन्छ है। कोही साथी बिरामी हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना गर्नुहोला है। पक्कै पनि नम्बर खुल्ला नै छ भन्दै थिए। कोही हुनुहुन्छ, नमस्ते।
1: हेलो, नमस्ते।
0: हजुर नमस्कार, कहाँदेखि कसको आवाज हजुर?
1: इमाडोलबाट विनोद प्रधान दाई।
0: विनोद प्रधान
1: हजुर दाई,
0: के छ विनोद जी?
1: हजुर ठिकै छ दाई, हजुरलाई?
0: मेरो एकदम ठिक छ हजुर, स्टुडियो भित्र छु, एकदम गर्मी गर्मी छ है
1: दाई। यतातिर शीतल छ दाई अलि,
0: अहिले त हजुरको त अब ठाउँको नामै शीतल हाइट हो के हो
1: हजुर?
0: अनि शीतल त
1: होइन दाई, अहिले स्वर्ग थियो, अहिले चाहिँ हल्का पानी पर्ला जस्तो भइरहेको छ।
0: अघि चाहिँ गर्मी नै थियो है,
1: हजुर
0: तर मैले भनेको कुरो पनि हो नि होइन, शीतल हाइट होइन त
1: हजुर दाइ,
0: ठाउँको नामै शीतल हाइट, शीतल नहुने त कुरै छैन नि होइन
1: हजुर।
0: ल ठिकै छ, एकदम आराम छ हजुर, के छ हजुरको?
1: मेरो पनि ठिकै छ दाइ।
0: अनि के गर्दै हुनुहुन्छ? कार्यक्रम सुन्दै हो?
1: हजुर, कार्यक्रम सुन्दै,
0: कामतिरै व्यस्त व्यस्त है
1: हजुर।
0: ल ठिकै छ विनोदजी, खाजा भयो कि बाँकी छ? ल ठिकै छ,
1: कुन
0: मेरो पनि त्यस्तै हो हजुर, आज खाना अलि ढिला ढिला खाएँ है, 3 बजेपछि नै हुन्छ खाजा है। अनि कुन गीत सुन्ने हजुर?
1: आज म गाजोलिती ठुला
0: ठुला ठुला आँखा तिर पनि बसे यो दिलैमा हो। ल हुन्छ, एकदम मिठो गीत रोज्नु भएको छ हजुर है। कसलाई सम्झने हजुर?
1: फर्स्ट अफ अल सम्झिनु पर्दै मेरो श्रीमती जुनी महर्जन, अनि अनि बोधोमा बस्नुहुने सुरज पन्त दाई, अनि काभ्रेली सम्झे हाम्रो, अनि सरलाईको दिदी उपासना घिसिङ, अनि बुद्धरत्न बजाचार्य, सुजन महर्जन, कल्पना श्रेष्ठ, गीता प्रधान, अनि पूर्णबहादुर साक्य, अनि सरलाईमा बस्नुहुने लक्ष्मण यादव है भन्दै छुट्टिन चाहन्छु दाई।
0: हस् हस् छुट्टिन्छौँ है, धेरै धेरै धन्यवाद यति बेर हामीलाई फोन गर्दै हुनुहुन्थ्यो विनोदजीले है इमाडोलबाट, विशेष धन्यवाद छ उहाँलाई। तपाईँको लागि पनि नम्बर खुल्ला छ, 01-45-91-400 फोन गर्नुभयो भने तपाईँको फोन अवश्य लाग्नेछ। त्यसमा फोन गर्नुहोला, आफ्नो साथीहरूलाई आफ्नो शुभकामना सन्देशहरू छोड्न सक्नुहुन्छ, विशेष म्यासेजहरू विशेष सन्देशहरू छन् भने तपाईँले छोड्न सक्नुहुन्छ। अनि पक्कै पनि यदि तपाईँलाई फोन गर्न मन छैन भने तपाईँले कमेन्ट पनि गरेर साथ दिनुहुन्छ है। कमेन्ट गर्नको लागि हाम्रो रेडियो काठमाडौँ एचडी तपाईँले सर्च गर्नुभयो भने फेसबुकमा देख्न सक्नुहुन्छ। 400 लाइनमा समस्या हुनसक्छ है, त्यसैले 300 फोन आएको छ, 400 पनि खुल्लै छ है हजुर। 300 साथीलाई लिउँ। नमस्ते।
2: ओ नेपालजी।
0: हजुर हजुर नमस्कार।
2: 400 समस्या जस्तो लाग्यो फोनमा।
0: हजुरले फोन प्रयास गर्नुभएको थियो हजुर?
2: लाग्दैन, बन्द गरिएको छ भन्छ
0: आजको फोन। बन्द गरिएको छ भन्यो? हो र ल, त्यसै भएर समस्या हुनसक्छ, र 300 मात्रै गर्नु होला त्यसो भए, अन्य साथीहरूलाई पनि भन्न चाहे। रमेशजी होइन त? रमेश कार्की फर्पिङबाट। हो र, अनि हजुर आउनु भएन नि? अब थाहा भएन भन्नुभयो, मलाई त थाहा थिएन, म त यहाँ आइपुगेपछि थाहा पाएको मैले पनि है, हतार हतार भयो कि, त्यस्तै रहेछ। हाम्रो रेडियो काठमाडौँको परिवार हुनुहुन्थ्यो अहिले अब साथीहरू पनि कोही कता कोही कता सबै हुनुहुन्न नि त त्यही भएर अनि ल ठिकै छ रमेशजी अनि कार्यक्रम सुन्दै हो हजुर हस् धेरै धेरै धन्यवाद रमेश कार्की हुनुहुन्थ्यो फर्पिङबाट पक्कै पनि फोनको लागि धन्यवाद चार सयमा समस्या जस्तो लाग्यो त्यसैले 300 नै खुल्ला छ है हुनुहुन्छ साथी नमस्ते
3: हेलो नमस्ते
0: नमस्कार हजुर वीरेन्द्रजी
3: हजुर म काभ्रेली सम्झी काठमाडौँ बौद्धबाट वीरेन्द्र लामा बोल्दैछु जनार्दन सर तपाईँको आवाजको साथमा छु है त
0: वीरेन्द्रजी बौद्धबाट
3: हजुर हजुर
0: अनि के छ वीरेन्द्रजी बौद्धको खबर आजको
3: बौद्धतिरको खबर एकदम ठिक भन्नुपर्छ जनार्दन सर म यति बेला कामतिर पनि व्यस्त छु व्यस्तता भएर पनि हाम्रो तपाईँको आवाजलाई हाम्रो 92.1 हेलो काठमाडौँको साथमा छु भन्नुपर्छ है त
0: सुनेर साथ दिँदै हुनुहुन्छ है
3: सुनेर साथ दिइरहेको छु सर कमेन्ट पनि गरिरहेको छु साथीहरूलाई पनि धेरै साथीहरूलाई पनि सेयर गरेर पनि साथीहरू
0: कमेन्ट एकैछिन वाचन गरिहाल्छु है
3: हजुर हजुर
0: अनि बौद्धतिरको के छ नि आजको
3: आज बौद्धतिर बाहिरतिर प्रायः घामै लागिरहेछ भन्नुपर्छ सर त्यो रमाइलो छ भन्नुपर्छ त काठमाडौँ बौद्धतिर त्यतिकै रमाइलो छ अरू बेला पनि रमाइलै छ भन्नुपर्छ है त
0: ल ठिकै छ घाम लागिरहेछ मलाई पनि बाहिर घाम धेरै चर्केर हो कि के हो भित्र चाहिँ गर्मी भइरहेछ आज
3: हजुर हजुर
0: एकदम गर्मी गर्मी छ क्या हजुर
3: हजुर सर
0: हिजो अस्ति यस्तो गर्मी हुँदैन थियो आज अलिक बढी गर्मी भएको छ कि
3: हो नि सर हो नि
0: अनि खाजा भयो हजुरको
3: मेरो खाजा भएको छैन सर कुनै दिन तपाईँसँगै भेटघाट भएर चाहिँ खाजा खाउँला भन्ने आशामा चाहिँ थियो अब कुनै दिन भेटघाट त पक्कै
0: भइहाल्छ नि हजुर अवश्य हुनेछ नि होइन मन हुनु पर्यो नि होइन
3: सर
0: सबैभन्दा ठुलो मन हो नि होइन
3: सर
0: पक्कै पनि ल विशेष धन्यवाद फोनको लागि गीत रोज्नु भएको छ साथीले कुन गीत पनि थाहा पाइसक्नु भयो होला
3: मैले सुन्दैछु सर हाम्रो विनोद सरले गीत रोजेर जानुभएको
0: थियो ल सम्झनुहोस् ल
3: हुन्छ सम्झिनु पर्दा हजुरलाई म हाम्रो जनार्दन सरलाई नै सम्झिन चाहे
0: हस् धन्यवाद
3: थ्याङ्क यू सर अनि यति बेला 92.1 हेलो काठमाडौँ सुन्दै हुनुहुन्छ साथीहरू धेरै साथीहरूलाई मैले सेयर गरेर साथ दिइरहेको छु साथीहरू सम्झिनु पर्दा हुनुहुन्छ हाम्रो मुना मुखिया कमला मुखिया सिर्जना मुखिया अनि हुनुहुन्छ बहिनी सिम्पल सरिना गुरुङ बरङतिर हुनुहुन्छ अनि हरपल रोशनी अनि हुनुहुन्छ हाम्रो मन्जु थापा सपना खड्का अनि बहिनी हुनुहुन्छ अस्मिता बस्नेत अनि हुनुहुन्छ हाम्रो राजकुमार थापालाई पनि काभ्रेली सम्झिले सम्झिरहेछु भन्न चाहन्छु अनि हाम्रो हुनुहुन्छ सुरेश घतानी सरलाई पनि सम्झिन चाहे अनि जति पनि साथीहरूले हाम्रो 92.1 हेलो काठमाडौँ सुनेर साथी हुनुहुन्छ कल गर्नुहुन्छ अनि विनोद गीत रोजेर जानुहुने हाम्रो विनोद प्रधान सरलाई पनि सम्झिँदै बिदा भयो सर नमस्ते बाई बाई
0: हस् धन्यवाद विनोद होइन वीरेन्द्रजी चाहिँ हुनुहुन्थ्यो है विनोदजीले चाहिँ सुरुमा फोन गर्नुभएको थियो विनोदजीकै रोजाइको गीत बज्छ विनोदजीलाई सम्झाउनु भयो है वीरेन्द्रजीले वीरेन्द्र लामा काभ्रेली सम्धी बौद्ध काठमाडौँबाट यति बेर फोन गर्दै हुनुहुन्थ्यो तपाईँले पनि फोन गर्न सक्नुहुन्छ 01-45-91-300 है तपाईँको लागि नम्बर एकैछिनमा खुल्ला हुन्छ 01-45-91-300 फोन गरेर आफूलाई मनपर्ने गीत रोजाइ सँगसँगै साथीहरू सम्झनुहोला फेसबुकमा हेर्ने साथीहरूले साथीहरूलाई सेयर गरिदिनुहोला तपाईँले सेयर गरिदिनुभयो भने तपाईँको एक सेयरले तपाईँको साथीसम्म कार्यक्रम पुग्छ र उहाँले पनि अन्य साथीहरूलाई सेयर गर्न पनि पाउनुहुन्छ त्यसै गरी कमेन्ट गर्न पाउनुहुन्छ र उहाँहरूको कमेन्ट पनि कार्यक्रममा म वाचन गर्नेछु है पक्कै पनि नम्बर खुल्ला एकैछिनमा हुन्छ है यति बेर गीत प्रस्तुत गर्छौँ हामी गीतभन्दा अगाडि फेसबुकमा आएका केही कमेन्टहरू वाचन गर्नेछु है यति बेर टिकेन्द्र साउदजीले कमेन्ट गर्नुभएको छ उहाँले लेख्नु भएको छ कमेन्ट खाउँ कुबती नखाउँ भने दुधमाथि तर छ शरीरले सक्दैन धादी मन पण्डाल चर्छ के लेख्नुभएको है एकदम कमेन्ट लेख्नु भएको छ विशेष धन्यवाद हजुरलाई कमेन्टको लागि प्रेमवर अधिकारजीले यति बेर मैले साई बाबा ग्यास पाइनँ भनेर कमेन्ट गर्नुभएको छ है जताततै ग्यासको हाहाकार छ हजुर अब ग्यास पाउन गाह्रो छ मान्छेहरूले अब 10 दिन 15 दिन कसैले त 1 महिना लाइन बसेर पनि पाइनँ भन्ने गुनासो आइरहेका छन् यस्तै छ नेपाल हो होइन त्यसै गरी कमला मुखियाजीले अर्को कमेन्ट गर्नुभएको छ यति बेर कमेन्ट देख्दैछु उहाँको हेलो नमस्ते हजुर, इट्स मी कमला मुखिया फ्रम माङ्से माङ्सेबुङ एक इलाम। साथीहरू सम्झाउनु पर्दा स्काई नवीन वीरेन्द्र लामा वीरेन्द्र भनेर कमेन्ट गर्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। बद्रीराज थापाजीले यति बेला नमस्ते नमस्कार हजुर भनेर यो कमेन्ट सबै जोडेर लेख्नु भएको छ है, म पनि भक्तपुरबाट सुन्दैछु लेख्नु भएको छ है, उहाँले स्पेस दिनुभएको छैन, कमेन्ट सबै जोडेरै लेख्नु भएको छ, त्यसैले पढ्न अलिकति गाह्रो पऱ्यो, भक्तपुरबाट सुन्दै हुनुहुँदो रहेछ है, उहाँलाई कमेन्टको लागि धन्यवाद बद्रीराजजी। अर्को साथी सुशील कुँवरजीले यति बेला कार्यक्रम भक्तपुरबाटै सुन्दै हुनुहुन्छ, नमस्कार हजुर फ्रम भक्तपुर भनेर कमेन्ट गर्नुभएको छ, सुशीलजीलाई पनि कमेन्टको लागि विशेष धन्यवाद। अर्को साथी वीरेन्द्र लामा वीरेन्द्रजीले कमेन्ट गर्नुभएको छ, परिवर्तन सम्भव छ, नमस्कार जनार्दन नेपाल सर, सुन्दै र हेर्दैछु काठमाडौँको बौद्धबाट। काभ्रेली सम्धी वीरेन्द्र लामा साथीहरू मुना मुखिया कमला मुखिया सृजना मुखिया सिम्पल सरिना गुरुङ स्काई नवीन हरपल रोशनी अञ्चन मिना सेन्चुरी भूमिका राई लगायत सम्पूर्ण साथीहरूलाई नमस्कार भन्नुभएको छ, विशेष धन्यवाद। मुना मुखियाजीको कमेन्ट देख्दैछु, उहाँले हेलो नमस्कार हजुर सर, म पनि यता इलामबाट मुना मुखिया साथीहरू वीरेन्द्र लामा टिकेन्द्र सुनवारलाई सम्झाउन चाहन्छु भनेर कमेन्ट गर्नुभएको छ। सृजना मुखियाजीको कमेन्ट देख्दैछु, हेलो नमस्ते हजुर, गुड आफ्टरनुन, मिस यु अल माई फ्रेन्ड्स, बाई बाई भन्नुभएको छ, उहाँलाई धन्यवाद। सुमी थामीजीले हेलो दादा, हाई दादा, नमस्ते, म पनि लाइभ सुन्दैछु रामेछाप डडुवाबाट, सुमी थामी मिस यु अल फ्रेन्ड्स, ओके बाई बाई भन्नुभएको छ, उहाँलाई पनि कमेन्टको लागि विशेष धन्यवाद। सुमीजी पछि अर्को कमेन्ट देख्दैछु म, कुमारी योङहाङजीले नमस्ते हजुर, म पाँच थरबाट मिस यु अल भन्नुभएको छ, सम्पूर्ण साथीहरूको नाम लिनुभएको छ है, पाँच थरबाट सुन्दैछु भनेर धेरै साथीहरूको लिनुभएको छ। समीक्षा जोशी ह्याप्पी बर्थडे मिसिङ रेवत भन्नुभएको छ, उहाँले दिलु सानु यामपुजीलाई नि सम्झाउनु भएको छ है, अनि त्यसै गरी सङ्गीत सुब्बाजीलाई नि सम्झाउनु भएको छ। कमल श्रेष्ठजीले हेलो नमस्ते हजुर नमस्कार म भनेर उहाँले लेख्नु भएको छ, त्यहाँभन्दा तल सी मोर भनेर थिच्दैछु म है, उहाँले लेख्नु भएको छ, म तिनजुरी मिडिया ग्रुपको सदस्य तेह्रथुमको फेदाबाट कमल श्रेष्ठ, यस कार्यक्रम मार्फत अब बज्ने गीत सुनाउनु पर्दा साथीहरू सम्पूर्ण धेरैभन्दा धेरै साथीहरूको उहाँले नाम लिनुभएको छ है, अनि उहाँले अन्तिममा लेख्नु भएको छ, सम्पूर्ण साथीहरूलाई अब भन्ने गीत मजाले सुन्नुहोला इन्जोय लिनुहोला भन्दै बिदा हुन्छु भन्नुभएको छ, विशेष धन्यवाद। पल्टेन तामाङजीको कमेन्ट देख्दैछु, हेलो हजुर नमस्कार म पनि सुन्दैछु भन्नुभएको छ, रञ्जना बाहिङ राईले पनि मिस यु अल फ्रेन्ड्स भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। पदम बहादुरजीले यति बेर कमेन्ट सुन्दै हुनुहुन्छ कमेन्ट गर्दै हुनुहुन्छ कार्यक्रम सुन्दै हुनुहुन्छ। पदम बहादुर खातीजीले हेलो दाजु नमस्ते भनेर उहाँले लेख्नु भएको छ है, उहाँको कमेन्ट स्किप हुँदैछ, कता पुग्यो, तलै पुगिसकेछ है। त्यसै गरी पल्टेन तामाङजीकोले लिइसकेँ मैले। रेग्मी अन्जुजीले यति बेर कमेन्ट गर्दै हुनुहुन्छ गुड आफ्टरनुन भनेर, उहाँलाई पनि धन्यवाद कमेन्टको लागि। अमिनाजीले यति बेर कमेन्ट गर्दै हुनुहुन्छ गुड आफ्टरनुन ब्रदर विथ मी भन्नुभएको छ, उहाँले मिना फ्रम धनकुटा मिस यु अल भन्नुभएको छ, दोलखा भन्नुभएको रहेछ है, धनकुटा होइन दोलखा लेख्नु भएको रहेछ। आकाश राईजीले हेलो नमस्ते नमस्कार म पूर्वेली आकाश राई फ्रम धरान भन्नुभएको छ, ह्याप्पी बर्थडे टु यु मिस थिङ रेवत एन्ड मिस यु अल माई फ्रेन्ड्स भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। हरि नेपालजीले यति बेर हेलो दादा नमस्कार भन्दै हुनुहुन्छ, कार्यक्रम सुन्दै हुनुहुन्छ, धेरै धेरै धन्यवाद। सामना श्रेष्ठजीले गुड आफ्टरनुन दाई हाउ आर यु भन्नुभएको छ, एकदम फाइन छु हजुर म, हजुरलाई के छ सामनाजी, कमेन्टको लागि धन्यवाद। अर्को साथीले कमेन्ट गर्नुभएको छ सृजना मुखियाजीले वीरेन्द्र लामाजीलाई मिस यु भन्नुभएको छ, पदम बहादुर खातीजीको कमेन्ट मैले अघि भर्खरै पढ्दै थिएँ है, हेलो दाजु नमस्ते नमस्कार, आरामै चिया नास्ता खाजा खाना के भयो, रेडियो काठमाडौँ 92.1 मेगाहर्जको खबर के छ, रेडियो काठमाडौँ परिवर्तन सम्भव छ, मौसम कस्तो छ भन्नुभएको छ, मौसम ठिकै छ हजुर, घाम लागिरहेको थियो अघि है, अनि उहाँले सुन्दै हुनुहुन्छ सुदूरपश्चिम 7 नम्बर प्रदेश सायल गाउँपालिका वडा नम्बर 3 डोटीको मान्छे हाल भारतको महाराष्ट्रबाट कार्यक्रम सुन्दैछु है दाजु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। राजकुमार महतजीले यति बेर कमेन्ट गर्नुभएको छ, सुन्दैछु सम्झिनु पर्दा मोरङ केराबारीका सानुमाया लिम्बूको लागि भन्नुभएको छ, सिनामाया लेख्नु भएको रहेछ, सानुमाया लेख्नु भयो होला सायद है, सिनामाया लेख्नु भएछ है, ठिकै छ केही छैन, उहाँले कमेन्ट गर्नुभएको छ विशेष धन्यवाद। अस्मिता बस्नेतजीले भर्खरै कमेन्ट गर्नुभएको छ, गुड आफ्टरनुन दाई म पनि सुन्दैछु ल, कमल पोखरीबाट मिस यु अल लभ यु प्यारी पल पल अपेक्षा सेन्चुरी भन्नुभएको छ, उहाँलाई पनि कमेन्टको लागि धन्यवाद। सेयर गर्दै गर्नुहोला, कमेन्ट गर्दै गर्नुहोला, तपाईँको कमेन्ट एकैछिनमा वाचन गर्नेछु। फोन गर्नको लागि नम्बर 0145913000 तपाईँको लागि एकैछिनमा खुल्ला हुन्छ। अहिलेको लागि कार्यक्रममा साथीले रोज्नु भएको यो गीत राखौँ। गीतपछि फेरि पनि उपस्थित हुने नै छु, सुन्दै गर्नुहोला।

0: हजुर, फेरि पनि स्वागत छ पक्कै पनि रेडियो काठमाडौँ 92.1 को कार्यक्रम हेलो काठमाडौँ सुनिरहनु भएको छ। तपाईँको साथमा म जनार्दन नेपाल उपस्थित भइरहेको छु है, सधैँ जस्तो आज पनि। तपाईँको लागि नम्बर खुल्ला भइसकेको छ है, 01-45-91-300 तपाईँले फोन गरेर आफूलाई मनपर्ने गीत रोज्न सक्नुहुन्छ, साथीहरूलाई सम्झन सक्नुहुन्छ। कोही मित्र हुनुहुन्छ? नमस्ते।
1: हेलो सर, नमस्कार, अनि जय मातृभूमि।
0: हजुर नमस्कार, जय मातृभूमि। हजुर कहाँदेखि कसको आवाज? हजुर
1: हजुर, जडीबुटीबाट एबिसी तासप्रिया।
0: एबिसी जी हिजो पनि फोन गर्नुभएको थियो है?
1: हजुर हजुर हजुर सर।
0: बिन्दास चञ्चले बिरसीको चाहिँ एको चाहिँ के भन्नुभएको थियो, अजय हो कि के भन्नुभएको थियो?
1: हजुर हजुर हजुर,
0: कण्ठ म त कण्ठ गरिहाल्छु नि हजुर, एकपटक फोन गरिसकेको साथीलाई त म कहिले बिर्सन सक्दिनँ।
1: हजुर हो हजुर, एकदम ट्यालेन्ट हुनुहुन्छ नि त।
0: पक्कै पनि हो नि हजुर, हो। अनि जडीबुटीतिरको के छ हजुर?
1: जडीबुटीतिरको एकदम ठिकठाक छ, अलि मजाले घाम लागिरहेछ।
0: हजुर हजुर,
1: समग्रमा राम्रो छ, अब आफ्नै कामलाई अगाडि बढाउँदै होइन,
0: हजुर हजुर,
1: साथमा है फोन ट्राई गर्दै, यस फोन पनि लाग्यो, धेरै खुसी लागिरहेछ।
0: हजुर हजुर,
1: अनि हजुर आरामै हुनुहुन्छ?
0: एकदम आराम छ हजुर, आराम भएरै हजुरहरूलाई साथ दिइरहेको छु है।
1: हजुर हजुर, आराम हुनु पनि पर्यो नि त, न फेरि हजुर आउनु भएन नि त हामीलाई खल्लो हुन्छ नि त फेरि।
0: पक्कै, अब हजुरहरूले फोन गर्नु भएन भने पनि मैले बोलेकै अर्थ हुँदैन नि होइन।
1: हजुर, यो दोहोरो सम्बन्ध हो नि त हाम्रो, रेडियो श्रोता भन्ने त होइन र,
0: श्रोताको साथ रेडियोलाई, रेडियोको साथ श्रोतालाई होइन हजुर।
1: हजुर हजुर हजुर, एकदम एकदम हाम्रो साथ हजुर, यसलाई मलाई त धेरै मनपर्छ, आज नि भन्न मन लाग्यो, परिवर्तन सम्भव छ है, अनि त्यो कारणले गर्दा जो मलाई पनि त्यही लाग्छ कि जुनै पनि अब यदि कर्मनिष्ठ भएर होइन मेहनतका साथ गऱ्यो भने परिवर्तन सम्भव छ, र केही गर्न यदि परिवर्तन चाहनुहुन्छ भने अगाडि बढ्दाखेरि सायद परिवर्तन ल्याउन चाहिँ सकिन्छ जस्तो लाग्छ क्या, परिवर्तन चाहिँ एकदम पोसिबलै छ।
0: पक्कै पनि,
1: त्यो कारणले गर्दा परिवर्तन ल्याउनलाई अब तपाईँहरूको साथ छ झन् अझ होइन, नयाँ सूचना सङ्गीत मनोरञ्जन अनि नयाँ नयाँ कुराहरू पस्किँदै जानुहुन्छ होइन, त्यो कारणले गर्दा नि अब हाम्रो लागि चाहिँ रेडियो काठमाडौँ भनेको मनकै साथीको रूपमा रहेको छ।
0: ल ठिकै छ हजुर, कुन गीत सुन्नु मन छ हजुरलाई?
1: आज मलाई यो मुटु छुने लुम्लेको हावाले भन्ने यो परिवेश ब्यान्डको बजाइदिउँ न।
0: मुटु छुने लुम्लेको हावाले,
1: हजुर हजुर, कुनै समयमा एकदम धेरै चलेको र धेरै मलाई मेरो मनमा बस्न सफल भएको गीत हो।
0: ल हुन्छ हजुर, पक्कै पनि यो गीत प्रस्तुत गर्नेछु, साथीहरू सम्झनुहोस् ल।
1: हस् हुन्छ, सर्वप्रथम त हजुर प्लस हाम्रो रेडियो काठमाडौँ 92.1 मेगाहर्ज इन्टायर टिमलाई नै अब सङ्ग सुनेर मजाले इन्जोय गर्नलाई भन्न चाहन्छु। त्यसै गरी जन्मदिन मनाउँदै हुनुहुन्छ आज मिसिङ रेवत झापातिर साथी हुन्छ, उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना, अनि पर्सि एक गते जन्मदिन मनाउनु हुने जीवनसाथी जलसरी राजवंशीलाई पनि एडभान्समा जन्मदिनको शुभकामना सहित यो सङ्ग उहाँहरूलाई एकदमै सुनेर इन्जोय गर्नलाई भन्न चाहन्छु भने, अनि त्यसै छोरा सङ्गीत सजम काली कमला वालिङ लिम्बू, त्यसै गरी बहिनी अमृता खत्री, दिदी कमला मुखिया, सृजना मुखिया लगायत जति पनि साथीहरूले अहिले रेडियो काठमाडौँ 92.1 मेगाहर्ज सुनेर बसिरहनु भएको छ, सम्पूर्ण साथीलाई सम्झिँदै हजुर समक्ष अडिजी बिदा हुन चाहन्छु। के बाबाई?
0: ओके बाबाई, धेरै धेरै धन्यवाद। हाम्रो साथी हुनुहुन्थ्यो यति बेर हामीलाई फोन गर्दै, एबिसी ताजपुरिया, एबिसीको चाहिँ छुट्टै फुल फर्म छ, अझै बिन्दास चञ्चले है, उहाँलाई विशेष धन्यवाद फोनको लागि। तपाईँको लागि पनि नम्बर छ 01-45-91-300, आज 300 लाइन मात्रै खुल्ला छ हजुर, 400 अलिकति समस्या आइरहेको छ, 400 लाइन आज खुल्ला छैन, त्यसैले तपाईँले 01-45-91-300 मात्रै आज फोन गर्नुहोला, पालै पालो फोन लिइरहेको छु है। कोही हुनुहुन्छ? नमस्ते
2: हजुर दाई, नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि कसको आवाज?
2: म यता काठमाडौँ वसुन्धाराबाट बोल्दैछु है,
0: प्रमिसा चामलिङ राई।
2: हजुर
0: होइन
2: हो दाई।
0: अनि के छ प्रमिसाजी?
2: ठिकै छ भन्नु पर्छ,
0: धेरै हजुर त धेरै पछि आउनु भयो नि, हराउनु भयो नि है।
2: होइन अलिक बिजी बिजी भएको कारणले
0: हो नि, अब समयले साथ दिएसम्म आउने त हो नि होइन।
2: हो दाई।
0: अनि वसुन्धरातिरको के छ हजुर?
2: वसुन्धारातिरको खबर एकदम ठिक छ, मजाले घाम लागिरहेछ, म त अहिले बाहिरदेखि आएको थिएँ, अहिले भर्खर रुममा आइपुगेछु भन्नु।
0: कता जानुभएको थियो हजुर?
2: दाई मेरो क्लास चलिरहेछ भन्नुपर्छ।
0: ए हजुर हजुर, क्लास सकेर आउनुभयो है?
2: हजुर हो।
0: अनि क्लास चाहिँ बिहानैदेखि हजुर?
2: मेरो खास धेरै हुँदैन, 2 घन्टा हुन्छ।
0: ए हजुर हजुर,
2: हिजो
0: त छुट्टी हुने भइहाल्यो नि होइन,
2: अनि त्यही कारणले आज चाहिँ म छिट्टो गएर अघि आएर अहिले भर्खर यसो खाए बसेँ अनि प्रोग्राम आइरहेको रहेछ, यसो ट्राई गरौँ न त भनेको ठ्याक्कै लागिहाल्यो, एकदम खुसी लागेछ भन्नुपर्छ है।
0: ल ठिकै छ हजुर, फोनको लागि धन्यवाद। अनि अब खाजा त खानु भएको छैन होला है एकैछिनमा होला?
2: नै मैले खाएको छैन, हजुरले खानुभयो?
0: मेरो एकैछिनमा हजुर, अब कार्यक्रम सक्ने बित्तिकै हुन्छ है।
2: हजुर दाइ।
0: ल हुन्छ हजुर, साथीले गीत रोज्नु भएको छ, कसलाई सुनाउने?
2: स्पेसल त तपाईँ लगायत रेडियो काठमाडौँ एफएम भोलि युनिटलाई भन्न चाहन्छु।
0: हस् धन्यवाद।
2: हजुर वेलकम। अनि त्यसपछि टेक्निसियन मित्र जो हुनुहुन्छ मित्रको लागि भन्न चाहन्छु। अनि त्यसपछि मेरो घर फ्यामिली उदयपुरतिर हुने मेरो घर

0: त्यसपछि पूर्णबहादुर दाई हुनुहुन्छ, अनि गणेश श्रेष्ठ दाई, अनि वीरेन्द्र चौधरी दाई, कान्छा दुन्जन, अब जसले यो प्रोग्राम सुनेर बसिराख्नु भएको छ सबै साथीहरूलाई अल टाइम मिस यु एन्ड लभ यु भन्दै छुटिन्छु। नमस्ते, बाई बाई।
1: हस्, नमस्ते, बाई बाई। धेरै धेरै धन्यवाद यति बेर हामीलाई फोन गर्नुभएको थियो प्रमिसा चामलिङ राईले है वसुन्धराबाट, उहाँलाई विशेष धन्यवाद। तपाईँले पनि फोन गर्न सक्नुहुन्छ, आज 300 लाइन भत्री मैले लिइरहेको छु है। कोही हुनुहुन्छ? नमस्ते। नमस्कार हजुर, कहाँदेखि कसको आवाज हजुर? अलिकति सानो आइरहेछ ल हजुरको आवाज। सानो चाहिँ सानै छ तर सुन्न चाहिँ सुनिएको छ। विवस भन्नुभयो नाम?
2: हजुर हजुर,
1: विवस के होला? के छ विवस्तीको खबर? हाम्रो पनि एकदम ठिक छ हजुर। हामी धनकुटाबाट भन्नुभयो है?
2: हजुर पक्कै पनि।
1: अनि पहिलो पटक कुरा हुँदैछ हजुरसँग मेरो?
2: हाम्रो दोस्रो पटकको फोन लाग्नै गाह्रो छ हौ काठमाडौँ
1: एफएममा। दोस्रो पटक कुरा भइरहेछ है, मैले सायद भुलेछु होला। फोन अब फोन लाग्न आज चाहिँ किन गाह्रो भइरहेको भने, आज एउटा लाइन मात्रै छ कि हजुर? आज 300 लाइन मात्रै छ, 400 छैन आज होइन। त्यसै भएको हुनाले 300 नम्बर मात्रै लिइरहेको हुनाले धेरै साथीहरूले फोन गरिरहनु भएको हुनाले चाहिँ अलिकति समस्या तपाईँलाई अलिकति गाह्रो परेको पनि हुनसक्छ। अब धेरै साथीहरूले पनि ट्राई गर्नुहुन्छ नि त। ल ठिकै छ विवस्ती, अनि के गर्दै हुनुहुन्छ यति बेर?
2: अहिलेको बस्नेमा त प्रोग्राम सुनेर बसिराखेको थिएँ, अर्को साथीको कल काटेपछि लाग्छ होला भनेर चाहिँ सोचेको थिएँ। ठ्याक्क गरेको, ठ्याक्क लाग्यो,
1: ठ्याक्कै लाग्यो है।
2: हजुर,
1: सुनेर बस्दाखेरि यो बेला गर्दा चाहिँ ठ्याक्कै लाग्छ है भन्ने साथीहरूलाई थाहा हुन्छ कि? हजुर जस्तै साथीहरूलाई थाहा हुन्छ अनि ठ्याक्कै लाग्छ।
2: हजुर,
1: अनि ल ठिकै छ। अनि खाजा भयो हजुरको? ल हुन्छ, सँगै खानुपर्छ है त हजुर। ल ठिकै छ, हुन्छ यति बेर साथीहरू सम्झाउनु ल।
2: फर्स्ट अफ अल त यति मिठो भइसक्यो अनि हाम्रो दादालाई अब बर्थडेसँग चाहिँ इन्जोय गर्नु होला भन्न चाहन्छु। कन्ट्रोल रुममा जो साथी हुनुहुन्छ उहाँले पनि अब बर्थडेसँग चाहिँ इन्जोय गर्नु होला भन्न चाहन्छु। र हाम्रो एकदम प्यारो साथी हुनुहुन्छ हाम्रो सन्देश गुरुङ, हाम्रो भाइ हुनुहुन्छ अर्जुन लिम्बू, लगायत जतिले पनि अहिले रेडियो काठमाडौँ अनलाइनको माध्यम तर अफलाइनको माध्यमबाट सुनिराख्नु भएको छ सम्पूर्णलाई। अब बच्चा इन्जोय गर्नु होला भन्ने छिट्न चाहे। नमस्ते बाबा।
1: हस्, धेरै धेरै धन्यवाद। विवस चेम्जोङ हुनुहुन्थ्यो यति बेर हामीलाई धनकुटाबाट फोन गर्नुभएको थियो, विशेष धन्यवाद छ उहाँलाई। पक्कै पनि रेडियो काठमाडौँ 92.1 को यो कार्यक्रम हेलो काठमाडौँ तपाईँले सुनिरहनु भएको छ। काठमाडौँ लगायत आसपासका धेरै ठाउँहरूमा फ्रिक्वेन्सीमा सुन्दै हुनुहुन्छ भने हाम्रो वेबसाइट www.radiokathmandu.com संसारको जुनसुकै कुनामा रहेर सुन्दै हुनुहुन्छ, हाम्रो पात्रोबाट सुन्दै हुनुहुन्छ, नेपाली पात्रोबाट सुन्दै हुनुहुन्छ, फेसबुक लाइभमा रेडियो काठमाडौँ HD सुन्दै हुनुहुन्छ, जसरी सुन्दै हुनुहुन्छ सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद। र सुनेर साथ दिनु होला, 3 बजेसम्म तपाईँकै साथमा रहन्छौँ। पक्कै पनि यति बेर साथीले रोज्नु भएको गीत प्रस्तुत गर्ने बेला भएको छ। त्योभन्दा अगाडि केही कमेन्टहरू यति बेर लिन्छु म। धर्मराजजीले कमेन्ट गर्दै हुनुहुन्छ मिस यु अल भनेर, उहाँले यति बेर कार्यक्रम सुन्दै हुनुहुन्छ दुबईबाट है, उहाँलाई विशेष धन्यवाद। अनि अर्को साथी टाइटल ट्रेक विजय राईले, म पनि आइपुगेँ है, उही म टाइटल ट्रेक विजय राई विवस फ्रम भोजपुर, अब बज्ने गीत सम्पूर्ण साथीहरू भनेर धेरै साथीहरूको नाम लिनुभएको छ, लगायत मलाई चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूलाई मिठो माया मिठो सम्झना भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। अनि उहाँले दुईवटा कमेन्ट गर्नुभएछ, एउटै कमेन्ट है, विजयजी हजुरलाई कमेन्टको लागि धन्यवाद। पलपल अपेक्षाजीले यति बेर नमस्ते भन्दै हुनुहुन्छ, धेरै नमस्कार गर्नुभएको छ है, उहाँले कार्यक्रम प्याटर्नबाट सुन्दै हुनुहुन्छ। अनि त्यसै गरी खेमराज सुन्दासजीले यति बेर नमस्कार गुड आफ्टरनुन, म चाहिँ हेटौँडाबाट है भन्नुभएको छ, हेटौँडाबाट सुन्दैछु, मिल्छ भने लोक भाका पानसमा बत्ती बालेको बजाइदिनुहोस् है, आशा गरेर राखेको छु परिवर्तन सम्भव छ भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद कमेन्टको लागि। सुन्दै गर्नुहोस् है हजुर, पक्कै पनि बजाउने कोसिस गर्नेछु। अहिलेको लागि साथीले रोज्नु भएको यो गीत राखौँ, यो गीतपछि कार्यक्रममा फेरि पनि उपस्थित हुने नै छु। रेडियो काठमाडौँ 92.1 सुन्दै गर्नुहोला।

0: हजुर फेरि पनि स्वागत छ। मिठो गीत सुन्यौँ सुनायौँ तपाईँलाई है, पक्कै मन पर्यो होला भन्ने आशा गरेको छु। साथीले रोज्नु भएको थियो एकदमै मिठो गीत है, हाम्रो साथी उहाँले फोन गर्नुभएको थियो जडीबुटीबाट है, उहाँलाई विशेष धन्यवाद। मिठो गीत रोजाइमा पार्नुभएको थियो, सुनाइसकेका छौँ। तपाईँको लागि पनि नम्बर खुल्ला छ 01-45-91-300। अब तपाईँसँग पनि कुरा गर्दै हामी मिठा मिठा गीतहरू सुन्दैछौँ, तपाईँले रोज्नुभएका गीतहरू सुन्दैछौँ सुनाउनेछौँ। 01-45-91-300 तपाईँको लागि खुल्ला छ। 2:45 गएको छ यति बेर हाम्रो स्टुडियो घडीमा है। कोही हुनुहुन्छ? नमस्ते।
1: नमस्ते।
0: नमस्कार हजुर, के छ हजुर?
1: सब ठिक छ।
0: हाम्रो सुरजी
1: काठमाडौँ
0: पक्कै मैले चिनिसकेँ हजुर, अब मैले त चिनिहाल्छु, साथीहरूलाई पनि त चिनाउनु पर्यो नि होइन?
1: हजुर।
0: अनि सुरजी के गर्दै हुनुहुन्छ?
1: अहिले प्रोग्राम सुन्दै फोन ट्राई गरेको, बल्ल बल्ल लाग्यो।
0: आज एउटा लाइन मात्रै छ नि त फेरि।
1: हजुर, 400 को त बन्द छ।
0: 400 को बन्द भएछ है, के गर्ने होला, बिस्तारै खुल्ला।
1: हजुर,
0: ल ठिकै छ, हुन्छ। कुन गीत सुन्न मन लागेको छ आज?
1: आज नेपथ्यको छेक्यो छेक्यो भन्ने गीत पपुलर गर्छ
0: देउराली डाँडा।
1: हजुर,
0: उसुर कुइरोले है।
1: हजुर,
0: ल हुन्छ, हजुरको लागि यो गीत प्रस्तुत गर्छु ककसलाई सम्झने हजुर?
1: फर्स्ट अफ अल हजुरलाई
0: हस् धन्यवाद,
1: अनि विनोद प्रधान, सुरेश घटानी, वीरेन्द्र लामा, श्रीराम दाल, बालकुमार लामा, सानमाई श्रेष्ठ, गीता प्रधान, मन्जु थापा, दीपिका थापा, कृष्णजी बलामी, मेघराज कार्की, बुद्धरत्न बजाचार्य, मैया परियार, सुजेन महर्जन, अनि मलाई सुरज पन्त भनेर चिन्ने नचिन्ने सबैजना
0: हस् छुट्टिन्छौँ ल। हस् धेरै धेरै धन्यवाद सुरज पन्तजीले, यति बेर काठमाडौँ बौद्धबाट फोन गर्नुभएको थियो, विशेष धन्यवाद छ उहाँलाई फोनको लागि। हामी तपाईँसँग कुरा गरिरहेका छौँ, तपाईँको फोन लिइरहेका छौँ। कोही हुनुहुन्छ? नमस्ते।
2: हेलो, नमस्ते।
0: हेलो, नमस्ते हजुर, कहाँदेखि कसको आवाज हजुर?
2: कमलादीबाट
0: भूमिका राई। के छ भूमिकाजी?
2: मेरो एकदम ठिक छ दाइ, ड्युटीतिरै छु भन्नुहोस् है त।
0: ड्युटीमै हुनुहुन्छ, फोन गरेर साथ दिनु भएको छ है?
2: हजुर हजुर,
0: हिजो चाहिँ बिदामा हुनुहुन्थ्यो, हिजो नि फोन गर्नुभएको थियो नि हजुरले है?
2: हजुर, हिजो चाहिँ रेस्ट रुमतिर ललितपुरतिरै थिएँ,
0: हिजो कुपन्डोलबाट फोन गर्नुभएको थियो।
2: हजुर, आज चाहिँ कमलादीबाट।
0: ल ठिकै छ हजुर, अनि अरू खबर के छ? खाजा खानुभयो?
2: खाजा मेरो भइसक्यो, हजुरको बाँकी होला?
0: मेरो बाँकी छ अब एकैछिनमा।
2: मजाले प्रोग्राम सकेर खानु, आनन्दले होला है त।
0: ल भइहाल्छ नि हजुर, ल हुन्छ, यति बेर साथीहरू सम्झनुहोस् ल।
2: विशेष गरी हजुरको लागि
0: हस् धन्यवाद,
2: दार्जिलिङ बजारको लागि साथीहरू, आज जन्मदिन मनाउनु हुने मिसिङ देवरलाई जन्मदिनको धेरै धेरै शुभकामना, ह्याप्पी बर्थडे। साथीहरू हुन्छ पूर्वेली आकाश राई, आशिष नयन बस्ने, भिक्का बान्तावा, बोबी श्री मगर, लक्ष्मी छेत्री, रोमन मुक्तान तामाङ, ढका सरस्वता पोखरेल, कमला मुखिया, मुना मुखिया, सिरोजना मुखिया, दिदी बिमला भुजेल, अश्विनी सोताङ, दिल्ली खिरिया, रन्जित राई, तीर्थ राई, सुरज राई लगाई धेरै साथीहरू त हुनुहुन्छ, कुमार पर्दा, पूर्वेली अन्जनाई, सिमला किने, सबैको लागि भन्दा छिटिन्छु ल, बाई बाई।
0: हस् धेरै धेरै धन्यवाद। हामीलाई यति बेर कमलादीबाट हुनुहुन्थ्यो है, कमलादी, कमल पोखरी सँगसँगै हो है, हाम्रो भूमिकाजीले फोन गर्नुभएको थियो है, उहाँलाई विशेष धन्यवाद फोनको लागि। तपाईँले पनि फोन गर्न सक्नुहुन्छ 01-45-91-300 तपाईँको लागि छ। कोही साथी हुनुहुन्छ? नमस्ते।
3: नमस्ते दाई।
0: नमस्ते हजुर, कहाँदेखि कसको आवाज?
3: सिम्पल सरिना गुरुङ,
0: मोरङ कानी पोखरीबाट है। सरिनाजी के छ खबर? एकदम आराम छ हजुर, कमेन्ट गर्नुभएको थियो नि अघि हजुरले है। ए हजुरले भर्खरै गर्नुभयो, भर्खर कमेन्ट गरेपछि चाहिँ फोन गर्नुभयो? त्यही त भर्खरै देखेँ मैले हजुरको कमेन्ट। हजुर, तपाईँलाई नै मनपर्छ नि है? ल हजुरको लागि यही गीत प्रस्तुत गर्छु।
3: के थियो, हामी सधैँ कति नयाँ गीत मात्रै सुन्ने होइन, कहिले काहीँ पुरानो गीतहरू पनि झन् पुरानो गीत मनमा स्पर्शी हुन्छ नि त।
0: हजुर हजुर, हो नि।
3: ल हुन्छ, म धेरै गीत सुन राख्छु ल।
0: हुन्छ, भइहाल्छ नि, सम्झनुहोस् त
3: साथीहरू। आज जन्मदिन मनाउँदै हुन्छ हाम्रो मिसिङ रेवाद कार्की, उत्साह मगर, अनि बहिनी हुन्छ युना गुरुङ, तिनैजना जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु. अनि जति पनि साथीहरू प्रोग्राम सुनेर बसिराख्नु भएको छ सम्पूर्ण साथीहरू वर्षदेखि सुने मजाले इन्जोय गर्नुहोला भन्न चाहन्छु. अनि काठमाडौँतिर हुन्छ दाई वीरेन्द्र लामा सुरज, अनि हाम्रो राम्रो चाचा दाई हुनुहुन्छ बुद्धराज भट्टाचार्य, अनि सुरज दाई हुनुहुन्छ पूर्वी ल्याएका छ भूमिका राई तामाङ लगायत सम्पूर्ण साथीहरू वर्षदेखि किसिमले मजाले इन्जोय गर्नुहोला भन्दै हजुरलाई बाई.
0: हस् धेरै धेरै धन्यवाद सिम्पल सरिनाजीले यतिबेर हामीलाई फोन गर्नुभएको थियो. सिम्पल सरिना गुरुङ हामीलाई मोरङबाट फोन गर्दै हुनुहुन्थ्यो है. विशेष धन्यवाद छ उहाँलाई फोनको लागि. हामी छौँ हेलो काठमाडौँको बसाइमा, 2:50 गएको छ है. अब गीत प्रस्तुत गर्ने बेला भइसकेको छ है. कार्यक्रमको अन्तिम खण्डमा केही साथीसँग कुरा गर्छौँ हामी है. अहिलेको लागि केही कमेन्ट लिउँ. खेमराज सुन्दासजीले कार्यक्रम हेटौँडाबाट अघि कमेन्ट पढिसके. दिलु सानु एम्फुजीले यति भएर कार्यक्रम सुन्दै हुनुहुन्छ मोरङको याङसुला 3 है. उहाँलाई विशेष धन्यवाद. अनि त्यसै गरी अभागी हिमा मगर्नीजीले कार्यक्रम सुन्दै हुनुहुन्छ. मिस युअल लेख्नु भएको छ. सोडिम राईजीले मिस युअल लेख्नु भएको छ. सिम्पल सरिनाजीले कमेन्ट गर्दै हुनुहुन्छ. कानी पोखरीबाट सुन्दैछु. आज जन्मदिन मनाउने भदैनी यौना गुरुङ, मिसिङ रेवत लगायत उषा मगर लगायत सबैजनालाई जन्मदिनको धेरै धेरै शुभकामना भन्दै डियर फ्रेन्ड उहाँले लेख्नु भएको छ. बुद्ध बेगा, नवीन तामाङ, दाई वीरेन्द्र लगायत धेरैभन्दा धेरै साथीहरूको नाम लिनुभएको छ है. उहाँलाई विशेष धन्यवाद कमेन्टको लागि. कार्यक्रममा फोन प्रयास गर्दै गर्नुहोस्. कार्यक्रमको अन्तिम खण्डमा एकजना साथीसँग अझै पनि कुरा गर्नको लागि उपस्थित हुनेछु. अहिलेको लागि साथीले रोज्नु भएको यो गीत राखौँ. यो गीतपछि फेरि पनि उपस्थित हुने नै छु. सुन्दै गर्नुहोला.

0: हजुर फेरि पनि स्वागत गरेँ है पक्कै पनि रेडियो काठमाडौँ 92.1 कार्यक्रम हेलो काठमाडौँ सुनिरहनु भएको छ। मिठो गीत सुनायौँ तपाईँको लागि, साथीले रोज्नु भएको थियो है, हाम्रो सुरजजीको रोजाइको गीत रहेको थियो, अर्को साथीले पनि समर्थन गर्नुभएको थियो। पक्कै पनि हामी कार्यक्रमको अन्तिम अन्तिममा आइसकेका छौँ, एकजना साथीसँग अझै पनि कुरा गर्छौँ है। कोही हुनुहुन्छ? नमस्ते। नमस्कार हजुर, कहाँदेखि कसको आवाज? एकदम सन्चै छ हजुर, र हजुरको के छ? कार्यक्रमको अन्तिममा फोन गर्नुभएको छ है, समय छोटो छ। हजुर भाग्यमानी, अब तपाईँ नै हुनुहुन्छ लास्ट कलर, अन्तिम कलर, तपाईँकै रोजाइमा चाहिँ गीत बज्छ, तपाईँकै रोजाइमा अरू साथीले समर्थन पनि गर्नुहुन्न, तपाईँले मात्रै रोज्ने गीत हो। भन्नुहोस् त कुन गीत सुन्ने? कम्बरैमा पटुकी। ल हुन्छ, कसलाई सम्झने?
1: हुन्छ, फर्स्ट अफ अल त हजुरलाई यो गीत सुनेर फुल इन्जेली नै भन्न चाहन्छु। जति पनि हेलो काठमाडौँ सुनेर बस्नुहुन्छ, म सम्पूर्णलाई सुनेर इन्जेली नै भन्न चाहन्छु। अनि मेरो केही साथीहरूलाई सम्झनु पर्दाखेरि, साथी हुनुहुन्छ बौद्धतिर वीरेन्द्र लामा, आशिष नयन, किराज, सरोजार, लक्ष्मी छेत्री, लक्ष्मी बान्तवा हुनुहुन्छ, कमला मुखिया, सृजना मुखिया, पूर्वेली आकाशाई, भूमिका दामन, वरुण चञ्चले, सुमी रिमू हुनुहुन्छ, दिली याम्पू, दिली सानो याम्पू, जुनिती गेला, जुनु राई, खड्ग सुब्बा, लप्पी विमल दाई हुनुहुन्छ, स्काई नवीन, अनि दाई नै हुनुहुन्छ रवि श्रेष्ठ, अनि दाई हुनुहुन्छ बालकुमार लामा, सपना खड्कालाई सुनेर फुल इन्जेली नै भन्दै नमस्ते।
0: हस्, धेरै धेरै धन्यवाद। पक्कै पनि यति बेर हुनुहुन्थ्यो, हामीलाई इलामबाट फोन गर्नुभएको थियो साथीले है, विशेष धन्यवाद छ उहाँलाई, उहाँले गीत रोजेर गइसक्नु भएको छ है। पक्कै पनि कार्यक्रमको अन्तिममा छौँ, अब तपाईँको फोन लिन सक्दैनौँ हामी है। जति पनि साथीहरूले फोन गरेर साथ दिनुभयो, सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद। कति साथीहरूको फोन लाग्यो, कति साथीहरूको लागेन केही छैन है, फोन नलाग्ने साथीलाई पनि विशेष धन्यवाद। फोन प्रयास गर्नुभयो नि त तपाईँले, आज नलागे केही छैन, भोलि लाग्नेछ। कमेन्ट गर्ने साथीलाई विशेष धन्यवाद। फेसबुकमा जति पनि साथीहरूले कमेन्ट गर्नुभयो, सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद भन्दै कार्यक्रमको अन्तिममा साथीले रोज्नु भएको यो गीत छोड्दै छोड्दै तपाईँले जहाँ रहेर जस्तो अवस्थामा रहेर सुनेर साथ दिनुभयो, तपाईँ सम्पूर्ण साथीहरूलाई विशेष विशेष धन्यवाद भन्दै आजको कार्यक्रम हेलो काठमाडौँको व्यवसायबाट म जनार्दन नेपाल पनि बिदा हुन चाहन्छु। तपाईँको बाँकी दिन शुभ बितोस्। हवस् त, नमस्ते। परिवर्तन सम्भव छ।

0: सस्तो, राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ. गिव योर अफिस एन्ड होम द स्टाइल यु वान्ट. सोफा हबका शाखाहरू काठमाडौँ, पोखरा, बिर्तामोड, चितवन, नेपालगञ्ज, धनगढी, बुटवल र हेटौडा. मजाले टिक्ने, सस्तो पनि, राम्रो पनि. नेपालकै नम्बर वान सोफा फ्याक्ट्री सोफा हब काठमाडौँ. सम्पर्क 9851152589.
1: Radio Kathmandu 92.1 Studio Time 3 PM
2: Powered by
3: Tapai ko jivan ma rang bhardai chees ka appliances haru 100% copper wire prayog gariyeko केबल तथा सम्पूर्ण पार पुर्जाहरू ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
4: चेज मिक्सर ग्राइन्डर
5: ओम हस्पिटल वी केयर फर यू.
6: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
7: निजी क्षेत्रको अग्रणी अस्पताल
6: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
8: एक्सट्रिम एनर्जी ड्रिंक.

0: Om Hospital and Research Center.
1: Brand to be associated with. Speed Break. Every hour, 10 minutes, it's time for Radio Kathmandu Speed Break.
0: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
2: 25 वर्षदेखि स्वास्थ्य उपचारमा निरन्तर सेवारत निजी क्षेत्रको अग्रणी अस्पताल
0: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
2: फोन नम्बर 01-4276-225 र 01-4576-225 ओम हस्पिटल वी केयर फर यु
1: 92.1 एट द स्पीड अफ लाइफ
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
5: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा
6: सबै रेन्जका स्मार्टफोन ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा
7: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन ब्याज दर 0%
6: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज
7: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू
6: BDS Mobile Hub, KL Tower, Chavahil, Ground Floor ma, Bhitra Pasne Bittike, Devrepati.
5: Bistrit Jankari ra hamra offer haruka lagi. Phone number 9809-56509 ra 9809-101579. Sathai BDS Mobile Hub ko Facebook, TikTok lagayat social media ma pani herna saknuhuncha.
6: Hamro pratibaddhata, sasto mulya, gunastariya ra imandarita.
5: BDS Mobile Hub, KL Tower, Chavahil.

0: Telefonia. Extreme energy drink.
1: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौँ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ संसारभरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कँदैछ, त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस् आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ। गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
2: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए। यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने के, घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने तर घाँटी चाहिँ सुक्खा हुने।
1: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पताल तर समस्या 20-19 भएन।
2: सरकारी अस्पतालमा नि गए अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
1: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
2: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ अनि फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गएँ।
1: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
2: सबैजनाले विश्वास गरे हुन्छ यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ, नत्र अन्तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गएको थिएँ त्यो मैले पूर्ण पाएँ।
1: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ,
2: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
1: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए तर समस्या झन झन बढ्दै गएको थियो।
2: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन अनि मैले जे होला होला भाइ मेरो लागि एक महिना औषधि खाइदे भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
1: त्यसपछि अनलाइनबाटै परामर्श लिए। चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
2: सरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
1: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
2: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जचायो पनि, फेरि त्यसले 45 दिनको औषधि लग्यो, दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लगाइदिनु है भन्छ अहिले मेरो भाइले नि।
1: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
3: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, मोबाइल 98512 40934।

0: वैदिक आयुर्वेद सेवा प्राली टांगला चौक कृतिपुर काठमाडौँ
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमाडौँ स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषधि खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुनार, पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
1: Smile on your face, spirit in your heart.
6: सबैको मनजित न सफल श्रेष्ठ टेलरिङ,
7: आफ्नै व्यवसायिक भवन श्रेष्ठ टेलरिङ कम्प्लेक्स मैती देवी चोक सँगै आराधना कम्प्लेक्स बाग बजार चावेल चोक र केएल टावर वर्ल्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा
8: यथेष्ट पार्किङको सुविधा भएको सटिङ सुटिङ र रेडिमेडको लागि श्रेष्ठ टेलरिङ।
9: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
11: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि
1: जहाँ विश्वास छ मनले चिताएको इच्छा पूरा हुन्छ। जय मनोकामना भक्त कतै विश्वासले त कतै यहाँका मनोरम दृश्यले तान्छ। कोही भन्छन् माताको दर्शन गर्न पनि केही कारण चाहिन्छ। भक्ति आस्था र विश्वासलाई जोड्दै तपाईँको सेवामा सदा तत्पर नेपालकै पहिलो केवलकार मनकामना केवलकार बाल वृद्ध अपाङ्ग मैत्री केवलकार मनकामना केवलकार।
2: Hi, you're looking dazzling today.
3: Oh, thank you. You're also looking gorgeous.
2: Kaswani, seasonal tailoring ko kamal ho ke?
3: Oh, same pants.
2: Seasonal Tailoring Center, one of the popular seasonal tailoring, provides expertise in chains on men's and women's clothing as well as leather.
4: Seasonal Tailoring Center, Bagh Bazar Aradhana Complex, Kathmandu. Phone number 424-5268,
2: 4167-579. Seasonal Tailor, our Naksal Padwatini Mapani.

0: सस्तो, टिकाउ अनि आकर्षक युपिभीसी झ्याल ढोकाका लागि हामीलाई सम्झनुहोस्। क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड, मुख्य कार्यालय कौशलटार भक्तपुर, शाखा कार्यालय कलंकी ढुङ्गे अड्डा पिपल बुटचोक काठमाडौँ।
1: पावर ब्रॉडकास्टिंग, कीप लिसनिंग।
2: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
3: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा।
4: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
3: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
4: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
3: BDS मोबाइल हब, KL टावर, चावा हिल, ग्राउन्ड फ्लोरमा भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
2: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809565009 र 9809101579, साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
3: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
2: BDS मोबाइल हब, KL टावर, चावहिल।

0: sip on ya.
1: Extreme energy drink.
2: शिखरको अटो प्लस बीमा बीमा क्षेत्रकै नौलो शिखर इन्स्योरेन्सको अटो प्लस बीमा योजना अन्तर्गत रासकट्टी हटाउने नयाँ सवारी साधन पुनर्स्थापना र दैनिक सवारी भाडा यातायात खर्च गरी तीन प्रकारका अतिरिक्त लाभ पाइन्छन्। चार पाङ्रे र दुई पाङ्रे निजी सवारी साधन हुनेले मात्र लिन सक्नेछन्। सवारी साधन पूर्ण क्षति भएमा वा चोरी भएमा पनि कम्पनीले नयाँ सवारी साधन उपलब्ध गराउँछ।
3: थप जानकारीका लागि नजिकैको शिखर इन्स्योरेन्स कम्पनीका शाखाहरूमा सम्पर्क गर्नुहोस्। Hotline number 16614441.
4: From the pioneers of fiber home internet and IPTV technology in Nepal, for the first time in Nepal, XGS FiberTech enabled multi-gig internet connection via net XGS Extreme with up to 10 Gbps speeds and 8 times better performance and reliability. Collaborate like never before. Game like never before. Communicate like never before. Packages starting from 2 Gbps. Available now.

0: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
1: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा।
2: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
1: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
2: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
1: BDS मोबाइल हब, KL टावर, चावहिल, ग्राउन्ड फ्लोरमा भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
0: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809656509 र 9809101579, साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
1: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
0: BDS मोबाइल हब, KL टावर, चावहिल।

0: अब सुविसुको इन्टरनेट तथा टिभीको नयाँ जडान र नवीकरणमा पाउनुहोस् रु 1,00,000 निःशुल्क स्वास्थ्य बिमा। शर्त तथा नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि 01-4235-888 वा www.subisu.net.np।
1: वातावरण संरक्षण गर्नु हामी सबैको दायित्व हो। विकासको क्रियाकलाप सञ्चालन गर्दा वातावरणीय प्रभावको पूर्व मूल्याङ्कन गरेर मात्र सञ्चालनको अनुमति दिने गरौँ। अत्याधिक वायु प्रदूषण, ध्वनि प्रदूषण गर्ने सवारी साधनहरू, कल कारखानाहरू, रासायनिक भट्टीहरू आदिलाई तिनीहरूबाट हुने प्रदूषणको मात्राका आधारमा मापदण्ड तयार गरी कार्यान्वयन गर्ने जस्ता कार्य गरौँ। फोहोर मैला व्यवस्थापन, वृक्षारोपण र संरक्षण, प्राकृतिक स्रोत साधनको समुचित प्रयोग, वातावरण प्रदूषण सम्बन्धी चेतनामूलक कार्यक्रम स्थानीय स्तरबाट सञ्चालन गरौँ। छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन गरौँ। बागमती सभ्यतालाई बचाउँदै भावी सन्ततिलाई पनि बागमती सभ्यताबारे जानकारी दिँदै जाउँ। जनहितका लागि गोकर्णेश्वर नगरपालिकाद्वारा जारी सन्देश।
2: के तपाईँ कामको खोजीमा हुनुहुन्छ या फुर्सदको समयलाई सदुपयोग गर्दै घरमै बसेर वा थोरै समय दिएर राम्रो आमदानी गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हाम्रो हस्तकला उद्योगमा उनका आकर्षक सामानहरू उत्पादन गर्नका लागि केही मेहनती महिला तथा पुरुष कर्मचारीहरूको आवश्यकता परेको हुँदा साधारण लेखपत भएका जो कोहीले पनि यो काम गर्न सक्नुहुनेछ। हाम्रा सुविधाहरू: वर्षको 2 पटक बोनसको व्यवस्था भएको, कर्मचारी बिमाको सुविधा भएको, दैनिक खाजाको व्यवस्था भएको, बिना ब्याज सापत्ती सुविधा, निशुल्क तालिमको सुविधा, महिनामा 20,000-50,000 कमाउन सकिने, योग्यता सामान्य लेखपत। विस्तृत जानकारीका लागि वीरेन्द्र चोक काडाघारी, सम्पर्क नम्बर 97-68-91-49-67 र 014-911-77। हजुर, सिप सिक्न र आत्मनिर्भर बन्न आजै सम्पर्क गर्नुहोस्।
3: Radio Kathmandu 92.1 Studio Time
4: 4 PM
5: Powered by
6: तपाईको जीवनमा रंग भर्दै चीजका अप्लायन्सेसहरु 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार्ट पुर्जाहरु ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
7: चेज मिक्सर ग्राइन्डर
8: मजाले टिक्ने सस्तो पनि राम्रो पनि नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री सोफा हब काठमाडौँ
9: ओम हस्पिटल We care for you.
10: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
9: निजी क्षेत्रको अग्रणी अस्पताल
10: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ।

0: Om Hospital and Research Center.
1: Brand to be associated with Speed Break. Every hour, 10 minutes, it's time for Radio Kathmandu Speed Break.
0: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
2: 25 वर्षदेखि स्वास्थ्य उपचारमा निरन्तर सेवारत निजी क्षेत्रको अग्रणी अस्पताल
0: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
2: फोन नम्बर 01-42-76-225 र 01-45-76-225 ओम हस्पिटल वी केयर फर यु
3: 92.1 एट द स्पीड अफ लाइफ
4: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
6: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा
7: सबै रेन्जका स्मार्टफोन ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा
8: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन ब्याज दर 0%
7: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज
8: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू
7: BDS मोबाइल हब KL टावर चावहिल ग्राउन्ड फ्लोरमा भित्र पस्ने बित्तिकै देब्रेपट्टि
6: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 98-019-56509 र 98-010-015-79 साथै BDS मोबाइल हबको फेसबुक टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ
7: हाम्रो प्रतिबद्धता सस्तो मूल्य गुणस्तरीय र इमानदारीता
6: BDS मोबाइल हब KL टावर चावहिल
9: रंग बहार
10: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
9: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
10: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि
9: घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ बर्जर पेंस

0: toilet pony, extreme energy drink.
1: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
2: मार्वलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्वलका UPVC प्रोडक्टहरू लेड फ्री UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
1: सुरक्षा घरको
3: साथ जीवनभरको
4: आँखा सम्बन्धी हरेक समस्याको समाधान अब तिलगङ्गा सिटी आई सेन्टर चुच्चेपाटी चाबहिलमा
5: तिलगङ्गा आँखा अस्पतालका दक्ष तथा अनुभवी विशेषज्ञहरूद्वारा मात्र जाँच हुने यस तिलगङ्गा सिटी आई सेन्टरमा सुलभ मूल्यमा आँखाको जाँच गरी मोतियाबिन्दु जलबिन्दु जस्ता रोगहरूको उपचार गरिन्छ।
4: यति मात्र हो र आँखाको पर्दा नानी र अन्य भागमा हुने समस्याको उपचार तथा शल्यक्रियाका साथै बाल चिकित्सा नेत्र रोग जस्तै आँखा टेढो हुने अल्छी आँखा दोहोरो दृष्टिको पनि उपचार गरिन्छ।
6: याद राख्नुहोस् तिलगङ्गा सिटीआई सेन्टर चुच्चेपाटीमा उपचारको लागि धेरै समय खुर्नु पर्दैन। साथै तिलगङ्गा अप्टिकल सिटी नामक चस्मा पसल र फार्मेसीको सेवाहरू पनि उपलब्ध छन्। थप जानकारीको लागि 01-5914563 र 98-013-5576

0: वैदिक आयुर्वेद सेवा प्राली टांगला चौक कृतिपुर काठमाडौँ
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमाडौँ स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गए, त्यहाँको औषध खासी, त्यही अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुनार पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
1: Smile on your face, spirit in your heart.
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: शिखरको अटो प्लस बीमा, बीमा क्षेत्रकै नौलो शिखर इन्स्योरेन्सको अटो प्लस बीमा योजना अन्तर्गत रासकट्टी हटाउने, नयाँ सवारी साधन पुनर्स्थापना र दैनिक सवारी भाडा, यातायात खर्च गरी तीन प्रकारका अतिरिक्त लाभ पाइन्छन्। चार पाङ्रे र दुई पाङ्रे निजी सवारी साधन हुनेले मात्र लिन सक्नेछन्। सवारी साधन पूर्ण क्षति भएमा वा चोरी भएमा पनि कम्पनीले नयाँ सवारी साधन उपलब्ध गराउँछ।
2: थप जानकारीका लागि नजिकैको शिखर इन्स्योरेन्स कम्पनीका शाखाहरूमा सम्पर्क गर्नु। हटलाइन नम्बर 16614 44 41।
3: सस्तो, राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ। Give your office and home the style you want. Sofa Hub ka shakaharu, Kathmandu, Pokhara, Birtamod, Chitwan, Nepalganj, Dhangadi, Butwal ra Hetauda. Majali tikne, sasto pani, राम्रो पनि। नेपालकै नम्बर वान सोफा फ्याक्ट्री, सोफा हब काठमाडौँ। सम्पर्क 9851152589।

0: सस्तो, टिकाउ अनि आकर्षक यूपीवीसी झ्याल ढोकाका लागि हामीलाई सम्झनुहोस्। क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड, मुख्य कार्यालय कौशलटार भक्तपुर, शाखा कार्यालय कलंकी ढुङ्गे अड्डा पिपल बुटचोक काठमाडौँ।
1: पावर ब्रॉडकास्टिंग, कीप लिसनिंग।
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको

0: सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
2: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
3: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा।
4: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
3: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
4: हेभी डिस्काउन्ट र समय अनुसार स्पेशल अफरहरू।
3: BDS मोबाइल हब, KL टावर, चावहिल, ग्राउन्ड फ्लोरमा भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
2: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809656509 र 9809106015। साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
3: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
2: BDS मोबाइल हब, KL टावर, चावहिल।
5: रंग बहार, रंग बहार।
6: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
5: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
7: घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
5: बर्जर पेन्सले।

0: जनता केबल पाँच दशक देखि
1: सबैको मन जित्न सफल श्रेष्ठ टेलरिङ
2: आफ्नै व्यावसायिक भवन श्रेष्ठ टेलरिङ कम्प्लेक्स मैती देवी चोक सँगै आराधना कम्प्लेक्स बाग बजार चावेल चोक र केएल टावर वर्ल्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा
3: यथेष्ट पार्किङको सुविधा भएको सटिङ सुटिङ र रेडिमेडको लागि श्रेष्ठ टेलरिङ

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
3: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा।
4: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
3: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
4: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
3: BDS Mobile Hub, KL Tower, Chawa Hill, Ground Floor मा भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
2: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809656509 र 9809106015, साथै BDS Mobile Hub को फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
3: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
2: BDS Mobile Hub, KL Tower, Chawa Hill।
5: सस्तो, राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ। गिव योर ऑफिस एंड होम द स्टाइल यू वांट। सोफा हब का शाखाहरू काठमाडौँ, पोखरा, बिरतामोड, चितवन, नेपालगंज, धनगढ़ी, बुटवल र हेटौड़ा। मजाले टिक्ने, सस्तो पनि, राम्रो पनि। नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री, सोफा हब काठमाडौँ। सम्पर्क 9851152589।
6: आयोडिन युक्त नुन खाओ, मानसिक फूर्ति र शारीरिक शक्ति बढाओ।
7: सधैं दुई बालबालिका चिन्ह भएको प्याकेटको आयो न्यू शक्ति र भानु नुन मात्रै खाने गरौ।
6: दुई बालबालिका चिन्ह भएको प्याकेटमा राखिएको आयोडिन युक्त नुन नै किन प्रयोग गर्ने?
7: गलगाँड नियन्त्रण गर्न,
6: मानसिक र बौद्धिक क्षमता विकासको लागि,
7: लाटो लठेब्रोपन नियन्त्रण गर्न,
6: पुनरुत्पादन क्षमताको वृद्धि गर्न
7: र बाल मृत्यु दर घटाउन।
6: नेपाल सरकारले सन् 2016 NDHS सर्वे गर्दा उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गर्ने 5 वर्ष मुनिका बालबालिकाको संख्या करिब 94.5% पुगेको छ।
8: साल्ट ट्रेनिङ कर्पोरेसन लिमिटेड।

0: अब सुबिसुको इन्टरनेट तथा टिभीको नयाँ जडान र नवीकरणमा पाउनुहोस् रु 1,00,000 निःशुल्क स्वास्थ्य बिमा। शर्त तथा नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि 01-4235-888 वा www.subisu.net.np।
1: के तपाईँ कामको खोजीमा हुनुहुन्छ या फुर्सदको समयलाई सदुपयोग गर्दै घरमै बसेर वा थोरै समय दिएर राम्रो आमदानी गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हाम्रो हस्तकला उद्योगमा उनका आकर्षक सामानहरू उत्पादन गर्नका लागि केही मेहनती महिला तथा पुरुष कर्मचारीहरूको आवश्यकता परेको हुँदा साधारण लेखपत भएका जो कोहीले पनि यो काम गर्न सक्नुहुनेछ। हाम्रा सुविधाहरू: वर्षको 2 पटक बोनसको व्यवस्था भएको, कर्मचारी बिमाको सुविधा भएको, दैनिक खाजाको व्यवस्था भएको, बिना ब्याज सापत्ती सुविधा, निशुल्क तालिमको सुविधा, महिनामा 20,000-50,000 कमाउन सकिने, योग्यता सामान्य लेखपत। विस्तृत जानकारीका लागि वीरेन्द्र चोक काडाघारी, सम्पर्क नम्बर 97-68-91-49-67 र 014-911-77। हजुर, सिप सिक्न र आत्मनिर्भर बन्न आजै सम्पर्क गर्नुहोस्।
2: गुरुजी, त्यो अगाडि गाडीलाई ओभरटेक गरौँ न, अझै दुई टिप हान्नु पर्छ।
3: हो र रामे, पखै
4: याद गरौं, जीवन अमूल्य छ। तपाईँको सानो स्वार्थ वा लापरवाहीले कुनै पनि बेला ठूलो दुर्घटना हुन सक्छ र जनधनको क्षति पनि हुन सक्छ। त्यसैले सजग रहौ र सचेत बनौ। ढिलो गए अवश्य पुगिन्छ, छिटो गए भन्न सकिन्न।
5: हाम्रो ब्रोडकास्टिङ कम्पनी SBC द्वारा सञ्चालित रेडियो
6: काठमाडौँ केबल तथा सम्पूर्ण पार्ट पुर्जाहरू ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
7: चेज मिक्सर ग्राइन्डर ओम हस्पिटल We care for you.
8: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
9: निजी क्षेत्रको अग्रणी अस्पताल
8: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
10: एक्सट्रिम एनर्जी ड्रिंक।

0: तपाई सुन्दै हुनुहुन्छ नेपाली पप गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नॉनस्टॉप पप गीतहरूको साथमा
1: सबैको मन जित्न सफल श्रेष्ठ टेलरिङ।

0: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
1: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा।
2: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
1: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
2: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
1: BDS मोबाइल हब, KL टावर, चावहिल, ग्राउन्ड फ्लोरमा भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
0: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809656509 र 9809101579, साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
1: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
0: BDS मोबाइल हब, KL टावर, चावहिल।
3: रंग बहार, रंग बहार।
4: बर्जर सँगै उपहार उपहार। बम्परमा यामाहा रेजियर।
3: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
3: बर्जर पेन्स।
5: सस्तो, राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ। गिभ यो अफिस एन्ड होम द स्टाइल यु वान्ट। सोफा हबका शाखाहरू काठमाडौँ, पोखरा, बिर्तामोड, चितवन, नेपालगञ्ज, धनगढी, बुटवल र हेटौडा। मजाले टिक्ने, सस्तो पनि, राम्रो पनि। नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री, सोफा हब काठमाडौँ। सम्पर्क 9851152589।

0: तपाईँ सुन्दै हुनुहुन्छ नेपाली पप गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नॉनस्टॉप पप गीतहरूको साथमा
1: सबैको मन जित्न सफल श्रेष्ठ टेलरिङ।

0: वैदिक आयुर्वेद सेवा प्राली टांगला चौक कृतिपुर काठमाडौँ
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमाडौँ स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषध खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोलाकान्त सिन्हा पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुला लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो। आयुर्वेदमा आएर मैले छायासूत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
1: स्माइल ऑन योर फेस, स्पिरिट इन योर हार्ट।
6: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: रंग बहार रंग बहार,
9: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
8: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
9: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
8: बर्जर पेन्स।
10: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि
1: शिखरको अटो प्लस बीमा बीमा क्षेत्रकै नौलो शिखर इन्स्योरेन्सको अटो प्लस बीमा योजना अन्तर्गत रासकट्टी हटाउने नयाँ सवारी साधन पुनर्स्थापना र दैनिक सवारी भाडा यातायात खर्च गरी तीन प्रकारका अतिरिक्त लाभ पाइन्छन्। चार पाङ्रे र दुई पाङ्रे निजी सवारी साधन हुनेले मात्र लिन सक्नेछन्। सवारी साधन पूर्ण क्षति भएमा वा चोरी भएमा पनि कम्पनीले नयाँ सवारी साधन उपलब्ध गराउँछ।
2: थप जानकारीका लागि नजिकैको शिखर इन्स्योरेन्स कम्पनीका शाखाहरूमा सम्पर्क गर्नु। हॉटलाइन नंबर 16 6 14 44 41।

0: तपाईँ सुन्दै हुनुहुन्छ नेपाली पप गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नॉनस्टॉप पप गीतहरूको साथमा
1: सबैको मन जित्न सफल श्रेष्ठ टेलरिङ

0: सात आकर्षक सुविधाले सजिएको स्टुडेन्ट इन्टरनेशनल हेल्थ प्लस बेनिफिट अधिकतम $50,000 ट्युसन फी कभर गर्दै लिभिङ खर्चदेखि अस्पताल बिलसम्म व्यक्तिगत दुर्घटना सुरक्षादेखि ऋणको इएमआई सहायतासम्म र अभिभावकको व्यक्तिगत दुर्घटना समेत समेट्दै तपाईँको शैक्षिक यात्रामा भरोसाको साथ। थप जानकारीका लागि www.neco.com.np मा लगइन गर्नुहोस्। नेको इन्स्योरेन्स लिमिटेड।
1: बीमा गरौ, सुनिश्चित रहौ।
2: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
3: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा।
4: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
3: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज।
4: हेभी डिस्काउन्ट र समय अनुसार स्पेशल अफरहरू।
3: BDS मोबाइल हब, KL टावर, चावहिल, ग्राउन्ड फ्लोरमा भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
2: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809656509 र 9809106159। साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
3: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
2: BDS मोबाइल हब, KL टावर, चावहिल।
5: रंग बहार, रंग बहार।
6: बर्जर संगे उपहारे उपहार। बम्पर मा यामाहा रेजियार।
5: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
5: घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्स।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: कहिले पनि एक्सट्रीम एनर्जी ड्रिंक
1: नयाँ ठाउँमा ट्राभल गर्न कसलाई मन लाग्दैन र नेपाल होस् या विदेश जता गए पनि म सधैँ कस्मो नेपाल ट्राभल्स एन्ड टुर्स प्राइभेट लिमिटेडलाई नै सम्झन्छु। सस्तो, विश्वासिलो र भरपर्दो मात्रै कहाँ हो र फोन गरेको केही बेरमै हातैमा टिकट पाउनुहुनेछ, छैन त गजब। फोन नम्बर 01443919 कस्मो नेपाल ट्राभल्स एन्ड टुर्स प्राइभेट लिमिटेड गैरीधारा काठमाडौँ।

0: तपाईँ सुन्दै हुनुहुन्छ नेपाली पप गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नॉनस्टॉप पप गीतहरूको साथमा
1: सबैको मन जित्न सफल श्रेष्ठ टेलरिंग.
2: Oh yeah. This one's a love song and I feel like a teenager all over again for you girl. Come on. Introducing Sasi Praveen Darshana DJ Sagun Productions.

0: तपाईँ सुन्दै हुनुहुन्छ नेपाली पप गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नॉनस्टॉप पप गीतहरूको साथमा
1: सबैको मन जित्न सफल श्रेष्ठ टेलरिङ।

0: अब सुबिसुको इन्टरनेट तथा टिभीको नयाँ जडान र नवीकरणमा पाउनुहोस् रु 1,00,000 निःशुल्क स्वास्थ्य बिमा। शर्त तथा नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि 01-4235-888 वा www.subisu.net.np।
1: वातावरण संरक्षण गर्नु हामी सबैको दायित्व हो। विकासको क्रियाकलाप सञ्चालन गर्दा वातावरणीय प्रभावको पूर्व मूल्याङ्कन गरेर मात्र सञ्चालनको अनुमति दिने गरौँ। अत्याधिक वायु प्रदूषण, ध्वनि प्रदूषण गर्ने सवारी साधनहरू, कल कारखानाहरू, रासायनिक भट्टीहरू आदिलाई तिनीहरूबाट हुने प्रदूषणको मात्राका आधारमा मापदण्ड तयार गरी कार्यान्वयन गर्ने जस्ता कार्य गरौँ। फोहोर मैला व्यवस्थापन, वृक्षारोपण र संरक्षण, प्राकृतिक स्रोत साधनको समुचित प्रयोग, वातावरण प्रदूषण सम्बन्धी चेतनामूलक कार्यक्रम स्थानीय स्तरबाट सञ्चालन गरौँ। छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन गरौँ। बागमती सभ्यतालाई बचाउँदै भावी सन्ततिलाई पनि बागमती सभ्यताबारे जानकारी दिँदै जाउँ। जनहितका लागि गोकर्णेश्वर नगरपालिकाद्वारा जारी सन्देश।
2: सस्तो, राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ। गिव योर अफिस एन्ड होम द स्टाइल यु वान्ट। सोफा हबका शाखाहरू काठमाडौँ, पोखरा, बिर्तामोड, चितवन, नेपालगञ्ज, धनगढी, बुटवल र हेटौडा। मजाले टिक्ने, सस्तो पनि, राम्रो पनि। नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री, सोफा हब काठमाडौँ। सम्पर्क 9851152589।
3: रेडियो काठमाडौँ 92.1 स्टुडियो टाइम
4: 6 PM
5: पावर्ड बाइ
6: तपाईको जीवनमा रंग भर्दै चीजका अप्लायन्सेसहरू 100% कपर वायर प्रयोग गरिएको केबल तथा सम्पूर्ण पार पुर्जाहरू ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
7: चेज मिक्सर ग्राइन्डर।
2: मजाले टिक्ने, सस्तो पनि, राम्रो पनि। नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री, सोफा हब काठमाडौँ।
8: ओम हस्पिटल, वी केयर फर यू।
9: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छाना मुनि,
8: निजी क्षेत्रको अग्रणी अस्पताल
9: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर, चावेल काठमाडौँ।

0: तपाईँ सुन्दै हुनुहुन्छ नेपाली लोक तथा दोहोरी गीतहरू।
1: रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नॉनस्टॉप लोक गीतहरूको साथमा
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।

0: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
1: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा।
2: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
1: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
2: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
1: BDS मोबाइल हब, KL टावर, चावर हिल, ग्राउन्ड फ्लोरमा, भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
0: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 9809656509 र 9809101579, साथै BDS मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
1: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
0: BDS मोबाइल हब, KL टावर, चावर हिल।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
6: मार्बलका CPVC प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन भरको।
7: रंग बहार, रंग बहार।
8: बर्जर संगे उपहार है उपहार। बम्पर मा यामाहा रेजियार।
7: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
8: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
7: बर्जर पेंट्स।
9: नयाँ ठाउँमा ट्राभल गर्न कसलाई मन लाग्दैन र नेपाल होस् या विदेश, जता गए पनि म सधैँ कस्मो नेपाल ट्राभल्स एन्ड टुर्स प्राइभेट लिमिटेडलाई नै सम्झन्छु। सस्तो, विश्वासिलो र भरपर्दो मात्रै कहाँ हो र फोन गरेको केही बेरमै हातैमा टिकट पाउनु नै छैन त गजब।
10: फोन नम्बर 01443919
9: कस्मो नेपाल ट्राभल्स एन्ड टुर्स प्राइभेट लिमिटेड, गैरीधारा, काठमाडौँ।
11: आयोडिन युक्त नुन खाऊ, मानसिक फुर्ती र शारीरिक शक्ति बढाऊ।
12: सधैं दुई बालबालिका चिन्ह भएको प्याकेटको आयो न्यू शक्ति र भानु नुन मात्रै खाने गरौं।
11: दुई बालबालिका चिन्ह भएको प्याकेटमा राखिएको आयोडिन युक्त नुन नै किन प्रयोग गर्ने?
12: गलगाँड नियन्त्रण गर्न,
11: मानसिक र बौद्धिक क्षमता विकासको लागि।
12: लाटो लठेब्रोपन नियन्त्रण गर्न,
11: पुनरुत्पादन क्षमताको वृद्धि गर्न
12: र बाल मृत्यु दर घटाउन।
11: नेपाल सरकारले सन् 2016 NDHS सर्वे गर्दा उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गर्ने 5 वर्ष मुनिका बालबालिकाको संख्या करिब 94.5% पुगेको छ।
13: साल्ट ट्रेनिङ कर्पोरेसन लिमिटेड।

0: तपाईँ सुन्दै हुनुहुन्छ नेपाली लोक तथा दोहोरी गीतहरू।
1: रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन-स्टप लोक गीतहरूको साथमा
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: वैदिक आयुर्वेद सेवा प्राली टांगला चौक कृतिपुर काठमाडौँ
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमाडौँ स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पयटार बस्छु। समस्या मेरो पौषको थियो, पौषकै समस्याले हो दुख्ने पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खाएपछि चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सुनाल पर्वतदेखि। मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ भन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
1: Smile on your face, spirit in your heart.
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: तपाईँ सुन्दै हुनुहुन्छ नेपाली लोक तथा दोहोरी गीतहरू।
1: रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन-स्टप लोक गीतहरूको साथमा
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: सस्तो, टिकाउ अनि आकर्षक यूपीवीसी झ्याल ढोकाका लागि हामीलाई सम्झनुहोस्। क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड, मुख्य कार्यालय कौशलटार भक्तपुर, शाखा कार्यालय कलमकी ढुङ्गे अड्डा पिपल बोटचोक काठमाडौँ।
1: पावर ब्रॉडकास्टिंग, कीप लिसनिंग।
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
5: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा।
6: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
5: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
6: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
5: BDS मोबाइल हब, KL टावर, चावहिल, ग्राउन्ड फ्लोरमा भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
4: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 98019656509

0: र 98 010 015 79। साथै भिडियस मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
1: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
0: भिडियस मोबाइल हब, केएल टावर, चावहिल।

0: सात आकर्षक सुविधाले सजिएको स्टुडेन्ट इन्टरनेसनल हेल्थ प्लस बेनिफिट अधिकतम $50,000 ट्युसन फी कभर गर्दै लिभिङ खर्चदेखि अस्पताल बिलसम्म व्यक्तिगत दुर्घटना सुरक्षादेखि ऋणको इएमआई सहायतासम्म र अभिभावकको व्यक्तिगत दुर्घटना समेत समेट्दै तपाईँको शैक्षिक यात्रामा भरोसाको साथ। थप जानकारीका लागि www.neco.com.np मा लगइन गर्नुहोस्। नेको इन्स्योरेन्स लिमिटेड।
1: बीमा गरौ, सुनिश्चित रहौ।
2: सबैको मन जित्न सफल श्रेष्ठ टेलरिङ
3: आफ्नै व्यावसायिक भवन श्रेष्ठ टेलरिङ कम्प्लेक्स मैती देवी चोक सँगै आराधना कम्प्लेक्स बाग बजार चावेल चोक र केएल टावर वर्ल्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा
4: यथेष्ट पार्किङको सुविधा भएको सटिङ सुटिङ र रेडिमेडको लागि श्रेष्ठ टेलरिङ।

0: तपाईँ सुन्दै हुनुहुन्छ नेपाली लोक तथा दोहोरी गीतहरू।
1: रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नॉनस्टॉप लोक गीतहरूको साथमा
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
3: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानोसँग एक्सचेन्जको सुविधा।
4: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
3: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
4: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
3: BDS Mobile Hub, KL Tower, Chavo Hill, Ground Floor ma, bhitra pasne bittikai debre pati.
2: Bistrit jankari ra hamra offer haruka lagi, phone number 9809565509 ra 9810015. Sathai BDS Mobile Hub ko Facebook, TikTok lagayat social media ma pani herna saknuhuncha.
3: Hamro pratibaddhata, sasto mulya, gunastariya ra imandarita.
2: BDS Mobile Hub, KL Tower, Chavo Hill.
0: Rang Bahar, Rang Bahar.
5: Barger Sangai Upahare Upahar. Bumper Ma Yamaha Razor.
0: Barger Paints Lake, Harranga Unuhosra. Lucky Draw Marfat. Yamaha Razor 125 Scooter. Bumper Upahar Jitne Mauka Paunuhos.
5: Sathi, 65 inch ko smart TV, refrigerator, washing machine, lagayat 350 banda badi akarshak upahar haru pani.
6: Ghar rangao, khushi banao. Upahar jitne avasar pao.
0: Barger Paints.

0: Toilet Pony, yeah. Extreme energy drink.
1: जहाँ विश्वास छ, मनले चिताएको इच्छा पूरा हुन्छ। जय मनोकामना भक्तले। कतै विश्वासले त कतै यहाँका मनोरम दृश्यले तान्छ। कोही भन्छन् माताको दर्शन गर्न पनि केही कारण चाहिन्छ। भक्ति, आस्था र विश्वासलाई जोड्दै तपाईँको सेवामा सदा तत्पर नेपालकै पहिलो केवलकार, मनकामना केवलकार, बाल वृद्ध अपाङ्ग मैत्री केवलकार, मनकामना केवलकार।
2: के तपाईँ कामको खोजीमा हुनुहुन्छ या फुर्सदको समयलाई सदुपयोग गर्दै घरमै बसेर वा थोरै समय दिएर राम्रो आमदानी गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हाम्रो हस्तकला उद्योगमा उनका आकर्षक सामानहरू उत्पादन गर्नका लागि केही मेहनती महिला तथा पुरुष कर्मचारीहरूको आवश्यकता परेको हुँदा साधारण लेखपत भएका जो कोहीले पनि यो काम गर्न सक्नुहुनेछ। हाम्रा सुविधाहरू: वर्षको दुई पटक बोनसको व्यवस्था भएको, कर्मचारी बिमाको सुविधा भएको, दैनिक खाजाको व्यवस्था भएको, बिना ब्याज सापत्ती सुविधा, निशुल्क तालिमको सुविधा, महिनामा 20,000-50,000 कमाउन सकिने, योग्यता सामान्य लेखपत। विस्तृत जानकारीका लागि वीरेन्द्र चोक काडाघारी, सम्पर्क नम्बर 97-68-91-49-67 र 014-911-77। हजुर, सिप सिक्न र आत्मनिर्भर बन्न आजै सम्पर्क गर्नुहोस्।
3: Radio Kathmandu 92.1 Studio Time
4: 7 PM
5: Powered by
6: तपाईको जीवनमा रंग भर्दै चीजका अप्लायन्सेसहरु 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार्ट पुर्जाहरु ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
7: चेज मिक्सर ग्राइन्डर ओम हस्पिटल वी केयर फर यू
8: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छाना मुनि
9: निजी क्षेत्रको अग्रणी अस्पताल
8: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
0: एक्सट्रिम एनर्जी ड्रिंक।

परिवर्तन सम्भव छ। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो काठमाडौँ 92.1 मेगाहर्जको विशेष प्रस्तुति कार्यक्रम काठमाडौँ विशेष। काठमाडौँ विशेषको साथमा आज प्राविधिक साथी जनार्दनसँगै म ओम सरा घरती मगर। कार्यक्रम काठमाडौँ विशेष तपाईँ हाम्रो ब्रोडकास्टिङ कम्पनी प्रालीद्वारा सञ्चालित रेडियो काठमाडौँ 92.1 मेगाहर्जसँगै हाम्रो आधिकारिक वेबसाइट www.radiokathmandu.com, हाम्रो पात्रो र नेपाली पात्रो र फेसबुकमा रेडियो काठमाडौँ 92.1 मेगाहर्ज मार्फत संसारभरिकै साथ सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी दिनभरिका प्रमुख समाचार, समसामयिक गतिविधि, राजनीति, शिक्षा, स्वास्थ्य, मौसम, सामाजिक विषयसँगै देश विदेशका महत्वपूर्ण घटनाक्रमबारे जानकारी र विश्लेषण प्रस्तुत गर्नेछौ। तपाईँलाई अपडेट राख्ने उद्देश्यसहित तयार पारिएको आजको विशेष यात्रामा अब शुरू गरौं दिनभरिका प्रमुख समाचारका मुख्य शीर्षकहरू। भोटेको सिबाडीमा हालसम्म 1397 जनाको शव फेला पर्यो, 4079 जना अझै बेपत्ता। शव पहिचानका लागि 3175 डीएनए नमूना संकलन, खोजी तथा उद्धारमा 7985 प्रहरी परिचालन। प्रधानमन्त्री बालेन शाहले जलवायु परिवर्तनबाट सृजित जोखिम तथा विपद न्यूनीकरणका लागि विश्वव्यापी सहकार्यको आह्वान गर्ने। संयुक्त राष्ट्रसंघको 81 महासभामा नेपालको जलवायु समस्या र क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गराउने। हिमाली पहाड़ी तथा तराई क्षेत्रमा परेको समस्या असरबारे जानकारी गराउँदै संघ प्रदेश र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको बताउने। जमसुममा आयोजित घर पोझोङ जलवायु सम्मेलनमा जलवायु जोखिम व्यवस्थापनमा साझा जिम्मेवारी र प्रभावकारी पहल प्रतिबद्धता जनाउने। विज्ञ तथा नीति निर्माताले प्रधानमन्त्री बालेन शाहलाई संयुक्त राष्ट्रसंघको 81 महासभामा प्रमाणका आधारित मानिस केन्द्रित सशक्त हिमाली एजेण्डा अघि बढाउन आग्रह गर्ने, हिमाली उत्पादनशीलतालाई एसियाली तथा विश्वव्यापी प्राथमिकता बनाउन नेतृत्व लिने, हिन्दूको हिमालय क्षेत्रलाई पानी खाद्य ऊर्जा र जीविकोपार्जनको महत्वपूर्ण आधारको रूपमा स्थापित गर्ने। मुलुकमा केही भएन भन्नेहरूले 3 दशक अघिको नेपालसँग आजको अवस्था तुलना गरून् भन्दै देउबाको आग्रह। भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, मानव संसाधन र गरिबी न्यूनीकरणमा भएको प्रगतिको वस्तुगत समीक्षा गर्नुपर्नेमा जोड। उपलब्धिमै सन्तुष्ट नभई सुशासन, रोजगारी, आर्थिक समृद्धि र विकसित राष्ट्र निर्माणका लागि नयाँ सोच र प्रतिबद्धता आवश्यक रहेको नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउबाको भनाई। नेपाली कंग्रेसले 15 महाधिवेशनका लागि जारी गरेको निर्वाचन निर्देशिका अनुसार सभापति पदमा उम्मेद्वारी शुल्क 40,000, उपसभापति र महामन्त्रीमा 30,000, सहमहामन्त्रीमा 20,000 र केन्द्रीय सदस्यमा 11,000 रूपियाँ तोकियो। बागमती करिडोर किनारमा वर्षौंदेखि हुँदै आएको अव्यवस्थित फोहोर संकलन तथा वर्गीकरण बन्द, गोकर्णेश्वर नगरपालिकाले क्षेत्र खाली गराएर पार्क बनाउने योजना अघि बढायो। हेस्ट्रिम इनर्जी ड्रिंक प्रस्तुत पीएमजीओ साउथ एसिया फाइनेन्स 2026 काठमाडौँमा हुँदै भदौ 31 असोज 3 गतेसम्म 10 रङ्गशालाको कवर्ड हलमा पब्जी मोबाइलको रोमाञ्चक प्रतिस्पर्धा हुने। दर्शकका लागि हेस्ट्रिम एक्सपिरियन्स जोन सहित विभिन्न मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिने। चिनीको कृत्रिम अभाव र कालोबजारी रोक्न वाणिज्य विभागको हस्तक्षेप, ठूला डिपार्टमेन्ट स्टोरमा प्रति केजी 110 रूपियाँमै बिक्री गर्न निर्देशन, अनुगमन तीव्र पार्दै अनुचित नाफाखोरी गर्नेलाई कडा कारवाही गर्ने चेतावनी। किस्पाङ गाउँपालिका अध्यक्ष बिरबल तामाङलाई 40,000 धरोटीमा छोड्न अदालतको आदेश, तर बैंकिङ कसुर र ठगीका थप 9 मुद्दामा अनुसन्धान।

पनि अघि बढाइदै। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रासोपा सांसद सोम शर्माको चेतावनी, संसद पुनर्स्थापनाको रटान लगाएर जनता भट्काउने नहुने भनाई, बालाटारबाट हेलिकप्टरमा भागेको दिन सम्झिन आग्रह गर्दै जेएनजी आन्दोलनमा सड़कमा आएका कारण पक्राउ परेकालाई तत्काल रिहा गर्न माग, आन्दोलनकारीलाई जेल हाल्नुको सत्ता सम्मान गर्नुपर्ने जट। खोटाङमा बाँदर धपाउन भरुवा बन्दुक चलाउँदा साथीलाई गोली लागेर 52 वर्षीय श्याम बहादुर तामाङको घटनास्थलमै मृत्यु, मकै बारीमा बाँदरलाई ताकेर प्रहार गरिएको गोली अचानक साथीको टाउकोमा लागेपछि बन्दुक चलाउने भल बहादुर तामाङले प्रहरीलाई जानकारी गराए, घटनाबारे प्रहरीले अनुसन्धान शुरू गर्यो। नेपाली कंग्रेसको 15 महाधिवेशनमा 35 वर्ष मुनिका युवादेखि श्रमिक, पेशागत विज्ञ, अपाङ्गता, दलित, प्रजातन्त्र सेनानी, शहीद परिवार र द्वन्द्व पीड़ितसम्मको प्रतिनिधित्व सुनिश्चित, वडा र निर्वाचन क्षेत्र तहमा विभिन्न कोटाबाट प्रतिनिधि चयन गरिने, युवातर्फ महिला र खुल्ला समूहको समेत सहभागिता अनिवार्य हुने व्यवस्था। विशेष महाधिवेशनको वैधता सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै शेरबहादुर देउबाको आपत्ति, हतारमा अवैधानिक अधिवेशन गरेर कंग्रेसलाई कमजोर वा विभाजन गर्ने प्रयास भए मुखदर्शक भएर नबस्ने स्पष्ट चेतावनी। आजको प्रतिनिधि सभा बैठकमा सांसद युवराज दुलाल बोलिरहेका बेला गृहमन्त्री सुधन गुरुङ अगाडिबाट हिटेपछि एमाले प्रमुख सचेतक एन महरको आपत्ति, सभाको गरिमा र मर्यादा प्रतिपक्षबाट मात्रै अपेक्षा गरिएको भन्दै सत्तापक्षबाटै पटक पटक संसदीय नियम उल्लङ्घन भएको लगाए आरोप। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि उद्धार राहत पुनर्स्थापना र पुननिर्माणका लागि उच्च स्तरीय सर्वदलीय संयन्त्र गठनको प्रस्ताव गरे पनि प्रक्रिया अघि नबढेको भन्दै विपक्षी दलहरूको प्रश्न, शक्तिशाली सत्तारूढ दलका सभापतिको प्रस्ताव सरकारले मानेन कि भन्न जान्नु भएन युवराज दुलालको आशंका, एमाले उपनेता पद्मा अरियालद्वारा पनि सर्वदलीय विशेष संसदीय समिति गठनको माग। रासोपा सभापति रवि लामिछानेले बुधबार बिहान 11 बजे सिंहदरबार स्थित रासोपा संसदीय दलको कार्यालयमा सर्वदलीय बैठक बोलाए। बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनसँग विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विषयमा दलहरूबीच छलफल हुँदै पछिल्लो राजनीतिक तथा विपद सम्बन्धी परिस्थितिमा साझा धारणा र सहकार्यको सम्भावनाबारे समेत बैठक केन्द्रित हुने जानकारी। भोटेकोशी बाढीपछि सरकारको विपद व्यवस्थापनप्रति एमालेको आपत्ति, प्रधानमन्त्री बालिन शाहलाई पद्म अरियालको चेतावनी, एक्लै काफी छु भन्ने घमण्ड नगर्नुहोस्, विपत्तिको सामना गर्न सबै पक्षसँग छलफल, समन्वय र आवश्यक परे अन्तर्राष्ट्रिय सहयोग लिन सरकार हिचकिचाउन नहुने धारणा। रासोपा सांसद दीपक बोहराको आरोप, बाढी प्रभावितको घरमा सरकार पुगेको देखिएन, रसुवामा 5130 जना जे बेपत्ता रहेको सरकारी तथ्याङ्क प्रस्तुत गर्दै उद्धार र राहतमा सरकारको उपस्थिति कमजोर भएको दावी, कञ्चनपुरमा समेत बेपत्ता परिवार र प्रभावित नागरिकको अवस्था दयनीय रहेको भन्दै तत्काल सरकारी हस्तक्षेपको माग। रासुपा सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्रीको सचिवालयले सम्पत्ति शुद्धिकरणका डीजीलाई कन्सर्टमा पेस्तोल तेर्साएर धम्काएको आरोप लगाएपछि कंग्रेस सांसद चन्द्रमोहन यादवद्वारा सरकारसँग जवाब माग, सत्तापक्षकै सांसदबाट आएको यस्तो गम्भीर अभिव्यक्तिबारे सरकारले स्पष्ट पार्नुपर्छ, लोकतन्त्रमा हिंसा र भएको कुनै स्थान नहुने धारणा। भोटेकोशी बाढीपछि उद्धार, बेपत्ता नागरिकको पहिचानदेखि बालबालिकाको शिक्षा र पुनर्स्थापनासम्मका विषयमा नेकपाका सांसद रमेश मल्लले सदनमा सरकारलाई प्रश्नै प्रश्न गरे, सुरुङमा फँसेकाको खोजी कहाँ पुग्यो भन्दै जानकारी माग, डीएनए रिपोर्ट र राहत प्याकेज तत्काल सार्वजनिक गर्न तथा बगेका सड़क पुल र झोलुङ्गे पुलको पुननिर्माण शुरू गर्न माग। रसुवा बाढीमा घाइते भए आइसियूमा उपचार रद बिरामीको अन्तर्वार्ता लिएको विषय प्रतिनिधि सभामा उठ्यो, रासोपा सांसद समीक्षा बास्कोताले अस्पताल प्रशासन र चिकित्सकको भूमिकामाथि प्रश्न उठाउँदै भन्नुभयो, आइसियूमा बिरामीको स्वास्थ्य गोपनीयता र संक्रमण नियन्त्रण सर्वोच्च प्राथमिकता हुनुपर्छ, मानिसको जीवनभन्दा ठूलो कुनै कन्टेन्ट अन्तर्वार्ता र भ्युज हुँदैन। आइतबारको विदाले शैक्षिक क्षेत्रमा नकारात्मक असर परेको भन्दै राप्रवास सांसद ताहिर अली भातको विदा कटौती गर्न माग, आइतबारको विदा कसैलाई चाहिएको छैन, पहिलेकै विदा कायम गरियोस् भन्दै सरकारको ध्यानाकर्षण।
बाढी प्रभावित समुदायको राहत तथा सहयोगका लागि झेभियर इन्टरनेशनल कलेजद्वारा शिक्षा मन्त्रालयलाई 10 लाख रुपियाँ सहयोग। अध्यक्ष लोकबहादुर भण्डारी र कार्यकारी निर्देशक गोपाल भण्डारीले शिक्षा मन्त्री सस्मित पोखरेललाई हस्तान्तरण गरी चेक संस्थाले समुदाय प्रतिको जिम्मेवारी र सहानुभूति

भुतीलाई व्यवहारमै उतार्ने प्रतिबद्धता जनायो। काठमाडौँ उपत्यका विभिन्न स्थानबाट चोरी तथा हराएका 50 मोटरसाइकल फेला पारेर ट्राफिक प्रहरीले सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गर्यो। चालू आर्थिक वर्षको श्रावणमा मात्रै 96 चोरी तथा हराएका सवारी साधन खोजी गरी बुझाएको जानकारी। सवारी सुरक्षाका लागि थप लक तथा आधुनिक डिजिटल प्रविधि प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह। सभामुख डोलप्रसाद रियाल र प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका संसदीय दलका नेता भीष्मराज आङदम्बे बीच भेटवार्ता। रसुवाको भोटीको सिबारीबारे अध्ययन तथा आवश्यक छानबिनका लागि संसदीय समिति गठन गर्ने विषयमा छलफल। प्रतिनिधि सभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिने विषयमा भनी भयो कुराकानी। एसियाली विद्यायकी संस्थाहरूबीच कानून निर्माण तथा तर्जुमा सम्बन्धी सहयोग र अनुभव आदान प्रदान गर्ने उद्देश्यले स्थापना हुने क्यालीको सदस्यता प्राप्त गर्ने सरकारको प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित। कानून मन्त्री सुविता गौतमले पेश गरेको प्रस्तावमा नेपाल सरकारले आफ्नो तर्फबाट गरेको घोषणा पनि समेटिएको जानकारी। हवाई उडान रद्द वा ढिलाइ हुँदा यात्रुलाई वैकल्पिक व्यवस्था र क्षतिपूर्ति दिने कानूनी व्यवस्था गर्न सांसदहरूको माग। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक 2083 छलफल गर्दै यात्रुको समय सुरक्षा र अधिकार कानूनमै सुनिश्चित गर्नुपर्नेमा जोड। वायुसेवा कम्पनीको नियमन कडा बनाउन र हवाई पूर्वाधार निर्माणमा आवश्यकता तथा प्राविधिक आर्थिक सम्भाव्यतालाई प्राथमिकता दिन सरकारलाई आग्रह। नयाँ गुठी विधेयक छिट्टै संसदमा पेश गर्ने भूमिका व्यवस्था मन्त्री प्रतिभा रावलको घोषणा। भूमि व्यवस्था मन्त्री प्रतिभा रावलको घोषणा। विगतमा राष्ट्रिय सभाबाट विधेयक फिर्ता भएको पृष्ठभूमिमा विज्ञ र सरकारवालासँग गहन छलफल भइरहेको जानकारी। गुठी जग्गाका मोही किसानले मोही हक पाउने, खरिद बिक्री तथा धितो बन्धक राख्न सक्ने कानूनी व्यवस्था रहेको स्पष्टीकरण। भोटेको सिबाडीपछि रसुवा लगायत प्रभावित जिल्लामा खोज उद्धार र राहत प्रभावकारी हुन नसकेको भन्दै श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरएन राईको सरकारमाथि गम्भीर आरोप। हाकुबेसी सुरुङमा करिब 300 बेपत्ता हुँदा जम्मा 20 उद्धारकर्मी मात्रै खटाइएको दावी। सरकारको कमजोरी र लापरवाहीका कारण बचाउन सकिने नागरिकले समेत तत्कालमा ज्यान गुमाउनु पर्यो भन्दै तत्काल उद्धार तीव्र बनाउन माग। गृहमन्त्री सुधन गुरुङमाथि सम्पत्ति शेयर लगानी र विवादित व्यवसायी संघको सम्बन्धबारे भएको छानबिनको 45 पृष्ठे प्रतिवेदन सार्वजनिक गर्न कंग्रेस सांसद नरेन्द्र कुमार केरुङको माग। प्रतिवेदन नलुकाई संसद र जनता सामु ठोस आधार तथा प्रमाण सार्वजनिक गर्न आग्रह। प्रतिवेदनकै आधारमा निर्दोष ठहर गरिएको हो भने लुकाउनु पर्ने कारण के हो भन्दै सरकारको पारदर्शिता र सुशासनमाथि प्रश्नै प्रश्न। अब कास्को मुखमा रहेका कास्की जिल्ला अदालतका प्रमुख न्यायाधीश हिमलाल बैलवासेलाई उच्च अदालत जनकपुरको न्यायाधीशमा सिफारिश। 63 उमेर हदका कारण असार 3 अवकाश हुँदै गरेको बैलवासी सहित सप 2 नाम न्याय परिषदले उच्च अदालतको न्यायाधीशका लागि सिफारिश गर्यो। यसअघि रवि लामिछानी विरूद्धको सूर्य दर्शन सहकारी ठगी संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी अभियोग संशोधनको अनुमति दिएका थिए। जनताले कष्ट महँगाई र अव्यवस्थित शासन व्यवस्था भोग्नु परेको भन्दै एमाले सांसद यशोदा कुमारी बरालद्वारा सरकारको कडा आलोचना। जनताले भोगेको दुःख र शास्तिको जिम्मेवारी सरकारले लिनुपर्छ भन्दै तत्काल सुधारको बाटो समात्न आग्रह। तराई र कर्णालीका सडकको दुर्व्यवस्था, कालबजारी, सुशासनको अभाव तथा विद्युतका नाङ्गा तार र जीर्ण पोलको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण। तराई मधेसमा बढेको धार्मिक तनाव, हिंसा र कालोबजारी नियन्त्रण गर्न राप्रपा प्रमुख सचेतक खुशबु ओलीको सरकारसँग माग। धार्मिक द्वन्द्वका घटनाको प्रतिवेदन सार्वजनिक गरी दोषीलाई तत्काल कानूनी दायरामा ल्याउन आग्रह। चाडपर्व नजिकै गर्दा चामल, चिनी र खसीको मासु लगायत दैनिक उपभोग्य वस्तुको स्वाभाविक मूल्य वृद्धि तथा कृत्रिम अभाव नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 महालक्ष्मी खोला नजिकै काठमाडौँबाट हेटौडातर्फ आउँदै गरेको एभी दुर्घटना हुँदा 4 घटनास्थलमै मृत्यु। गाडीमा सवार 8 मध्ये 4 गम्भीर घाइते, 3 उपचारको लागि काठमाडौँ र 1 हेटौडा पठाइयो। मृतक तथा घाइतेको पहिचान खुल्न भने बाँकी रहेको जानकारी।
संविधान संशोधन बहसपत्र मस्यौदा नभई संशोधनका लागि आधार तयार गर्ने प्रारम्भिक दस्तावेज मात्रै भएको रासोपा सांसद मोहनलाल आचार्यको स्पष्टीकरण संघ प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडमा देखिएका दोहोरो तिहोरो अधिकार तथा कार्यान्वयनका कठिनाई पहिचान गर्न बहसपत्र तयार गरिएको दावी शासकीय स्वरूप संघीयता गणतन्त्र र धर्मनिरपेक्ष जस्ता संविधानका आधारभूत विषय परिवर्तन गर्न खोजिएको आरोप अस्वीकार प्रतिनिधि सभा र संसद सचिवालयका काम कार्यवाहीलाई प्रविधि मैत्री बनाउँदै डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी कार्यव्यवस्था परामर्श समितिको बैठकमा डिजिटल पार्लियामेन्ट कार्यान्वयनका लागि हालसम्मको प्रगति र आगामी योजनाबारे जानकारी भदौ 31 गतेदेखि डिजिटल संसदको परीक्षण शुरू गरिने आन्तरिक वायुसेवा प्रदायको बिमा दायित्व करिब 20,000 अमेरिकी डलरबाट बढाएर 1,00,000 डलर पुर्याउने प्रस्ताव उडान रद्द वा ढिलाइ तथा ब्यारेज हराउँदा यात्रुले पाउने न्यूनतम क्षतिपूर्ति र अधिकार कानूनमै सुनिश्चित गरिने पर्यटन मन्त्री खड्ग राज पौडेलको भनाई विमान दुर्घटनामा घर यात्रुको ज्यान वा सम्पत्तिमा क्षति पुगे पनि क्षतिपूर्ति पाउने कानूनी आधार तय गरिने सैनिक अस्पतालको आइसियूभित्र उपचाररत बिरामीको अन्तर्वार्ता लिएको विषयमा नेपाल मेडिकल काउन्सिलले थाल्यो अनुसन्धान प्रोटोकल मिचेर सञ्जय शाह र कवीर महर्जनको अन्तर्वार्ता लिएको घटनाबारे काउन्सिलको एथिकल कमिटीले अध्ययन गर्ने अन्तर्वार्ता लिने सुरज सिंह ठकुरीद्वारा चिकित्सकको अनुमति लिएको दावी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद राहत कोष बनाउन रासुपाको माग प्रवक्ता जगदीश खरेलद्वारा बाढी पहिरो र कटानलाई दैवी प्रकोप भन्न नमिल्ने दावी यस्ता विपत्ति प्राकृतिक वा मानव सृजित हुने भएकाले राज्यले विपत्ति जिम्मेवारीबाट पन्छिने प्रवृत्ति अन्त्य गरी राहत र व्यवस्थापनको तयारी प्रभावकारी बनाउनु पर्नेमा जोड ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजार्तका लागि काभ्रेको नाला वनबाट विधिपूर्वक पूजा गरी तयार पारिएको लिङ्गो एसी काठमाडौँ ल्याइयो परम्परागत विधि अनुसार सड़कमा तान्दै भक्तपुर भोटाहेटी असन र इन्द्रचोक हुँदै अनुमान डोखा पुर्याइने कालभैरव अगाडि लिङ्गो ठडाएर इन्द्रध्वज स्थान गरेपछि इन्द्रजात्राको औपचारिक शुरूआत हुने धार्मिक मान्यता सवारी चालक अनुमति पत्र स्मार्ट लाइसेन्सको छपाई 2 महिना भन्दा बढी समयदेखि ठप्प हुँदा देशभरका हजारौं सेवाग्राही मर्कामा संघबाट प्रदेशमा अधिकार हस्तान्तरण भए पनि नयाँ आर्थिक वर्षको सम्झौता र बजेट व्यवस्थापनमा ढिलाइ हुँदा समस्या सुरक्षण मुद्रण केन्द्रको स्पष्टीकरण प्रदेश आवश्यक बजेट र लाइसेन्सको संख्या लिएर सम्झौतामा आयत तुरन्तै छाप्छौं आइजी विधान बहादुर कार्केमाथि करोडौं भ्रष्टाचारको आरोप लगाउँदै बर्खास्तीको माग गरेका रासोपा सांसद खगेन्द्र सुनारको भदौ 26 गतिको अभिव्यक्तिको अंश संसदको रेकर्डबाट हटाइयो सभामुख डोलप्रसाद रियालले सुनारले प्रयोग गरेको विवादित शब्दावली हटाउन सचिवालयलाई निर्देशन दिएको जानकारी वर्ल्ड ब्यागेज भन्नुको आशय विगतको राजनीतिक ध्रुवीकरण र परराष्ट्र नीतिको संकीर्ण राजनीतिक प्रयोगबाट मुक्त हुनु हो परराष्ट्र मन्त्री शिशिर खनालको भनाई नेपालको इतिहास राष्ट्रिय विरासत सार्वभौमसत्ता भौगोलिक अखण्डता राष्ट्रिय हितप्रति लक्षित नभएको स्पष्टीकरण छिमेकीसँगको सम्बन्धलाई आन्तरिक राजनैतिक लाभ हानिको औजार बनाउने विगतको अभ्यास त्यागेर समानता सम्मान र विश्वासका आधारमा सम्बन्ध अघि बढाउने सरकारको प्रतिबद्धता अमेरिकाले पृथ्वीको कक्षमा आक्रमक क्षमता भएको अन्तरिक्ष हतियार तैनात गरेको पहिलो पटक पुष्टि गर्यो अमेरिका वायुसेनाका सचिव ट्रोय मेकनले सम्भावित यात्रु आक्रमणबाट अमेरिकी अन्तरिक्ष सम्पत्तिको सुरक्षा गर्न यस्तो क्षमता आवश्यक रहेको जानकारी हतियारको वास्तविक क्षमता र तैनातीको समय भने सार्वजनिक नरहेको भनाई रूस तथा चीनले अमेरिकी भू उपग्रहलाई आक्रमण वा अवरोध गर्न सक्ने क्षमता विकास गरिरहेको अमेरिकी दावीबीच अन्तरिक्षमा सैन्य प्रतिस्पर्धा थप बढ्ने संकेत र डेभिड वार्नर एनफिल्ड खेल्न नेपाल आउँदै काठमाडौँ गोर्खाजमा अनुबन्ध दुईपटक एक दिवसीय विश्वकप सहित टी ट्वेन्टी विश्वकप र विश्व टेस्ट च्याम्पियनसिप जितेका वार्नर एनपिएल खेल्ने नेपालसम्मकै ठूला विदेशी क्रिकेटर बन्ने विश्वका प्रमुख फ्रेन्चाइज लिग खेलेका स्टार खेलाडी पहिलोपटक नेपाली लिगमा देखिँदै हजुर आदरणीय श्रोता मित्र यहाँको माझमा भर्खरै मात्र प्रस्तुत गर्यो दिनभरिका प्रमुख खबरका मुख्य भागहरू हेडलाइन शीर्षकहरू यस पछाडि तपाईँहरू समक्ष केही राजनैतिक विषयवस्तुहरू यहाँको माझमा थोरै जानकारी गराउन चाह्यौं नेपाली कंग्रेसले निर्वाचन निर्देशिका 2083 जारी गरेको छ
15 महाधिवेशनलाई लक्षित गर्दै नयाँ निर्देशिका ल्याएको हो। निर्देशिका अनुसार केन्द्रीय सभापतिको उम्मेद्वार बन्न 40,000 रुपियाँ शुल्क तोकेको छ भने सभापतिमा उम्मेद्वारी दर्ता गर्नका लागि 10 प्रस्तावक र 10 समर्थक राख्नुपर्ने व्यवस्था समेटिएको छ। त्यस्तै उपसभापति र महामन्त्री पदमा उम्मेद्वारी दिन 30,000, सहमहामन्त्रीको लागि 2 र केन्द्रीय सदस्य पदमा उम्मेद्वारी पदको लागि 11,000 शुल्क लाग्ने शुल्क तोकिएको छ। कार्यसूचीमा केन्द्रीय सभापतिले तल्लो तहसम्म उम्मेद्वारी दिनका लागि लाग्ने शुल्क उल्लेख गरिएको छ। यसैबीच गोकर्णेश्वर नगरपालिका आटेस्थित आनन्द गणेश टोल नजिकै बागमती करिडोर सड़क किनारमा लामो समयदेखि सञ्चालन हुँदै आएको अव्यवस्थित फोहोर संकलन तथा वर्गीकरण केन्द्र पूर्ण रूपमा बन्द गरिएको छ। नगर प्रमुख दीपक रिसाल बौद्ध प्रहरी वृत्तका प्रहरी तथा नगर प्रहरीको प्रत्यक्ष उपस्थितिमा आज उक्त क्षेत्रमा रहेको फोहोर संकलन तथा वर्गीकरण कार्य बन्द गराइएको हो। स्थलगत निरीक्षणका क्रममा स्थानीय प्रहरी संघको समन्वयमा फोहोर बोकेर आउने सवारी साधनलाई समेत उक्त स्थानमा रोक्न र फोहोर खसाल्न पूर्ण रूपमा रोक नगरपालिकाले जानकारी दिएको छ। घना बस्ती नजिकै रहेको सार्वजनिक जग्गामा लामो समयदेखि फोहोर थुपार्ने छुट्याउने तथा व्यवस्थापन गर्ने कार्य हुँदै आएको थियो। यसबाट दुर्गन्ध, वातावरणीय प्रदूषण तथा स्वास्थ्य सम्बन्धी समस्या उत्पन्न भएको भन्दै स्थानीयवासीले लामो समयदेखि गुनासो तथा विरोध गर्दै आइरहेका थिए। स्थानीयको समस्यालाई सम्बोधन गर्दै नगरपालिकाले उक्त क्षेत्रबाट फोहोर हटाई आज नै स्थान पूर्ण रूपमा खाली गराएको हो। फोहोर वर्गीकरणका लागि निर्माण गरिएको स्थायी छाप्रो समेत भत्काइएको छ। नगरपालिकाका अनुसार खाली गरिएको सार्वजनिक जग्गालाई अब तत्काल नगर प्रहरीको निगरानीमा राखिनेछ। क्षेत्रलाई सुरक्षित बनाउन तारबार गरिने र पुनः फोहोर थुपार्न नदिने व्यवस्था मिलाइने नगरपालिकाले जानकारी गराएको छ। नगरपालिकाले उक्त स्थानलाई फोहोर संकलन केन्द्रका रूपमा प्रयोग नगरी सार्वजनिक पार्कका रूपमा विकास गर्ने योजना अघि सारेको छ। यससँगै लामो समयदेखि फोहोर व्यवस्थापनका कारण समस्यामा परेका स्थानीयवासीलाई राहत पुग्ने अपेक्षा गरिएको छ। त्यसै गरी नेपाली कंग्रेसले पार्टीको प्रतिनिधि छनौट गर्दा परम्परागत समावेशिताको आधार बाहेक पनि केही नयाँ कोटाहरू थप गरेको छ। 15 महाधिवेशनको जारी निर्वाचन निर्देशिका 2083मा खुल्ला महिला, जनजातीय, पाङ्गता, दलित जस्ता कोटा अघिल्लो महाधिवेशनमा भए पनि अहिले केही नयाँ कोटा थप गरिएको उल्लेख गरिएको छ। जैन्ती आन्दोलनपछि भएको विशेष महाधिवेशनबाट संशोधन गरिएको पार्टीको विधानमा 35 मुनिका युवाहरूको प्रतिनिधि सुनिश्चित गरिएको छ। यसैगरी पेसागत विषय विज्ञ, प्रजातन्त्र सेनानी, शहीद परिवार र द्वन्द प्रभावित श्रमिकको प्रतिनिधित्व सुनिश्चित गर्ने नयाँ व्यवस्था गरिएको कंग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभएको छ। कंग्रेसका ओडा अधिवेशनबाट संघीय निर्वाचन क्षेत्र स्तरीय र प्रदेश सभा क्षेत्र स्तरीय प्रतिनिधि छनौट गर्ने व्यवस्था रहेको छ। उनीहरूले प्रतिनिधि सभा क्षेत्र स्तरीय र प्रदेश सभा क्षेत्र स्तरीय अधिवेशनबाट प्रदेश र संघीय प्रतिनिधि छनौट गर्दछन्। ती सबै तहमा खुल्ला महिला, जनजाति, अपाङ्गता, दलित, 35 मुनिका युवा, पेसागत विषय विज्ञ, श्रमिक, प्रजातन्त्र सेनानी, शहीद परिवार र द्वन्द प्रभावितको प्रतिनिधित्वको व्यवस्था गरिएको छ। खुल्ला र महिला कोटाबाट चयन हुने प्रतिस्पर्धीहरूको संख्या क्रियाशील सदस्यहरूको संख्याका आधारमा फरक हुने व्यवस्था गरिएको छ। तर पेसागत विषय विज्ञ, श्रमिक, अपाङ्गता र दलितबाट एक एक जना हुने व्यवस्था गरिएको छ भने प्रजातन्त्र सेनानी, शहीद परिवार र द्वन्द प्रभावित मध्येबाट कुल 2 प्रतिनिधित्वको व्यवस्था गरिएको छ। गाउँपालिका वा नगरपालिकाको ओडामा क्षेत्रीय प्रतिनिधि छनौट गर्दा 150 क्रियाशील सदस्य रहेको ओडाबाट आदिवासी, जनजाति 6, खुल्ला 5, महिला 3 र 35 मुनिका युवा 3 चयन हुनेछन्। 35 मुनिका युवा 3 मध्ये 1 महिला र 2 खुल्ला हुनुपर्ने व्यवस्था गरिएको छ। यसरी हरेक ओडाबाट कम्तीमा 23 क्षेत्रीय प्रतिनिधि छनौट हुने व्यवस्था गरिएको छ। हरेक निर्वाचन क्षेत्रबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित 33 र अन्य पदेन गरी औसतमा 50 हुने देखिएको छ। त्यसमा खुल्ला 10, आदिवासी, जनजाति 10, महिला 4, 35 मुनिको महिला 1 सहित 3 महाधिवेशन प्रतिनिधि हुनेछन्। यसै गरी श्रमिक, पेसागत विषयविज्ञ, अपाङ्गता, अल्पसंख्यक, दलितबाट 1 निर्वाचित हुनेछन्। प्रजातन्त्र सेनानी, शहीद परिवार र द्वन्द पीड़ित मध्येबाट 1 अनिवार्य रूपमा हरेक निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि बनाउनु पर्ने व्यवस्था गरिएको छ। त्यसबाहेक संघीय निर्वाचन क्षेत्र सभापति, प्रदेश सभा क्षेत्र सभापति र गाउँ तथा नगर सभापति महाधिवेशन प्रतिनिधि हुने निर्वाचन निर्देशिकामा उल्लेख गरिएको छ।

0: र नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा पीएम जियो साउथ एसिया फाइनान्स 2026 आयोजना हुने भएको छ। भदौ 31 असोज 3 गतसम्म काठमाडौँ स्थित दसरो रङ्गशालाको कवर्ड हलमा प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा एस्ट्रिम इनर्जी ड्रिङ्क रहेको छ। एस्ट्रिम इनर्जी ड्रिङ्क पीएम जियो साउथ एसिया फाइनान्सले नेपालमा गेमिङ तथा ई स्पोर्ट्स प्रति बढ्दो आकर्षणलाई थप उत्साह प्रदान गरिने अपेक्षा गरिएको छ। प्रतियोगिताका क्रममा दर्शक तथा सहभागिताका लागि एस्ट्रिम इनर्जी ड्रिङ्क्स एक्सपिरियन्स जोन समेत सञ्चालन हुने दर्शक तथा सहभागीका लागि उक्त क्षेत्रमा विभिन्न मनोरञ्जनात्मक खेल चुनौतीपूर्ण गतिविधि प्रतियोगिता फोटो खिच्ने अवसर तथा तत्काल उपहार वितरण जस्ता कार्यक्रम सञ्चालन हुनेछन्। प्रतियोगिताका अवधिभर सञ्चालन हुने एस्ट्रिम फन एन्ड एक्सपिरियन्स जोन वास पार्टी जोन एस्ट्रिम गेमिङ च्यालेन्ज एस्ट्रिम फोटो तथा कन्टेन्ट जोनले प्रतियोगितामा सहभागी दर्शक तथा सहभागिताका लागि रोमाञ्चक हुनेछ। एस्ट्रिम इनर्जी ड्रिङ्क्स प्रस्तुत पीएम जियो साउथ एसिया फाइनान्सले गेमिङ प्रतियोगितासँगै दर्शकका लागि मनोरञ्जन सहभागिता र नयाँ अनुभवको अवसर प्राप्त गर्नेछ। चार दिनसम्म चल्ने यस प्रतियोगिताले नेपाललाई ई स्पोर्ट्स र गेमिङ संस्कृतिलाई थप प्रवर्धन गर्ने विश्वास रहेको आयोजकको भनाइरहेको छ। हवस् त यससँगै आजको काठमाडौँ विशेष हामी यही समापन गर्छौ। यहाँहरूको माझमा भोलि अर्को श्रृङ्खलामा बाँकी अपडेटहरू लिएर पुनः उपस्थित हुनेछौ। रेडियो काठमाडौँ 92.1 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार। परिवर्तन सम्भव छ।
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्ट्स।

0: इट्टा
1: रेडियो काठमाडौँ 92.1 बागमती प्रदेशको सशक्त रेडियो।
2: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। रासपा सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान। कांग्रेसको 15 महाधिवेशनका लागि निर्वाचन निर्देशिका जारी। विपद व्यवस्थापनको लागि संसदीय उच्च स्तरीय समिति गठन गर्न सभामुखलाई ध्यान आकर्षण।
3: जो जसले सहयोग गर्नुभएको छ उहाँहरूको सहयोगको सुनिश्चितता र त्यसको चाहिँ सदुपयोग हामीले यसरी गर्दैछौँ भन्ने कुरा पनि हामीले भन्नु छ।
2: सल्यानको दार्मामा स्कब टाइफसको त्रास। 3 सातामै 4 जनाको मृत्यु। 100 भन्दा बढीमा संक्रमण पुष्टि। संक्रामक पशुरोग नियन्त्रण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संशोधन सहित सर्वसम्मतिले पारित।
4: विधेयक यो प्रतिवेदन परिमार्जन सहित सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
2: भोटेकोशी बाढीपछि खानेपानी समस्या बढ्दै। पानीका मुहानमा झाडापखालाको जीवाणु भेटियो। बाढी प्रभावित क्षेत्रमा नागरिकले नागरिकता, लालपूर्जा लगायतका प्रमाणपत्र र आदानीका कागजात हराएमा प्रतिलिपि निकाल्न सक्ने।
5: अब त्यो विवरणहरू लिन आउनुभयो, प्रतिलिपि धेरै लिन आउनुभयो भने त्यो बेलामा हामीले कर्मचारीहरू थप गरेर उहाँहरूलाई कसरी चाहिँ यो उहाँहरूलाई सेवा बढी दिन कसरी सहजमा दिन सकिन्छ भन्ने विषय चाहिँ व्यवस्थापकीय पाठ नै हो।
2: बङ्गलादेशमा हुने साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक। पहिलो खेल भारत र पाकिस्तान बीच हुने। निलम्बनका कारण नेपालको सहभागिता अझै अन्यलमा।
6: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: नेपालका प्रमुख नदीहरू कोशी, गण्डकी, कर्णाली मात्र होइनन्, तिनका सहायक अरू नदीहरू पनि प्राय हिमालबाटै शुरू हुन्छन्। यसले भोटेकोशी जस्तै भयावह हिम पहिरो आयो वा हिमालय क्षेत्रमा ठूलो हिमपात फुट्यो भने तल्लो तटीय क्षेत्रमा विध्वंस हुन सक्छ। विश्व तापक्रम वृद्धि लगायतका कारणले हिमाली नदी र हिम पहिरोको जोखिम बढेको भने विभिन्न अध्ययनले देखाइरहेकाले त्यसलाई रोक्नको लागि योजनाबद्ध तरिकाले काम गर्नुपर्दछ। अब खबर सन्तोष गन्धर्वबाट।
7: भोटेकोशी बाढीले खानेपानीका आयोजना र पाइपलाइनमा क्षति पुर्याएपछि विस्थापित बस्तीमा पानीको समस्या झन गम्भीर बन्दै गएको छ। रसुवा, नुवाकोट, धादिङ र गोर्खाका 55 खानेपानी आयोजना प्रभावित भएका छन्। प्रभावित अनुमान अनुसार, प्रारम्भिक अनुमान अनुसार ती आयोजनामा करिब 64 करोड रुपियाँ बराबरको क्षति भएको छ। नुवाकोटमा मात्रै 22 आयोजना क्षतिग्रस्त भएका छन्। विदुरका करिब 5,000 घरधुरीलाई पानी पुर्याउने फलुका खोलाको मुख्य आयोजना बाढीले बगाएको छ। अहिले केही स्थानमा ट्याङ्करबाट पानी वितरण भइरहेको छ भने कतिपय होल्डिङ सेन्टरमा फिल्टर, क्यालोरिन र बोतलको पानी उपलब्ध गराइएको छ। तर खाना पकाउने, कपडा धुने र नुहाउने पानीका लागि स्थानीय स्रोतमा निर्भर हुनुपर्ने अवस्था अझै छ। यसैबीच बाढीपछि पानी दूषित भएको प्रमाण समेत भेटिएको छ। विदुर नगरपालिकाले विभिन्न स्रोतबाट संकलन गरेका 15 खानेपानीका नमुनामध्ये 5 कोलाइन जीवाणु भेटिएको थियो। यी कोलाइन मानिस वा जनावरको दिशामा पाइने जीवाणु हो। पानीमा यसको उपस्थिति भेटिनु दिशाजन्य प्रदूषण भएको संकेत मानिन्छ। यस्तो पानी प्रयोग गर्दा पखाला लगायतका विभिन्न संक्रमणको जोखिम बढ्न सक्ने चिकित्सकहरूको भनाइ छ। समस्या देखिएमा पानीका स्रोतमा क्लोरिनेसन गरेपछि पछिल्लो परीक्षणमा पानीको गुणस्तर सुधार भएको स्थानीय अधिकारीहरूले बताएका छन्। सल्यानको दार्मा गाउँपालिकामा स्कब टाइफस संक्रमणबाट 3 सातामै 4 जनाको मृत्यु भएको छ। संक्रमण तीव्र रूपमा फैलिँदै गएपछि स्थानीयवासी त्रसित बनेका छन्। मृत्यु हुनेमा दार्मा 5 लयटा डाँडा कामका 69 तुलबहादुर खट्का, वडा नम्बर 6 मलिवाङका 82 बलबहादुर थापा, नरबहादुर बुढाथोकी र वडा नम्बर 2 सिङ्गेलीका 12 नरेश ओली रहेका छन्। उनीहरूको दाङ र नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। गाउँपालिकाका अनुसार हालसम्म किट परीक्षणबाट 100 बढीमा स्कब टाइफस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य संस्थामा अहिले पनि दैनिक 3-4 संक्रमण देखिने गरेको छ। बिरामीको संख्या बढ्दै गएपछि गाउँपालिकाले स्वास्थ्य कार्यालयसँगको सहकार्यमा विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन समेत गर्दै आएको छ। बाढी प्रभावित क्षेत्रमा नागरिकले नागरिकता लालपूर्जा प्रमाणपत्रदेखि राहदानीसम्मका कागजात हराए सम्बन्धित कार्यालयबाट प्रतिलिपि निकाल्न सकिने सरकारले जनाएको छ। बाढीका कारण महत्वपूर्ण कागजात हराउँदा प्रभावित नागरिकलाई दैनिक कामकाजदेखि सरकारी सेवा लिन समेत समस्या पर्न सक्ने भएकाले प्रतिलिपि लिन सकिने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सीआईएनसँग बताउनुभयो।
5: कागजात हराएको सन्दर्भमा प्राप्त गर्नको लागि हामीलाई तत्त्व कानूनहरूमा जस्तो तपाईँलाई प्रतिलिपि आवश्यक पर्यो, अब शैक्षिक परिचय प्रमाणपत्रको हकमा सम्बन्धित कानूनले नै भन्ला है, अहिले म त्यो तपाईँलाई भन्न सकिनँ। यद्यपि गृह प्रशासन अन्तर्गतका जतिपय कागजपत्रहरू छन् नि, जस्तो विशेष गरिकन सबभन्दा बढी पेचिलो रूपमा आउने चाहिँ नागरिकताको विषय हो। नागरिकताको प्रतिलिपि लिनको लागि चाहिँ अब पछिल्लो चरणका हाम्रा सम्पूर्ण तथ्याङ्कहरू चाहिँ कम्प्युटरमा अभिलेखिकै छन् होइन, व्यवस्थित भएको अवस्था छ। यसको लागि चाहिँ सम्बन्धित ओडाले त मान्छेले त कसै न कसैले त पहिचान गरिदिनु पर्यो नि, त्यसले गर्दा सम्बन्धित ओडाबाट उहाँले एउटा सिफारिस ल्याउनु पर्ने अवस्था हुन्छ। त्यो सिफारिस लिएर आउनुभयो भने उहाँले प्राप्त गर्नुहुन्छ, त्यसमा केही समस्या छैन। कुनै प्र्याक्टिकल समस्या पर्यो, एकदमै गाह्रो अप्ठ्यारो समस्या परेका छन् भने त्यसलाई हामीले त्यही केस टु केस सल्टाउने कुरा सल्टाउँदै जाउँला, तर अहिलेकै कानुनी प्रावधानले पनि उहाँहरूलाई पाउन त्यस्तो समस्या छैन। अर्कोतर्फ हामीसँग जस्तो कतिपयसँग अब हाम्रो एनआइडी राष्ट्रिय परिचय पत्र कार्ड हराएको पनि हुनसक्छ, त्यो अब सन्दर्भमा चाहिँ हामीले अहिले इएनआइडीको कन्सेप्ट पनि ल्याएका छौँ। जस्तो उहाँले आफ्नो चाहिँ डेमोग्राफिक जुन इन्फर्मेसन चाहिँ अहिले राष्ट्रिय परिचय पत्र विभागले जुन बनाएको एउटा सिस्टम छ, त्यो पोर्टलमा उहाँले इन्ट्री गर्नुभयो भने त्यो इन्ट्रीको विवरणको आधारमा चाहिँ उहाँले त्यहाँबाट इएनआइडी पाउन सक्नुहुन्छ, जसबाट उहाँले एउटा त्यो नम्बर प्राप्त हुन्छ, त्यो नम्बरलाई उहाँले जताततै उपयोग गर्न पाउनुहुन्छ। त्यसैले भोलिको दिनमा धेरै निकायहरू रहँदाखेरि हामीले जिल्ला प्रशासन कार्यालयमा धेरै अब त्यो विवरणहरू लिन आउनुभयो, प्रतिलिपि धेरै लिन आउनुभयो भने त्यो बेलामा हामीले कर्मचारीहरू थप गरेर उहाँहरूलाई कसरी चाहिँ यो उहाँलाई सेवा बढी दिन कसरी सहज रूपमा दिन सकिन्छ भन्ने विषय चाहिँ व्यवस्थापकीय पार्ट नै हो।
7: तर कागजात हराउँदैमा त्यसको अभिलेख नै हराउँछ भन्ने हुँदैन, अधिकांश सरकारी कागजात सम्बन्धित कार्यालयको अभिलेखमा

0: पशुधनलाई सुरक्षित राख्न आवश्यक कानूनी व्यवस्था समेटिएको छ। विधेयक पारित भएसँगै संक्रामक रोग पशु रोगको पहिचान नियन्त्रण तथा रोकथामका लागि कानूनी आधार थप बलियो हुने अपेक्षा गरिएको समितिका सभापति कृष्णबहादुर रोकाईले बताउनुभयो।
1: पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 यो संशोधन प्रतिबन्ध संशोधन सहित म पारित गर्नुको निम्ति म प्रस्ताव चाहिँ गर्दछु। मान्य सदस्यहरू, संक्रमण पशु रोग नियन्त्रण सम्बन्ध व्यवस्था गर्न बनेको 2083 विधेयक यो प्रतिवेदन परिमार्जन सहित सर्वसम्मति पारित भएको घोषणा गर्दछु।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। सभापति लामिछानेले भोलि रासुपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक आह्वान गर्नुभएको हो। उच्चस्तरीय राजनैतिक संयन्त्र गठन, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा छलफल गर्न बिहान 11 बजे बैठक बोलाइएको रासुपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। यसैबीच नेपाली कंग्रेसले विपद व्यवस्थापनका लागि संसदीय उच्च समिति गठन गर्न सभामुखको ध्यानकर्षण गराएको छ। कांग्रेसका संसदीय दलका नेता विष्णुराज आङदिम्बेले सभामुख डोलप्रसाद अरियाललाई भेटेर ध्यानकर्षण गराउनु भएको हो। विपदपछिको राहत उद्धार तथा पुनर्स्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन तत्काल संसदीय उच्च स्तरीय समिति गठन गर्न माग गरेको उहाँले बताउनुभयो।
2: राहत व्यवस्थापनदेखि र पुनर्स्थापनाको जुन पाटो छ पीडितहरूलाई हेर्ने, उहाँहरूको चाहिँ कुन अवस्था छ, बाल बच्चाको कुरा अब सुत्केरी महिलाहरूको महिलादेखि लिएर चाहिँ बाल बच्चादेखि हरेक पाटोको कुराहरू छ, उहाँहरूको चाहिँ पुनर्स्थापनाको कुरा छ, नयाँ बस्ती कहाँनिर सुरक्षित ढङ्गबाट बसाउने, यो सबैलाई चाहिँ एउटा जिम्मेवारीपूर्ण ढङ्गबाट, पारदर्शी ढङ्गबाट र जो जसले चाहिँ हामीलाई राहत दिनुभएको छ, जो जसले सहयोग गर्नुभएको छ, उहाँहरूको सहयोगको सुनिश्चितता र त्यसको चाहिँ सदुपयोग हामीले यसरी गर्दैछौँ भन्ने कुरा पनि हामीले भन्नु छ।
0: नेपाली कांग्रेसले निर्वाचन निर्देशिका 2083 जारी गरेको छ। पार्टीको 15 महाधिवेशनलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यका साथमा केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी गरेको हो। निर्देशिकाले वडा तहदेखि केन्द्रीय कार्य समितिको निर्वाचन प्रक्रियालाई थप स्पष्ट र व्यवस्थित बनाउनेछ। निर्देशिकाले उम्मेद्वारका लागि आचार संहिता समेत लागू गर्ने मुख्य सचिव कृष्ण प्रसाद दुलालले सीआईएनलाई बताउनुभयो।
3: समग्र नेपाली कंग्रेसको 15 महाधिवेशनको सुरुवातदेखि केन्द्रीय सभापतिको निर्वाचनसम्म, केन्द्र पदाधिकारी केन्द्रीय सदस्यको निर्वाचनसम्मको अहिले निर्देशिका बोलेको छ, यसले व्यवस्था गरेको छ। यो व्यवस्था अन्तर्गत उम्मेद्वारहरूलाई नेपाली कंग्रेसको आन्तरिक संगठनिक प्रतिस्पर्धामा प्रतिस्पर्धा गर्ने उम्मेद्वारहरूका लागि पनि यो भड्किलो नहुने, खर्चिलो नहुने, आचार संहिता लाग्ने गरेको जसरी हामी त्यसलाई व्यवस्थापन गरेका छौँ, यसले नेपाली समाजलाई स्वच्छ बनाउनलाई पार्टीदेखि नै सुरुवात गर्नुपर्छ भन्ने आवाज सहितको निर्देशन जारी गरेका छौँ। यो निर्देशन नेपाली कंग्रेसको केन्द्रीय निर्वाचनले जारी गरेर लागू गरिसकेको छ।
0: भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमना लिन सबै मन्त्रालय, आयोग, सचिवालय, 7 प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र स्थानीय तहलाई आग्रह गरेको छ। मन्त्रालयले सरुवा भएका कर्मचारीलाई विभिन्न वाहनामा साबिकै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमना नलिई पुरानै कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछि सम्बन्धित सबै निकायलाई आग्रह गरेको हो। पछिल्लो समय घरजग्गा कारोबारमा उल्लेखनीय रूपमा सुधार आएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति अधीन प्रतिवेदनले गत आर्थिक वर्षमा घरजग्गाको कुल कारोबार रकम, संख्या, राजस्व र बैंक कर्जा प्रभावमा वृद्धि भएको देखाएको हो। साझा खबरमा अब खेल खबर। बंगलादेशको ढाकामा हुने साप च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ। दक्षिण एसियाली फुटबल महासंघ सापले सार्वजनिक गरेको खेल तालिकामा पहिलो खेल आगामी नोभेम्बर 5 पाकिस्तान र भारतबीच हुनेछ। सोही दिनको दोस्रो खेल भने भूटान र बंगलादेश हुनेछ। नोभेम्बर 8 मालदिव्स र पाकिस्तान तथा श्रीलंका र भूटान खेल्नेछन्। नोभेम्बर 11 भारत र मालदिव्स तथा बंगलादेश र श्रीलंका बीच खेल हुनेछ। समूह एमा भारत, पाकिस्तान र मालदिव्स तथा समूह बीमा भूटान, बंगलादेश र श्रीलंका छन्। दुवै समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। फाइनल खेल नोभेम्बर 17 हुनेछ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाबाट निलम्बनमा रहेको कारण नेपालको सहभागिता भने अझै अन्यलमा छ।
4: आश्रय स्थलमा बसेका अभिभावकहरूले बालबालिकाको रेखदेखमा विशेष ख्याल गर्नुपर्ने,
5: मधुर रूपमा कुरा गर्ने, कहिले काहीँ हँसी मजाक गरिदिने, ताकि त्यो बच्चाले अरू बेला जस्तै महसुस गरोस्।
4: दूषित

0: हावाबाट लाग्ने रोगबाट बस्न मास्क अनिवार्य, विज्ञसँगको कुराकानी सहितको मिलिजुली नेपाली, साथै सुरक्षित बस्ती बसाउने बारेमा भूगर्भविदसँगको कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
2: सबैभन्दा महत्त्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दुध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
1: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौँ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफुल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौँ।
2: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याउँ।
0: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौँ। चाउचाउ र जङ्क फुड भन्दा पोषिलो खानेकुरा बाँडौँ।
1: वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र सीआईएन।
3: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
4: तर के हामीले कहिले सोचेका छौ, उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
3: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली।
1: तपाईँ पनि बाढी प्रभावित बालबालिका सँगै आश्रय स्थलमा बसिरहनु भएको छ। आश्रय स्थलमा सँगै बसेका ठूलो मानिसहरूले बालबालिकाको रेखदेखमा विशेष ख्याल गर्न विज्ञहरूले सुझाव दिएका छन्। बालरोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत:
6: जन्मिन साथदेखि बच्चालाई साथ चाहिन्छ, चाहे त्यो आमाको किन नहोस्, उसलाई हेरचाह गर्ने हामी जो जति व्यक्तिहरू छौँ, चाहे उसको बाबामा होस्, अरू छरछिमेकीको मान्छे होस्, उनीहरूलाई छेउमा बसेर सबभर झन अत्याउने डराउने नगरिकन यसरी उसलाई हामीले विश्वास दिलाउनु पर्यो कि नडरा नडरा भनेर मात्रै होइन, उसलाई आभास गराउनु पर्यो कि हामीले साँच्चै मद्दत गरेको छौँ। काखमा लिने, सँगै बस्ने, सँगै खुवाउने, मधुर रूपमा कुरा गर्ने, कहिलेकाहीँ हँसी मजाक गरिदिने, ताकि त्यो बच्चाले अरू बेला जस्तै महसुस गरोस्। र अलि ठुलो बच्चा भएपछि उसँग खेल्नुपर्छ। खेल असाध्य राम्रो हुन्छ। हाम्रो जो त्यहाँ भिडभाड भइरहेको हुन्छ, जो महिलाहरूको बच्चा भइसकेको छ, ती महिलाहरू यसमा झन् आमाहरू होला, हजुरआमा होला, उनीहरूले चाहिँ ठुलो भूमिका हुन्छ उहाँहरूको। उहाँहरूलाई हामीले त्यति बेला त्यहाँ हामी जो जान्ने बुझ्नेहरू छौँ उहाँहरूलाई हातमा दियो भने उहाँहरूले पनि त्यो उनीहरूको मानसिक स्वास्थ्यको लागि, उनलाई शान्त गर्नको लागि धेरै महत्त्वपूर्ण हुन्छ।
1: ठूलो स्वरमा नकराउन, काखमा लिन, नजिक बस्न अनि सँगै राखेर खानेकुरा खुवाउन सुझाव दिँदै हुनुहुन्थ्यो बालरोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत। बेत्रावती बजार बाढीले तहस नहस बनायो, तर लगत्तै केही युवाहरू जुटे, सुरुमा सुरक्षित ठाउँ खोजे। पहिलेको बजार भन्दा माथि 3 टेन्ट राखेर अस्थायी आश्रय स्थल बनाए।
4: फेरि थप सहयोगी हातहरू जुटे र अरू अस्थायी टेन्ट बने। दर्जन बढी परिवारका मानिसहरू यी अस्थायी आवासमा बसिरहेका छन्। ईश्वर थापा मगरको कुरा सुनौ।
7: अब हामीसँग सिर्फ हाम्रो शरीरमा भएको चिज बाहेक अरू केही छैन, न हामीले केही झिक्न पायौँ, ज्यान त सेकेन्ड सेकेन्डले बाँच्यो, हामीसँग अरू केही पनि थिएन। अब यो अवस्थामा भनेको एक अर्का नजुटिकन विकल्पै छैन, र त्यो अवस्थामा हाम्रा जो यङ साथीहरू हुनुहुन्छ उहाँहरू एकदम सहृदय रूपमा आफू सँगसँगै अरूलाई पनि समेटेर जानुपर्छ भन्ने हाम्रो जुन एउटा मेन्टालिटी बन्यो। अब यहाँ जङ्गलको बिचमा एकजना बसेर त केही पनि सम्भावना छैन, हामीले दुई चारजना बस्यौँ, दुई चारजना बसे अर्को थपिँदै गयो, त्यस कारणले चाहिँ बढ्दै गएको। तर युनिटी चाहिँ एकदम मोस्ट इम्पोर्टेन्ट कुरा हो। यदि म हिलोमा गाड्यो भने मैले साथीको सहारा मेरो लागि एकदम आवश्यकता हुन्छ, त्यस कारण एकले अर्कालाई सहकार्य गर्दै हामी जान्नु चाहिँ एकदम आवश्यक कुरा छ।
4: तपाईँ मास्क कतिको लगाउनुहुन्छ? बाढीपछि नुवाकोट देवीघाटका वासुदेव नेपालले चाहिँ मास्क लगाउन छोड्नु भएको छैन। यसको खास कारण एकैछिन सुनौ।
8: यो मास्क चाहिँ आफ्नो सुरक्षाको लागि, अब यो विभिन्न किसिमको चिजहरूले प्रदूषित भएको छ, वातावरण प्रदूषित भएको छ, वायु प्रदूषण भएको छ, यहाँको यो ठाउँै प्रदूषित छ अहिले, अनि यसबाट जुन ऊर्जा निस्किन्छ नि नराम्रो खराब चिज, त्यो चाहिँ हामी कहाँ सोझै डाइरेक्ट नजाओस् मुखबाट नाकबाट भनेर त्यसको रोक्नको लागि सुरक्षाको लागि मैले लगाएको मास्क चाहिँ यस्तै। अब हिँड्दा ओर्दा घरमा बस्दा त लाउने कुरो भएन, लाउँदिनँ, यता बाहिर निस्किँदा ओर्दा यहाँ यसो आउँदा अनि लाउँछु, धेरै मानिसहरूको समूह भावेलाई पनि लाउँछु, होल्डिङ सेन्टरमा जाँदा पनि त्यहाँ पनि लाउने गरेका छु।
4: तपाईँ चाहिँ मास्क कहाँ कहाँ जाँदा लगाउनुहुन्छ? हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। हिमालबाट बग्ने नदीका किनारमा बसेका बस्तीलाई कसरी सुरक्षित बनाउने?
9: उत्तरतिरबाट आउने खोलाहरूमा नदीहरूका जुन एउटा साग नदीहरू छन् त्यस्ता ठाउँहरू, ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ।
0: सुरक्षित बस्ती बसाउनु पर्नेमा भूगर्भविदको सुझाव, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
2: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
1: ओहो, तिमी त घरको खाने भएछौ नि।
3: के को सरसल्लाह हो दुईजनाको?
2: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
3: सही भन्यौ शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
1: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
3: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
4: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सिआइएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विश्व तापक्रम वृद्धि लगायतका कारणले हिमाली हिमनदीहरूमा हिमपहिरो र हिमताल फुटेर जोखिम बढ्ने गति निकै तीव्र हुँदै गएको विभिन्न अध्ययनले देखाएका छन्। नेपालको हिमालबाट बग्ने पूर्वदेखि पश्चिमसम्मका सबै नदीको जोखिम अब अध्ययन गर्न आवश्यक छ। भोटेकोसीको जस्तो क्षति नहोस् भनेर बेलैमा योजना बन्नुपर्छ। हामीले भूगर्भविद प्रकाश चन्द्र घिमिरेसँग यसै विषयमा कुराकानी गरेका छौँ।
6: उत्तरतिरबाट आउने खोलाहरूमा नदीहरूका जुन एउटा साग नदीहरू छन्, त्यस्ता ठाउँहरू, ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ। हाम्रो नेपालभित्रै पनि छ र हाम्रो मित्रराष्ट्र चिनबाट आउने नदीहरूको पनि छ। यो विषयमा चाहिँ हामीले एउटा सीमापार सूचना प्रणाली र एउटा दैनिक प्रत्येक दिन, हाम्रो यो बर्खाको मात्र बेला होइन, अरू बेला पनि आउन सक्छ। यो त पहिरो भन्ने कुरो, हिम पहिरोको कुरो छ अहिले, हिम पहिरो त जुनसुकै बेला पनि आउन सक्छ। त्यही भएर यो विषयमा चाहिँ पूर्वाधार बिना र हामीले त्यसमा राज्यले लगानी गरेर नागरिकको जीवधनको क्षति कम गर्ने एउटा बृहत कार्यक्रम, एउटा दृढ कार्यनीति नलिँदासम्म यस्ता घटना भइराख्छन्।
4: अहिलेको यो प्रविधिको समयमा होइन, अब तीव्र प्रविधि छ, एप्सहरू छन्, गुगल फोरकास्टिङ गर्ने कुराहरू, सबै कुराहरूमा चाहिँ अब प्रगति हुँदै गएको छ नि त। तर पनि अब पूर्व सूचनाको कुराहरू थियो, धेरै अध्ययन अनुसन्धानहरू भएका छन्, तर यस्ता घटनाहरू हुँदा चाहिँ मान्छेले एउटा भनौँ न सूचनै नपाएको जस्तो अवस्था आयो नि त।
6: जबसम्म सरकारले, मैले सरकारलाई अनुरोध गर्छु आजका मितिबाट सरकारले यो आवाज सुनोस् मिडिया मार्फत, यहाँको लोकप्रिय मिडिया मार्फत, अरू केही गर्नु पर्न, एउटा डेडिकेटेड टिम होस्। त्यो डेडिकेटेड टिममा जियोलोजिस्ट, जियोमर्फोलोजिस्ट, हाइड्रोलोजिस्ट, कम्तीमा पनि नदी विज्ञहरू, पहिरो विज्ञहरू, त्यसपछि हिमताल विज्ञहरूको एउटा प्यानल बनाओस्, एउटा टिम बनाओस्।
4: अकल्पनीय होइन, यो त पहिल्यै नै पूर्वानुमान गर्न सक्ने विषय हो नि त, यस्तो हुनसक्छ एक दिन न एक दिन भनेर हो। त्यो कुरालाई चाहिँ ध्यान दिएर नगरपालिकाहरूले नक्सा पास गर्दाखेरि, मान्छे व्यक्तिहरूले नै आफ्नो घर बनाउँदाखेरि होइन, अब के कुरामा बढी ध्यान दिनुपर्छ? यहाँले अलिकति सङ्केत गरिसक्नुभयो,
6: पहाडतिरका बस्तीहरू भनेको हाम्रो नदीका किनारमा छन्, किन त्यही ठाउँ हुन्छ, त्यो नदीले बनाएको भू आकृति हो। अब नदीका छेउमा भएका टारहरू भनेका त्यो नदीले नै बनाएको, नदी हिँडेको ठाउँ हो। त्यसपछि नदीको एउटा निरन्तर पानीको एउटा इरोजन गर्दै खियाउँदै जाने एउटा जुन एउटा प्राकृतिक नियम छ, त्यही नियम अन्तर्गत अहिलेको अवस्थामा नदीको बेसिन छ भनौँ, रिभर बेड छ,
4: त्यही बेसिनलाई लिएर राजमार्ग बनाइन्छ, फेरि अर्को जोखिम,
6: त्यही बेसिनमा हाम्रा बस्तीहरू त्यहीँ गएका छन्
4: होइन।
6: अब सबभन्दा ठुलो कुरो, पब्लिकले, नागरिकले सजिलो कहाँ हुन्छ, सहज जीवनयापन कहाँ हुन्छ, त्यहाँ त्यहाँ खोज्छ सबै रूपमा। तर त्यसलाई चाहिँ राज्यले प्लानिङ गर्नुपर्ने हो, राज्यले यो यस्तो बस्ती चाहिँ नबसाउँ, नबसाउनुहोस् भनेर अथवा कडा नियम बनाएर उहाँहरूलाई उहाँहरूको फेरि पब्लिकको सहजीवनको ग्यारेन्टी गरेर प्रतिबद्ध गरेर व्यवस्थापन गर्नुपर्ने हो. तर त्यो त भएन, होइन, त्यो हिजो पनि भएको थिएन, आज पनि भएको थिएन, तर अब भोलिबाट गर्छ भन्ने चाहिँ मेरो एउटा आग्रह छ. अब यसमा हाम्रो घरहरू बनाउँदाखेरि सकेसम्म खोलाको छेउका जुन टारोहरू छन् त्योभन्दा अलिकति माथि बनाउँदा राम्रो हुन्छ. त्यो एउटा सैद्धान्तिक कुरो भयो, तर अहिले व्यवहारिकमा चाहिँ त्यो ऊ छैन. अब हामीले रोक्न सक्दैनौँ अथवा सरकारले त्यो खालको नीति बनाउनु पर्यो. अब त्यही नै हो. अब अरू त्यो बाहेक घर बनाउँदाखेरिका जुन एउटा कोडहरू छन्, कन्डक्टहरू छन्, विधिहरू छन्, त्यो त अब सरकारले, नगरपालिकाले, स्थानीय निकाय मार्फत त्यो लागू गरिराखेका छ, त्यो आम्टामा छ. तर अहिले यो जुन विनाशकारी बाढीको जुन सन्दर्भ छ, त्यो सन्दर्भमा राज्य कम्प्लिटली जिम्मेवार त नभनौँ, अब राज्यले यसलाई चाहिँ हेलचक्राइ गरेकै हो. र राज्य मात्रै होइन, हामी सब, हामी पनि, हामी यो विषयको मान्छे, हामी पनि हेलचक्राइ गरेको. नदी विज्ञान, भू विज्ञान र जल विज्ञान, यो तिनवटा भनेको एक आपसमा एकदम अन्यानश्रित विषयहरू हुन्. र जुन प्रकोप भन्छौँ, डिजास्टर भन्छौँ, अब यसका चाहिँ यिनीहरू एउटा यो विषयसँग सम्बन्धित घटनाक्रम हुन्. अहिले बाढी पहिरो हेर्ने तपाईँको कुनै निकाय छैन. तपाईँलाई अचम्म लाग्ला, अहिले एउटा बाढी आयो, पहिरो आयो भने हाम्रा सञ्चारका साथीहरू खानी विभाग पुग्नुपर्छ. खानी विभागको काम के हो, होइन, खानी विभागको दायित्व के हो, त्यो आफ्नो ठाउँमा छ. त्यसपछि एउटा हाम्रो राष्ट्रिय प्राकृतिक प्रकोप जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण भनिन्छ, त्यो नाम मात्रै छ, साइन बोर्ड छ, त्यहाँ एउटा केही कर्मचारीको संरचना छ, त्यहाँ कुनै साधन स्रोत छैन. एउटा एसकेबाट चाहियो, सडक विभाग जानुपर्छ, एउटा अब भूगर्भ शास्त्री पठाउनु पर्यो, खानी विभाग त्यहाँ काज भरनी गर्नुपर्छ. त्यस्तो अवस्थाका संस्थाहरू भएको देशमा अब यो त स्वाभाविक हो सर, यो हुन्छ.
4: अब अहिलेको घटनालाई तपाईँले हेरिरहँदाखेरि अब हामीले नागरिकलाई सचेत बनाउनको लागि, सबैलाई यो घटनाबाट पाठ सिक्नको लागि कस्ता खालका कार्यक्रमहरू गर्नुपर्छ सञ्चार माध्यमले पनि?
6: अब एकदमै नागरिकलाई सचेत गराउनको लागि सञ्चार माध्यमको एकदम विशेष भूमिका छ, र तपाईँ राम्रो भूमिका निभाउनु भएको छ. र म खास गरी जुन साझा खबर हाम्रो सिआइएन मार्फत जुन नेपालका सबै सामुदायिक रेडियोबाट यहाँहरूको सन्देश प्रवाह हुन्छ, र उहाँ यहाँहरूले योसँग यस्ता विषयसँग जल्ला बल्ला विषयसँग सम्बन्धित कार्यक्रम बनाएर गर्नुभएको छ, र यसबाट पब्लिकहरू धेरै लाभान्वित पनि हुनुभएको छ. तर हाम्रो पब्लिकको पनि एउटा मनोविज्ञान के छ भन्दाखेरि घटनालाई बिर्सिदिने, र त्यो टिमुरेमा पोहोर साल पनि त बाढी आएको थियो नि,
4: थिएन,
6: त्यो हामीले बिर्सिसकेका थियौँ. हामी यस्तो ठाउँमा बसेका छौँ भन्ने कुरोको बोध हुनु पर्यो, अनुभूति हुने गरेर हामीले शिक्षा भनौँ एउटा सञ्चार र सम्प्रेषण गरौँ, सञ्चार माध्यमको दायित्व त्यो हो, त्यो गरिराख्नु भएको छ. र अर्को सबैभन्दा महत्त्वपूर्ण भूमिका हाम्रा एकदमै अधिकार सम्पन्न हाम्रा पालिकाहरू, स्थानीय सरकारहरू छन्, र ती स्थानीय सरकारहरूले यो विषयमा एकदमै डेडिकेटेड भएर गर्नुपर्छ.
4: बाढी प्रभावित क्षेत्रमा नागरिकले नागरिकतादेखि लालपूर्जासम्मका कागजात हराए सम्बन्धित कार्यालयबाट प्रतिलिपि निकाल्न पाउने भएका छन्. राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ. नेपाली काँग्रेसले पार्टीको 15 महाधिवेशनलाई मर्यादित बनाउनको लागि नयाँ निर्वाचन निर्देशिका जारी गरेको छ. काँग्रेसले विपद व्यवस्थापनको लागि संसदीय उच्च समिति बनाउन सभामुखको ध्यान आकर्षण गराएको छ. र बङ्गलादेशको ढाकामा हुने साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ. हवस् त, आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी रवि धितालाई धन्यवाद. भोलि भदौ 31 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला. अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु. नमस्कार, शुभरात्री.

0: रेडियो काठमाडौँ 92.1 बागमती प्रदेशको सशक्त रेडियो
1: रेडियो काठमाडौँ 92.1 स्टुडियो टाइम
0: 8 PM
2: पावर्ड बाइ
3: तपाईको जीवनमा रंग भर्दै चेजका अप्लायन्सेसहरू 100% कपर वायर प्रयोग गरियो केबल तथा सम्पूर्ण पार्ट पुर्जाहरू ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
4: चेज मिक्सर ग्राइन्डर
5: मजाले टिक्ने सस्तो पनि राम्रो पनि नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री सोफा हब काठमाडौँ
6: ओम हस्पिटल वी केयर फर यू
7: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
6: निजी क्षेत्रको अग्रणी अस्पताल
7: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ

0: रेडियो काठमाडौँ 92.1
1: लोकमाला
2: लोकमाला
3: लोकमाला

परिवर्तन सम्भव छ। नमस्कार, यो हो रेडियो काठमाडौँ 92.1 र प्रस्तुति हो लोकमाला। लोकमालाको आज मंगलबारी व्यवसायमा एमसीआरमा जनार्दन र यो आवाजमा तपाईँकै मनको साथी प्रदीप सापकोटा रहेको छु। निकै रमाइलो बसाई। अब मंगलबारपछि आइतबार मात्र भेट हुन्छ तपाईँको र मेरो, होइन? निकै रमाइलो बसाई। अब हरितालिका तिज पनि आजबाट विधिवत रूपमा विदा भइसक्यो। अब अर्को साल मात्र आउँछ, होइन? आजै हो तिजका भाका प्रस्तुत गर्ने, भोलिबाट पाइन्न। अब सोह्र श्राद्धपछि चाहिँ होइन दसैँ तिहार लक्षित भाका एकै आनन्द मजा लाग्छ। दसैँ तिहार सम्बन्धी भाका बजाउँदा छुट्टै आनन्दपनको आवाज मिल्छ हामीलाई पनि। यतिखेर हामीलाई रेडियो जुगल 98.1 मेगा हर्ज मार्फत पनि सुन्दै हुनुहुन्छ। सुन्दा लामाको साथ सहयोग र हौसला रहेको छ, धेरै धन्यवाद छ। सिन्धुली, उखलडुङ्गा, रामेछाप लगायतका भेगमा सुनिरहनु भएको छ रेडियो काठमाडौँ 92.1 त तपाईँहरूले सदैव सुन्नुहुन्छ, हाम्रो पात्रो मार्फत पनि सुन्नुहुन्छ। घरदेशदेखि परदेशसम्म रेडियो काठमाडौँ गुन्जिरहेको छ। यतिखेर काठमाडौँको केएल टावरको 9 तलाबाट तपाईँको घर आँगनीमा हामी आइरहेका छौँ, होइन? आज पनि कुराकानी गर्छौँ तपाईँले आफ्नो आफन्तजन इष्टमित्र दाजुभाइ छरछिमेक काका काकी मामा माइजू भान्जा भान्जी सबैलाई सम्झने बसाइ हो, सम्झना समर्पण गर्ने बसाइ, निकै रमाइलो बसाइ, मङ्गलबारी बसाइ। मैले उद्घोष गरिसकेँ। लौ त अब प्रस्तुतिको सङ्गीतमा यसो आरम्भ गर्छौँ। निकै मिठो भाकाबाट तपाईँहरू यो ब्रह्माण्डकै सबैभन्दा सजिलो नम्बर 45.93 र 45.94 प्रत्यक्ष आउनुहोला भन्दै यो भाइरल अब आजभोलि भाइरलकै जमाना छ, निकै हेरिएको 11-12 मिलियनभन्दा बढी हेरिएको भाका छ घरबार। तर मलाई लाग्छ अघिल्लो वर्षको भन्दा यो भाका अलिकति त्यति मलाई चाहिँ अलिकति जोसिलो पाराको नभएको हो कि भन्ने लाग्छ। अन्त विष्णुमाझी धेरै पछि आउनु भएको छ, त्यो भएर पनि हुनसक्छ। खैर केही छैन, उहाँको भाका सदैव कुर्ने गरिन्छ, कहिले तिज आउँछ कहिले दसैँ आउँछ भनेर। अहिलेको लागि यो वर्षको अन्तिम, किनभने अर्को वर्ष मात्र बजाइन्छ अब तिजको भाकालको लागि, प्रस्तुतिको सङ्गीतमा यसो आरम्भ गर्छौँ। उहाँकै श्रीमान सुन्दरमणि अधिकारीको सुन्दर सृजना, सपना म्युजिक प्रालीको उत्पादनबाट, विष्णु माझीको यो कर्णप्रिय आवाज घरबाट।

0: यस्तै छ आमै घरबार के गर्ने आमै, अब पराई घर जानै पर्यो होइन, जन्मघर छोड्नै पर्यो, कर्मघर जानै पर्यो, प्रिय भाका राख्यौँ विष्णु माझी स्याङ्जाली होइन, स्याङ्जाको चापाकोटमा जन्मेर नेपाली लोकगीत सङ्गीतलाई निकै माथि उठाउन उहाँको ठुलो योगदान छ। अब लोकसङ्गीतको कोइली देवी भनेर पनि चिनिन्छ विष्णु माझीलाई। अलिकति थोरै ब्याकग्राउन्ड म्युजिक उठाइदिन अनुरोध गर्छु म जनार्दनलाई। निकै मिठो भाका, अब सुन्दरमणि अधिकारीको सृजना सदैव सुन्दर नै हुन्छ होइन, सुन्दरमणि अधिकारी र विष्णु माझीको संयोग हो सपना म्युजिक प्रालीको उत्पादनबाट। कहिलेकाहीँ लाग्छ नि यो जोडीको गीत आउँदा हामीलाई पनि आनन्द लाग्छ होइन। कोही साथी हुनुहुन्छ, गन्थन मन्थन त गरौँला, बाँकी नै छ समय, सायद लक्ष्मण हो कि भन्ने लागेको छ मलाई होइन। नमस्ते।
1: हेलो प्रदीप भाइ, नमस्ते।
0: नमस्ते, कहाँबाट को बोल्नुभयो?
1: म तपाईँको सानो भाइ लक्ष्मण कुमार यादव।
0: लक्ष्मण कुमार यादव, लक्ष्मण कताबाट हो?
1: अहिले त दाइ विस्तारमा पूजाको लागि घर गएछु, अहिले आज आएको हो।
0: ए, घर जानुभयो? अहिले घरबाटै हो?
1: मेरो
0: सरलाई हुनुहुन्छ?
1: ओहो,
0: अनि एक दिनमै पुगिन्छ हुन त? पुगिन्छ है, ए त्यही भएर, नत्र त लामो छ नि त होइन, अब दुरी लामो छ। सरलाई भनिसके पछाडि गर्मी पनि धेरै होला है,
1: सरलाईमा त आज गयो अनि मन परिरहेछ, भाग्नु पर्छ कि?
0: लक्ष्मण अनि के छ ल, नयाँ नौलो खबर, खाना खानुभयो? ल हामी सँगै आउँछौँ 9 बजे पश्चात है। निकै मिठो आवाज आएको छ लक्ष्मणको, प्यारो भाइ भएर होला होइन लक्ष्मण। अब कसलाई सम्झिने
1: भन्दा त मेरो दाई प्रदीप भाइले सम्झिराखेको छ, अनि मेरो एमसेतिर हुनुहुन्छ जनार्दन सरलाई पनि सम्झिराखेको छ दाई, अनि नमस्ते गरे।
0: नमस्ते, छड्के सलाम रे त्यताबाट पनि। अहिले पनि सुन्नु है त लक्ष्मण, प्यारो भाइ लक्ष्मण यादव होइन, सबैको प्यारो, तपाईँको प्यारो, हाम्रो प्यारो, म मनको साथी भए जस्तै होला क्या सायद। कोही हुनुहुन्छ? नमस्ते।
2: हजुर नमस्ते, रात्रिकालीन अभिवादन अनि लोक साङ्गीतिक अभिवादन।
0: नमस्ते ढकाल धर्मराज।
2: हजुर
0: आवाज अब बिस्तारै चिन्न लाग्यो,
2: आगमन निषेध गरिएको छ भन्छ त के भयो?
0: आज समस्या होला सायद, मैले भन्न बिर्सेछु होइन, अब 4591-300 मात्र प्रयास गर्नु छ आज है, 400 चाहिँ त्यही त हो नि, अब विविध समस्या के गर्ने,
2: ट्राई गरेको, आगमन कल निषेध गरिएको छ भने 300 हानेको, व्यस्त व्यस्त भन्दै
0: कहिलेकाहीँ 300 पनि आनन्द हुन्छ नि त, कति 400 मात्र होइन, हुन त अब यो रकम हिसाब गर्ने भने 300 र 400 फरक होला होइन। खैर केही छैन, अनि कता, दुबईमै हुनुहुन्छ?
2: दुबईमै छु, आज रुममा छु, सानो क्लास बसिरहेको
0: है। अब नआउने, घर नआउने, नेपाल नआउने, उतै आनन्द छ होइन, है यस्तो। अब यता आएपछि बेरोजगार हुन्छ, गोजीको पैसा सकिरहन्छ, त्यता भए आमदामी हुन्छ, अब घर परिवारसँग टाढा त अलग कुरा हो होइन,
2: गोजी रित्तिएको रित्तिकै गर्छ, आउने बाटो हुँदैन होइन, फेरि यहीँ आइपुग्नु पर्छ त्यो गोजी भर्नलाई,
0: सेलेरी आएपछि हातमा पर्छ अनि छैन होइन,
2: स्यालेरी आएको दिन पर्छ, दिनभरि पनि पर्दैन, एकछिन पर्ने
0: 10 मिनट जति पर्छ,
2: 10-15 मिनट चाहिँ पर्छ।
0: खैर केही छैन, किनभने यता परिवार सुखी हुनुहुन्छ, यता होइन अब सधैँ आफू मात्र सुखी दुखी भएर भएन नि त, सबै सुख दुःखमा बस्नु पर्यो नि त होइन, कोही सुखमा कोही दुःखमा। खैर केही छैन, अब नेपालमा रोजगारको अवस्था छैन, काली लाग्दो छ सदैव होइन,
2: भनेर आइसकेपछि अब परिवारतिरै हेर्नु पर्यो नि त, आफूले मात्र सब
0: पर्यो नि, अब आफू परदेश जान सकिएन, कहिले काहीँ लाग्छ यो देशै छोडौँ, तर नेपाल आउनुको माया लाग्छ, माया त सबैलाई लाग्छ, तर छोड्न सकिएन क्या, परिवार छोड्नै सकिएन क्या, गाउँघर छोड्नै सकिएन, अब हामी पनि परदेश आयौँ भने फेरि तपाईँसँग कसले कुरा गर्छ, गाह्रो छ नि होइन,
2: अब तपाईँहरूले त त्यहीँ अब केही गर्छौँ भनेर लागिराख्नु भएको छ, हामी त गर्दाखेरि नि नसकेर भागियो कि,
0: होइन होइन होइन, हामीले त के नै गर्न सकेका छौँ र तपाईँ हाम्रो यो दूरी चाहिँ नजिक बनाएका छौँ, अरू केही पनि छैन है धर्मजी होइन, अब जो जो जो चिज चाहिने कुरा हो त्यो अभावै अभाव सदैव, अन्त कहिले पनि पूर्ण हुँदैन, पुग्दैन अरे क्या मानिसलाई होइन,
2: मान्छेको मन न हो होइन, अब कहिले पनि

0: जति नै जे सुविधा भए पनि पुग्यो कहिल्यै भन्दैनन् अरे, यो असन्तोष जात भन्छन् भन्दैखेरि
1: है, मानिसको जातै असन्तोष, कहिले सन्तोष नमान्ने क्या, कहिले के भन्ने कहिले के भन्ने होइन,
0: हो नि। अब अहिले त अब समाचारहरू पनि छ्याप्पी आइरहेका छन् होइन, आफ्नै ग्यास डिलरमा भक्कु ग्यास लुकाउने अनि बाहिर आन्दोलन गर्न जाने होइन, त्यो अब सन्तोष भएको भए त त्यो भएको ग्यास बेच्थे होलान् होइन, सर्वसाधारणलाई दुःख दिने थिएनन् होला।
1: मजाकै मजाक चलिरहेको छ यो, मैले कहिले काहीँ भन्ने गर्छु, कसले चलाउँछ यो देश भन्दा पशुपतिनाथले, मैले अहिले पनि भन्छु, कोही संसद भवनमा बसेर चिया खान जाउँ भनेर भन्नुहुन्छ होइन, आफ्नो मर्यादा के हो, म के हुँ, म के गर्दैछु भन्ने भुल्नुहुन्छ क्या। अब तपाईँ चिया खान जाँदा चिया पसल पो हो त होइन, अब एउटा मर्यादित संसद भनेको त मर्यादित पद होइन र सम्मानित पद, उच्च ओदामा बसेर चिया खान जाउँ न यार भनिदिनुहुन्छ भने अब हामीले के बुझ्ने, के सुन्ने, के गर्ने, गाह्रो छ धर्मराजी। कहिलेकाहीँ यो कमेडी कमेडी क्लब हुन्छ नि, कमेडी क्लब, कमेडी क्लब चाहिँ अहिले संसद भवन लाग्छ क्या मलाई। मैले फेरि यो अपहेलना गर्न खोजेको होइन होइन,
0: कुर्सी उठाएर देउसी खेल्छन्, कहिले सङ्गिनी खेल्छन्, कहिले के गर्छन्,
1: त्यही त अगाडि बसेर बोल्नु पर्यो भने माइक, तपाईँको त्यो माइक कापेर अब बोल्नै सक्नुहुन्न, कमसे कम कि चार घन्टा सिकेर जानु पर्यो होइन। कहिलेकाहीँ लाग्छ यो इङ्ग्लिस शब्द अङ्ग्रेजी शब्द भन्छौँ नि, हामी नेपालमै पोख्त छैनौँ क्या, कमसे कम नेपाली चाहिँ शुद्ध बोल्न सिकौँ क्या हामी सबैले।
0: अब त पढे लेखेका आउनुभयो होला भन्यो सबै,
1: यस्तो किताबी किरो आउनुभयो क्या, मैले ठेट ठेट भाषा प्रयोग गरेँ, अन्य अर्थमा नजाओस्, किताब मात्र पढ्ने, बाहिरी नलेज नराख्ने, बाहिर पनि घुम्नु पर्यो, डुल्नु पर्यो, हुन त अब धेरै पढेका आउनु भएको छ, नयाँ सरकार जेन्जी सरकार राम्रो होस् भन्ने लाग्छ,
0: अब राम्रो तरिकाले चलाउनु पर्छ भन्नेतिर त होइन, अब सबै विरोधै मात्र गर्ने,
1: यस्तो विरोध पनि गर्ने अनि भाँडाकुटी खेले जस्तो क्या हाम्रो छोराछोरीले, संसदमा त त्यस्तो होइन नि, भाँडाकुटी खेल्ने ठाउँ त होइन त्यो, हो र
0: एकदमै एकदमै होइन। आफ्नो अब जनताका गुनासोहरू उठाउने अनि त्यसलाई कसरी हुन्छ अब व्यवस्थित गर्ने, कानुन कसरी हुन्छ निर्माण गर्ने, त्योतर्फ लाग्नु छैन, जे कुरामा नि हरेक कुरामा नि विरोध, लुगा लाएको पनि विरोध, अब यस्तो गरेको बोलेको पनि विरोध होइन, हरेक कुरामा विरोधै मात्र भयो,
1: यस्तो मर्यादा पालक हो नि त, हामी मर्यादा चाहिँ आफ्नो मर्यादामा बस्नु पर्यो, किनभने संसद जस्तो हेर्नुहोस् त त्यो कस्तो गर्व लागेको पद हो त्यो होइन,
0: किन त्यतिकै रमित हेर्न राखिएको रहेछ कि जस्तो नि लाग्छ म कहिले काहीँ, त जसले त्यो त्यसरी गर्छ होइन त्यसलाई चाहिँ टिपेर बाहिर निकालिदिँदाखेरि के होला जस्तो नि लाग्छ कि कहिले काहीँ,
1: अब त्यति हेर्न बाँकी छ, अरू सबै हेरिसक्यो होइन, अब कहिले काहीँ त लाग्छ हेर्नु मन लाग्छ, सुन्न मन लाग्छ होइन, यता तपाईँ बोलिरहनु भएको छ संसद अर्को होइन दौडिरहनु भएको छ सँगै ती नजिकैबाट,
0: कार्यहरू जसले गर्छ उनीहरूलाई नियन्त्रण गर्न अथवा उनीहरूलाई रोकछेक गर्नलाई नै राखेको होला जस्तो लाग्छ मर्यादा पालकहरू होइन,
1: कसले मान्ने, तपाईँ ठुलो म ठुलो सबै ठुलो, कसले भनेको, कसले सुन्ने त्यहाँ, कसले सुन्ने भन्नुहोस् त, कसैको कुरा कसैले सुन्नुहुन्न त्यहाँ, ल अब ढकाल धर्मनाथजी, अब देशको कुरा कति गर्ने, गुनासो कति गर्ने, तपाईँ त्यहाँबाट गुनासो गर्नुहुन्छ, म यहाँ माइकबाट गुनासो गरिरहन्छु, उहाँहरू अब त्यहाँ तपाईँ सम्मानित पदमा बसेर त आफैले आफैलाई चिन्न सक्नु भएको छैन, म संसद हो कि म के हो, चिया पसलमा चिया बेच्ने व्यापारी हो कि भन्ने उहाँलाई टुङ्गै छैन भने तपाईँ हामी कति कराउने, खैर केही छैन, अब राम्रो होस्, देश समृद्धितर्फ जाओस्, राम्रो होस्, विकास होस् होइन, ग्यास बेलामा पाऊँ,
0: नेपाली जनताहरूको चाहना त त्यही नै हो होइन, तर पनि अब के भन्ने, अब यो कृत्रिम अभाव सिर्जना गराउने अनि सरकारलाई अब सत्ता पल्टाएर आफू माथि पुग्न सकिन्छ कि भन्ने दाउ हेर्ने भन्दा अरू कोही पनि देखिनु भएन कि,
1: अब राम्रो गर्नुहोस् किनभने सत्तापक्षले पनि तपाईँ समझदारीपूर्वक जानु पर्यो होइन, विपक्षीलाई पनि विपक्षी हो भनेर अपहेलना गर्न मिलेन, सत्ताधार सत्तापक्षले पनि राम्रै गरेर जानु पर्यो, विपक्षीले राम्रो गर्नु पर्यो,
0: अब कानुन बनाउनेदेखि लिएर अब देशको हितमा हुने कुरा छन्, जनताको हितमा हुने कुरा छन् भने सबैको त्यो प्रतिपक्ष न सत्तापक्ष सबैको कुरा सुन्नुपर्छ र अगाडि चाहिँ मिलेर बढ्नुपर्छ जस्तो चाहिँ लाग्छ मलाई चाहिँ होइन, अब खै के भन्ने,
1: अब भगवान् भरोसा पशुपतिनाथले जय होस्, पशुपतिनाथको कल्याण होस्, यही हो म चाहिँ प्राय भन्ने गर्छु होइन, अब सबैले मान्ने पशुपतिनाथ, विश्वले मान्ने होइन, खैर केही छैन, अब यस्ता कुरा भन्दा नि अब आफ्नै कुरा गरौँ, राजनीति कुरा, यो त प्रोग्राममै राजनीति जस्तो भयो होइन,
0: राजनीति कुरा नि नगरौँ होइन, धेरै
1: केही गर्नु पनि पर्छ कहिले काहीँ होइन, हामीले झकझक्याउने हो नि त
0: होइन, अब त्यो के भइरहेको छ यसो,
1: अब आफ्नै आफ्नै उसमा जाउँ हामी, अब नियमित कार्यतालिकातर्फ जाउँ, अब के छ ल खबर बताउनुहोस्, दुबईको के छ, साथीभाइलाई सम्झना छ मेरो तर्फबाट है,
0: छ यतातिर होइन, अब त्यही हो, ईद सकियो भर्खरै, अब दसैँको रौनक सुरु हुन थाले,
1: अब दसैँ तिहार आउँदा घर आउन मन लाउँदा रुन्छ नि मन प्यारी छुट्टी नपाउँदा भन्ने गीत सुन्ने बेला,
0: फेरि मनै कटक्क हुन्छ होइन, तिजका गीत सुन्दा सुन्दा अलिअलि मन कटक्क भए जस्तो भएको थियो, अब दसैँका बन्द थालेपछि झन् मनै कटक्क भएर आउँछ कि।
1: अब दसैँमा चाहिँ राम थापाको शिशिरका गीत सुन्दा आनन्द आउँछ, अलिकति दुःख पनि लाग्छ आनन्द भन्दा पनि, पक्का हो त्यो उनको राईमा सदैव सम्झिन्छौँ। अब चाँडै प्रस्तुत हुन्छ किनभने समय आउँदैछ नि त, त्यो भर्खर तिजलाई बिदा गरिँदैछ, अब सम्झिनु होला, कसलाई सम्झिनुहुन्छ?
0: हुन्छ, सम्झिनु पर्दाखेरि विशेष गरी त यति बेला रेडियो काठमाडौँ कार्यक्रम लोकमाला सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई एकदमै सम्झना चाहेँ। अनि विशेष आज जन्मदिन मनाउने हाम्रो रेडियो हिमसी कर्मा कार्यरत साथी हुनुहुन्छ मिसिङ रेवत झापा दमकमा, उहाँलाई जन्मदिनको शुभकामना पनि भन्न चाहेँ। सुन्दै हुनुहुन्छ होला हाम्रो आशिष नयन, अनि हिमा राई, बनो चञ्चले, सुमी लिम्बू, भाइ निमा शेर्पा, अनि सम्झिनी सरस्वता पोखरेल, अनि लक्ष्मी छेत्री, भाइ प्रवीण मगर, अनि हुनुहुन्छ हाम्रो भूमिका राई, अनि शान्ति बिसी, अनि हुनुहुन्छ हाम्रो राज झले मगर, तारा भुजेल, पूर्वेली आकाश राई, कल्पना साङपाङ, असिन्ता बस्नेत, अनिता बस्नेत, मेनुका श्रेष्ठ, अनि हुनुहुन्छ हाम्रो सुनिता कुलुङ, अभागी सिर्जना, अनि काली कमलावने, अनि सोनिम शेर्पा, अस्मी सोताङ, अनि लगायत धेरै साथीहरू हुनुहुन्छ। हाम्रो मन्जु थापा र सपना खड्का पनि हुनुहुन्छ, उहाँहरूलाई पनि सम्झना, अनि जीवन फाबेन, अनि भाइ कृष्ण तामाङलाई पनि सम्झँदै बिदा भए है त। ओके बाई बाई,
1: नमस्कार। ढकाल धर्मराज हुनुहुन्थ्यो, संयुक्त अरब इमिरेट्स, अहिले यो नामले परिचित छ, दुबई होइन, देखि हुनुहुन्थ्यो। मैले अलि लामो समय किन कुरा गरेँ भन्दा यतिखेर घर देशमा हुनुहुन्न हुनुहुन्न, उहाँ परदेशमा हुनुहुन्छ, त्यो कारणले पनि समय लिएँ, तपाईँले यसलाई बुझिदिनुहुनेछ। आज एउटा मात्र टेलिफोन हाम्रो खुला छ होइन, 4591-93 मात्र छ, 400 समस्या भएको कारणले तपाईँहरू 4591-93 प्रत्यक्ष आउनुहोला। हामी घर देशका कुरा गर्छौँ, परदेशका कुरा गर्छौँ, गाउँ पाखा पखेरीका कुरा गर्छौँ, आमाका कुरा गर्छौँ, बाबाका कुरा गर्छौँ होइन, आमा बुवा दाजुभाइ दिदीबहिनी काका काकी मामा मैजू भान्जा भान्जी सबैको कुरा गर्छौँ। अहिलेलाई पृष्ठभूमिमा घन्किसक्यो, सर्वाधिक सफल भएका नेपाली लोकगीत सङ्गीत क्षेत्रमा सफल भएका हो यो रामजी खाँड र शिव हमाललाई यही भाकाले परिचित बनायो, आजसम्म यही नामले उहाँहरू परिचित हुनुहुन्छ। पछ्यौरीले बहिना आजै टुङ्गो लगाइदियो, माया छ कि छैन, प्रिय भाका छ, आशिष म्युजिक प्रणालीको उत्पादनबाट त्यो बेला आएको यो भाका निकै प्रिय भाका छ। रामजी खाँ र विष्णुमाझीको आवाज, शिव हमालको लय तथा शब्द सृजनामा तयार भएको भाका, अहिलेको लागि लोकमालामा पछ्यौरीले बहिना।

0: वैदिक आयुर्वेद सेवा प्राली टांगला चौक कृतिपुर काठमाडौँ
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमाडौँ स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात गोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ कि।
5: मेरो तोला कान्त सुनार पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुल लागेको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6.5 गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कृतिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
1: Smile on your face, spirit in your heart.
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: böyle panya. Extreme Energy Drink.
1: भाउजू नमस्ते, होइन कति राम्रो गहना हो।
2: दिदी नमस्ते, आहा कति राम्रो गहना।
3: ए हजुर नमस्ते, गहना त साह्रै राम्रो लगाउनु भएको छ त।
1: होइन तिमीलाई मात्र नमस्ते गर्छन् त सबैजना।
4: यो सब नमस्ते ज्वेलर्स महाराजगंज चक्रपथमा बनाएको गहनाको कमाल हो के, बुझ्नुभयो त।
5: 24 क्यारेट का शुद्ध सुन का आकर्षक गहना बनाउन विश्वासिलो ज्वेलर्स नमस्ते ज्वेलर्स
6: महाराजगंज चोकबाट देब्रेपट्टि दोस्रो घर बाँसबारी जाने बाटो। फोन नम्बर 43 79 349 र 98 510 78 286।
7: आयोडिन युक्त नुन खाऊ, मानसिक फुर्ती र शारीरिक शक्ति बढाऊ।
8: सधैं दुई बालबालिका चिन्ह भएको प्याकेटको आयो न्यू शक्ति र भानु नुन मात्रै खाने गरौं।
7: दुई बालबालिका चिन्ह भएको प्याकेटमा राखिएको आयोडिन युक्त नुन नै किन प्रयोग गर्ने?
8: गलगाँड नियन्त्रण गर्न,
7: मानसिक र बौद्धिक क्षमता विकासको लागि,
8: लाटो लठेब्रोपन नियन्त्रण गर्न,
7: पुनरुत्पादन क्षमताको वृद्धि गर्न
8: र बाल मृत्यु दर घटाउन।
7: नेपाल सरकारले सन् 2016 NDHS सर्वे गर्दा उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गर्ने 5 वर्ष मुनिका बालबालिकाको संख्या करिब 94.5% पुगेको छ।
9: साल्ट ट्रेनिङ कर्पोरेसन लिमिटेड।
10: नेपाली लोकदोहोरीको क्षेत्रमा अर्को एक उत्कृष्ट साङ्गीतिक कोशिली एस कुमार दंगाल र भगवती कार्कीको पहिलो प्रस्तुति लोकदोहोरी गीत ए जुनेली।
11: फुल्ले बस्ता ए जुनेली छाडेसी झरना सुरु भयो आँखाले बात गर्न।
10: सविन्द्रा सेन्चुरीको लयमा राज बराइलीको उत्कृष्ट शब्दभित्र रमेश राज बराइली, एस कुमार दंगाल र रञ्जिता विश्वकर्माको सुमधुर आवाजमा सविन्द्रा सेन्चुरी युट्युब च्यानलबाट अब डिजिटल बजारमा उपलब्ध छ। लोकदोहोरी गीत

सुन्दै हुनुहुन्छ लोकमाला एमसिआरमा जनार्दन, यो आवाजमा तपाईँकै मनको साथी प्रदीप सापकोटा रहेको छु। आज मङ्गलबार बसाई, रमाइलो बसाई। आज टेलिफोनमा केही समस्या छ होइन, 45 सेकेन्ड 93 सीमा मात्र कुराकानी गरिरहेका छौँ हामीले, 4 सीमा समस्या छ। त्यस कारणले पनि तपाईँहरू 45 सेकेन्ड 93 सीमा नै प्रत्यक्ष टेलिफोनमा आउनुहोला, घरदेशका कुरा गरौँला, परदेशका कुरा गरौँला, होइन गाउँ बस्तीका कुरा गरौँला। अब त कति साथीहरू अब तम तयार हुनुभयो होला, अब दसैँ आउँदैछ होइन, अब घर जानुपर्छ, पिङ खेल्नुपर्छ, रमाइलो गर्नुपर्छ, वर्षौँदेखि साथीसँग भेट नभएको कुराहरू होइन भेटमा मनका बहहरू पोखाउँला भन्ने कतिका योजना छन्। त्यो योजनाहरू पनि हामी चाँडै यो तपाईँको घरसम्म पुर्याउँछौँ, किनभने समय बाँकी छ नि होइन। अब आजबाट तिजका भाकाहरू अर्को साल मात्र बस्छन्, भोलिबाट हामी निरन्तर होइन अब अरू भाका छन् नि त, नेपाली लोकगीत सङ्गीतमा आएका यावत भाका कति हो, कति भाका त हजारौँ आउँछन्। अब राम्रा नराम्रा चाहिँ तपाईँले मिलाएर सुनिदिने हेरिदिने बानी बसाल्नुपर्छ। राम्रा सृजनालाई रेडियो काठमाडौँमा सदैव प्राथमिकतामा राख्छौँ हामी। अब नराम्रा सृजना यो भाइरल भनिन्छ नि, भाइरल भाकालाई चाहिँ सकेसम्म हामी बजाउँदैनौँ, तपाईँले पनि नबजाउनु होला होइन। अब यो सञ्चारकर्मी साथीहरूलाई पनि आग्रह रह्यो, कोही साथी आइसक्नु भएको जानकारी दिनुभएको छ। नमस्ते।

0: माया छ कि छैन, गलबन्दीले भएन आजै टुङ्गो लगाइदेऊ, माया छ कि छैन। हरि ओम नम शिवाय। नमस्ते हजुर।
1: नमस्ते, हरि ओम नम शिवाय। कहाँबाट को बोल्नुभयो? लागेको थियो मलाई त बिर्खा। अनि के छ यतिखेर रेडियो जुगल सुनेरै हो?
0: हजुर हजुर।
1: धन्यवाद छ रेडियो जुगल परिवारलाई पनि तपाईँको र हाम्रो भेट गराएको छ यसरी, होइन नजिक, अब दुरी टाढा भए पनि भावनात्मक रूपमा हामी नजिक छौँ। यतिखेर तपाईँ हुनुहुन्छ कहाँ?
0: सिन्धुपाल्चोक
1: त्रिपुरा सुन्दरी गाउँपालिका। रमाइलो लाग्छ, अब पुग्न पाएको छैन म, होइन, तर यो नाम चाहिँ धेरै सुनेको हो, होइन, मनमा छ। कुनै दिन समयले साथीको खण्डमा हामी आउँछौँ नि ल बिर्ख।
0: रमणीय स्थल छ तपाईँको त्यहाँनिर चाहिँ, त्रिपुरा सुन्दरी नामै त उहाँको मजाको राम्रो खालको एउटा मन्दिरको पनि एकदमै राम्रो खालको अवस्था छ।
1: त्रिपुरा सुन्दरी माई, होइन,
0: त्रिपुरा सुन्दरी माई, त्यहाँनिर भव्य मेला लाग्छ हरेक अब समयको चाहिँ तपाईँको यो दसैँ दसैँमा चाहिँ निकै राम्रो मेला लाग्ने ठाउँ पनि हो।
1: मलाई थोर बहुत थाहा छ
0: हजुर,
1: किनभने त्रिपुरा सुन्दरीको बारेमा धेरै वर्ष सुनियो है मिडियामा पनि, त्रिपुरा सुन्दरी सम्बन्धी प्रोग्रामै थियो एक ताका, होइन, त्यही भएर पनि मैले ख्याल गरेको। खैर केही छैन, के छ ल नयाँ नौलो खबर बताउनुहोस् त्यहाँको?
0: ठिकै छ, अब आज हरितालिका पनि लगभग आज श्री पञ्चमी चाहिँ अब कतिपय साथीहरूले भित्राउनु पनि भयो, अब कतिपयले चाहिँ फेरि पञ्चमी पुरै नहुने पनि यस्ता मिटमा होला, होइन,
1: पञ्चमी आजकै दिन परेछ क्या, भोलिपल्ट पर्थेछ, होइन,
0: मेरो त ठिक छ आज, मेरो पनि म्याडमले अब म खास तपाईँको सिकारहरू चाहिँ अलि मबाट टाढा हुन्छ, अनि मेरो लागि चाहिँ अब शाकाहारी भनेर म्याडमले पनिर र खाना बनाइदिनु भएछ मलाई पनि।
1: आहा, पनिर मिठो
0: हुन्छ। म पनि भर्खर खाएर चाहिँ यहाँनिर के भन्छ आराम गरेर हजुरको कार्यक्रम सुन्दै, अनि म्याडम भनिसक्छ पनिर भनिसक्छ, उहाँ पनि मुसमुस हाँसिरहनु भयो, हालत छेउमै बसिरहनु भएको छ।
1: धन्यवाद छ मिठो मुस्कानको लागि, है, सम्झना पनि छ।
0: हजुरको कार्यक्रम त निकै मजाले पहिलादेखि नै सुन्ने नै हो, पहिला भन्नाले अब यहाँ हामीले खासै सुन्न त लगभग यो दुई चार हप्ता भयो होला, होइन, न त त्योभन्दा अगाडि त खासै सुन्न सक्ने अवस्था थिएन, अहिले चाहिँ एकदम क्लियरै सुनिन्छ क्या, त्यही भएर पनि एकदम राम्रो लाग्छ मलाई त्यही हो। मङ्गलबार आइतबार अनि सोमबार चाहिँ कहिले फेरि आगमन होला भन्ने खालको पनि पर्खाइमै हुन्छु क्या म चाहिँ,
1: है, किन राम्रो लागेको होला?
0: होइन यस्तो हो नि त सर, एउटा के हो भनेदेखि हरेक समयमा चाहिँ यो एउटा प्राकृतिक अनि नेपालको संस्कृतिहरू झल्किया छ कि यसमा, तपाईँको कार्यक्रममै त तपाईँको गीतमाला भन्ने छ, होइन, त्यही भएर पनि होला पुरै फुलको थुङ्गाहरू चाहिँ सजिएर बसेको जस्तै हुन्छ, मलाई अनुभव त्यो हुन्छ क्या, जब आइतबारबाट सोमबार मङ्गलबार तिन दिन चाहिँ म तपाईँको कार्यक्रममा समावेशै हुन चाहिँ खोज्छु, तर कहिलेकाहीँ चाहिँ अब त्यो समय अभाव अथवा त्यो अब अलिकति प्राविधिक गडबडीले गर्दाखेरि पनि समावेश हुनु गाह्रो हुन्छ, नत्र हर्पलै अनि साथीहरूलाई पनि त साथ दिनु पऱ्यो, त्यो हो कारण गर्दाखेरि पनि म चाहिँ धैर्यता क्या सन्तो गर्ने के गरी लागिहालेछ भने लागिहाल्यो, लागेन भने पनि हजुरहरूको अरू साथीहरूको कार्यक्रम सुन्ने बस्ने त्यही नै मेरो चाहिँ चाहना पनि हो, इच्छा नै हो। अनि यतातिर सबै ठिक छ हजुर, उतातिर के कसो छ?
1: एकदम राम्रो छ।
0: लगभग मैले आँखा देखिन्जेल चार पाँच वर्ष अगाडि त फेरि म प्रायः मेरो बसोबासै काठमाडौँ थियो, अब अहिले पछि चाहिँ केही सिप नलाएपछि म चाहिँ अब काठमाडौँको रमणीय स्थल भन्दा नि म चाहिँ प्यारो मेरो गाउँमै बस्छु भनेर चाहिँ अहिले चाहिँ सानो सुन्दर घर छ, म त्यही घरमै अटाउँछु, अरू कुरो त सामान्य नै हो।
1: सानो घर छ, ठुलो मन छ, होइन, गाउँघरको मन फराकिलो हुन्छ, सहर जस्तो कहाँ हुन्छ र, होइन,
0: स्वच्छ अनि हराभरा अनि स्वस्थ खाना पाइन्छ, त्यही भएर पनि अहिलेसम्म चाहिँ सकुशल रहेको छु। एउटा खालको चाहिँ दुःखको कुरा चाहिँ मलाई फेरि त्यो तपाईँको पहिला अब त्यो माइग्रेन्ट मेडिसिन चाहिँ बेला बेलामा चलाइरहनु पर्ने हुन्छ, त्यही भएर चाहिँ अलिक समस्या आउने कि बेला बेलामा।
1: ल बिर्ख, अब आफ्नो ख्याल गर्नुहोला, होइन, अब यो समय हो, समयले कता पुर्याउँछ कहाँ डोर्याउँछ पत्तै नहुने, आफ्नो ख्याल गर्नुहोला, परिवारको ख्याल गर्नुहोला, है त।
0: हस् हजुर, धन्यवाद त्यति भनिदिनु हो, त्यो आशा एकदम ठुलो गौरवको कुरा भयो हजुर।
1: मनमा राखेका छौँ हामीले, मुटुमा राखेका छौँ, होइन, अब कसलाई सम्झिने?
0: अब सम्झिनु पर्दा त अब सबैभन्दा पहिला अब हरितालिका तीजको चाहिँ सम्पूर्ण मित्रहरूले आफ्नो आफ्नो तरिकाले मनाउनु भयो, एउटा खालको धर्म भनेर सबैको आफ्नो आफ्नो तरिकाको धर्म मान्ने एउटा संस्कृति आफ्नो ठाउँमा छ, त्यो भनेर हामीले अब आफ्नै धर्म मात्रै ठुलो भन्ने कुरो पनि त होइन, समान रूपमा चाहिँ नेपालमा जे जति वैदेशमा जे जति धर्म छ आफ्नो खालको सबै धर्म आफ्नो आफ्नो हिसाब किताबले मनाउनुहुन्छ, मनाउनुहोस् उहाँहरू सबैलाई, मैले चाहिँ एउटा राम्रो खालको चाहिँ आफ्नो आफ्नो तरिकाले मनाउँदा राम्रो हुन्छ भन्ने पनि सुझाव दिएँ। र अर्को कुरा अब अहिले देशमा जे जस्तो प्रक्रिया भए पनि अब अहिले नयाँ सरकार एउटा चलाइरहनु भएको छ, उहाँहरूलाई पनि म के आग्रह गर्छु भने विगतमा जे जति कमी कमजोरी भयो त्यो तपाईँहरूबाट पनि भयो होला, अब विगतमा चाहिँ सरकार चलाउने अब माननीय जीवहरूबाट पनि भयो होला, यो कुनै पनि कुराहरूलाई तपाईँहरूले चाहिँ दुविधा नराखेर साथसाथै अगाडि बढेर चाहिँ एउटै खालको चाहिँ धारणा राखेर चाहिँ अब बन्ने देशलाई समृद्ध र सुखी नेपाली बनाउनुहोस् र साथै अब कार्यक्रम चलाउँदै हुनुहुन्छ हजुरहरू गीतमाला सम्पूर्ण टिमलाई अनि सम्पूर्ण रेडियो प्रेम श्रोता र सहभागिता अनि साथै मेरो घर परिवार मेरो मैले सबैभन्दा धेरै अलिकति मनमुटुदेखि नै अब त्यो परिस्थितिले गर्दाखेरि पनि मेरो एउटा खालको चाहिँ अवस्थाले गर्दा पनि त्यस्तै अवस्था पुगेको अवस्थाले गर्दा मैले चाहिँ अलिक धेरै नजिकबाटै चाहिँ देख्न र निहाल्न पाएको अन्तिम अवस्थामा भनेको

0: राख्यौ। अब गमलामा जाई भगवान चाहिँ सर्वाधिक सफल हो, होइन, पुरानो भाका बाबाको सृजना थियो भने चाहिँ अहिले चाहिँ छोरीले गाउनु भएको छ, मनिषाको रसायनी र प्रताप दासको आवाज थियो भने अभिनय पनि प्रताप दास र मनिषाको रसायनीको थियो। लय शब्द सृजना चाहिँ अब चर्चित कलाकार नवराजको रसायनीको थियो। पुनः पनि स्वागत छ। 45 91 300 कुराकानी गरिरहेका छौँ। 400 समस्या छ आज, होइन, आउनुहोला। हामी घर देशका कुरा गर्छौँ, परदेशका कुरा गर्छौँ, होइन, तपाईँका घर आँगनीका कुरा गर्छौँ, कहिले तिजका कुरा गर्छौँ, कहिले दसैँका कुरा गर्छौँ। अब दसैँका कुरा चाहिँ हामी पछि गर्छौँ, किनभने अहिले अहिले समय पनि छैन, अहिले गर्दा अलिक हल्लो पनि महसुस हुन्छ तपाईँलाई, होइन, आउनुहोला। कोही साथी आइसक्नुभयो, नमस्ते, आउनुभयो है। तपाईँ आउनु भएन भने त हामीलाई खल्लो लाग्छ नि हो। यस्तै हो, समस्यै समस्या, यो देशै समस्यै समस्यामा छ। अब समस्याको समाधान चाँडै होला सायद है। हुन्छ, अब 400 समस्या चाहिँ भइ नै हाल्छ, होइन, देशको समस्या चाहिँ अब हामीले भन्न सक्दैनौँ। अब खैर केही छैन, सायद होला, राम्रो होला, होइन, हो नि, अन्तिम मन छौँ। फेरि आइतबार भेट भइहाल्छ। अब तिजका भाका आज अन्तिम रह्यो यो वर्षलाई, होइन, के गर्ने होला, दुःख पो लाग्छ हो। अर्को महिना जोस जागर लिएर आउँछौँ नि हामी, होइन। रमेशजी के छ घर परिवार, मलाई बताउनुहोस्।
1: एकदम राम्रै छ हजुर।
0: हो, ल, राम्रो होस् सदैव है, यही कामना गरेँ। अब केही भन्नु छ, यस्तै पर्छ, के गर्ने, यो बारलाई छेक्न सकिन्न, रोक्न सकिन्न, समयलाई रोक्न सकिने भए त म त उहिले 20 वर्ष अगाडि नै रोकिदिन्थेँ। अब मिल्दैन है, त्यस्तो लाग्छ मलाई पनि। खर केही छैन, अब फेरि पनि आइहाल्छु नि अर्को साता। सिन्धुपाल्चोकको साथी हो, सिन्धुपाल्चोक त अब सबै जनरा नेपालकै हो, काभ्रे मेरो भए जस्तै, रामे साहब कसैको, काठमाडौँ कोही साथीको, त्यस्तो लाग्छ क्या, त्यस्तो लाग्ने रहेछ। ल छोटो है त, छोटो मिठो कुराकानी भयो। रमेश कार्कीजी हुनुहुन्थ्यो फर्पिङबाट, निकै राम्ररी गफको। अब छोटो मिठो, कहिले काहीँ अलि लामो हुन्छ, कहिले काहीँ छोटो मिठो हुन्छ। केही कमेन्ट दिन्छु म। नमस्ते, म पनि हेर्दै र सुन्दैछु प्रवासबाट, भन्नुभएको छ ढकाल धर्मराजजीले। त्यसै गरी सानुमाया शेर्पाजी पनि हुनुहुन्छ, सबैमा मिठो सम्झना है भन्नुभएको छ। पदम बहादुर खातीजी पनि हेर्दै र सुन्दै हुनुहुन्छ, नमस्ते, चिया नास्ता भयो त भन्नुभएको छ। चिया आज धेरै भयो, नास्ता बाँकी नै छ। सबैलाई धन्यवाद छ है। अब समय एकदम कम छ, भाका नै सुनौँ कि भन्ने लाग्यो मलाई, अनि छोटो मिठो कमेन्ट म एकछिनपछि वाचन गर्छु। छोटो मिठो भाका सुनौँ, अब पनि मिठै भाका बज्दैछ है, यति मिठो बज्दैछ कि फुलको माला रमाइलो भाका छ, काठक्षेत्रको भाका, अब रमाइलो नहुने त कुरै भएन। फुलको माला नुवाकोटका यी कलाकार निकै प्रिय लाग्छ मलाई, उहाँको सृजना, उहाँको आवाज। अहिलेको लागि नाचौँ नाचौँ लाग्ने भाका छ, उद्धव कार्की र रचना निमालको आवाज रहेको छ भने, लय शब्द सृजना प्रकाश पराजुली लगायतको रहेको छ। अहिलेको लागि फुलको माला।

फुलको माला निकै नै मिठो भएको राख्यौँ हामीले होइन, अनु पराजुली लगायतको कुशल अभिनय, प्रकाश पराजुलीको सृजना, त्यसै गरी उद्धव कार्की लगायतको कडबडी आवाज, रचना रिमाल, यति मिठो आवाज त अब कुरै नगरौँ, सुनिरहौँ लाग्ने आवाज छ। अब भने हामी पनि बिदा हुन्छौँ, समय एकदम कम छ, केही कमेन्ट म वाचन गर्छु होइन। दिलीप परी लेख्नुहुन्छ, नमस्ते दाई, हामी पनि सुन्दैछौँ है माछा पोखरी काठमाडौँबाट भन्नुभएको छ, भाइलाई धेरै धेरै धन्यवाद छ। त्यसै गरी यम्पा राई, निकै रमाइलो नाउँ रहेछ, म पनि सुन्दैछु है भन्नुभएको छ, धन्यवाद छ। अनिसा मगर हेर्दै रहेर सुन्दै हुनुहुन्छ, रामजी घिमिरे सदैव आउनुहुन्छ चितवनबाट, उहाँलाई पनि सम्झना छ, माया छ होइन। अनिसा मगर, हेलो नमस्ते दाई, गुड इभिनिङ, म पनि हेर्दै रहेर सुन्दैछु भन्नुभएको छ, यहाँलाई पनि धन्यवाद छ। सुन्नुभयो हेर्नुभयो तपाईँ सम्पूर्ण आत्मीय मनहरूलाई मनदेखि धन्यवाद व्यक्त गर्छु, हामीलाई साथ दिनुभयो। त्यसै गरी रेडियो जुगल 98.1 मेगाहर्ज मार्फत साथ दिनुभयो, सुनिताजीलाई पनि धन्यवाद छ। रेडियो काठमाडौँ 92.1 मात्र साथ दिनुभयो, जनार्दनलाई धन्यवाद छ। टेलिफोन गर्नुभयो तपाईँलाई त अब धन्यवाद, नदी त बस्नै सकिन्न। सुन्नुभयो, यात्रा गर्दै सुन्नुभयो, सुखमा सुन्नुभयो, दुःखमा सुन्नुभयो, तपाईँ सबैलाई धन्यवाद होइन। अब तपाईँलाई भेट्न म आइतबार आउँछु होइन, आइतबार सोमबार मङ्गलबार तपाईँ हाम्रो भेट हुन्छ। अब हाम्रा अन्य प्रस्तुति तपाईँले सुनेर साथ दिनुहुन्छ, सदैव माया गर्नुहुन्छ होइन, रेडियो काठमाडौँलाई मनमा सजाउनु भएको छ, मन आयो भने अन्य प्रस्तुति सुन्नुहुन्छ नि होइन, आइतबार त भेट भइहाल्छ भन्दै अन्तिम खण्डमा छौँ हामी। यति सुनिदिनु भयो, माया गरिदिनु भयो तपाईँ सम्पूर्ण आमा बुबा दाजुभाइ दिदीबहिनी काका काकी मामा माइजू भान्जा भान्जी सबैलाई धन्यवाद छ। टेलिफोनमा धेरै कुराकानी गर्न सकिएन, अलिक समस्या भएर पनि हो, अब 400 समस्या थियो आज भन्दै अन्तिम खण्डमा आयो मन्जरी, धेरै वर्षपछि बजाएँ मैले भाका, सुरुवाती समयमा निकै अनेर गरियो भाका, प्रिय आवाज छ प्रकाश पराजुली लगायतको आवाज छ होइन, मन्जरी प्रिय आवाज छ प्रकाश पराजुली र देवी घरती मगरको आवाज रहेको छ भने, कुशल अभिनय गर्नुभएको छ प्रिय लाग्छ महानायक राजेश हमाल लगायतको प्रिय अभिनय, प्रिय भाका पश्चिमेली लयमा आधारित रहेको भाका छोड्दै छोड्दै आजको बसाई लोकमालाबाट तपाईँकै मनको साथी, तपाईँकै सुख दुःखको साथी, प्रिय साथी बिदा हुन्छु। तपाईँको रात सुखमय रहोस्, शुभ रहोस्, सबैको जय होस्, सबैको कल्याण होस्। मन्जरीसँगै बिदा भए है, हस् नमस्कार, परिवर्तन सम्भव छ।

0: Radio Kathmandu 92.1 Studio Time
1: 9 PM
2: Powered by
3: तपाईको जीवनमा रंग भर्दै चेजका अप्लायन्सेसहरु 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार पुर्जाहरु ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
4: चेज मिक्सर ग्राइंडर ओम हॉस्पिटल वी केयर फॉर यू
5: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छाना मुनि
6: निजी क्षेत्रको अग्रणी अस्पताल
5: ओम हॉस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
7: एक्सट्रीम एनर्जी ड्रिंक

0: तपाईँ सुन्दै हुनुहुन्छ आधुनिक गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप आधुनिक गीतहरूको साथमा
1: क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड।

0: Om Hospital and Research Center.
1: Brand to be associated with Speed Break. Every hour, 10 minutes, it's time for Radio Kathmandu Speed Break.
0: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छाना मुनि
2: 25 वर्षदेखि स्वास्थ्य उपचारमा निरन्तर सेवारत निजी क्षेत्रको अग्रणी अस्पताल
0: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
2: फोन नम्बर 01-42-76-225 र 01-45-76-225 ओम हस्पिटल वी केयर फर यु
1: 92.1 एट द स्पीड अफ लाइफ
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
5: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा
6: सबै रेन्जका स्मार्टफोन ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा
7: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन ब्याज दर 0%
6: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज
7: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू
6: BDS मोबाइल हब KL टावर चाबहिल ग्राउन्ड फ्लोरमा भित्र पस्ने बित्तिकै देब्रेपट्टि
5: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 98-019-56509 र 98-010-015-79 साथै BDS मोबाइल हबको फेसबुक टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ
6: हाम्रो प्रतिबद्धता सस्तो मूल्य गुणस्तरीय र इमानदारीता
5: BDS मोबाइल हब KL टावर चावहिल
8: रंग बहार
9: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
8: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
9: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि
8: घर रंगाऊ खुशी बनाऊ
9: उपहार जित्ने अवसर पाऊ
8: बर्जर पेन्सले

0: Pelipponia. Extreme energy drink.
1: आँखा सम्बन्धी हरेक समस्याको समाधान अब तिलगङ्गा सिटी आई सेन्टर चुच्चेपाटी चाबहिलमा।
2: तिलगङ्गा आँखा अस्पतालका दक्ष तथा अनुभवी विशेषज्ञहरूद्वारा मात्र जाँच हुने यस तिलगङ्गा सिटी आई सेन्टरमा सुलभ मूल्यमा आँखाको जाँच गरी मोतियाबिन्दु, जलबिन्दु जस्ता रोगहरूको उपचार गरिन्छ।
1: यति मात्र हो र आँखाको पर्दा, नानी र अन्य भागमा हुने समस्याको उपचार तथा शल्यक्रियाका साथै बाल चिकित्सा, नेत्र रोग जस्तै आँखा टेढो हुने, अल्छी आँखा, दोहोरो दृष्टिको पनि उपचार गरिन्छ।
3: याद राख्नुहोस्, तिलगङ्गा सिटीआई सेन्टर चुच्चेपाटीमा उपचारको लागि धेरै समय खुर्नु पर्दैन। साथै तिलगङ्गा अप्टिकल सिटी नामक चस्मा पसल र फार्मेसीको सेवाहरू पनि उपलब्ध छन्। थप जानकारीको लागि 01-59-14-563 र 98-013-58-576।
4: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा आयुर्वेद उपचार पद्धतिमा नेपाली जडीबुटीको प्रयोग गरी हासिल भएका सफलताको कथाको बारेमा चर्चा गर्छौ र हाम्रो यस कार्यक्रमसँग सहकार्य गरेको छ वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्सोक नारायणगढले। भनिन्छ, संसार भरका मानिसको खान पान र जीवन शैली फेरि प्रकृति तर्फ फर्कदैछ। त्यस्तै मानव जीवनमा लाग्ने अधिकांश रोगको उपचार समेत जडीबुटीबाट प्रयोग हुने संसारको सबैभन्दा पुरानो उपचार पद्धति आयुर्वेद तथा प्रकृति तर्फ फर्कने क्रम बढ्दै गएको छ। नेपालमा त आयुर्वेद उपचार पद्धतिको यति धेरै सम्भावना छ कि नेपालका जडीबुटी संसारका सबैभन्दा शक्तिशाली र क्यान्सर जस्तो भयानक रोगमा समेत निको पार्न सक्ने क्षमता रहेको आयुर्वेद क्षेत्रका विज्ञहरूले दावी गर्दै आएका छन्। हो, साँच्चै आयुर्वेद र प्राकृतिक चिकित्सा पद्धतिमा भनिएका सबै कुरा झुटा हुन् भन्ने लाग्छ भने मेरा बाले दिएको सल्लाह गलत हो भने जस्तै हो। अनि नेपाली जडीबुटीमा कुनै पनि शक्ति छैन भन्नु भनेको मैले खाएको आमाको दुधमा कुनै पनि पोषण थिएन भनेर बुझ्नु जस्तै हो। आउनुहोस्, आजको कार्यक्रममा हामी मानव जीवनमा लाग्ने अधिकांश रोगमा आधुनिक चिकित्सा पद्धति हारेको तर हाम्रा नेपाली जडीबुटी र आयुर्वेद उपचार पद्धतिले सजिलै जितेको अपत्यारिलो सफलताको कथा प्रस्तुत गर्दैछौ।
5: गैंडाकोट धारा पानीकी सीता ढकाललाई एउटा समस्या थियो। सुन्दा सामान्य लाग्न सक्छ, तर उहाँका लागि भने यो जटिल समस्या नै थियो, घाँटी सुक्खा हुने समस्या।
6: मलाई त यो समस्याहरू त विभिन्नहरू थिए। यो घाँटी एकदम धेरै सुक्खा हुने, जे खाए पनि मुखमा थुकै नआउने, के घाँटी त्यसै टाइट हुने होइन, अनि एकैछिन पानी खायो एकैछिन पछि मुखमा थुक हुने, तर घाँटी चाहिँ सुक्खा हुने।
5: समस्या झन झन बढ्दै जान थालेपछि उहाँ साना ठुला सबै मेडिकल र अस्पतालमा पुग्नु भयो, तर समस्या 20-19 भएन।
6: सरकारी अस्पतालमा नि गए, अनि मलाई त्यो औषधि खाएर सन्चो भएन।
5: कहाँ जाने र के गर्ने अवस्थामा पुग्नु भयो कि उहाँले रेडियो मार्फत वैदिक आयुर्वेद सेवा प्रणालीको बारेमा थाहा पाउनु भयो र उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणालीको शाखा लाइन्सोक नारायणगढमा जानुभयो।
6: मैले रेडियोहरू सुन्दा पनि वैदिकमा एकदम सन्चो भएको खबरहरू मैले धेरै सुनेकी थिएँ, अनि एक फेरि त्यहाँ पनि विचार गर्न पर्यो भनेर गए।
5: समस्या निको हुने विश्वास नमानी नमानी उपचारको लागि पुग्नु भयो कि उहाँले अन्तत केही दिनमै उहाँको समस्या नेपाली जडीबुटीको शक्तिले निको भयो र आज उहाँ खुसीले दङ्ग हुनुहुन्छ।
6: सबैजनाले विश्वास गरे हुन्छ, यो चाहिँ मैले खुद समस्या भोगेर अब त्यहाँ सन्चो हुने भएछ भने त्यहाँकोले हुन्छ, नत्र तकोले मलाई चाहिँ हुँदैन भनेर गकिम नभन्दै मेरो विश्वास मैले जे बोकेर गए थिएँ त्यो मैले पूर्ण पाएँ।
5: अहिले आयुर्वेद चिकित्सा र जडीबुटी प्रतिको विश्वास उहाँमा थप चुलिँदै गएको छ र भन्नुहुन्छ,
6: हाम्रो लागि यो भगवान्ले दिएको वरदान हो भन्छु कि मैले, किनभने मलाई त यो आयुर्वेदी भन्ने बेसरी विश्वास लाग्छ। भगवान्ले दिएको औषधि त कुनै बनावटी होइन, यो एकदम सत्य हो।
5: जब उहाँलाई निको भयो तब उहाँलाई दुबईमा रहेको भाइको याद आयो। लामो समयदेखि पेटको समस्याबाट ग्रसित भाइले काठमाडौँ र दुबईका नाम चलेका अस्पतालमा लाखौं पैसा खर्च गरिसकेका थिए, तर समस्या झन झन बढ्दै गएको थियो।
6: पेटमा यो आन्द्रा खाला गएको भन्ने, अब उहाँ दुबईमा कति खर्च गर्यो, 8-9 लाख खर्च गर्यो, काठमाडौँ आएर खर्च गर्यो। पहिला त मेरो भाइले नि विश्वास गर्थेन, अनि मैले जे होला होला भाइ मेरो लागि एक महिनालाई औषधि खाइदिए भनेर मैले भाइलाई रिक्वेस्ट गरेर
5: त्यसपछि अनलाइनबाटै परामर्श लिए चिकित्सकको सल्लाहमा दिदी सीता ढकालले नेपाली जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि दुबई पठाइदिनु भयो।
6: त्यसरसँग गएर यस्तो यस्तो समस्या छ सर, अब के गर्ने हो भनेर भाइलाई फोन गरेर मैले फोनकै आधारमा औषधि पठाएँ। 2.5 वर्षको समस्या हो, पुरा 3 महिना औषधि खाएपछि त्यसलाई सन्चो भयो।
5: उहाँको जीवनमा लागू भयो साना सत्य ठुला भ्रम भन्ने कुरा। उहाँको जटिल समस्या अपत्यारिलो तरिकाले समाधान भएपछि उहाँले अहिले दिदीलाई भन्न थाल्नु भएको छ।
6: अहिले भरपूर विश्वास गर्छ के, अहिले के उहाँ छुट्टी आयो, विदेशबाट नि आयो, त्यहाँ सरलाई भेट्यो, एक फेरि जच आयो पनि फेरि त्यसले 45 दिनको औषधि लग्यो। दिदी मलाई वैदिकले सन्चो बनायो, केही भयो भने मेरो परिवारलाई नि वैदिकमै लैदिनु है भन्छ अहिले मेरो भाइले।
5: आजको कार्यक्रममा हामीले प्रस्तुत गर्यौं नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको कथा। तपाईँ पनि अन्य विभिन्न उपचार पद्धतिबाट पटक पटक उपचार गर्दा पनि रोग निको नभएर जीवनदेखि नै निराश हुनुहुन्छ भने आयुर्वेदिक उपचार पद्धति मार्फत उपचार गरी रोगलाई जरैदेखि निको बनाई आरोग्य जीवन बाँच्नुहोस्। आजै सम्पर्क गर्नुहोस्
7: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, मोबाइल 98 5 12 40 9 34।
8: तपाईँ सुन्दै हुनुहुन्छ आधुनिक गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप आधुनिक गीतहरूको साथमा।
9: क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड।

0: वैदिक आयुर्वेद सेवा प्राली टांगला चौक कृतिपुर काठमाडौँ
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमाडौँ स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ। अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात घोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्तसेना पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो। एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले छायाचित्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कीर्तिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
1: Smile on your face, spirit in your heart.
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: Hi, you're looking dazzling today.
9: Oh, thank you. You're also looking gorgeous.
8: Kaswani, seasonal tailoring ko kamalo ke.
9: Oh, same pants.
8: Seasonal Tailoring Center, one of the popular seasonal tailoring, provides expertise in chains on men's and women's clothing as well as leather.
10: Seasonal Tailoring Center, Bag Bazar, Aradhana Complex, Kathmandu. Phone number 424-5268, 4167-579.
8: Seasonal Tailor, our Naksal Badwadini Mapani.
11: शिखरको अटो प्लस बीमा, बीमा क्षेत्रकै नौलो शिखर इन्स्योरेन्सको अटो प्लस बीमा योजना अन्तर्गत रासकट्टी हटाउने, नयाँ सवारी साधन पुनर्स्थापना र दैनिक सवारी भाडा, यातायात खर्च गरी 3 प्रकारका अतिरिक्त लाभ पाइन्छन्। 4 पाङ्ग्रे र 2 पाङ्ग्रे निजी सवारी साधन हुनेले मात्र लिन सक्नेछन्। सवारी साधन पूर्ण क्षति भएमा वा चोरी भएमा पनि कम्पनीले नयाँ सवारी साधन उपलब्ध गराउँछ।
12: थप जानकारीका लागि नजिकैको शिखर इन्स्योरेन्स कम्पनीका शाखाहरूमा सम्पर्क गर्नु। हटलाइन नम्बर 16-6-14-44-41।
13: गुणस्तरीय प्लम्बिङको परपर्दो नाम
14: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
13: सुरक्षा घरको
15: साथ जीवनभरको।

0: तपाईँ सुन्दै हुनुहुन्छ आधुनिक गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप आधुनिक गीतहरूको साथमा
1: क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड।

0: सस्तो, टिकाउ अनि आकर्षक यूपीवीसी झ्याल ढोकाका लागि हामीलाई सम्झनुहोस्। क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड, मुख्य कार्यालय कौशलटार भक्तपुर, शाखा कार्यालय कलमकी ढुङ्गे अड्डा पिपल बुटचोक काठमाडौँ।
1: पावर ब्रॉडकास्टिंग, कीप लिसनिंग।
2: रंग बहार, रंग बहार।
3: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर।
2: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
2: बर्जर पेंट्स।
4: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
7: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा।
8: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
7: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज।
8: हेभी डिस्काउन्ट र समय अनुसार स्पेशल अफरहरू।
7: BDS मोबाइल हब, KL टावर, चावहिल, ग्राउन्ड फ्लोरमा, भित्र पस्ने बित्तिकै देब्रेपट्टि।
6: विस्तृत जानकारी र हाम्रा अफरहरूका लागि फोन नम्बर 98019 56509

0: र 98 010 015 79, साथै बिडिएस मोबाइल हबको फेसबुक, टिकटक लगायत सोसल मिडियामा पनि हेर्न सक्नुहुन्छ।
1: हाम्रो प्रतिबद्धता सस्तो मूल्य, गुणस्तरीय र इमानदारीता।
0: बिडिएस मोबाइल हब, केएल टावर, चावहिल।

0: तपाईँ सुन्दै हुनुहुन्छ आधुनिक गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप आधुनिक गीतहरूको साथमा
1: क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड।

सस्तो, राम्रो अनि टिकाउ फर्निचर खोज्दै हुनुहुन्छ? सम्झनुहोस् सोफा हब काठमाडौँ. गिव योर अफिस एन्ड होम द स्टाइल यु वान्ट. सोफा हबका शाखाहरू काठमाडौँ, पोखरा, बिर्तामोड, चितवन, नेपालगञ्ज, धनगढी, बुटवल र हेटौडा. मजाले टिक्ने, सस्तो पनि, राम्रो पनि. नेपालकै नम्बर वान सोफा फ्याक्ट्री सोफा हब काठमाडौँ. सम्पर्क 9851152589.

0: toilet bunny, yeah. Extreme energy drink.
1: नयाँ ठाउँमा ट्राभल गर्न कसलाई मन लाग्दैन र नेपाल होस् या विदेश जता गए पनि म सधैँ कस्मो नेपाल ट्राभल्स एन्ड टुर्स प्राइभेट लिमिटेडलाई नै सम्झन्छु। सस्तो, विश्वासिलो र भरपर्दो मात्रै कहाँ हो र फोन गरेको केही बेरमै हातैमा टिकट पाउनुहुनेछ, छैन त गजब। फोन नम्बर 01443919 कस्मो नेपाल ट्राभल्स एन्ड टुर्स प्राइभेट लिमिटेड गैरीधारा काठमाडौँ।

0: Kathmandu 92.1 Studio Time
1: 10 PM
2: Powered by
3: तपाईको जीवनमा रंग भर्दै चेजका अप्लायन्सेसहरू 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार्ट पुर्जाहरू ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
4: चेज मिक्सर ग्राइन्डर
5: मजाले टिक्ने सस्तो पनि राम्रो पनि नेपालकै नम्बर 1 सोफा फ्याक्ट्री सोफा हब काठमाडौँ
6: ओम हस्पिटल We care for you.
7: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
6: निजी क्षेत्रको अग्रणी अस्पताल
7: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ

0: तपाईँ सुन्दै हुनुहुन्छ आधुनिक गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप आधुनिक गीतहरूको साथमा
1: क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड।

0: Om Hospital and Research Center.
1: Brand to be associated with Speed Break. Every hour, 10 minutes, it's time for Radio Kathmandu Speed Break.
0: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
2: 25 वर्षदेखि स्वास्थ्य उपचारमा निरन्तर सेवारत निजी क्षेत्रको अग्रणी अस्पताल
0: ओम हस्पिटल एन्ड रिसर्च सेन्टर चावेल काठमाडौँ
2: फोन नम्बर 01-4276-225 र 01-4576-225 ओम हस्पिटल वी केयर फर यु
1: 92.1 एट द स्पीड अफ लाइफ
3: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा
4: सबै रेन्जका स्मार्टफोन ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा
5: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन ब्याज दर 0%
4: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज
5: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू
4: BDS Mobile Hub, KL Tower, Chava Hill, Ground Floor ma, Bhitra Pasne Bittike Devre Patti.
3: Bistrit Jankari ra Hamra Offer Haruka Lagi. Phone number 9809-56509 ra 9810-01579. Sathai BDS Mobile Hub ko Facebook, TikTok lagayat social media ma pani herna saknuhuncha.
4: Hamro pratibaddhata, sasto mulya, gunastariya ra imandarita.
3: BDS Mobile Hub, KL Tower, Chava Hill.
6: Rang Bahar, Rang Bahar.
7: Barger Sangai Upahare Upahar. Bumper Ma Yamaha Razor.
6: Barger Pencil, Harranga Unuhosra. Lucky Draw Marfat. Yamaha Razor 125 Scooter. Bumper Upahar Jitne Mauka Paunuhos.
7: Sathi, 65 inch ko smart TV, refrigerator, washing machine, lagayat, 350 banda badi, akarshak upahar haru pani. Ghar rangao, khushi badao. Upahar jitne avasar pao.
6: Barger Pencil.

0: तपाईँ सुन्दै हुनुहुन्छ आधुनिक गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप आधुनिक गीतहरूको साथमा
1: क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड

0: तपाईँ सुन्दै हुनुहुन्छ आधुनिक गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप आधुनिक गीतहरूको साथमा
1: क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड।

0: वैदिक आयुर्वेद सेवा प्राली टांगला चौक कृतिपुर काठमाडौँ
1: ब्रांड टू बी एसोसिएटेड विथ स्माइल ब्रेक एवरी आवर 25 मिनट्स इट्स टाइम फॉर रेडियो काठमाडौँ स्माइल ब्रेक
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्राली।
3: मेरो नाम सरिता नेउपानी, मेरो घर यो कोटेश्वर दीपनगर। मेरो समस्या 6-7 महिनासम्म डायरिया के दिशा लागिरहने, कहीँ 20-22 चोटि पनि हुन्थ्यो, त्यो भन्दा कम त मलाई थाहै छैन। 8-9 महिनासम्म, 5 महिना भयो होला औषधि खान थाले, अहिले त छैन, अहिले नर्मल छ, आनन्द छ।
4: मेरो नाम भगवती थापा, मेरो घर धादिङ, अहिले चाहिँ म पैयटार बस्छु। समस्या मेरो पौसोको थियो, पौसोकै समस्याले हो दुख्ने, पोल्ने अनि हात घोडा सुन्निने, सास फेर्न नहुने, चिरचिर पसिना आउने। वैदिकमा गएँ, त्यहाँको औषधि खासी चाहिँ अहिले त मलाई एकदमै सजिलो भइरहेछ।
5: मेरो तोला कान्त सिन्हा पर्वतदेखि, मेरो 2 वर्षदेखि फिस्टुलाको समस्या थियो, एकदम टोयलेट गर्दाखेरि दुःख हुने, पिपहरू निस्कने, घाउ बन्ने, एकदम गाह्रो हुन्थ्यो मलाई। आयुर्वेदमा आएर मैले 6 सत्र गरेको, धेरै राम्रो भइसकेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, कृतिपुर ट्याङ्ला चौक काठमाडौँ। मोबाइल 98-5-12-40-9-34।
1: Smile on your face, spirit in your heart.
6: मोबाइल र ल्यापटप सम्बन्धी सम्पूर्ण सेवा अब एकै ठाउँमा।
7: सबै रेन्जका स्मार्टफोन, ल्यापटप र तिनका पार्ट्स खरिद तथा पुरानो सँग एक्सचेन्जको सुविधा।
8: नयाँ मोबाइल खरिद गर्दा 40% डाउन पेमेन्ट र 60% लोन, ब्याज दर 0%।
7: सम्पूर्ण ब्रान्डका मोबाइल लाइभ रिपेयर र रिपेयर गर्दा नो सर्भिस चार्ज,
8: हेभी डिस्काउन्ट र समय अनुसार स्पेसल अफरहरू।
7: BDS Mobile Hub, KL Tower, Chavo Hill, Ground Floor ma, bhitra pasne bittikai debre pati.
6: Bistrit jankari ra hamra offer haruka lagi, phone number 9801956509 ra 9801010579. Sathai BDS Mobile Hub ko Facebook, TikTok lagayat social media ma pani herna saknuhuncha.
7: Hamro pratibaddhata, sasto mulya, gunastariya ra imandarita.
6: BDS Mobile Hub, KL Tower, Chavo Hill.

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
2: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
1: सुरक्षा घरको साथ जीवनभरको।
3: जहाँ विश्वास छ, मनले चिताएको इच्छा पूरा हुन्छ। जय मनोकामना भक्तले। कतै विश्वासले त कतै यहाँका मनोरम दृश्यले तान्छ। कोही भन्छन् माताको दर्शन गर्न पनि केही कारण चाहिन्छ। भक्ति, आस्था र विश्वासलाई जोड्दै तपाईँको सेवामा सदा तत्पर नेपालकै पहिलो केवलका मनकामना केवलकार, बाल वृद्ध अपाङ्ग मैत्री केवलकार, मनकामना केवलकार।
4: From the pioneers of fiber home internet and IPTV technology in Nepal, for the first time in Nepal, XGS FiberTech enabled multi-gig internet connection via net XGS Extreme with up to 10 Gbps speeds and 8 times better performance and reliability. Collaborate like never before. Game like never before. Communicate like never before. Packages starting from 2 Gbps. Available now.

0: तपाईँ सुन्दै हुनुहुन्छ आधुनिक गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप आधुनिक गीतहरूको साथमा
1: क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड।

0: सस्तो, टिकाउ अनि आकर्षक युपिभीसी झ्याल ढोकाका लागि हामीलाई सम्झनुहोस्। क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड, मुख्य कार्यालय कौशलटार भक्तपुर, शाखा कार्यालय कलंकी ढुङ्गे अड्डा पिपल बुटचोक काठमाडौँ।
1: पावर ब्रॉडकास्टिंग, कीप लिसनिंग।
2: रंग बहार, रंग बहार।
3: बर्जर संगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
2: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
2: बर्जर पेन्सले।

0: Mania.
1: Extreme energy drink.
2: सुन चाँदी र हिराका लागि पहिले जस्तो न्युरोड धाउने जमाना गए, अब नमस्ते ज्वेलर्स आइपुग्छ।
3: शुद्ध सुनको फिनिसिङ र आकर्षक डिजाइनका टिपिकल गहनादेखि नयाँ अत्याधुनिक राशि अनुसारका बहुमूल्य पत्थर जडित घर गहना अब सुलभ मूल्यमा बिना रसायनका गहना बनाउने ठाउँमा गई पछि बिक्री गर्दा सुनको पूरा मूल्य पाउनुहोस्।
2: उपत्यकाकै एक VIP ज्वेलर्स,
4: नमस्ते ज्वेलर्स,
5: महाराजगंज चोकबाट देब्रेपट्टी दोस्रो घर बाँसबारी जाने बाटो, फोन नम्बर 43 79 349 र 98 510 78 286।

0: अब सुबिसुको इन्टरनेट तथा टिभीको नयाँ जडान र नवीकरणमा पाउनुहोस् रु 1,00,000 निःशुल्क स्वास्थ्य बिमा। शर्त तथा नियमहरू लागू हुनेछन्। थप जानकारीका लागि 01-4235-888 वा www.subisu.net.np।
1: सबैको मन जित्न सफल श्रेष्ठ टेलरिङ
2: आफ्नै व्यावसायिक भवन श्रेष्ठ टेलरिङ कम्प्लेक्स मैती देवी चोक सँगै आराधना कम्प्लेक्स बाग बजार चावेल चोक र केएल टावर वर्ल्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा
3: यथेष्ट पार्किङको सुविधा भएको सटिङ सुटिङ र रेडिमेडको लागि श्रेष्ठ टेलरिङ।

0: तपाईँ सुन्दै हुनुहुन्छ आधुनिक गीतहरू रेडियो काठमाडौँ 92.1 मेगाहर्जको नन स्टप आधुनिक गीतहरूको साथमा
1: क्षमा देवी बिल्डिङ मटेरियल्स प्राइभेट लिमिटेड।

0: शिखरको अटो प्लस बीमा, बीमा क्षेत्रकै नौलो शिखर इन्स्योरेन्सको अटो प्लस बीमा योजना अन्तर्गत रासकट्टी हटाउने, नयाँ सवारी साधन पुनर्स्थापना र दैनिक सवारी भाडा, यातायात खर्च गरी तीन प्रकारका अतिरिक्त लाभ पाइन्छन्। चार पाङ्रे र दुई पाङ्रे निजी सवारी साधन हुनेले मात्र लिन सक्नेछन्। सवारी साधन पूर्ण क्षति भएमा वा चोरी भएमा पनि कम्पनीले नयाँ सवारी साधन उपलब्ध गराउँछ।
1: थप जानकारीका लागि नजिकैको शिखर इन्स्योरेन्स कम्पनीका शाखाहरूमा सम्पर्क गर्नुहोस्। हटलाइन नम्बर 16614 44 41।
2: आयोडिन युक्त नुन खाओ, मानसिक फूर्ति र शारीरिक शक्ति बढाओ।
3: सधैं दुई बालबालिका चिन्ह भएको प्याकेटको आयो न्यू शक्ति र भानु नुन मात्रै खाने गरौं।
2: दुई बालबालिका चिन्ह भएको प्याकेटमा राखिएको आयोडिन युक्त नुन नै किन प्रयोग गर्ने?
3: गलगाँड नियन्त्रण गर्न,
2: मानसिक र बौद्धिक क्षमता विकासको लागि,
3: लाटो लठेब्रोपन नियन्त्रण गर्न,
2: पुनरुत्पादन क्षमताको वृद्धि गर्न
3: र बाल मृत्यु दर घटाउन।
2: नेपाल सरकारले सन् 2016 NDHS सर्वे गर्दा उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गर्ने 5 वर्ष मुनिका बालबालिकाको संख्या करिब 94.5% पुगेको छ।
4: साल्ट ट्रेनिङ कर्पोरेसन लिमिटेड।
5: वातावरण संरक्षण गर्नु हामी सबैको दायित्व हो। विकासको क्रियाकलाप सञ्चालन गर्दा वातावरणीय प्रभावको पूर्व मूल्याङ्कन गरेर मात्र सञ्चालनको अनुमति दिने गरौँ। अत्याधिक वायु प्रदूषण, ध्वनि प्रदूषण गर्ने सवारी साधनहरू, कल कारखानाहरू, रासायनिक भट्टीहरू आदिलाई तिनीहरूबाट हुने प्रदूषणको मात्राका आधारमा मापदण्ड तयार गरी कार्यान्वयन गर्ने जस्ता कार्य गरौँ। फोहोर मैला व्यवस्थापन, वृक्षारोपण र संरक्षण, प्राकृतिक स्रोत साधनको समुचित प्रयोग, वातावरण प्रदूषण सम्बन्धी चेतनामूलक कार्यक्रम स्थानीय स्तरबाट सञ्चालन गरौँ। छाडा पशु चौपाय नियन्त्रण तथा व्यवस्थापन गरौँ। बागमती सभ्यतालाई बचाउँदै भावी सन्ततिलाई पनि बागमती सभ्यताबारे जानकारी दिँदै जाउँ। जनहितका लागि गोकर्णेश्वर नगरपालिकाद्वारा जारी सन्देश।
6: के तपाईँ कामको खोजीमा हुनुहुन्छ या फुर्सदको समयलाई सदुपयोग गर्दै घरमै बसेर वा थोरै समय दिएर राम्रो आमदानी गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हाम्रो हस्तकला उद्योगमा उनका आकर्षक सामानहरू उत्पादन गर्नका लागि केही मेहनती महिला तथा पुरुष कर्मचारीहरूको आवश्यकता परेको हुँदा साधारण लेखपत भएका जो कोहीले पनि यो काम गर्न सक्नुहुनेछ। हाम्रा सुविधाहरू: वर्षको 2 पटक बोनसको व्यवस्था भएको, कर्मचारी बिमाको सुविधा भएको, दैनिक खाजाको व्यवस्था भएको, बिना ब्याज सापत्री सुविधा, निशुल्क तालिमको सुविधा, महिनामा 20,000-50,000 कमाउन सकिने, योग्यता सामान्य लेखपत। विस्तृत जानकारीका लागि वीरेन्द्र चोक काँडाघारी, सम्पर्क नम्बर 97-68-91-49-67 र 014-911-77। हजुर, सिप सिक्न र आत्मनिर्भर बन्न आजै सम्पर्क गर्नुहोस्।
7: Radio Kathmandu 92.1 Studio Time
8: 11 PM
9: Powered by
10: तपाईको जीवनमा रंग भर्दै चेजका अप्लायन्सेसहरू 100% कपर वायर प्रयोग गरिए केबल तथा सम्पूर्ण पार्ट पुर्जाहरू ISI प्रमाणित 3 वर्षको वारेन्टी युक्त
11: चेज मिक्सर ग्राइन्डर ओम हस्पिटल वी केयर फर यू।
12: प्रविधि पूर्वाधार र दक्ष चिकित्सक एकै छानामुनि
13: निजी क्षेत्रको अग्रणी अस्पताल
12: ओम हॉस्पिटल एंड रिसर्च सेंटर चावेल काठमाडौँ
14: एक्सट्रीम एनर्जी ड्रिंक।

जरा गुणमा जम्मा भए बाँसको गाँजमा कराए। दुनियाले घर घरमा दियो सल्काए। बाहिर गएकाहरू भित्र आए, दिनभरिको करकर र काम बिसाए। झ्यालबाट आकाशका जुन तारा देखिए, पारी तारे भीरको गाउँमा कुकुर भुकिरहे। रेडियोले पनि रात्रिकालीन संगीत बिसाए, अनि दुनिया दुःख बिर्सेर मस्त।